0: FM thank you.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो

ती क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4470-754, 01-4470-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टीलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, मोटे गाल सँगै झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ येशूको जीवन। पवित्र बाइबलको योहन्नाको पुस्तक 12 अध्यायको 24 र 25 पदमा यसरी भनिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। 25 पद, आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित रहन्छ। भनिकन यस खण्डमा प्रभु येशूले यसरी भन्नुभयो, र हामीलाई प्रभु येशूले योहन्नाको पुस्तक 12 24 यो स्पष्ट भन्नुभयो, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। ओस, चिसो, सतावट, समस्या, यी सबै कुराहरूबाट भएर गहुँको दाना गएपछि गहुँको दाना भित्रको जीवन बाहिर निक्लिन्छ। भनिकन प्रभुले यस खण्डमा योहन्नाको पुस्तक 12:24 यी कुराहरू भन्नुभयो भने 25 उहाँले स्पष्ट गर्नुभएको कुरा चाहिँ आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित रहन्छ। एउटा मानिसले जो शरीरमा पापी स्वभावको शरीर हामीले जो ओढेका छौँ, जो अदनको बगैँचाबाट हाम्रो सुरुको जिजुबुवा र जिजुमुवा आदम र हावा उहाँहरू परमेश्वरको आज्ञामा सुक्नु भएको थियो, उहाँहरूबाट लिएर आएको शरीरलाई चाहिँ जब हामी दोस्रो दर्जामा राख्छौँ र दोस्रो दर्जामा राखेर जब हामी जीवन पछिको जीवनतर्फ हामी जाँदछौँ र सतावट आदि इत्यादि सबै कुराहरू भए पनि जीवन पछिको जीवनको लागि म तयार हुँदैछु भनिकन जब हामी यसरी जाँदछौँ, हामी भित्रको आत्मा चाहिँ अब बाहिर निक्लिनुहुन्छ र उहाँ आत्माले चाहिँ अनन्त जीवन ख्रिस्ट येशूमा उहाँले पाएर जानुहुन्छ र त्यहाँ चाहिँ फलहरू फल्छ भनिकन यस खण्डमा बताइएको हो। पावलको जीवनलाई हामी अध्ययन गर्न सक्दछौँ। पावलको जीवनलाई हामीले बुझ्दाखेरि हामी यही कुराहरू देख्दछौँ। पावल पहिला साउल हुनुहुन्थ्यो, उहाँले ख्रिस्ट येशूलाई नचिन्नु भएको बेला, साउल नाम रहेको बेलामा उहाँले मण्डलीलाई सताउनु भयो। ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गरेका मानिसहरूलाई धेरै दुःख कष्ट दिनुभयो, जेलले हाल्नुभयो, ढुङ्गाले हानेर मार्न लगाउनु भयो, यो प्रकारको साउलले गर्नुभयो। तर दमस्कसको बाटोमा जब उहाँले प्रभु येशूलाई मुक्तिदाता भनिकन चिन्नुभयो, यो पछि ख्रिस्ट येशू उहाँले प्रचार प्रसार गर्न सुरु गर्नुभयो। साउल जो पछि गएर पावल हुनुभयो, उहाँले दोस्रो कोरिन्थीको पुस्तक 4:8-12 पदसम्म पवित्र आत्मामा भइकन उहाँले यसो भन्नुहुन्छ, यो खण्डलाई पनि म पढिदिँदछु, हामी सबैतिरबाट कष्टित छौँ तर किचिएका छैनौँ, अन्यलमा परेका छौँ तर हताश भएका छैनौँ, 9 सताइएका छौँ तापनि नष्ट पारिएका छैनौँ, 10 येशूको जीवन हाम्रो शरीरमा प्रकट होस् भनेर हामी उहाँको मृत्यु सधैँ हाम्रो शरीरमा बोकी हिँड्दछौँ, 11 किनकि हामी जीवित छँदा पनि येशूको खातिर सधैँ मृत्युको मुखैमा परिबस्छौँ, यस हेतुले कि येशूको जीवन हाम्रो मरणशील शरीरमा प्रकटित होस्, 12 यसरी मृत्युले हामीमा काम गर्दछ तर जीवनले तिमीहरूमा। भनिकन पावल प्रेरित पवित्र आत्माबाट यी कुराहरू लेख्नुहुन्छ र उहाँले यहाँ 8 भन्दै हुनुहुन्छ, सबै कुराहरूमा हामी कष्टितमा छौँ, कष्टमा परेका छौँ तर किचिएका छैनौँ, खप्नु नसक्ने परीक्षा प्रभुले हाम्रो जीवनमा आउन दिनुभएको छैन भन्दै हुनुहुन्छ, अन्यलमा परेका छौँ तर हताश भएका छैनौँ, तर सबै कुराहरू मिलेर ख्रिस्ट येशूलाई विश्वास गर्नेहरूको लागि भलाइमा नै परिणत हुन्छ भन्ने कुरामा विश्वस्त छौँ भनिएको हो। सताएका छौँ तापनि त्यागिएका छैनौँ, हामीलाई प्रभुले सताइनु दिनुभएको छ कारण भित्री जीवन बाहिर निक्लियोस् भनेर, तर हामीलाई प्रभुले त्याग्न चाहिँ भएको छैन, प्रहार गरेर ढलेका छौँ तापनि नष्ट पारिएका छैनौँ, हामीलाई कष्ट त भएको छ तर नष्ट हुन चाहिँ उहाँले दिनुभएको छैन। येशूको जीवन हाम्रो शरीरमा प्रकट होस् भनेर हामी उहाँको मृत्यु सधैँ हाम्रो शरीरमा बोकी हिँड्दछौँ। मुख्य कुरा चाहिँ प्रभुको जीवन हामीबाट बाहिर निक्लियोस् भनिकन हामी यो कष्ट बोकेर हिँड्दछौँ, किनकि हामी जीवित छँदा पनि येशूको खातिर सधैँ मृत्युको मुखैमा परिबस्दछौँ, यस हेतुले कि येशूको जीवन हाम्रो मरणशील शरीरमा प्रकटित होस्। ख्रीष्ट येशूको जीवन हाम्रो मरणशील भन्नाले पापी शरीरमा प्रकट होस् भनिकन हामी यो गर्दछौँ भनिकन यस खण्डमा पौल प्रेरितले पवित्र आत्माबाट यी कुराहरू भन्दै हुनुहुन्छ। र आदरणीय ख्रीष्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, जबसम्म ख्रीष्ट येशूको जीवन बाहिर निक्लिनको लागि शरीरमा कष्टहरू हुँदैन, तबसम्म ख्रीष्ट येशूको जीवन हामीबाट बाहिर निक्लिँदैन भनिकन उहाँले यो स्पष्ट गर्नुभएको छ। प्रकृतिमा विज्ञानले भन्दाखेरि पनि जो कार्बनहरू हुन्छ, धातुहरू, त्यसलाई बडो चाप र तापमा परेपछि मात्र धेरै वर्ष लागेर ऊ डायमन्डमा यानि हिरामा परिणत हुँदछ। बाहिरी कुराहरूलाई हेर्दाखेरि पनि हामी ती कुराहरू नै बुझ्छौँ। कष्ट पछि त्यहाँ एउटा नयाँ जीवन, त्यहाँ एउटा बहुमूल्य कुराहरू बाहिर निक्लेको हामी देख्दछौँ। पवित्र बाइबलको उत्पत्तिको पुस्तकमा जो योसेफ भनेर परमेश्वरको भय राख्ने एकजना प्रभुको दास हुनुहुन्थ्यो, उहाँलाई परमप्रभु परमेश्वरले दुईटा सपनाहरू दिनुभयो। सपना पछि उहाँको बुट्टे लभेदा खोसियो, खाल्डोमा हालियो, मार्न प्रयासहरू गरियो आफ्नै दाईहरूले। 20 चाँदीका सिक्कामा उहाँलाई दासत्वमा बिक्री गरियो। त्यसपछि व्यभिचारको आरोप लाग्यो, जेल नेलमा पर्नुभयो। यी सबै कुराहरू पछि उहाँ मिश्र देशको प्रधानमन्त्री, त्यहाँ गभर्नर लेखिएको छ तर दोस्रो कमान्ड भनिएकोले गर्दा प्रधानमन्त्री पदमा उहाँ त्यहाँ नियुक्ति हुनुभयो। यी सबै संकष्ट पछि त्यहाँ उहाँ सफलतामा आउनु भएको हामी त्यहाँ देख्दछौँ। मैले एउटा पुस्तक लेखेको छु, संकष्टद्वारा सफलतामा यानि विजयमा भन्ने मैले पुस्तक लेखेको छु। यो पुस्तकमा पनि मैले यही कुराहरू प्रकट गर्न कोसिसहरू गरेको छु। मेरो यो अनुरोध पनि छ, तपाईँहरूले यो पुस्तक चाहनु भएको खण्डमा हामीलाई लेखेर पठाउन सक्नुहुन्छ। यो पुस्तकको मूल्य 150 रुपियाँ मात्रै छ। हामी तपाईँहरूलाई पोस्ट गरेर यानि कुनै पनि माध्यमबाट पठाउन सक्दछौँ। यो पुस्तकले पनि ख्रीष्ट येशूको जीवन बाहिर निक्लिनको लागि त्यो पुस्तकमा मैले उदाहरणसहित कति कुराहरू हालेको छु। र योसेफको जीवन, भित्री जीवन बाहिर निक्लिनको लागि योसेफमा 30 संकष्ट भएर उहाँ जानु पर्यो। यो मात्रै एउटा घटना होइन, दाउदको घटना तपाईँले हेर्न सक्नुहुनेछ। दाउद जो परमेश्वरको हृदय पछिको व्यक्ति भनिकन पवित्र बाइबलले यो स्पष्ट गरेको छ। दाउद जो भेडा गोठाला हुनुहुन्थ्यो, उहाँ एकैचोटि इजरायल देशको सिंहासनमा पुगिहाल्नु भएन। उहाँ ठुलो संकष्ट, एउटा संकष्ट पछि अर्को संकष्ट, अर्को कष्ट पछि अर्को कष्ट हुँदा हुँदा हुँदा हुँदा ती सबै कष्टहरूमा टिकेर उहाँ इजरायल देशको सिंहासनमा पुग्नुभयो। र परमेश्वरका जनहरूलाई, प्रजाहरूलाई हेर्ने गोठाला पो उहाँलाई परमप्रभु परमेश्वरले बनाउनु भयो। र तपाईँले जो अहिले समस्या भोगिराख्नु भएको छ, ती समस्याहरूलाई चाहिँ तपाईँले तालिमको रूपमा लिन पर्छ। यी समस्याहरूबाट दुष्ट आत्माले तपाईँ र मलाई साउती चाहिँ के गर्छ भने, हत्तेरिका, साह्रै दुःख पाइयो, दिगदार भइयो भनेर चाहिँ बिस्तारै बिस्तारै हामीलाई डिप्रेसनमा लान सक्दछ। तर यी कष्टहरू, यी आपत्ति विपत्तिहरू, यी सतावटहरू, यी प्रहारहरू र यी सबै प्रकारका अप्ठ्यारा परिस्थितिहरू चाहिँ तपाईँ र मेरो तालिमको लागि, उहाँले जुन गन्तव्य तपाईँको जीवनमा राखिदिनु भएको छ त्यो गन्तव्य पूरा गर्नको लागि यी तालिमहरू परमेश्वरले दिन भएको हो भनिकन बाइबलले यी कुराहरू बताउँदछ। प्रियहरू, र तपाईँ र मैले इजरायलीहरूको जीवनलाई पनि हेर्न सक्दछौँ। इजरायलीहरूलाई मिश्र देशको दासत्वबाट मसाको नेतृत्वमा छुटकारा दिन भएपछि विभिन्न प्रकारको कष्टहरूमा यानि मरूभूमिको बाटोमा भएर परमप्रभु परमेश्वरले लिएर जानुभयो। इजरायलीहरूको पहिलो पुस्ताले त्यो उहाँहरूको लागि बडा खराब दिनहरू भन्ने त्यस प्रकारले सम्झिनुभयो। त्यही कारणले गर्दाखेरि उहाँहरू प्रतिज्ञाको भूमिमा प्रवेश गर्नु पनि पाउनु भएन, पस्नु पनि पाउनु भएन। तर दोस्रो पुस्ताले चाहिँ परमेश्वरबाट हिँड्ने, गहुँको दाना भुइँमा खसेर मरेन भने उस भित्रबाट जीवन निक्लिन सक्दैन भन्ने कुराहरूलाई दोस्रो पुस्ताले बुझ्दै गए। त्यो कारणले गर्दाखेरि यता यहोशू र कालेब लगायत यहाँ दोस्रो पुस्ता सबै नै प्रतिज्ञाको भूमिमा प्रवेश गर्न सक्नुभयो र यी सबै कष्ट आपत्ति विपत्तिहरू चाहिँ तपाईँ र मेरो कुभलाइको लागि होइन तर तपाईँ र मेरो जीवन पछिको जीवन निर्माण गर्नको लागि इनामको लागि र धरतीमा रहँदाखेरि उहाँको गन्तव्य पूरा गर्नको लागि प्रभुले तपाईँ र मेरो जीवनमा आउन दिनुहुन्छ प्रिय दाजुभाइ दिदीबहिनीहरू। त्यसले गर्दाखेरि अहिले वर्तमान संकष्टमा हामी हताश हुन हुँदैन। यस संकष्टले चाहिँ हामी भित्र आत्माको जीवन छ यसलाई प्रकट गर्दछ भनिकन बाइबलले त्यही कुराहरू बताएको छ र यति भन्दै म टेक दाहाल आजको वचनबाट विदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सर्वप्रथम त परमेश्वरलाई धन्यवाद होस् अनि सबैजनालाई प्रभु क्रिस्टको नाममा जय मसी। परिचय गर्नुपर्छ, मेरो घर चाहिँ काफ्रे तेमाल हो। मेरो नाम गायस लामा। मैले प्रभुले कसरी पायो भनेदेखि चाहिँ म पहिला चाहिँ म धेरै धेरै समस्यामै थियो, म धेरै उ गरेर हिँड्थ्यो तर मेरो त्यो बेलामा चाहिँ मैले प्रभुले कसरी पाउने कसरी उ गर्ने मैले केही थाहा थिएन। मैले प्रभुले चाहिँ मैले कसरी पायो भनेदेखि मेरो अब जुन मेरो छोरी माइली छोरी चाहिँ बिमारी हुने बेलामा चाहिँ म अझै मैले त्यो खाएर हिँड्थ्यो तर मैले मेरो श्रीमतीले चाहिँ भन्नुभएको थियो कि म चार्जमा जान्छु भन्थ्यो, मैले चाहिँ नजाऊ भन्दा थियो किनकि अब हाम्रो उसको होइन यो विदेशी हो भनेर मैले त्यो कति उ गर्थ्यो तर होइन रहेछ। तर परमेश्वर भनेको हामी सुन्छ सबैजनाको परमेश्वरै हुनु रहेछ, कुनै संसारी कुनै उसको होइन रहेछ। मेरो छोरी माइली छोरी बिमार हुने बेलामा मेरो श्रीमतीले चर्चमा ल्याए अनि त्यहाँबाट मेरो श्रीमतीलाई पनि मैले कति कराउँथ्यो तर जति कराए पनि मेरो श्रीमतीले अटोच लिएर बडो म तपाईँलाई छोड्छु मेरो प्रभुलाई म छोड्दैन भनेर उसले त्यस्तो गरेर थियो तर मैले ठिक तिम्रो खुसी गर मेरो खुसी गर्छु म त्यो समय पनि भनिसकेको मैले प्रभुलाई नपाउन्छेल भन्दा अगाडि चाहिँ। तर जब मैले अनि मेरो छोरी चर्चमा ल्यायो चर्चमा ल्याएर निको भइसकेपछि आज निको मैले अझै मैले कराएर आएको थियो मेरो श्रीमतीलाई मैले चाहिँ के भने अझै अब नजाऊ अब छोरी ठिक भयो छोरीलाई ऊ नगर अब छोरी राम्रो भएपछि किन चर्च जानु पर्यो हामी भनेर मैले कराएर आन्थ्यो तर मेरो श्रीमतीले चाहिँ मलाई धेरै प्रार्थना मेरो लागि प्रार्थना गरिरहन्थ्यो। मैले चाहिँ अझै मैले त्यो खाएर हिँड्थ्यो झरसियाहरू खाएर हिँड्थ्यो तर जति खाए पनि मैले ऊ गरेँ लास्टमा अन्तिममा मलाई चाहिँ तर मलाई प्रभु भने मलाई थाहा थिएन प्रभुले मलाई कसै एउटा दर्शन दिनु भयो कि त्यो दिन मलाई सबै कुरा थाहा छ। मङ्सिर 20 गतेको दिन म चाहिँ हाल चाहिँ अहिले कोटेश्वर बजिरहेको थियो त्यो बेलामा अहिले कोटेश्वरमै छु त्यहाँ बिना मेरो चोकमा नआएसम्म मेरो चित्तै नबुन् त्यसरी खाएर हिँड्ने मान्छे एक त्यो मङ्सिर 20 गतेको दिन चाहिँ म चोकमा जान मन लागेन अनि मेरो श्रीमतीलाई मैले भन्यो म घरमै बसेर घरमै खान्छु म बाहिर नजाने भन्यो अनि त्यो दिन म बाहिर कतै नगएकन मैले आफ्नो खाएर हाने चाहिँ त्यो खाएर म सुत्यो त्यो बेल राति 20 गतेको राति मङ्सिर 20 गतेको राति चाहिँ मलाई एउटा प्रभु भन्ने मलाई थाहा त थिएन तर मलाई प्रभुले मलाई एउटा दर्शन दिनुभयो अब एउटा पुरै सेतो लुगा लाएर अनि उहाँको अनुहार एकदम चम्किलो थियो तर मैले उहाँ चाहिँ को मैले थाहा थिएन चिनेको थिएन तर उहाँले मलाई भन्नुभयो तिमी किन यस्तो हुन्छौ तेरो श्रीमतीलाई किन तिमीले सताउँछौ तिमी नै श्रीमतीसँग श्रीमती घाटोमै जाऊ भनेर छ। मलाई चाहिँ मैले किन म किन जाने मेरै ठिक छ म त्यहाँ जान्न मलाई ठिक छ कि मेरै ठिक छ भनेर मैले भन्दाखेरि म एकासी म बिउजेँ अनि यो कुरा मैले कसैले भनेन तीन चार दिनपछि थाहा हुन्छ भनेर उहाँले जानुभयो अनि मैले यो कुरा कसैले भनेन जस्तै 20 गते मलाई त्यस्तो भएको म यो कुरा कसैले भनेन मेरो श्रीमतीले पनि भनेन मैले कसैले भनेन पछि मैले जुन दिन तीन चार दिन भन्नुभएको छ उहाँले अब त्यो दिनसम्म म हेर्छु भनेर मैले ऊ गरेँ अनि त्यहाँपछि मलाई अनि 24 गतेको दिन फेरि मलाई बाहिर जान मन लागेन अनि 24 गतेको दिन म त्यो दिन पनि भएर गएन म जाड रसी चुरोड हरेक दिनको एक बड्डा चुरोड नभ्याउने मान्छे म त्यसरी खाएर हिँड्ने मान्छे अनि त्यहाँबाट मैले 24 गतेको दिन चाहिँ प्रभुले चाहिँ मलाई जस्तै मलाई 20 गते भन्नुभएको थियो 24 गतेको दिन मलाई अनि त्यस्तै 3 बजी राति बिहानको 3 बजीतिर मलाई म ठ्याक्क म भिज्दैन त्यो बेला मेरो कान्छी छोरी सुसना 3 महिनाको जतिको थियो अनि म चाहिँ अब म बिहानै उसलाई चाहिँ कोठामा राखेर म चाहिँ पसल खोले पसल थियो मेरो पसलमा आएर पसल उ गर्नु पर्ने त्यो दिन मलाई त्यस्तै बेलामा म टाउको मलाई एकदम पुरै टाउको दुख्ने टाउको माथि फलाम जुन्द्या जस्तै मलाई त्यहाँदेखि मलाई जाँड खसी चुरोट भनेको म त्यहाँ यही हेर्न मन लागेन, किनकि म बिहान मेरो आउँदाखेरि पसलमा आइपुग्दा म दिनमा त्यसरी खाइरहने मान्छे, त्यो दिन मलाई केही खान मन लागेन। सबै झार रसी चुरोट सबै बन्द गर्नुभयो उहाँले, परमेश्वरले गर्नुभएछ। मलाई उहाँ तीन चार दिनमा थाहा हुन्छ भन्नुभएको थियो, त्यही होला जस्तो लागेर। अनि यदि मैले जे मैले प्रभुलाई प्रभु भन्ने थाहा त थिएन, उहाँले मलाई त्यस्तो भनेर जानुभएको थियो। जस्तै मलाई त्यो जुन दिन त्यस्तो भयो त्यो दिन मैले झार रसी सबै चुरोट सबै छोडेर अनि छोड्यो। त्यहाँपछि मलाई म त्यस्तो मङ्सिरको बेलामा जाडो महिनाको बेला मलाई जन्डिस भएर छ, अनि जन्डिस भनेको ठुलो ऊ हो भन्नुभएको थियो। अनि मलाई चाहिँ अनि यदि मेरो श्रीमती हाले मानेको त प्रभु नै हो भनेदेखि मलाई एक हप्ताभित्र सबै पुरा मलाई चङ्गाइदिनुहोस् अनि म तपाईँको नाममा ग्रहण गर्छु भनेर त मैले प्रतिज्ञा गरेँ। मेरो हृदयमा मैले त्यो सोझे त्यो शब्द बोले मैले, यदि मलाई तपाईँले चुन्नु भएको तपाईँको छोरा हो भनेदेखि चाहिँ मलाई तपाईँले मलाई सबै पुरा मलाई एकपल्ट चङ्गाइ गरिदिनुहोस्, म एक हप्तामा तपाईँलाई ग्रहण गर्छु भनेर मैले प्रतिज्ञा गरे। तर जस्तै उहाँले मलाई मैले भने बोले अनुसार मैले एक हप्ता भित्र मलाई सबै कुरा सबै क्लियर केही पनि भएन, मलाई यस्तो राम्रोसँगै गर्नुभयो। मैले भने जस्तै मैले एक हप्ता भित्र मैले ग्रहण पनि गुरुवाले भने ग्रहण पनि गर्यो। अनि त्यहाँबाट पछि फेरि मेरो मलेसियाको भिसा थियो, मलेसिया जानु पर्ने थियो, मेरो मलेसियाको भिसा आउन लागेको थियो। अब बिमारमा कसरी जाने भनेर सोचिरहेको थियो। अनि हाम्रो गुरुवालाई धेरै धेरै धन्यवाद, किनकि गुरुवाले भन्नुभयो काहीँले भाइ तपाईँ बाहिर गएपछि तीन वर्षको बिना तीन वर्ष फर्केर आउँदैनौ, अब के गर्ने, प्रभुले जहाँ गए पनि तपाईँ जहाँ गए पनि तपाईँ उहाँको साथमा हुनुहुन्छ, उहाँले तपाईँले सुरक्षा दिनुहुन्छ भनेर उहाँले भन्नुभयो गुरुवाले। अनि मैले चाहिँ गुरुवाले मैले केही थाहा थिएन बाइबलको बारेमा, ठिकै छ नि त्यस्तो हुन्छ भने म अब विदेश जानला छ, विदेश गएपछि कति वर्षमा फर्के हो थाहा थिएन। मेरो श्रीमतीले मैले भन्दा अगाडि तीन चार वर्ष अगाडि नै ग्रहण गर्नुभयो। अनि विदेश गयो, म मलेसिया गयो, मलेसियामा जाँदाखेरि मलाई प्रभुले मलाई धेरै ठाउँ म एकदम सुरक्षा दिनुभयो। छ वर्ष कन्टिन्यू म बस्दाखेरि म एक दिन म बिमारी भएर बसेको, अनि म कुनै हस्पिटल गएको, म एक दिन छुट्टी लिएर बसेको मेरो रेकर्ड छैन थिएन, किनकि उहाँको चर्च उहाँको म्यानेजरहरूले सुपरभाइजरहरूले सबैले सोध्यो तिम्रो साथीहरू त यसरी जान्छ, तिमी त कहिले पनि छुट्टी पनि लिँदैन, कहिले पनि हस्पिटल जान्छ, मेरो रेकर्ड पनि छैन, तिमी कस्तो के हो भनेर म एउटा प्रभुलाई मेरो प्रभुले मलाई बचाउनुहुन्छ, म क्रिस्चियन हो, मेरो प्रभुले मलाई बचाउनुहुन्छ, मलाई जहाँ गए जुन उहाँ मेरो साथ हुनुहुन्छ, मलाई कहिले पनि उहाँले मलाई एक्लै एक छोड्नुहुन्न भनेर मलाई प्रतिज्ञा गर्नुभएको छ। त्यसैले म प्रभुसँग विश्वास गर्छु, प्रभुले मलाई सबै कुरा मलाई सुरक्षा दिनुभएको छ भने म विश्वास गरिरहेको छु भनेर मैले उहाँले भन्यो। अनि मलाई काम पनि अरू साथीहरूलाई पनि धेरै राम्रो काम मिलेको मलाई एकदम काम पनि राम्रै थियो, काम गर्नु नपर्ने, त्यहाँ यसरी बसेर सबै सामानहरू के चाहिँ सामानहरू दिने, अब उनीहरूलाई त्यो मिलाइदिने, त्यति मात्रै काम थियो मेरो, अरू केही काम थिएन, काम गाह्रो पनि थिएन, सबै राम्रो थियो। म छ वर्ष बसेर आयो, सबैबाट आउँदाखेरि मेरो जुन छोरी म हामी गएको चाहिँ मेरो छोरी मर्मतै गएको, मेरो माइली छोरी बिमार भएर सबैजना, जब मैले यहाँ गेसेस मण्डलीमा मैले प्रभुमा आएर प्रभु पाएँ, अनि गुरुबाको वचनहरू सुने, गुरुबाको वचन सुनेर मलाई धेरै आशिष भएको छ। अहिले पनि मलाई सबै कुरा राम्रै भएर छ, सबै ठिक छ, मेरो छोरीहरू पनि आफ्नो आफ्नो ठाउँमा पुगेर राम्रो गरिरहेछ। अनि हामीलाई यो चर्च पनि हाम्रो गुरुबाले धेरै आत्मिक वचनहरू दिइरहनु भएको छ, त्यसैले हामी प्रभुमा कुनै कुरा असम्भव छैन, हरेक कुरा सम्भव छ भनेर भन्छु। किनकि हामी प्रभुमा आउनु, यदि कुनै दाजुभाइ दिदीबहिनीहरूले पनि यो मेरो जीवन गवाई सुनेर आत्मिकीहरू फाइदा उठाउनुहोस्, किनकि हामी प्रभुमा धेरै नजिक हुनुपर्छ। प्रभुमा हामी धेरै नजिक भएर नजिकमा प्रभुमा गइरह्यो भनेदेखि हामीले प्रभुले हरेक कुरामा हरेक समयमा हामीलाई सहायता मदत गर्नुहुन्छ भने हामी विश्वास गर्नेछौ। प्रभुलाई धन्यवाद होस्। अनि हाम्रो गेजमण्डलीका हाम्रो चर्चका हाम्रो पास्टर गुरुबा गुरुआमालाई पनि धेरै धेरै धन्यवाद, आत्मिकी उहाँहरू हामीलाई दिएर हामीलाई हुर्काउनु भएको छ। तपाईँले धेरै धेरै धन्यवाद, प्रभुले आशिष दिनुभएको होस् सबैजना। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिन्छ।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
1: सकारात्मक रहनुहोस्। जयमसी, आज बिहिबार जून 18 तारीक असार 4 गते। आजको बाइबलले खण्ड फिलिपीको पुस्तक 4 अध्यायको 8 पदबाट रहेको छ र यहाँसरी लेखेको छ, जे कुरो श्रेष्ठता र प्रशंसाको योग्य छ यिनै कुराका विचार गर। मार्सियल लोसाडा संघ संस्थाहरूमा मानिसहरूको सामूहिक मनोविज्ञान अध्ययन गर्ने एक मनोवैज्ञानिक हुन् जसले सकारात्मकताको शक्तिको अध्ययन गरेका छन्। बाँच्नको लागि हामीलाई नकारात्मक प्रतिक्रियाको संचार चाहिन्छ भन्ने उनको तर्क छ। बीच बाटोमा पुगेपछि मार्ग सुधार बिना हामी सोच विचार नगरी उही गल्तीहरू गर्छौं। तर यदि तपाईँ सफल बन्न चाहनुहुन्छ भने तपाईँलाई एक सकारात्मक प्रतिक्रियाको संचार पनि चाहिन्छ। उनको अध्ययनले लोसादाको अनुपात भनेर चिनिने सिद्धान्त सृजना गरेको छ, जसको अर्थ यो कुनै पनि प्रणालीमा सकारात्मक प्रतिक्रिया र नकारात्मक प्रतिक्रियाको अनुपात हो। प्रणाली चर्च होस्, परिवार होस् वा तपाईँको कार्यस्थल होस्, प्रत्येक नकारात्मक संचार वा टिप्पणीको लागि कम्तीमा 2.9 सकारात्मक प्रतिक्रिया हुनुपर्छ। त्यसो हो भने जीवनसाथी, अभिभावक, कामदार वा मित्रको रूपमा तपाईँको अनुपात के हो? सकारात्मक र नकारात्मक पक्षबीच यो अनुपात असमानताको एउटा कारण यो हो कि नकारात्मक प्रतिक्रिया बढी वजनदार हुन्छ र लामो समयसम्म रहन्छ, त्यसैले यसलाई सन्तुलित गर्नुपर्छ। अंगुठाको एक राम्रो नियम यो हो, प्रत्येक गुनासोको लागि 3 प्रशंसा दिनुहोस्। गल्तीहरू खोज्नुको सट्टा मानिसहरूले सही काम गरिरहेको देख्न आफैलाई तालिम दिनुहोस्। अनि सकारात्मक रहन तपाईँले गर्न सक्ने केही थप कुराहरू यहाँ छन्। पहिलो, परमेश्वरको वचनका प्रतिज्ञाहरूलाई सम्झनुहोस् र मनन गर्नुहोस् र आफूलाई तिनीहरूमा अड्याउनुहोस्। दोस्रो, कृतज्ञताको दैनिकी राख्नुहोस्। यसले तपाईँलाई थाहा दिनेछ कि तपाईँ कति आशिषित र कति सम्पन्न हुनुहुन्छ। तेस्रो, तपाईँले प्रशंसा गर्ने मानिसहरूलाई हार्दिक कृतज्ञता प्रकट गर्ने रिपोर्ट वा पत्र पठाउने बानी बसाल्नुहोस्। यसले तपाईँको 2 मात्र समय लिनेछ, तर तपाईँले कसैलाई दिनभरि वा कसैलाई वर्षभरि समेत आनन्दित र उत्साहित बनाउन सक्नुहुन्छ। चौथो, आफ्नो परिवार र आफ्नो कार्यस्थलमा विजयका क्षणहरू बाँड्ने उपाय पत्ता लगाउनुहोस्। यस्ता मानिसहरूको ध्यान र संस्कृति परिवर्तन गर्ने शक्ति छ। यसले तपाईँलाई तपाईँका बालबालिका र तपाईँका सहकर्मीहरूसँग शक्तिशाली नयाँ तरिकाका सम्बन्धमा बाँध्नेछ। यसकारण सधैँ सकारात्मक रहनुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048870।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। हाम्रो उद्धारकर्ता जीवित हुनु भएकोले हामी पनि जीवित हुनेछौं। डेभिड ओ मिके

जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम धन्यवाद बिहानी लिएर। म ज्ञान उपस्थित भइसकेकी छु र श्रोता, आज मैले तपाईँहरूको बीचमा आनन्दको विषयमा कुराकानी गर्न गइरहेकी छु। बिहानीको समय छ, पक्कै पनि हामी एकदमै आनन्दित हृदय लिएर उठेका छौँ, अथवा भनौँ एउटा जोस जाँगरको साथ यो बिहानी हामी उठेका छौँ र धन्यवाद सहित उठेका छौँ भन्ने म आशा गर्दछु। र आनन्द भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा हो मानिसको जीवनमा। जब मानिसको हृदय आनन्दित हुन्छ भने पक्कै पनि मानिसले चाहिँ हरेक परिस्थितिमा धन्यवाद दिन सक्दछ। र आनन्द भन्ने कुरा भनिन्छ नि, एउटा सबै कुराहरू भएको व्यक्ति मात्रै आनन्दित हुने, केही पनि नभएको व्यक्ति चाहिँ आनन्दित नहुने भन्ने कुरा छैन। र समस्या भएको व्यक्ति चाहिँ आनन्दित नहुने र समस्या नभएको व्यक्ति चाहिँ आनन्दित हुने पनि छैन। तर यति मात्रै फरक हो कि कोही व्यक्तिहरू समस्या भइकन पनि आनन्दित हुन जानेका हुन्छन् भने कोही व्यक्तिहरू समस्या नहुँदा पनि आनन्दित हुन सक्दैनन्। र यो कुराले पनि म्याटर गर्छ, तपाईँ यो कुराले पनि हामीलाई थाहा गराउँछ कि मानिसमा भर पर्ने कुरा हो आनन्द भन्ने कुरा, होइन? तपाईँले कसरी लिनुहुन्छ आनन्दलाई? यदि तपाईँले मेरो जीवनको सबैभन्दा मूल अथवा एउटा महत्वपूर्ण कुरा हो आनन्द भन्ने कुरा, मैले चाहिँ आनन्द लिएर आफ्नो जीवनलाई अगाडि बढाउनु पर्छ, जसद्वारा चाहिँ मैले हरेक समस्याहरूमा हरेक परिस्थितिमा धन्यवादी भएर अगाडि बढ्न सक्छु र म आफै पनि स्वस्थ रहन सक्छु भन्नुहुन्छ भने चाहिँ तपाईँ एकदमै आनन्दित हुन सक्नुहुन्छ हरेक परिस्थितिमा। र फिलिपी 4:4 पनि हामीलाई यही नै सिकाउँदछ, प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर, तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस् भनेर त्यहाँनिर लेखिएको छ। त्यो कारणले गर्दा आनन्द भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ। आनन्द र धन्यवाद एकदमै नजिकको पाटो हो जस्तो मलाई लाग्छ। अनि त्यो कारणले गर्दा यो बिहानी भन्न चाहन्छु कि श्रोता, तपाईँहरूसँग समस्या छैन त्यो कारणले गर्दा तपाईँहरू आनन्दित हुनुहोस् भन्न खोजेकी होइन। सबैजनासँग समस्याहरू हुन्छ, तर त्यस्ता व्यक्तिहरू आनन्दित हुन्छन्, जो व्यक्ति चाहिँ समस्या भएर पनि आफूलाई आनन्दित राख्न सक्छन् भने त्यो चाहिँ एउटा आनन्द हो, त्यो चाहिँ एउटा धन्यवादी बन्ने एउटा पाटो हो, एउटा धन्यवादी जीवन हो। त्यो कारणले गर्दा तपाईँहरू हरेक बिहानी एकदमै आनन्दित भइरहनु भएको छ भने थाहा पाउनुहोस् कि परमेश्वरप्रति तपाईँ धन्यवादी बन्नु पर्दछ। तपाईँ चाहिँ धन्यवादी जीवन जिइरहनु भएको छ, आशिषित जीवन जिइरहनु भएको छ, होइन? समस्या, होइन, चिन्ता, फिक्री भन्ने कुरा मानिसको जीवनमा एकपछि अर्को गरेर आइ नै रहन्छन्। यसको मतलब मैले निराशाको निम्ति भन्दै छैन, हामी संसारमा छौँ, शरीरमा छौँ, यस्ता कुराहरू आइ नै रहन्छन्। तर जब हामी हरेक कुरामा आनन्द हुन सिक्छौँ भने, हरेक कुरामा धन्यवादी हुन सिक्छौँ भने त्यो कुरासँग पनि हामी फेस गर्न सक्छौँ, ती कुरामा पनि हामी धन्यवादी हुन सक्छौँ। अघि मैले भने कि मानिसहरू चाहिँ समस्या भएर नभएर मात्रै धन्यवादी अथवा आनन्दित हुन सक्ने होइन कि, त समस्या हुँदाहुँदै पनि धन्यवादी अथवा आनन्दित हुन सिकेका हुन्छन् ती व्यक्तिहरू चाहिँ आफ्नो जीवनमा आनन्दित जीवन जिइरहेका हुन्छन्। त्यो कारणले गर्दा तपाईँहरू चाहिँ एकदमै आनन्दित हुनुहोस्। बिहानीको समय छ, उठ्ने बित्तिकै एकदमै धेरैवटा कुराहरूमा विचार गरेर अथवा भनौँ धेरै सोचेर एकदम चिन्तित हुने काम नगर्नुहोस् र जे छ त्योसँग त्यो कुरालाई लिएर अगाडि बढ्नुहोस्। सजिलैसँग त्यो कुरालाई लिनुहोस् होइन, र त्यो कुराको फेस गर्नुहोस्। हरेक परिस्थितिमा परमेश्वरले तपाईँलाई सहायता गर्नुहुनेछ, परमेश्वरले तपाईँलाई विशेष रूपमा बनाउनु भएको छ भने पक्कै पनि तपाईँका समस्याहरूलाई, तपाईँका कुराहरूलाई पनि उहाँले विशेष रूपमा लिनुहुनेछ। तर यति मात्रै हो कि तपाईँले यी कुरा चाहिँ मैले परमेश्वरमा रहेर गर्नुपर्दछ र यो कुरा चाहिँ मैले परमेश्वरमा समर्पण गर्नुपर्दछ र म आनन्दित धन्यवादी भएर गर्नुपर्छ भन्ने कुरा है बुझेर अगाडि बढ्नुहोस् भन्दै म ज्ञानु धन्यवाद बिहानीबाट बिदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: ओसवाल्ड च्याम्बर्स सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

गुर्मिच एफएम 105.1 मेगा हर्चको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीका साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसरता यो कार्यक्रम हरेक हप्ता आइतबार अनि मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्चको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्चको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना किन गर्नुपर्दछ भन्ने विषयमा पनि हामी तपाईँसँग चर्चा गर्ने गर्दछौं र हामी प्रार्थना गर्नुपर्छ, हाम्रो प्रार्थनामय जीवन हुनुपर्छ भन्ने विषयमा हामी तपाईंलाई विशेष गरी उत्साह दिने गर्दछौं। तादनी श्रोता, त्यही उद्देश्य अनुरूप सदा झैं आज पनि तपाईंको रेडियो सेटमा तपाईंको करागनमा रेडियो तरंग मार्फत आइपुगिसकेका छौं। अबको करिब करिब आधी घण्टा सम्मको लागि तादनी श्रोता, यसकारणले गर्दा आउनुहोस् हामी सँगै मिलेर आजको यो बिहानलाई प्रार्थनामय बनाऊ। हामी सबै मिलेर प्रार्थना गरौं र परमेश्वरलाई महिमा गरौं। तपाईंका कुरा प्रार्थनाद्वारा प्रभुसँग भन्नुहोस् र अनि परमेश्वरले तपाईंलाई आफ्ना कुराहरू बताउनुहुनेछ। आदरणीय श्रोता, र आज पनि हामी तपाईंका प्रार्थनाका अनुरोधहरू टिप्नको लागि, यदि तपाईँसँग कुनै प्रार्थनाको अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ भने हामीले हाम्रा स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं र हाम्रो स्टुडियोको नम्बरहरू यस प्रकार रहेको छ। 01-47-70-754 हजुर 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-023-44-646 हजुर 97-98-023-44-646 र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। तादनी श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीहरूको माझमा हामीहरूसँग साझा गर्न चाहनुहुन्छ भनेदेखि तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। तादनी श्रोता, अब भने तपाईँ आफ्नो प्रार्थनाका अनुरोधहरूलाई टिपाउँदै गर्नुहोस् र म भने आज प्रार्थनासँग सम्बन्धित केही विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले प्रार्थनाका योद्धाहरूलाई अब्राहम अनि अब्राहम पछि अब उनको छोरा इसाकलाई हामीले हेर्ने हो भने उनले पनि आफ्नो पिता अब्राहमले झैं आफ्नो जीवन प्रार्थनाद्वारा शुरूआत गरेर प्रार्थनाद्वारा नै जीवन जिइरहेको हामी देख्न सक्छौ। यद्यपि उनको जीवनमा पनि अब्राहमको जीवनमा जस्तै विभिन्न प्रकारका समस्याहरू आएर अनि उनले पनि विभिन्न ठाउँहरूमा पाल सार्दै सार्दै हिँड्नु परेको घटनाहरू हामी पाउन सक्छौ। हजुर श्रोता, म कुरा गर्दैछु उत्पत्ति 26 अध्यायमा, जहाँ चाहिँ अब्राहमको जीवनमा जे जे जस्तो जस्तो अवस्थाहरू आइपरेको थियो, विशेष गरी प्राकृतिक विपत्तिहरू, त्यो प्राकृतिक विपत्तिहरू भन्नाले जस्तै अनिकालका कुराहरू अब्राहमको जीवनमा पनि अनिकाल परेको थियो र यता इसाकको समयमा पनि अब त्यो ठाउँमा अनिकाल परेको छ। अनि अनिकालका कुराहरू गर्नुपर्दा त्यहाँ खाद्यान्न अभाव हुनु अनि उब्जनी नहुनु, आकाशबाट पानीको बर्सात नहुनु, यी कुराहरू हुन आउँछ। अनि यहाँ त्यस्तै भएको छ, यहाँ लेखिएको छ अब्राहमको समयमा परेको अनिकाल बाहेक त्यस देशमा अर्को अनिकाल पनि पर्यो।
तब इसाक पलिस्टियरको राजा अभिमेलेक कहाँ गएर गरार देशमा गए। परमप्रभुले तिनी कहाँ देखा परेर तिनलाई भन्नुभयो, मिश्रमा नजा, तर मैले तँलाई भनेकै ठाउँमा बस र त्यही ठाउँमा बसोबास गर र म तँसँग रहनेछु र तँलाई आशिष दिनेछु, किनकि मैले तेरो बुवा अब्राहमसँग शपथ खाएको र दिएको प्रतिज्ञा म पूरा गरेर तँलाई र तेरा सन्तानलाई यो देशहरू दिनेछु। तेरा सन्तानलाई आकाशका ताराहरू चाहिँ बढाउनेछु र तिनीहरूलाई यी सबै देश दिनेछु र तेरा सन्तानद्वारा संसारका सबै जातिहरूले आशिष पाउनेछन्, किनभने अब्राहमले मेरो वचन पालन गर्यो र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू र मेरा नियमहरू र मेरा विधि विधानहरूको प्रतिपालन गर्यो, यसैकारण इसाक गरारमा नै बसे भनेर यहाँ शुरू गरेर लेखिएको छ। ताबेनै श्रोता, हामी देख्छौ याकुब अर्थात याकुब अब्राहम उनी कनान देशमा बस्थे र कनान देशतिरकै छेउछाउमा पर्दथ्यो यो गरार भन्ने देश, र उनको जब त्यहाँ अनिकाल आयो त्यहाँ ठूलो समस्या पर्यो र उनले सम्भवतः प्रार्थना गरेको हुनुपर्छ, प्रभु परमेश्वर मलाई बाटो देखाउनुहोस्, यो अनिकालद्वारा म मेरा मानिस र मेरा भेडा बाख्रालाई कसरी जोगाउनु, पानी परेको छैन, खाद्यान्न संकट छ। अनि उनको मनमा विचार आयो, सायद म मिश्रमा जानुपर्छ, किनभने मिश्र चाहिँ यस्तो ठाउँ थियो, जो चाहिँ त्यहाँ नील नदीको कारणले गर्दा सिँचाइ गर्दाखेरि जतिसुकै अनिकालमा पनि त्यो नील नदीको पानीले गर्दा त्यहाँ उर्वर भूमि हुन्थ्यो र त्यहाँ चाहिँ उब्जनी हुने गर्दथ्यो। हो श्रोता, त्यसकारणले गर्दा सारा संसारभरि अनिकाल पर्दा पनि मिश्रमा चाहिँ अनाज हुने गर्दथ्यो र इसाकको पनि विचार त्यस्तै थियो, अब म सायद मिश्र देशमा गएँ भने राम्रो हुन्छ, त्यहाँ चाहिँ खाद्यान्न संकट पर्ने छैन। तर परमप्रभु परमेश्वरको इच्छा चाहिँ के थियो, तत्कालीन समयमा मिश्र देशको परम्परा, मिश्र देशको आत्मिक अवस्थाको बारेमा इसाकलाई थाहा थिएन, तर अब्राहमका परमेश्वरलाई चाहिँ थाहा थियो, अर्थात् परमप्रभु परमेश्वर जान्नुहुन्थ्यो यदि इसाक त्यहाँ गयो भने ऊ मिश्रकै रीतिरिवाजभित्र हराउनेछ, त्यसकारण परमेश्वरले उसको प्रार्थना स्वरूप एउटा आज्ञा दिनुभयो, तिमी मिश्रमा नजाऊ, तिमी यी कनान देशकै वरपर बस, किनभने यो देश मैले तिमीलाई दिएको छु। आदरणीय श्रोता, हामी विचार गरौं एकछिन, अब त्यहाँ संकष्ट छ, खाद्यान्न अभाव छ, इसाकको विचार छ म मिश्रमा जानुपर्छ, तर परमप्रभु भन्नुहुन्छ त्यो संकष्टको बीचमा पनि तिमी यही बस, तब इसाक परमप्रभुप्रति आज्ञाकारी भए, उनी मिश्रमा जानको लागि जिद्दी गरेनन्, बरु उनी गरार देशमै बसे जो कनानकै छेउछाउ थियो र जो परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिकै क्षेत्राधिकारभित्र पर्दथ्यो। श्रोता, तब के भयो, जब उनले परमेश्वरको आज्ञा र निर्देशनलाई मानेर बसे, अगाडि लेखिएको छ
परमेश्वरले उनको कमाईमा बालीलानी लगाएर काम गर्दा 100 गुणासम्म कटनी गरे भनेर त्यहाँ लेखिएको छ। अब हामी विचार गरौं 12 पदमा इसाकले बालीनाली लगाए र त्यही साल तिनले 100 गुणा कटनी गरे। परमेश्वरले तिनलाई आशिष दिनुभयो र तिनी धनी भएर झनझन बढेर अत्यन्तै धनाढ्य भए। तिनका प्रशस्त भेडा बाख्रा गाई गोरु र नोकर चाकर भए, यसकारण पलिस्टियरले तिनलाई डाहा गर्न लागे। अब हामी विचार गरौं, जब परमेश्वरको आज्ञा माने इसाकले, परमेश्वरको निर्देशनमा हिँडे, त्यसपछि त्यो देश जहाँ तिनी बसेका थिए उनले त्यहाँ बाली नाली लाउन थाले र परमेश्वरले उनको खाद्यान्न संकष्टलाई हटाउन र त्यो भोकमरीलाई हटाउनको लागि त्यो देशका स्थानीय पलिस्टीहरूलाई भन्दा बढी उनको उब्जनीमा परमेश्वरले आशिष दिनुभयो र उनी धनाढ्य भएको कुरा यहाँ बताइएको छ। प्रेसवता, अब यो खण्डबाट हामीले के बुझ्दछौं भने, जब जब तपाईँ र म सृष्टिकर्ता परमेश्वरको मार्गदर्शनमा रहेर परमेश्वरले गर भनेको काम गर्ने, जा भनेको ठाउँमा जाने र बस भनेको ठाउँमा बस्ने गरी आफ्नो सबै जीवन परमेश्वरको वचनको अधीनमा छोडिदिन्छौं भने हाम्रा वरपर आसपासका मानिसहरूको सफलता भन्दा बढी सफलता उहाँले तपाईँ र मलाई दिन सक्नुहुन्छ। अनि अरूको भन्दा बढी आशिष तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तर यसको लागि तपाईँले परमेश्वरको निर्देशन अनुसार, पवित्र आत्माको निर्देशन अनुसार तपाईँले आफ्नो जीवन जिउनु पर्ने हुन्छ। तपाईँले वरपरका परिस्थितिलाई हेरेर गलत निर्णय लिनुभयो, अर्थात् परमेश्वरसँग सोध्दै नसोधिकन, पवित्र आत्मासँग सोधपुछै नगरिकन तपाईँले गलत निर्णय लिनुभयो भने त्यसले तपाईँको जीवनमा थप संकष्ट थप्दछ। इसाकले आफ्नो मन खुशीमा, उनको निर्णय थियो म सायद मिश्र जानुपर्छ, तर परमेश्वरको आज्ञा थियो तिमी मिश्र नजाऊ, कनानमै बस। सायद तिमी मिश्र देश गयो कनान छोडेर भने अब सदाको लागि तिमीले र तिम्रो सन्तानले कनान देश, जो प्रतिज्ञाको भूमि हो, त्यो गुमाउन पनि सक्नेछ। यस्तो प्रकारको आशय यहाँ प्रकट भएको हामी देख्न सक्छौ। आदरणीय श्रोता, अब हामी विचार गरौं, मिश्रलाई खास गरी दासत्वको देश भनेर पनि चिनिन्छ। याकुबको सन्तान 70 जना मिश्र देशमा गएका थिए र त्यहाँ उनीहरूले लगभग 30-40 वर्ष 50 वर्ष शान्ति भोग गरे। फेरि त्यसपछि कठोर दासत्वको समय शुरूआत भयो। अनि सम्भवतः त्यहाँ इसाकको पनि त्यही हालत हुनेवाला थियो। त्यसै कारण परमेश्वरले उसको सुदूर भविष्यको कुरालाई जानेर उसलाई मिश्रमा नजानको लागि कडा आज्ञा दिनुभएको हामी पाउँदछौ। आदरणीय श्रोता, यदि हामीले हाम्रा वरपरका परिस्थितिहरूलाई नदेखिकन, नहेरिकन परमेश्वरको निर्देशन र वचनलाई मानेर उहाँको मार्गदर्शन अनुसार हिँड्छौं भने हाम्रो सुदूर भविष्यमा हुन सक्ने खतरा र नोक्सानीहरूदेखि हामी बाँच्नुको साथसाथै त्यही स्थानमा जहाँ हामी रहन्छौं वर्तमान अवस्थालाई पनि परमेश्वरले बिस्तारै परिवर्तन गरेर हाम्रो जीवनलाई सहज र अरूभन्दा बढी आशिषित तुल्याउन सक्नुहुन्छ भन्ने कुराको पाठ हामी यो खण्डबाट सिक्न सक्छौ। प्रेसरता, यसकारणले गर्दा यो बिहान म तपाईँलाई उत्साह दिन्छु, तपाईँ र मैले प्रार्थनाको मामलामा इसाक र अब्राहमको जस्तै गरी उनीहरूको जुन
जीवनशैली छ त्यसलाई पछ्याउनु अति राम्रो हुन्छ। आदरणीय श्रोता, जब हामी सृष्टिकर्ता परमेश्वरप्रति पूर्ण समर्पित भएर उहाँको मार्गदर्शन अनुसार जीवन जिउँछौं, हामी बसेकै ठाउँमा हाम्रा बिग्रिएका परिस्थितिहरूलाई उहाँले सुधार्नुहुन्छ। आदरणीय श्रोता, अनि फेरि पनि हामी देख्छौ 14-15 पददेखि तल उनका वरपरका परिस्थिति छिमेकीहरूले उनको डाहा गरेर उनको जीवनमा आएको सम्पन्नतालाई तहस नहस पार्नको लागि कोसिस नगरेका पनि होइनन् र उनले तबसम्म आफ्नो पाल सार्दै रहे जबसम्म उनले परमेश्वरले दिनुभएको निहित ठाउँमा पुगेनन्। हाम्रो वरपर कतिपय अवस्थामा चाहिँ कस्तो हुन्छ भने परमेश्वरले मलाई यहाँ आशिष दिनुभएको छ र म यहीँ रहनुपर्छ, यद्यपि त्यो ठाउँ हाम्रो लागि तोकिएको निहित ठाउँ नहुन सक्छ। अनि जब हामी परमेश्वरको आशिष छ भन्दैमा परमेश्वरसँग सोधपुछ नै नगरिकन एकै ठाउँमा जरा गढाउने कोसिस हामी गर्छौं भने हामीले दुःख पनि भोग्नुपर्ने अवस्था आउन सक्छ भन्ने कुरा चाहिँ हामीले योभन्दा तलका खण्डहरू 15 पददेखि तलका खण्डहरूबाट हामीले थाहा गर्न सक्छौ। म तपाईँको निम्ति पढिदिन्छु, लेखिएको छ 15 पद, तिनका पिता अब्राहमको पालोमा उनका नोकरहरूले खनिराखेका सबै इनारहरू पलिस्टीहरूले रोकेर ढुङ्गा माटोले पुरिदिए। त्यसपछि अभिमेलेकले इसाकलाई भने, हामीहरूबाट अब तिमी गइहाल किनभने तिमी हाम्रा निम्ति ज्यादै शक्तिशाली भएका छौ। तब त्यहाँबाट निस्केर इसाक गरारको बेसीमा भएको आफ्नो ठाउँमा त्यो ठाउँमा पाल टाँगेर बसोबास गर्न लागे र तिनले आफ्ना पिताको पालोमा खनिराखेको इनार फेरि खन्न लगाए किनभने अब्राहमको मृत्युपछि पलिस्टीहरूले त्यो पुरिदिएका थिए। अनि तिनले तिनको इनारको नाउँ आफ्नो पिताले राखेकै नाउँ राखिदिए। बेसीमा खन्दा इसाकका नोकरहरूले उम्रेको पानीको मूल भेट्टाए, तर गरारका गोठालाहरू इसाकका गोठालाहरूसँग त्यो पानी हाम्रो हो भन्दै झगडा गर्न लागे। यसकारण तिनले त्यस इनारको नाउँ एसेक राखे किनभने उनीहरूले तिनीहरूसँग झगडा गरे। तब तिनले अर्को इनार खने र त्यसमा पनि झगडा भयो, त्यसकारण तिनले त्यसको नाउँ सित्ना राखे। तिनी त्यहाँबाट अन्यत्र गए र तिनले अर्को इनार खने र त्यसमा चाहिँ कसैले झगडा गरेन, यसकारण तिनको नाउँ यसो भनेर रहोबोत अर्थात खुल्ला ठाउँहरू राखे। अब त परमप्रभुले हामीलाई बस्ने ठाउँ दिनुभएको छ र हामी यस ठाउँमा फल्दो फुल्दो हुनेछौ। त्यहाँदेखि तिनी बेर्सेबामा सरे र परमप्रभु त्यही रात तिनी कहाँ देखा पर्नुभयो अनि उहाँले तिनलाई भन्नुभयो, म तेरो पिता अब्राहमको परमेश्वर हुँ, नडरा किनभने म तसँग छु र म तँलाई आशिष दिनेछु र मेरो दास अब्राहमको खातिर म तेरो सन्तानको वृद्धि गराउनेछु। तब इसाकले त्यहाँ एउटा वेदी बनाएर परमप्रभुको नाउँको पुकारा गरे र आफ्नो पाल त्यही टाँगे र त्यहाँ तिनका नोकरहरूले एउटा इनार खने। 26 पद, अनि एक दिन अभिमेलेक आफ्ना सल्लाहकार अहुजत र आफ्नो फौजको सेनापति पिकोलको साथमा लिएर गरारबाट इसाक कहाँ आए र इसाकले तिनीहरूलाई भने, दुश्मनी गरेर तपाईँहरूको बीचबाट मलाई निकाल्नुभयो र पनि तपाईँहरू अहिले किन म कहाँ आउनुहुन्छ? तिनले भने, हामीले प्रष्टै देख्यौं कि परमप्रभु तपाईँसँग हुनुहुन्थ्यो र यसैले हामी यही भन्न चाहन्छौ कि हाम्रा बीचमा अर्थात तपाई र हाम्रा बीचमा एउटा सम्झौता होस् र तपाईँसँग हामी शपथसहित एउटा सन्धि गरौं जसद्वारा तपाईँले हामीलाई केही हानि गर्नुहुने छैन, जसरी हामीले पनि तपाईँलाई नछोइकन शान्ति साथ पठाएका थियौं। तपाईँ अब परमेश्वरका आशिषका पात्र हुनुहुन्छ। तब इसाकले तिनीहरूका निम्ति भोज तयार गरेर तिनीहरूले खाए पिए र बिहान सबै उठेर आपसमा शपथ खाए अनि इसाकले तिनीहरूलाई विदा दिए र तिनीहरू शान्ति साथ छुटिएर गए। आमेन। आदरणीय श्रोता, यहाँ हामी देख्न सक्छौ
जब जब परमेश्वरको तोक्नु भएको निहित ठाउँ इसाक आफ्नो ठाउँमा आइपुगेनन् अर्थात बेर्सेबासम्म आइपुगेनन् तबसम्म त्यहाँ उनकै वरपरका छिमेकीहरूद्वारा परमेश्वरले तिनलाई त्यहाँबाट चाहिँ हटाउनु भएको कुरा हामी देख्न सक्छौ। त्यहाँ परमेश्वरको आशिष पनि थियो र साथसाथमै सतावट पनि थियो। उनले दुःख गरेर इनार खन्थे, उनीहरूले आएर झगडा गर्थे र यसो गर्दै गर्दा जब परमेश्वरले निहित गर्नुभएको ठाउँमा उनी आए त्यसपछि उनले त्यस ठाउँमा आफूले आशिष पाउने र फल्दो फुल्दो हुने कुराको निश्चयता पाए र त्यहाँ फेरि परमेश्वर प्रकट हुनुभयो र त्यो ठाउँमा आइसकेपछि परमेश्वरले उनलाई आशिष दिने प्रतिज्ञा गर्नुभयो। तब उनले फेरि पनि त्यहाँ परमेश्वरले एउटा वेदी बनाएर परमेश्वरको पुकारा गरेको हामी पाउँदछौ, प्रार्थना गरेको हामी पाउँदछौ। त्यो प्रतिज्ञापछि पनि सायद योभन्दा अगाडि पनि जहाँ जहाँ उनले इनार खने, जब उनका शत्रुहरू आएर त्यो पुरी दिए र सताए, त्यहाँ पनि उनले प्रार्थना गरेका हुनुपर्छ र परमेश्वरले उनलाई निर्देशन दिँदै अर्को ठाउँमा सर्न भन्नुभयो। उनी सरे, फेरि त्यहाँ पनि झगडा भयो किनभने त्यहाँ उनको परमेश्वरको इच्छा त्यहाँ थिएन। र यसो गर्दै जाँदा उनी अब चाहिँ परमेश्वरले तोक्नुभएको निहित ठाउँमा आएर जब पुकारा गरे उनको सम्बन्ध परमेश्वरसँग झन बलियो भयो र जब परमेश्वर र इसाक बीचको सम्बन्ध असल भयो तब उनका शत्रु अभिमेलेक, जो चाहिँ शत्रुता गरेर आफ्नो देशबाट निकाला गरेको थियो, अब इसाकको अगाडि आएर इसाकसँग सम्झौता गर्नको लागि शान्ति प्रस्ताव लिएर आएको हामी पाउँदछौ। आदरणीय श्रोता, यसबाट हामीले के बुझ्न सक्छौ भने यदि हामी प्रार्थनापूर्ण जीवन जिउँछौ भने हामीले परमेश्वरको इच्छालाई बुझेर हामीले आफ्नो जीवनशैलीलाई अगाडि बढाउन सक्छौ। जब हामीले परमेश्वरको इच्छा अनुसार जीवनशैलीलाई अगाडि बढाउँछौ तब हितोपदेशको पुस्तकको कुनै खण्डमा भनिए चाहिँ यदि परमप्रभु परमेश्वरलाई मानिसको मार्ग मन पर्यो भने उहाँले त्यसको शत्रुहरूसँग पनि मिलाप गराउनुहुन्छ भनेर लेखिएको छ। र त्यही खण्ड अनुरूप यहाँ हामी देख्न सक्छौ इसाक र अभिमेलेक, जो एक आपसमा शत्रु थिए, उनीहरूको बीचमा सन्धि भएको कुरा हामी यहाँ पाउन सक्दछौं। तादृश श्रोता, यसबाट हामीले के बुझ्नु पर्दछ भने यदि तपाईँ हामी विश्वासपूर्वक जिउँछौ, हाम्रा ओरापरका परिस्थितिहरूलाई नहेरिकन विश्वासपूर्वक प्रार्थना गरेर हामी प्रार्थनाको जीवन जिउँदछौ भने परमेश्वरबाट हामी कहाँ जानुपर्ने, के गर्नुपर्ने, कसो गर्नुपर्ने स्पष्ट निर्देशन प्राप्त गर्छौ र उक्त निर्देशनलाई हामीले पालन गरेर हामी उहाँको इच्छा अनुसार हिँड्छौ भने हाम्रा सबै परिस्थितिहरू पनि बदलिन्छ र हाम्रा ओरपरका शत्रुहरू, जो हाम्रा छिमेकी हुन्, जसले हामी माथि शत्रुतापूर्व व्यवहार गरे, उनीहरूसँग पनि हाम्रो मिलाप हुन्छ र यसरी तपाईँ र हाम्रो जीवन सम्पन्न र शान्तिपूर्ण रूपमा बित्न सक्छ भन्ने कुरा आजको यो बिहानको पाठको निष्कर्ष हो। यसकारणले गर्दा तपाईँ हामीले प्रार्थनापूर्ण जीवन जिउनुपर्छ भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जनाथन गिरी र प्रविधि हुनुहुन्छ विजयजी। र अब पनि कार्यक्रममा तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा एकजना श्रोताको प्रार्थनाको अनुरोध परेको छ र उहाँ हुनुहुन्छ हरिबोल बुढाथोकीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो छोरो सचिन बुढाथोकी र बुहारी सरिता बुढाथोकीको टाउको एकदमै दुखिरहेको छ, चंगाईको निम्ति प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। तादनी श्रोता आउनुहोस्, हामी उहाँको छोरा र बुहारीको निम्ति हामी सबै श्रोताहरू मिलेर एकसाथ प्रार्थना गरिदिनेछौं। सर्वशक्तिमान दयालु परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। तपाईँ जीवित अनि जिउँदो परमेश्वर हुनुहुन्छ। प्रभु, हामी आजको बिहान हामी जस्तो छौं त्यस्तै तपाईँको चरणमा आउँदछौ। पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ। तपाईँ परमेश्वरले हामीलाई आजको दिनसम्म हाम्रो प्रार्थनाको उत्तरलाई हृदय दिइराख्नु भएको छ र हामीलाई आशिषित तुल्याइराख्नु भएको छ। पिता, तपाईँले आजको दिनसम्म हामीले मागेका कुराहरू, कुनै पनि कुराहरू रोकेर राख्नु भएको छैन। प्रभु, आजको बिहान पनि हामी प्रार्थनामा माग्दछौ चंगाई र छुटकारा। प्रभु, हामी सचिन बुढाथोकी र तपाईँको छोरी सरिता बुढाथोकीको निम्ति हामी चंगाई र छुटकारा माग्दछौ। पिता, उहाँहरूको प्रभु शिरमा दुखिरहेको छ, टाउको दुखिरहेको छ, के कारणले दुखेको हो सो तपाईँ जान्नुहुन्छ। पिता परमेश्वर, तपाईँ पवित्र परमेश्वरले उहाँहरूको त्यो दुखाईलाई हेरेर प्रभु तपाईँ परमेश्वरले महसुस गरिकन प्रभु उहाँको जीवन भएका समस्यालाई तपाईँले समाधान गर्नुभएको र पूर्ण रूपले चंगाई छुटकारा दिनुभएको। पिता परमेश्वर, भजन संग्रह 107:20 पद अनुसार तपाईँ पवित्र परमेश्वरले आफ्नो छोराछोरीमाथि चंगाईको वचन पठाएर निको पार्नु भएको छ। हे परमेश्वर, हामी प्रार्थना गर्दछौं। प्रभु, तपाईँ यो बराफा हुनुहुन्छ, निको पार्नु नै प्रभु हुनुहुन्छ। प्रभु, आफ्नो नाम अनुसार अब यो छोरा र छोरीलाई प्रभु तपाईँ परमेश्वरले काम गर्नुहोस्। धन्यवाद पिता परमेश्वर, र उहाँलाई दुःख दिने सबै टाउको दुख्ने गराउने दुष्ट आत्मा जो कोही रहेको छ भने पनि हामी त्यसलाई यीशु ख्रीष्टको नाममा हामी त्यहाँबाट त्यो छोराछोरीको जीवनबाट निस्किजाने म आज्ञा गर्दछु। धन्यवाद पिता परमेश्वर, तपाईँ परमप्रभु परमेश्वरले शक्तिशाली हातले छोनु भएको छ, सामर्थ्य हातले छोनु भएको छ र उहाँहरूलाई तपाईँले निको पार्नु भएको छ भने हामी विश्वास गर्दछौ। धन्यवाद पिता, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँछौ। सुनिकन ग्रहण गर्नुहोस् येशु प्रभुको नाममा, आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाको अनुरोध को साथ साथै भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा विजयजीको साथ प्रस्तुत जनाथन गिरीलाई अर्को कार्यक्रम समयको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै गुड न्यूज एफएम सुन्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। अवस्था जय मसीह।

जय मसीह। म रेभरेन्ड पास्टर प्रकाश सुब्बा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
2: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
1: कहाँ छ?
2: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
3: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
2: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841020196, 9841020196
3: र सरिता महर्जन 9841910094, 9841910094।
1: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
4: होइन, यो झोलाभित्र के छ?
5: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
4: यो झोलाको पोकाहरूमा के छ?
6: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
3: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहिबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
7: प्रस्तुता कुमार अब्राहमको साथमा।
5: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
8: यसरी भन्नुभयो, बाटो सत्य र जीवन मनै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।

हजुर आफ्नो जन्म मिति यो हो कार्यक्रम हजुर बालाई चिट्ठी। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुन बस्नु रहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हजुरबालाई चिठीमा। आदरणीय श्रोता कार्यक्रम हजुरबालाई चिठी लिएर प्राविधिक मित्र सुजन र म ब्राह्म उपस्थित भइसकेका छौं र अब नै केही समय हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं। कार्यक्रममा भने म मात्रै हुन्न, हाम्रो आदरणीय हजुरबा पनि हाम्रो साथमा आइसक्नु भएको छ र हजुरबालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरबा। वा वा नाति कस्तो झाल खबर बाबु। हजुरबा तपाईँले भन्नुहुन्छ नि हाँसेकै छु बाँचेकै छु नाचेकै छु भन्नुपर्छ हजुरबा। ल्याबा सबैभन्दा ठुलो कुरो हाँस्नु नाच्नु स्वास्थ्य रहनु नै हो क्या बा। सबैभन्दा ठुलो सम्पत्ति भनेकै चाहिन्छ कुरामा स्वास्थ्य हो। स्वास्थ्य भयो भने सबै कुरा छ, स्वास्थ्य भएन भने केही छैन। त्यो भएर धेरैले भन्ने गर्नुहुन्छ नि स्वास्थ्य नै सम्पत्ति हो ओ भनेर। त्यो भएर बाबु स्वास्थ्य राम्रो बनाउनको लागि स्वास्थ्यकर जीवन जिउनु पर्छ। अब स्वास्थ्यकर जीवन जिउन चाहिँ के गर्नु पर्छ भनेपछि परमेश्वरको व्यवस्थालाई पूरा गर्नुपर्छ। आज म 10 आज्ञाको बारेमा तिमीहरूलाई बताउने छु। हजुरबा 10 आज्ञाको बारेमा आज हामीलाई बताउँदै हुनुहुन्छ। हो बा हो, अब 10 आज्ञा त अब सुने होला नातिले खाने देखि, तर अब जीवनमा लागू भएको छ कि छैन भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ क्या नाति। हजुरबा अब 10 आज्ञा त पहिलेदेखि नै सुन्दै आएको हो नि। अब नढाट्नु नचोर्नु आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु व्यभिचार नगरु हत्या नगर्नु सुनेकै हो त हजुरबा। ये बा हुनेर मात्रै हुन्छ त, व्यवहारमा लागू गर्नु परेन। सबैभन्दा ठुलो कुरो व्यवहारमा लागू गर्नु पर्यो। हुन्छ नि त हजुरबा हुन्छ। ल सुनाउनुहोस् आज हामीलाई 10 आज्ञाको बारेमा सुन्न त सुनेछ, अब यसको के भन्न चाहनुहुन्छ ल सुनाउनुहोस्। ल्याबा सबैभन्दा ठुलो कुरो चाहिँ बा अब हामीले म बाहेक अरू कुनै देवी देउता नमान्नु भन्न खोजे कुरा के हो भने बाटो सत्य र जीवन चाहिँ येशु नै हुनुहुन्छ। येशु बाहेक अरू कुराको हामीले आराधना गर्नु पर्दैन भन्न खोजेको, किनकि येशुले भन्नुभएको छ बाटो सत्य र जीवन म नै हुँ, म बाहेक अरू कोही पनि छैन भनेर छर्लङ भन्नुभएको छ। त्यो भएर अब पहिलो आज्ञा त्यही छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु।

र अर्को भनेको आफ्नो निम्ति खोपेर कुनै किसिमको आकृतिहरू नबनाउनु। हेर्बा कुनै पनि आकृतिहरू नबनाउनु, किनभने आत्मा र सत्यतामा परमेश्वर हुनुहुन्छ भने दुनियाँभरि बनाएर के गर्नु, त्यो केही पनि हुँदैन वा होइन। अनि परम प्रभुको नाउँ व्यर्थमा नलिनु, परमेश्वरको नाउँ व्यर्थमा पनि लिनु भएन। ए जे पाए त्यहीमा चाहिँ अब त्यो प्रभुको नाउँ पनि लिनु भएन क्या वा। प्रभुको नाम भनेको प्रभुको नाम हो, जुन नाममा के छ काम छ, जुन नाममा के छ शक्ति छ। त्यो भएर बोल्न पायो भन्दैमा जहाँ पाए त्यही बोलेको छ, गर्न पायो भनेमा जे पाए गरेछ, खाने पाए भन्दैमा जे पाए त्यही खाएको छ। जस्तो गरेर परमेश्वरको नाम लिनु भएन, चाहिने कुरामा मात्रै परमेश्वरको नाम लिनु पर्यो र त्यो नाउँको महिमा गर्नु पर्यो। र अर्को महत्वपूर्ण कुरा भनेको चाहिँ बाबु आफ्नो बुवा र आमालाई आदर गर्नु पर्यो। हेर बा, जसले आमा बुवालाई आदर गर्छ त्यसलाई परमेश्वरले आदर गर्नुहुन्छ। यदि जो हामीले आमा बुवालाई आदर गरेनौ, इज्जत गरेनौ भने कहिले पनि आशिषको जीवन हामी जिउन पाउने छैनौ। कति देखेका छु बा, अब छोरा छोरीले बिहे गरेपछि अब बुढाबुढी आमालाई अब छोराले बुहारी ल्याउँछ, बुहारीले होइन घर परिवार हेर्लान भनौ, अब म तिम्रो बा आमासँग बस्न सक्दिनँ कि बा आमा छोड कि मलाई छोड भनेर भनेको कुराहरू धेरै सुन्दा चाहिँ कटक्कै मुटु दुखेर आउँछ क्या बा। त्यो भएर आमा बुवालाई आदर गर्नुपर्छ, माया गर्नुपर्छ। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ नाति। हो नि हजुरबा, म त आमा बुवालाई आदरै गर्छु, इज्जतै गर्छु। मैले एउटा सुनेको थिएँ क्या हजुरबा, हामीले जस्तो रोप त्यस्तै फल्ने अरे। मैले यतिखेर मेरो आमा बुवालाई माया गरे, स्याहार सुसार गरेँ भने मलाई पनि पछि मेरो छोरा छोरीले पक्कै पनि गर्नेछन्। तर मैले मेरो आमा बुवालाई मैले मन पराइन, मेरो आमा बुवालाई मैले अलग्गै राखेँ, आमा बुवा म स्याहार्न सक्दिनँ भन्यो भने हामीलाई पनि पछि त्यस्तै हुन्छ। भनेरै म चाहिँ आमा बुवालाई स्याहार्छु, आमा बुवालाई दुःख सुखमा साथ दिन्छु हजुरबा। ल अहिले चाहिँ नातिले भनेको कुरा मलाई साह्रै चित्त बुझेर आयो बा। हो यो कुरा एकदमै महत्वपूर्ण कुरा छ क्या बा। हामीले हाम्रो आमा बुवालाई आदर इज्जत गर्यौँ भने चाहिने कुरामा परमेश्वरले पनि हामीलाई आदर इज्जत गर्नुहुन्छ। हो नि हजुरबा, हो

अब अर्को कुरा भनेको हत्या नगर्नु। यहाँ संसारमा मान्छेले मान्छेलाई मार्न विभिन्न षड्यन्त्रहरू गरिरहेका हुन्छन्। किन नमार्नु भन्दा जीवन र मृत्यु चाहिँ मान्छेको परमेश्वरको हातमा हुन्छ। मान्छेलाई कुटेर मार्ने, मान्छेलाई गोली हानेर मार्ने, विभिन्न प्रकारको हत्याको योजना बनाउने यो कुरा चाहिँ परमेश्वर मन पराउनुहुन्न। त्यो भएर हामीले यस्तो काम पनि गर्नुहुन्न। हत्या भन्ने कुरा हामीले कसैको गर्नु हुँदैन। मैले धेरै घटनाहरू देखेको छु, सुनेको छु, मान्छेलाई कुट्ने मार्ने यस्तो यस्तो यो घिनलाग्दो काम कसैले नगरेस् बा। कसैलाई मार्नु भनेको उसको परिवारलाई मार्नु हो, उसको छोरा छोरीलाई मार्नु हो, होइन घरको मुली मान्छेलाई नै मारिसकेपछि कस्तो हुन्छ। त्यो भएर यो हत्या भन्ने कुराबाट चाहिँ हामी अलग्गै रहनु पर्छ क्या बा। कहिले पनि भलो हुँदैन बा यो हत्याराहरूको जीवनमा। र अर्को महत्वपूर्ण कुरा भनेको व्यभिचार नगर्नु। हेर बा, व्यभिचार चाहिँ परमेश्वरले पनि मन पराउनुहुन्न। किनभने अब हामीले बे गरेपछि आफ्नो श्रीमतीसँग समय बिताउने हो, अनि श्रीमतीसँग दुःख सुख साट्ने हो। तर घरमा श्रीमती हुँदा हुँदै, घरमा श्रीमान हुँदा हुँदै अरूसँग लागेर जुन काम परमेश्वरले मन पराउनुहुन्न त्यो काम गर्यो भने परमेश्वरले दण्ड दिनुहुन्छ है भा। त्यो भएर व्यभिचार पनि गर्नु हुँदैन। व्यभिचार भन्ने कुरालाई परमेश्वरले मनै पराउनुहुन्न। चाहिने कुरामा ठ्याक पारेर अर्को महत्वपूर्ण कुरा भने चोरी नगर्नु। हे बाबा, यो चोरी भन्ने कुरा चाहिँ तपाईँको बानी छ भने पनि नचोर्नु बाबु। आज चोर हो, भोलि चोर्न मन लाग्छ, पर्सि चोर हो, निकोर्सी चोर्न मन लाग्छ। म पनि बाबु सानो छिमेकीको चाहिँ काँक्रा चोरेर खाते, आज चोरे साह्रै मिठो लाग्यो, भोलि चोरे, चोर्दा चोर्दै म त काँक्रा चोरै भएको थिएँ बा। त्यो भएर पछि मैले यस्तो गर्नु हुँदैन भने मैले चोर्दा चोर्दै ठ्याक्क छिमेकीले देख्नुभयो, अनि त्यसपछि उहाँले काँक्रा चोर भनेर भन्नुभयो, म त अब चोर भन्ने नाम पो पाएँ भनेर। त्यसपछि चोरिन बा, चोरिन मैले, त्यस्तो छोरिन। त्यो भएर मैले त्यस्तो काम पनि फेरि गरिनँ। म कन्टिन्यू गरेँ बा त यतिखेर त ठुलै चोर हुन्थ्यो होला नि त बाबु। तर यो चाहिँ गलत कुरा रहेछ भनेर मैले त्यागे। त्यसपछि मलाई त्यस्तो मन आएन क्या बा। त्यो भएर यस्तो चोरी काम पनि गर्नु हुँदैन। आखिर सियो चोर्ने पनि चोरै हो, ठुल्ठुलो कुरा चोर्ने पनि चोरै हो। चोरको दाग लागेपछि साह्रै गाह्रो छ भाइ यो, त्यसैले चोर्नु हुँदैन। त्यस्तै गरेर परमेश्वरको वचनले भन्दछ आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु। हामीले कहिले पनि छिमेकीको विरोध गर्नु हुँदैन, किनभने गाह्रो साह्रो पर्यो भने आफन्तहरू त कति टाढा हुन्छन् हुन्छन्, त्यही छिमेकी चाहिन्छ बा। त्यो भएर छिमेकीसँग सम्बन्ध चाहिँ गाढा बनाउनु, अरू टाढा भए केही हुँदैन बा। किनभने परेको बेला त्यही छिमेकी चाहिन्छ भने किन लडाइँ झगडा गर्ने त बा। त्यो भएर लडाइँ झगडा नगर्ने होइन, परमेश्वरमा अघि बढ्ने, यही कुरा चाहिँ महत्वपूर्ण कुरा छ बा। अनि अर्को महत्वपूर्ण कुरा, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु भनेर चाहिँ परमेश्वरको वचनले ठ्याक पारेर भन्छ है बा। छिमेकीको घरको लालच नगर्नु, घर ठुल्ठुलो बनाउँछ नि छिमेकीले, के को लालच गर्नु, आफूसँग जे छ त्यसै बा सन्तुष्टि हुनु पर्यो नि। मेरो दुई तला घर छ, छिमेकीको पाँच तला घर छ भने बाबु, अब छिमेकीको पाँच तला घर छ मैले रिस गरेर भयो त बा, हुँदैन बा, हुँदैन। छिमेकीको पनि लोभ गर्नु भएन। अब कहिले काहीँ कस्तो हुँदो रहेछ भने बा, अब आफ्नो छिमेकीको पत्नीको पनि लालच नगर्नु, आफ्नो बुढी हुँदा हुँदै अरूको बुढी पनि मन नपराउनु। ए बा, यो त एकदमै नराम्रो कुरा हो, यो त आँखाको सेकी हो, यो त पापै हो। अब आफ्नो घरको बुढी चाहिँ मन नपर्ने, छिमेकीको बुढी चाहिँ पर्लै नै मन पर्ने भएपछि त यो त राम्रो कुरो होइन बा। यस्तो कुरोले चाहिँ परिवारमा ठुलो सङ्कट समस्या सिर्जना गर्छ। त्यो भएर जस्तै भए पनि मेरो घरकी श्रीमती चाहिँ विश्व सुन्दरी हो भनेर बस्नु पर्यो होइन, चारतिर आँखा डुलाउनु भएन बा।
त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र अर्को कुरा, छिमेकीको कमारा कमारी गोरु गधाको पनि लालच गर्नु भएन, लोभ गर्नु भएन। यो लोभ भन्ने कुराले चाहिँ हामीलाई लोभै बनाउँछ है। त्यो भएर हामीले परमेश्वरको व्यवस्थामा रहेर परमेश्वरले के कुरा मन पराउनुहुन्छ, के कुरा मन पराउनुहुन्न भन्ने कुरालाई चाहिँ हामीले ठ्याक्कसँग मानिलिनु पर्छ क्या बा। यो कुरा चाहिँ एकदम महत्वपूर्ण कुरा छ। र आज मैले मेरो नाति नातिनालाई चाहिने कुरा नै बताएको छु। व्यवस्था भन्ने कुरा, आज्ञा भन्ने कुरा, जसले पालना गर्छ उसको जीवनमा आशिषै आशिष हुन्छ। जसले परमेश्वरको व्यवस्था मान्दैन, दस आज्ञामा हिँड्दैन, उसको जीवनमा आशिष कहिले पनि हुँदैन।

0: अनि कस्तो लाग्यो त मेरो कुरा नाति?
1: हजुर भाइ, हजुरको कुरा एकदमै मन पर्यो मलाई। मैले दश आज्ञा त अब सानैदेखि पढेकै हो होइन, कण्ठ पनि गरेको हो, तर यति गहिरो रूपमा चाहिँ हजुरबाले भनेपछि मात्रै बुझेँ क्या हजुरबा। म त दश आज्ञालाई मान्छु हजुरबा। ल
0: जसले परमेश्वरको आज्ञालाई मानो त्यो परमेश्वरको प्यारो बन्यो।
1: लिया
0: परमेश्वरको प्यारो मान्छे बन्नु पर्यो भने चाहिँ परमेश्वरको व्यवस्थालाई मान्नु पर्यो, परमेश्वरको आज्ञालाई मान्नु पर्यो, होइन त नाति?
1: हो नि हजुरबा, हो। मलाई त आज खुसी लाग्यो हजुरबा, हजुरबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ। मलाई लाग्छ हाम्रो श्रोताहरूले पनि सुनिराख्नु भएको होला, जसरी हजुरबाले आज तपाईँ र मलाई यो अर्थपूर्ण अर्थ उपदेश दिनुभएको छ, र अर्थ उपदेशलाई मानिलिउ भने हामीले दुःख पाउँदैनौ।
0: हो नि नाति, हो। ल बा, अहिले चाहिँ म लागे अलिक बुढो मान्छे चिसो चिसो बर्खा बर्खा छ, लडेला पानीमा भिजेला भनेर चाहिँ अब लाग्नु पर्यो भनेर।
1: हुन्छ हजुरबा, हुन्छ, धन्यवाद हजुरबा साथ दिनुभयो अर्थ उपदेशको लागि, धेरै धेरै धन्यवाद।
0: ल मेरो नाति नातिनालाई पनि धेरै धेरै धन्यवाद, मैले भनेको कुरा मानिलिनु। जहिले पनि बुढापाका आमा बुवाले चाहिँ छोरा छोरीको भलाइ नै चाहन्छन्, त्यो भएर तिमीहरूकै भलाइको लागि कुरा राखेको छु, मनन गर्नुहोला। अहिलेलाई म पनि लाग्नु पर्यो ठ्याक पारेर।
1: हुन्छ हजुरबा, हुन्छ, धन्यवाद हजुरबाले हामीलाई साथ दिनुभयो, हजुरबालाई पनि धेरै धेरै धन्यवाद, र श्रोताहरूले पनि सुनेर साथ दिनुभयो तपाईँहरूलाई पनि धन्यवाद, र व्यवस्थाको पालन गरौं भन्दै कार्यक्रमबाट प्राविधिक मित्र सुजन र म अब्राम बिदा हुन्छौ। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊ न तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

आदरणीय श्रोताबिन, हामीले तपाईँहरूको बीचमा परमेश्वरको वचन बाइबललाई खोलिराखेका छौँ। तपाईँहरूको बीचमा हामीले प्रभु येशू ख्रिस्ट यो संसारमा आउनुभयो मानिसलाई पापबाट छुटकारा गर्नको लागि। यो सन्देश तपाईँको बीचमा हामीले रेडियो मार्फत तपाईँ कहाँ पुर्याउने प्रयास गरिरहेका छौँ। आशा छ तपाईँहरूको जीवन आशिषित भएको छ यस कार्यक्रमबाट। र यसरी नै आजको दिन म तपाईँको बीचमा प्रभु येशू ख्रिस्टको जन्मको बारेमा चर्चा गर्न चाहन्छु, जुन मत्ती सुसमाचारको पुस्तकबाट हामीलाई यो कुरा सिकाइएको छ। हामीलाई थाहा छ येशू ख्रिस्ट यो संसारमा पापीहरूलाई पापबाट छुटकारा गर्नको लागि आउनु भएको हो, अनि धेरै तरिकाहरू र धेरै ठाउँहरूमा यो कुरा प्रस्ताइएको छ। बप्तिस्मा दिने यहुन्नाले भन्दछन्, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आएको छ। तपाईँले यो खण्ड मत्तीको पुस्तक 3:2 पढ्न सक्नुहुन्छ। जब येशू प्रभुले सुसमाचार प्रचार गर्ने काम शुरू गर्नुभयो त्यस बेलादेखि नै उहाँको प्रचार यसरी नै जोड दिएको छ, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आएको छ। मत्तीको पुस्तक 4:17 हामीले यो कुरा देख्न सक्छौ। र स्वर्गको राज्य भन्ने निकै महत्वपूर्ण शब्द यो पुस्तकमा 32 उल्लेख गरिएको छ, जसरी अरू धर्मशास्त्रमा हामीले यो कुरा पाउन सक्दैनौ। स्वर्गको राज्य, परमेश्वरको राज्य, यसरी विभिन्न ठाउँमा स्वर्गीय राज्य भनेर वर्णन गरिएको छ। दोस्रो तिमोथी 4:18 हामीलाई यसरी सिकाउँदछ, परमप्रभुको स्वर्गीय राज्यको बारेमा हामी तयारी हुनुपर्छ। पृथ्वीमा राजाको स्वागत र आगमनद्वारा स्वर्गको शासनको रूपमा मत्तीले विशेष प्रकारले जोड दिएका छन्। तसर्थ मत्तीको सुसमाचारको मुख्य सार भनेको स्वर्गको राज्यसँग सरोकार राख्दछ, र यो कुरा हामी सबैले अर्थात मानिस जातिले थाहा गर्नु पर्दछ। हामीलाई भनिएको छ, हामीले गएको हप्ताहरूमा यहाँहरूसँग चर्चा गरिरहेका छौ, येशू ख्रिस्ट मात्रै पापीहरूको निम्ति मार्ग हुनुहुन्छ। र मत्तीको पुस्तकमा तपाईँले पढ्न सक्नुहुन्छ, 1 उहाँको जन्म भयो, 1 उहाँको वंशावलीको विषयमा पनि तपाईँले पढ्न सक्नुहुन्छ। उहाँ कसरी जन्म लिनुभयो यो संसारमा पापी मानिसलाई छुटकारा गर्नको लागि। उहाँ दाउदको पुत्र र अब्राहमको पुत्र हुनुहुन्छ, 1 तपाईँले पढ्न सक्नुहुन्छ। त्यसपछि उहाँ मरियमको कोखबाट जन्मनुभयो, 18-25 तपाईँले पढ्न सक्नुहुन्छ। अनि दाउदको पुत्र भनेर त्यहाँनिर व्याख्या गरिएको छ, जसको अर्थ उहाँको राजकीय घरानाको बारेमा भनिएको हो। अब्राहमको पुत्र जुन चाहिँ इजरायल राज्यको पितासँग उहाँको सम्बन्ध राखिएको कुरा भनिएको छ। र पौलले विश्वासयोग्यको बारेमा बताउँदछन्, उहाँ मरियमको कोखबाट यो संसारमा जन्म लिनुभयो। यी 3 कुराहरूबाट हामीले राजा र उहाँको राज्यलाई देख्न सक्छौ, जुन विशेष सम्बन्धमा पुरानो करारमा खडा गरिएको छ। 22-23 दाउद र अब्राहम प्रति यसैयाको भविष्यवाणी, यी सबैले उहाँको सम्बन्धको बारेमा परमेश्वरको वचन प्रति हामीलाई स्मरण गराउँदछन्, किनकि दाउद र अब्राहम दुईजना विशेष मानिसहरू थिए जोसित प्रभुले उहाँको अनुग्रहीय करार निश्चित गर्नुभयो। हामीले त्यस राजा र उहाँको राज्यलाई पनि त्यसरी नै याद गर्नुपर्दछ, जुन चाहिँ परमेश्वरको करार र उहाँको मानिसहरू प्रति सम्बन्धित भएको छ। अब यी सबै कुरालाई हामीले एक ठाउँ राखेर हेरौं, उहाँको जन्म कति अद्भुत प्रकारले यो संसारमा भएको रहेछ। पापी मानिसलाई छुटकारा गर्नको लागि उहाँ मात्र एक मध्यस्थ जो परमेश्वर र मानिसको बीचमा हुनुहुन्छ। परमेश्वरको वचन उहाँको करार र उहाँको मानिससित सम्बन्धित भएको छ। उहाँ यो संसारमा आउनुभयो यस कारणले कि पापी मानिसले छुटकारा पाउन सकुन्। उहाँले कसैलाई बिगाड्न भत्काउन आउनु भएन, तर उहाँ मानिसलाई बचाउनको लागि आउनुभयो। हामीले यो कुरा देख्दछौ। बाइबल जसरी दुई भागमा विभाजन गरिएको छ, पुरानो नियम अनि नयाँ नियम, हामीले यसरी भन्नुपर्छ, ती एक अर्कामा पूरक हुन्छन्। पूरै बाइबलमा येशू ख्रिस्टको व्यक्तित्व र कार्यको बारेमा केन्द्रित गरिएको छ। उत्पत्तिदेखि प्रकाशसम्म येशू ख्रिस्ट नै मानिसलाई परमेश्वरको सन्देशको तत्व र सार हुनुहुन्छ। कहिले पनि र कुनै प्रतिष्ठा बिना कुनै पनि विषयको बारेमा सिधै निश्चित र आवश्यक सम्बन्ध येशू ख्रिस्ट प्रति परमेश्वरले कुनै पनि मानिसलाई कुनै पनि थोक बताउनु भएको छैन। तसर्थ सुसमाचार मत्तीमा हामीले यो कुरा पाउँछौ, ताकि यो कुरा पूरा होस् जुन आगम वक्ताद्वारा उच्चारण गरियो। याद राख्नुहोस्, यहुदीहरूका निम्ति लेखिएको थियो, यहुदीहरूसित पुरानो करारको धर्मशास्त्र थियो। मत्तीले प्रमाणित गर्नलाई
निर्माण गरेको कुरा चाहिँ यही थियो। जो मसीह आउँदै हुनुहुन्छ उहाँ चाहिँ ख्रिस्ट येशू हुनुहुन्थ्यो, जसले पापी मानिसलाई तिनीहरूको पापबाट छुटकारा गर्नको लागि आउनुहुनेछ। येशूलाई विश्वास नगरी तपाईँले पुरानो करारलाई विश्वास गर्न सक्नुहुन्न, न त पुरानो नियमलाई विश्वास नगरी तपाईँले येशू ख्रिस्टलाई विश्वास गर्न सक्नुहुन्छ। उहाँ नै पुरानो नियमको सन्देशको तत्व हुनुहुन्छ। तपाईँले यो कुरा यूहन्ना सुसमाचार 5:46 अनि प्रेरित 10:43 पढ्न सक्नुहुन्छ। उहाँ नै पुरानो करारको व्यवस्था, नमूना र भविष्यवाणी पूरा गर्ने एकजना व्यक्ति हुनुहुन्छ। ख्रिस्ट येशू राजाको रूपमा हामीले मत्तीको पुस्तकमा देखिराखेका छौं। उहाँ परमेश्वरको वचन पूरा गर्न मात्र आउनु भएन, तर विशेष गरी परमेश्वरको करार पनि स्थापित गर्न आउनुभयो। ख्रिस्टको करार अब्राहम र दाऊद प्रतिको सम्बन्धले केही मुख्य सत्यताहरू सिकाउन सक्दछ। यसले दुवै करारको एकतालाई जोड दिन्छ। मौन बसेर स्वीकार गर्ने कामबाट यसले पूरै नयाँ करारको प्रकाशबाट शुरू गर्दछ र करारको सन्दर्भमा परमेश्वरले मानिससित व्यवहार गर्नुहुन्छ। उहाँ कहिले पनि मानिसहरूसित टाढा हुनुहुन्न। उहाँ जसरी मानिसहरूसँग नजिक हुनुहुन्छ, त्यसरी नै उहाँ आदमको कार्यहरूको करार मुनि कि त ख्रिस्टमा अनुग्रहको करार मुनि उहाँले त्यस मानिससित संसारमा व्यवहार गर्नुहुन्छ, सरोकार राख्नुहुन्छ। उहाँ करार पूरा गर्न आउनुभयो। मैले तपाईँलाई अघि नै भनिसके, येशू ख्रिस्ट संसारमा बिगाड्न अनि भत्काउन आउनु भएन, उहाँले सम्पूर्ण काम पूरा गर्नलाई आउनुभयो। पुरानो करारको पूरै अवधि भरि नै हामीले याद गर्न सक्छौ उहाँको अनुग्रहको करारको विषयमा प्रचार गरिएको छ। जुन संसारमा मानिसहरू बस्थे, जुन समाजमा मानिसहरू बस्थे, ती ठाउँहरूमा ख्रिस्ट येशूको अनुग्रहको करारको बारेमा प्रचार गरिएको छ। तर समयको पूर्णतासँगै परमेश्वरले आफ्नो एकलौटे पुत्रलाई पठाउनु भयो। तपाईँले यूहन्ना 3:16 पढ्न सक्नुहुन्छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौटे पुत्रलाई यो संसारमा पठाउनु भयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। उहाँले कति माया गर्नुहुन्छ उहाँको सृष्टिलाई तपाईँले यो पदबाट देख्न सक्नुहुन्छ। उहाँ एउटी स्त्रीबाट जन्मनुभयो, व्यवस्थाको अधीनमा रहनेहरूलाई मोल तिरेर छुट्याउनलाई उहाँ पठाइने भयो। आदरणीय श्रोता मित्र, फेरि एकचोटि जोड दिन चाहन्छु, ख्रिस्ट येशूले तपाईँको पापको मोल तिरेर तपाईँको पापबाट तपाईँलाई छुटकारा गराउनु भएको छ ताकि हामी पुत्रको पूरा हक प्राप्त गर्न सकौ भनेर परमेश्वरले हामीलाई अर्थात पापी मानिसलाई उहाँसँग एक बनाउनको लागि आफ्नो एकलौटे पुत्रलाई यो संसारमा पठाउनु भयो। गलाती 4:4-5 तपाईँले यो छुटकाराको बारेमा पढ्न सक्नुहुन्छ। तपाईँले एकछिन आफ्नो जीवनको बारेमा विचार गर्नुहोस् त, हामी कुन संसारमा हराएका छौं, हामीले कुन व्यवहार परमेश्वरको अगाडि गरेका छौं, कसरी हामीले परमेश्वरको व्यवस्थालाई उल्लंघन गरिराखेका छौं। यो निकै गम्भीर कुरा हुन सक्छ। आज पनि हामीले परमेश्वरको व्यवस्थालाई, परमेश्वरको प्रेमलाई थाहा गरेका छैनौ भने हाम्रो जीवन एउटा खतरनाक अवस्थामा पुग्न सक्छ। प्रिय दाजुभाइ तथा दिदी बहिनीहरू, आज हामीले आफ्नो विषयमा थाहा गर्नुपर्छ, आफ्नो विषयमा विचार गर्नुपर्छ। हाम्रा प्रभु येशू ख्रिस्ट परमेश्वरको पुत्र, उहाँ राजाहरूका पनि राजा, परमेश्वरको वचन र करार मात्र पूरा गर्न आउनु भएन तर छुटकारा गर्न परमेश्वरको मानिसलाई शासन पनि गर्न आउनुभयो। तपाईँले देख्न सक्नुहुन्छ 1 मत्तीको पुस्तकमा, किनकि येशू ख्रिस्ट राजा परमेश्वरका मानिसहरूलाई छुटकारा दिन शासन गर्न आउनुभयो। यहाँनिर विशेष जोड चाहिँ इजरायल देशको लागि दिएको छ। जसरी ख्रिस्ट येशू इजरायली देशमा जन्म लिनु भएको कारणले गर्दा यो कुरा भएको हुन सक्छ। परमेश्वरको महान योजनामा युगको पराकाष्ठको निम्ति इजरायल राज्यलाई अलग गरेर कुनै पनि विशेष समावेश वा चासो नदी यसले बाइबललाई अनुवाद गर्न खोज्छ भने मलाई लाग्छ उसले धर्मशास्त्रको पूरै बुँदालाई छुट्याउनेछ। वास्तवमा रोमी 11:1 तपाईँले यो देख्न सक्नुहुन्छ, उहाँले इजरायलीहरूसँग गरेको करार अनि मानिसहरूसँग गरेको करार कति सम्बन्धित छ भन्ने कुरा। परमेश्वरले मानिसलाई चुन्नुभयो जसरी यहुदीहरूलाई चुन्नु भएको थियो, उहाँले तिनीहरूलाई फ्याँक्नु भएको छैन, छोड्नु भएको छैन। इजरायल राज्यका निम्ति अझै पनि भविष्य छ,
आशा छ अनि उनीहरूले ख्रिस्ट येशूमा त्यो आशा प्राप्त गर्न सक्छन्। उहाँको कामको यो विश्वव्यापी अवसरलाई प्रभु येशूले दृढ पार्नुभयो। हामीले देख्छौं उहाँले कप्तानको दासलाई निको पारेर भन्नुभयो, पूर्व र पश्चिमबाट धेरैजना आउनेछन् र अब्राहम, इसाक र याकुबसँग स्वर्गका राज्यको भोजमा बस्नेछन्। महान आज्ञामा येशू प्रभुले भन्नुभयो, यसकारण जाऊ र सबै देशका जातिहरूलाई चेला बनाऊ, पिता पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ, हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा हुनेछु। मत्तीको सुसमाचारमा 28 अध्यायको 19-20 पदमा हामीले यो कुरा पढ्न सक्छौ। येशू ख्रिष्ट आज पनि अन्य जातिहरूको निम्ति, उहाँलाई विश्वास गर्ने नगर्ने दुवैको निम्ति उहाँको वचन उति नै छ, त्यतिकै छ, यो कहिले पनि परिवर्तन हुँदैन। तर महत्वपूर्ण कुरा यही मात्र हो प्रिय मित्र, हामीले कसरी ख्रिष्ट येशूलाई हेरिराखेका छौ, जन्मलाई हेरिराखेका छौ। ख्रिष्ट येशू राजाको रूपमा भए तापनि उहाँ संसारमा जन्म लिनुभयो, उहाँ परमेश्वरको वचन पूरा गर्नलाई यो संसारमा आउनुभयो र उहाँ पूरा गरेर पापी मानिसलाई छुटकरा दिएर अनुग्रहद्वारा सबै उहाँका मानिसलाई शासन गर्न आउनुभयो, चाहे त्यो अन्य जाति होस्, चाहे त्यो यहुदी होस्, चाहे जुनसुकै जातिको मानिस किन नहोस्, ख्रिष्ट येशूले तपाईँलाई अनि मलाई छुटकरा दिन यो संसारमा आउनुभयो। त्यस कारणले पनि ख्रिष्ट येशूको जन्म हामी मानिसको लागि महत्वपूर्ण छ। के हामीले हाम्रो पापको लागि ख्रिष्ट येशू यो संसारमा जन्मिनु भएको हो भनेर विश्वास गरेका छौं? यदि छैन भने आज हामीले एकचोटि आफ्नो जीवनलाई हेरौं र ख्रिष्ट येशूलाई विश्वास गरौं र उहाँले हाम्रो पापबाट हामीलाई छुटकारा गर्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई म यस कार्यक्रममा स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई यस कार्यक्रममा मेरो हार्दिक अभिवादन छ। मानिसको जीवनमा निर्णयहरू महत्वपूर्ण हुन्छन्। तपाईँको जीवनमा मेरो जीवनमा सफलता र खुशीहरू हामीले हरेक दिन गर्ने निर्णयहरूमा भर पर्दछ। मानिसलाई उसको निर्णयले अघि बढाउँदछ अनि कतिपय निर्णयले मानिसलाई पछि पनि घचेट्दछ। जीवनमा सही निर्णयहरू हामी कसरी लिन सक्छौ? आज यही महत्वपूर्ण विषयलाई लिएर म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र तपाईँ अहिले सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

धेरै धन्यवाद। आदरणीय श्रोता, तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति अगाडि आएर बस्नु भएको छ। परमेश्वर तपाईँसित बोल्नुहुनेछ, उहाँको वचनलाई तपाईँले ध्यान लगाएर सुन्नुहोस्। आउनुहोस् सधैँभरि आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

प्रभु येशूले भन्नुभयो, मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले पनि एकअर्कालाई त्यसरी नै प्रेम गर। मलाई तिमीहरूले चुनेनौ तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ र फल फलाओ अनि तिमीहरूको फल रहिरहोस्। भर्खरै पाठ गरेको खण्ड बाइबलबाट यूहन्ना रचित सुसमाचार 15 अध्यायको 13 अनि 16 खण्ड। येशु परमेश्वर हुनुहुन्छ, उहाँले हामीलाई जीवन दिनुभयो, हामीलाई चुन्नुभयो, उहाँले मानिसलाई कसरी प्रेम प्रकट गर्नुभयो, उहाँले आफ्नो प्राण दिएर मानिस प्रतिको उहाँको प्रेमको प्रमाण दिनुभयो अनि उहाँ मानिसहरूले पनि एकअर्कालाई त्यसरी नै मूल्य चुकाएर प्रेम गरून् भन्ने चाहना राख्नुहुन्छ। उहाँले त्यही कुरा सबै मानिसबाट चाहनुहुन्छ। हामी परमेश्वरलाई प्रेम गर्ने मानिसहरू मात्र नभएर संसारमा जिउने मानिसहरूलाई पनि प्रेम गर्ने हुनुपर्दछ। परमेश्वरको प्रेमले भरिएका मानिसहरूबाट यही नै सेवा अन्य मानिसहरूप्रति हुन्छ। त्यसै कारण तपाईँले धेरै अस्पतालहरू देख्नुहुन्छ, सेवा गर्ने मान्छेहरू देख्नुहुन्छ, दिन गरीबका ढोका ढोकामा पुगेर खानेकुराहरू बाँड्दै गरेको, त्यसरी नै मूल्य चुकाएर प्रेम गरून् भन्ने चाहना राख्नुहुन्छ। उहाँले त्यही कुरा सबै मानिसबाट चाहनुहुन्छ। हामी परमेश्वरलाई प्रेम गर्ने मानिसहरू मात्र नभएर संसारमा जिउने

दुःख कष्टमा परेका मानिसहरूलाई उठाउँदै गरेको हातहरू, प्रभुको प्रेमले भरिएका मानिसहरूको जीवन तपाईँले आफ्नै आँखाले देख्नुहुन्छ। परमेश्वरलाई मात्र प्रेम गरेर मानिसहरूलाई चाहिँ घृणा गर्ने व्यक्तिलाई परमेश्वरले कहिले पनि स्वीकार गर्नुहुन्न। जसरी परमेश्वरले सबै मानिसलाई प्रेम गर्नुहुन्छ, हामीले पनि त्यसरी नै सबैलाई प्रेम गर्ने निर्णय गर्नुपर्छ। हामीले आफ्ना मित्रहरूका निम्ति प्राण त दिनु पर्दैन, तर साँचो भलाइ गर्न चाहने प्रेमले हाम्रा मित्रहरूलाई प्रेम गर्नुपर्छ भनी यीशुले भन्नुभएको छ। मित्रहरूलाई मात्र होइन, सबै मानिसहरूलाई हामीले उहाँले झैं प्रेम साँचो रूपमा गरौं भन्ने इच्छा यीशु राख्नुहुन्छ। हामीले उहाँलाई चुन्नुपर्छ, उहाँको जीवन शैलीलाई रोज्नुपर्छ, उहाँको शिक्षा र मार्गलाई आफ्नो जीवनमा अप्नाउनुपर्छ। तर यसका निम्ति हामीले के गर्नुपर्छ त? मानिसलाई आफ्नो जीवनको वास्तविक अवस्था थाहा हुनुपर्छ। परमेश्वरको दृष्टिमा हामी कस्ता छौं सो कुरा हामीले बुझ्नुपर्छ, किनकि जस्तो सुखे अवस्थामा हामी परमेश्वर कहाँ जान उहाँलाई पाउन सक्दैनौं। बाइबलले के भन्छ सुनौ त? रोमी 3:23 बाइबलले भन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। फेरि बाइबलले यो पनि भन्छ रोमी 6:23, पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान येशु ख्रिष्ट हाम्रा प्रभुमा अनन्त जीवन हो। यो संसारमा जन्मने हरेक व्यक्तिले आफ्नो स्वभावमा पाप बोकेर जन्मेको हुन्छ। यो पापले मृत्यु ल्याउँछ। यो सत्यता प्रत्येक व्यक्तिले जान्नुपर्छ, बुझ्नुपर्छ। मानिसले यो पनि जान्नु र बुझ्नु जरूरी छ कि परमेश्वर अति पवित्र हुनुहुन्छ। मानिस आफै पवित्र नभई परमेश्वरलाई बुझ्न सक्दैन, थाहा पाउन सक्दैन। मानिस परमेश्वरले तोकिदिनु भएको पवित्रताको मापदण्डसम्म पुग्न सकेको छैन अनि कहिले पनि पुग्न सक्दैन। तर येशु ख्रिष्ट यही विषयमा मानिसलाई सहायता गर्न संसारमा आउनुभयो। उहाँले निष्पाप र पवित्र जीवन जिउनुभयो अनि अन्तमा पापी मानिसहरूको पापको मूल्य चुकाउन येशूले क्रूसमा रगत बगाएर आफ्नो प्राण अर्पण गर्नुभयो। मानिसलाई जबसम्म आफ्नो यो लाचार अवस्थाको ज्ञान हुँदैन, तबसम्म उसले परमेश्वरलाई खोज्न पनि सक्दैन, चिन्न पनि सक्दै सक्दैन। मानिसले आफ्नै प्रयास र विचार अनुसार गरेका कार्यहरूले, धर्म कर्मले उसलाई धर्मी ठहराउँदैन। कुनै पनि मानिसमा आफूलाई धर्मी र पवित्र पार्न सक्ने योग्यता क्षमता छँदै छैन। मानिसलाई परमेश्वरले मात्र धर्मी ठहराउन सक्नुहुन्छ अनि परमेश्वरले यसको प्रबन्ध गरिदिनु भएको छ। परमेश्वरले हाम्रो निम्ति जे गरिदिनु भएको छ त्यसलाई स्वीकार गर्ने निर्णय हामीले गर्नुपर्छ। बाइबलको वचनले भन्दछ, पहिलो तिमोथी 2:4-6 सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। उहाँले सबैका छुटकाराको मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो, जुन कुराको गवाही ठिक समयमा दिइयो। मानिसले यही पापबाट छुटकारा पाउन जरूरी छ, जुन पापले उहाँलाई परमेश्वरदेखि टाढा लैजान्छ, उसलाई परमेश्वरको नजिक आउन दिँदैन। पापको कालो अन्धारो यति गाढा हुन्छ कि मानिसले केही पनि बुझ्न र सम्झन सक्दै सक्दैन। यसैकारण मानिसहरू साँचो र जीवित परमेश्वरका कुराहरूलाई ठट्ठामा उडाइदिन्छन् अनि नास्तिक बन्दछन् अनि मानिसहरूले बनाएका कुराहरूको पछि लागेर आफ्नो आत्मिक भोक र प्यास तृष्णा मेटाउने प्रयास कोसिस गर्दछन्। कति मानिसहरू आफ्नो पापको बारेमा जानेर पनि नजाने जस्तो गरेर हिँड्छन्। उनीहरू परमेश्वरमा विश्वास गर्न चाहँदैनन्, येशू ख्रीष्टमा पाइने पापको छुटकारालाई ग्रहण गर्न चाहँदैनन्। किन? किनकि उनीहरू परमेश्वरको भयमा जिउन चाहँदैनन्। आफूलाई जे मन लाग्यो त्यही गर्न चाहन्छन्, जसरी मन लाग्यो त्यसरी गर्न चाहन्छन्। तर येशू ख्रीष्टले उहाँको असीम कृपामा यो इच्छा गर्नुहुन्छ कि सबै मानिसहरूले पापबाट छुटकारा पाउन्। तपाईँको जीवनका पाप र अधर्महरू पनि उहाँले मेटाउन चाहनुहुन्छ। हामीले पापदेखि छुटकारा पाउने इच्छा र निर्णय गर्नुपर्छ। येशूले भन्नुभयो लुका 10:27, तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई
आफ्नो सारा

0: हृदयले आफ्नो सारा प्राणले आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर र आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर। हामी आफ्नो परिवारका सदस्य मित्रहरू आफन्तहरू सहपाठीहरूलाई प्रेम गर्छौं। यो राम्रो कुरा हो, अति राम्रो। समाजमा परिवारमा बसेपछि हामीले एकअर्कालाई प्रेम र वास्ता गर्नुपर्छ। तर मानिसहरूको प्रेममा भुलेर कतिपल्ट हामी उहाँलाई प्रेम गर्न भुल्छौं जसले हामीलाई हदभन्दा बढी माया प्रेम गर्नुभएको छ। हामीले परमेश्वरलाई प्रेम गर्नुपर्छ। जुन व्यक्तिले परमेश्वरलाई प्रेम गर्छ उसले परमेश्वरको आज्ञा मान्छ, उहाँलाई दुखी बनाउने कुनै पनि कार्य गर्दैन। के यो कुरा सत्य होइन र? एउटा परिवारमा पनि यदि छोराछोरीले आफ्ना आमा बाउलाई माया गर्छन् भने उनीहरूले आफ्ना आमा बुवाको हरेक कुरालाई मान्दछन्, अट्ठेरी बनेर उनीहरूको मन दुखाउँदैनन्। परमेश्वरको सम्बन्धमा पनि यस्तै हो। परमेश्वरका आज्ञाहरू पवित्र बाइबलमा लेखिएका छन्। मानिसले ती पढ्नुपर्छ। परमेश्वरले जे भन्नुभएको छ ती गर्नुपर्छ। उहाँले मानिसलाई गाह्रो कार्यहरू गर्न लाउनुहुन्न। बाइबलले भन्दछ यूहन्ना 5:3 उहाँका आज्ञाहरू भारपूर्ण छैनन्। साँचो आराधना भक्ति गर्न चाहने व्यक्तिले आफ्नो शरीरलाई पनि ठिक प्रकारले प्रयोग गरेको हुनुपर्छ। यो शरीरले नै हो मानिसलाई अनेक किसिमका गलत कार्यहरू गर्नलाई बाध्य बनाउँछ। पेट भर्नका निम्ति मानिसले झुटो बोल्छ, झुटो र गलत तरिका अपनाएर व्यापार चलाउनु पर्छ। पेट भर्नका निम्ति हात गोडालाई अनुचित कार्यमा लगाउनु पर्छ। कति दुःखको कुरा, शरीरको आवश्यकताहरू पूरा गर्नको निम्ति कति मानिसले आफ्नै शरीरलाई नै बेच्ने गर्दछन्। शरीरलाई गलत प्रयोग गरेकै कारण कति व्यक्तिहरूको त ज्यानै पनि गइसकेको छ। शरीरले मानिसलाई हदै दुःख दिएको छ। मानिसलाई हर किसिमको पाप र अधर्म गर्न लाउने यही शरीर हो। हामीले आफ्नो शरीरलाई के काममा लाउने, शरीरलाई कुन प्रकारले प्रयोग गर्ने, सो कुराको निर्णय गर्नुपर्छ। हामीले आफ्नो शरीरलाई परमेश्वरमा समर्पण गर्नुपर्छ भनी बाइबलले बताएको छ। मानिसले आफ्नो शरीरलाई पवित्र राख्नुपर्छ अनि परमेश्वरको अघि ग्रहण योग्य हुनुपर्छ। ओठे भक्ति बाहिरी देखावटी नाटकीय धर्म कर्मलाई परमेश्वरले स्वीकार गर्नुहुन्न। हामीले जीवनमा आफ्नो शरीरलाई पवित्र राख्ने निर्णय गर्नुपर्छ, प्रयास गर्नुपर्छ। आफ्नो जीवन पनि क्रियाशील राख्नुपर्छ, मेहनत गर्नुपर्छ। सधैँ सिरानीमा अडेस नलाग्नु र कम्बलभित्र नलुक्नु। नेपालीमा एउटा उखान छ, जाँगरना साँगर खानेवाला आँगर। कस्तो हँसाउने हँसाउने कुराहरू छन् भने याद गर्नुहोस्, यो जीवन तपाईँको हो, यो शरीर तपाईँको हो। तपाईँ र मैले आफै अठोट गर्नुपर्छ, तपाईँ र मैले निर्णय गर्नुपर्छ। आज तपाईँको निर्णय कस्तो छ? तपाईँले आफ्नो आत्माको बारेमा कस्तो निर्णय लिनुभएको छ? विचार गर्नुहोस्। परमेश्वरका यी शिक्षाहरूले तपाईँको मेरो जीवनलाई परिवर्तन गर्न सक्छ। एउटा नयाँ जीवन, नयाँ आशा र व्यवहारमा तपाईँ र मेरो जीवनले एउटा नयाँ सुरुवात पाउन सक्छ। त्यो सबै कुरा तपाईँको निर्णयबाट नै सुरु हुन्छ। जीवन तपाईँको, निर्णय पनि तपाईँकै हुनुपर्छ। कुराकानी गर्दा गर्दै समयले मलाई विदाई दिइसकेको छ। म विश्वस्त छु तपाईँले आजको कार्यक्रम नजिकबाट सुन्नु भएको छ, हृदयमा यी कुराहरू राख्नु भएको छ। यदि बुझ्नु भएन भने तपाईँ फेरि पनि सुन्नुहुनेछ, मलाई थाहा छ। परमेश्वरले तपाईँमाथि निरन्तर अनुग्रह गरून्, आशिष दिउन्। धेरै धेरै मानिसहरूले यी कार्यक्रम र सन्देशहरू सुनेर आफ्नो जीवनमा ठूलो परिवर्तनको आभास पाएका छन्। मैले आफै बनाएको कथा होइन, यी कथाहरू तपाईँले धेरै मानिसहरूको मुखबाट र उनीहरूले लेखेका टिप्पणी र उनीहरूको सन्देशमा तपाईँले पाउन सक्नुहुनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: मन पराइनु र कदर गरिनु बीचको भिन्नता। जयमसे तथा नमस्कार। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 38 यहाँलाई स्वागत छ। तपाईँको जीवनमा यस्ता मानिसहरू छन् जसले तपाईँलाई मन पराउँदछन्, तर तिनीहरूले तपाईँ एक व्यक्तिको रूपमा को हुनुहुन्छ भन्ने कुरालाई महत्व दिँदैनन्। कसैमा आफ्नो धेरै समय र हृदय लगानी गर्ने कि नगर्ने भन्ने निर्णय गर्दा ती व्यक्तिहरूलाई छान्नुहोस् जसले तपाईँलाई कदर गर्दछन्। ती व्यक्तिहरू जसले तपाईँको लक्ष्यहरूलाई आत्मिक रूपमा समर्थन गर्न रोज्दछन्, ती व्यक्तिहरू जसले तपाईँको महत्वाकांक्षालाई चिन्दछन् र प्रोत्साहन गर्दछन्, तिनीहरूले तपाईँभित्र काम गरिरहेको परमेश्वरको आत्मा देख्दछन् र तिनीहरूले नै परमेश्वरले तपाईँलाई दिनुभएको बोलावटलाई सम्मान गर्दछन्। हिब्रूको पुस्तक 10:24 यसरी लेखिएको छ, हामी एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। प्रियहरू, तपाईँले कदर गर्नुपर्ने व्यक्ति त्यो हो जसले तपाईँलाई निरन्तर प्रोत्साहन गर्न खोजिरहेको हुन्छ। जब तपाईँ डिप्रेशनको अवस्थामा डुब्न थाल्नुहुन्छ, तिनीहरू नै तपाईँको लागि प्रार्थना गर्न, तपाईँसँग परमेश्वरको वचन साझा गर्न तपाईँको लागि सधैँ हाजिर हुनेछन्। तपाईँको र ख्रीष्टको शरीरको लागि तपाईँ कति महत्वपूर्ण हुनुहुन्छ भनेर तपाईँलाई घरिघरि सम्झाइरहन उनीहरू नै तपाईँको साथमा हुनेछन्। धेरै मानिसहरू छन् जसले तपाईँलाई यो सोच्न लगाउँछन् कि तिनीहरूले तपाईँलाई मूल्यवान ठान्दछन्, तर भित्रभित्रै तिनीहरूले तपाईँलाई सम्मान गर्दैनन्। तपाईँ ती मानिसहरूलाई कसरी चिन्नुहुन्छ? तिनीहरूले तपाईँलाई भनेको प्रशंसाका शब्दहरूमा धेरै ध्यान नदिनुहोस्, बरु तिनीहरूको कार्य हेर्नुहोस् र यो कुरा अवलोकन गर्नुहोस् कि तिनीहरूले तपाईँलाई भनेका प्रशंसाका शब्दहरू उनीहरूले तपाईँसँग गर्ने व्यवहारसँग मेल खान्छ कि खाँदैन। एउटा भनाइ छ कि शब्दहरूभन्दा कामले ठूलो स्वरमा बोल्छ। कसैले तपाईँलाई आफ्नो ओठले साँच्चै राम्रा र सम्मानजनक कुरा भन्न धेरै सजिलो छ, तर तिनीहरूले तपाईँलाई कस्तो व्यवहार गर्दछन्, तिनीहरूले तपाईँलाई कति मूल्यवान ठान्दछन् भन्ने कुरा तिनीहरूले तपाईँप्रति गर्ने व्यवहारबाट निर्धारित हुन्छ। प्रियहरू, जब तपाईँलाई उनीहरूको सहयोगको आवश्यकता पर्दछ, उनीहरूले गर्ने निर्णयहरूलाई ध्यानपूर्वक हेर्नुहोस् कि उनीहरू तपाईँलाई आवश्यक पर्दा आफ्नो बहुमूल्य समय त्याग गर्न तयार छन् कि उनीहरू क्षणिक समयमा नै तपाईँलाई सहयोग गर्न तयार हुन्छन्, वा के तपाईँलाई सुख हुँदा मात्र तिनीहरू तपाईँसँग हुन इच्छुक हुन्छन् र जब तपाईँलाई मद्दत चाहिन्छ तब तिनीहरू हराउँछन्, तिनीहरू गायब हुन्छन्। जब कसैले तपाईँसँग भेट्ने कुरा गर्छ र पछि उनीहरूले त्यो प्रतिबद्धता पूरा गर्दैन भने यसले त्यो व्यक्तिले तपाईँ र तपाईँको समयप्रति आदरको कमी देखाउँदछ। विशेष गरी यदि तिनीहरूले तपाईँलाई पहिले नै बताउन चाहँदैनन् कि तिनीहरूले त्यो भेटघाट राख्ने योजना बनाइरहेका छैनन्। तपाईँलाई साँच्चै महत्व नदिनेहरू नै तपाईँको जीवनमा त्यति बेला मात्र देखा पर्दछन् जब उनीहरूलाई केही चाहिन्छ र उनीहरू सोच्दछन् कि तपाईँले उनीहरूलाई आवश्यक पर्ने मद्दत प्रदान गर्न सक्नुहुन्छ। जब उनीहरू निरन्तर यसरी व्यवहार गर्दछन्, यो एक प्रदर्शन हो कि उनीहरू केवल आफ्नै स्वार्थी इच्छाहरूको बारेमा चिन्तित छन्। फिलिप्पीको पुस्तक 2:3 यसरी भन्दछ, स्वार्थ वा अहंकारमा केही नगर, तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान। तपाईलाई साँच्चै मूल्यवान ठान्नेहरू ती हुन् जो तपाईँबाट केही पनि कुराको अपेक्षा नगरिकन तपाईँ कहाँ पुग्दछन्। तिनीहरू तपाईँको बारेमा सोधपूछ गर्दछन् किनभने तिनीहरू साँच्चै तपाईँ कस्तो हुनुहुन्छ भनेर वास्ता गर्दछन्, र जब तिनीहरूले थाहा पाउँदछन् कि तपाईँ कठिन परिस्थितिबाट गुज्रिरहनु भएको छ, तिनीहरू तपाईँलाई मदत गर्न उत्सुक हुन्छन्। तपाईँले हालसालै तिनीहरूको लागि गर्नुभएको कामको लागि तिनीहरू साँचो कदर व्यक्त गर्न तुरन्तै तयार हुन्छन्। जसले तपाईँलाई साँच्चै महत्व दिन्छन् उनीहरूले तपाईँसँग समय बिताउन आफ्नो समयलाई प्राथमिकता दिनेछन्। जसले तपाईँलाई महत्व दिँदैनन् उनीहरूले तपाईँलाई निरन्तर आफू धेरै व्यस्त छु भन्ने बहाना दिन्छन्। जब कसैले भन्छ कि म व्यस्त छु, उनीहरूले वास्तवमा के भनिरहेका हुन्छन् भने उनीहरूको जीवनमा अरू केही तपाईँभन्दा महत्वपूर्ण कुरा छ। तपाईँको समय धेरै महत्वपूर्ण छ प्रियहरू, विशेष गरी जब तपाईँ आफ्नो समय परमेश्वरको जनहरूको सेवामा प्रयोग गर्दै हुनुहुन्छ। शैतानलाई ती मानिसहरू मार्फत तपाईँको समय चोर्न नदिनुहोस् जो तपाईँलाई निरन्तर तिनीहरूको लागि काम गर्न हेरफेर गर्न खोजिरहेका छन्। दयापूर्वक ती सम्बन्धहरूबाट अलग हुनुहोस् र तिनीहरूलाई ती व्यक्तिहरूसँग बदल्नुहोस् जो तपाईँबाट लिनुको सट्टा तपाईँको सेवा गर्न चाहन्छन्। एफिसीको पुस्तक 5:21 पदमा यसरी लेखिएको छ, ख्रीष्टको श्रद्धामा एक अर्काको अधीनमा बस। ईश्वरीय सम्बन्ध तब हुन्छ जब तपाईँ दुवैले एक अर्काको सेवा गर्नुहुन्छ। आजको वचन सुनाईबाट परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
4: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
1: अब प्रस्तुत छ कार्यक्रम मधुर संगीत।
6: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं कार्यक्रम मधुर संगीतको साथमा। बिहिबार हामी 9:05 देखि 9:30 कार्यक्रममा आउने गर्छौं। निकै मीठा मीठा गीत संगीतहरू तपाईँमा आज प्रस्तुत गर्दछौं। प्राविधिक मित्र सुनजीलाई धन्यवाद दिँदै आज पनि सलोमीज्यूको आवाजमा निकै मीठो गीतबाट शुरू गर्छौं।

निकै नै अर्थपूर्ण भजन हामीले एक बिहानको साँझ सुन्यौं। साँच्चै नै बिहानको समयमा परमेश्वरको महिमा गरिरहन पाऊ भन्ने भजन नै निकै मिठो लाग्दछ। यतिखेर अर्को भजन सुन्दछौ, हे येशू मेरो जीवनको बोलको मिठो भजन सुनाउँछु।

मधुर संगीतमा निकै मिठा मिठा मधुर संगीतहरू सुनिरहेका छौं। परमेश्वरको निम्ति गाएका मधुर भजनहरू हामी हजुरहरूलाई सुनाउँछौ, आशित र आनन्दित बनाउँछौ। यतिखेर सुन्दर ईश्वरको सृष्टिमा भन्ने भजन सुन्दैछौं।

कार्यक्रमकै मिठो गीत सुन्दैथ्यौं। कार्यक्रमको लगभग अन्त्यतिर हामी आइसकेका रहेछौ। सुनेर साथ दिने सम्पूर्ण श्रोतालाई धन्यवाद। प्राविधिक मित्र सुनजीलाई पनि धन्यवाद दिँदै यसै गीतलाई निरन्तरता दिँदै म भने छुट्टिन्छु। धन्यवाद। जय श्री।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: खुसीको स्रोत। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा। जोनी र साथीहरूमा तपाईँलाई स्वागत छ। तपाईँलाई थाहै छ, मेरा पति केन एकदमै खुशी रहने मान्छे हुन्। साँच्चै उनी सधैँ प्रसन्न रहन्छन् र त्यो उनको अनुहारमै झल्किन्छ। मेरो मतलब, उनले म जस्तो चारैवटा हात खुट्टा नचल्ने व्यक्तिसँग विवाह गरेका छन् र मेरो अपाङ्गताका सबै दिनचर्याहरू सम्हाल्छन्। अर्थात् यी मान्छे मलाई ओछ्यानमा दायाँ बायाँ कोल्टो फेराउन हरेक रात उठ्छन्। मेरा लागि पुराना कुराहरू सहज बनाउन उनी सधैँ कडा परिश्रम गर्छन्। तैपनि उनी सधैँ खुशी रहन्छन्। अब उनको यो आनन्दका पछाडि पक्कै पनि धेरै मुख्य कारणहरू होलान्, तर मलाई लाग्छ उनको खुशीको एउटा ठूलो रहस्य डाँडाको उपदेशको ज्ञान हो। केनले डाँडाको उपदेश पूरै कण्ठ गरेका छन्, जुन उपदेशको शुरूआत नै येशूले भीड़को माझमा आशिषका वचनहरू बाँडेर गर्नुभएको थियो। त्यसो भए यस कुराको मेरो श्रीमानको खुशी हुने स्वभावसँग के सम्बन्ध छ त? सामान्य रूपमा भन्नुपर्दा, बिएटिट्युड अर्थात डाँडाको उपदेश शब्द ल्याटिन भाषाको एउटा शब्दबाट आएको हो, जसको अर्थ खुशी वा धन्य हुनु हो। वास्तवमा खुशी भन्नु भनेको के हो? मेरो मतलब, आत्माको गहिराईसम्म पुग्ने साँचो खुशी के हो? यस्तो अडिग र नडगमगाउने आनन्द ल्याउने अवस्था कस्तो हुन्छ? यस प्रश्नको उत्तर मत्ती 5 अध्यायमा पाइन्छ, जहाँ येशूले डाँडाको उपदेशहरू दिनुभएको छ र येशूले दिनुभएको त्यो सूचीले मुख्यतया ती मानिसहरूको वर्णन गर्छ जसले स्वर्गको राज्यको दृष्टिकोण राखेर जिउन सिकेका छन्। प्रभुले यसो भन्दै शुरूआत गर्नुहुन्छ, धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। अब धेरै मानिसहरूलाई लाग्छ कि येशूले यहाँ भौतिक रूपमा गरीब भएकाहरूको कुरा गरिरहनु भएको छ, तर होइन। उहाँ भन्दै हुनुहुन्छ, तिमीहरू धन्यका हौ, तिमीहरू खुशी हौ जब तिमीहरू आफ्ना खाली हातहरू लिएर आत्मामा दीन महसुस गर्दै म कहाँ भरिनका लागि आउँछौ, तब स्वर्ग तिम्रो हुनेछ। अनि मलाई लाग्दैन कि येशूले यहाँ धेरै टाढाको भविष्यमा पाइने स्वर्गको कुरा गरिरहनु भएको छ। मलाई त लाग्छ उहाँले यही समयमै अहिले स्वर्गको आनन्द अनुभव गर्ने कुरा गरिरहनु भएको हो। खुशी हुनुको अर्थ यही त हो। तपाईँ धन्य हुनुहुन्छ यदि तपाईँ आत्मिक रूपमा गरीब हुनुहुन्छ, अर्थात यदि तपाईँ हरेक कुरामा परमेश्वरको आफ्नो चरम आवश्यकतालाई निरन्तर महसुस गर्नुहुन्छ। अरूमाथि निर्भर रहने भोका नाङ्गा गरीबहरू जस्तै आत्मिक रूपमा गरीब हुनेहरूलाई यो राम्ररी थाहा हुन्छ कि केवल परमेश्वरले मात्र उनीहरूलाई बचाउन सक्नुहुन्छ। केवल परमेश्वरले मात्र उनीहरूको रक्षा र प्रबन्ध गर्न सक्नुहुन्छ। अनि मेरा श्रीमानको खुशीको मुख्य स्रोत पनि यही नै हो। उनको आनन्द यहीबाट आउँछ, किनभने स्वर्गको राज्यको एक नागरिकको रूपमा बाँचिरहेका छन्। म जस्तो चारैवटा हातखुट्टा नचल्ने अपाङ्गसँग विवाह गरेका केन टाडालाई यो कुरा राम्ररी थाहा छ कि उनी आफ्नै बलले यो सब गर्न सक्दैनन् र यसैले हरेक दिन उनी आत्मिक रूपमा रित्तो भएर परमेश्वर कहाँ जान्छन्, किनभने हिजो पाएको अनुग्रहले आजको दिन चल्न सक्दैन। उनलाई हरेक दिन पवित्र आत्माको नयाँ भरपूरी चाहिन्छ। तर यसरी आफ्नो चरम आवश्यकतामा परमेश्वर कहाँ जाँदा नै त्यो सच्चा आनन्द भित्रैबाट आउँछ। मित्र, मलाई थाहा छ तपाईँ पनि आफ्नो हृदय खुशी भएको चाहनुहुन्छ र डाँडाको उपदेशहरू अध्ययन गर्नमा समय बिताउँदा, अर्थात खुशी मानिसहरू को हुन् र उनीहरू कस्ता हुन्छन् भन्ने बारेमा प्रभुले गर्नुभएको घोषणा बुझ्दा, यसले तपाईँलाई परमेश्वरको राज्य वास्तवमा के हो भन्ने कुराको एउटा ठूलो र ठोस दृष्टिकोण दिनेछ। मैले भने चाहिँ तपाईँ र म त्यसै राज्यका नागरिक हौं, तर हामी मध्ये धेरैजना यसरी बाँचिरहेका छौं, मानौ हाम्रो एकमात्र घर भनेको यस पृथ्वीको धूलो र माटो मात्र हो, तर हाम्रो स्वर्गीय नागरिकतामा यो भन्दा धेरै कता हो कता बढ़ी कुराहरू छन्। तर यदि तपाईँले ख्रिस्टलाई आफ्नो मुक्तिदाताको रूपमा चिन्नु भएको छ भने तपाईँको हृदयमा आनन्दको कमी हुनुपर्ने कुनै कारण छैन। उहाँ आज तपाईँको हृदयलाई आफ्नो आनन्दले भर्नका लागि पूर्ण रूपमा तयार हुनुहुन्छ र यसको शुरूआत स्वर्गको दृष्टिकोण राख्ने इसाई भएर जिउनुबाट हुन्छ। यसैले अलिक गहिराईमा जानुहोस् र यी डाँडाको उपदेशहरूसँग अझ बढ़ी परिचित बन्नुहोस्। अनि यो कुरा सधैँ याद राख्नुहोस्, जीवनका हरेक अवस्थामा तपाईलाई परमेश्वरको आवश्यकता छ भन्ने कुरा स्वीकार गर्न कहिले ढिलो नगर्नुहोस्। आखिर तपाईले साँचो खुशी भेटाउने ठाउँ यही नै हो। यदि प्रभुले आज तपाईँको कुनै प्रार्थनाको जवाफ दिनुभएको छ भने अनुमान गर्नुहोस् त तपाईँले के गर्नुपर्छ। हामीले यहाँ कुरा सिद्ध्याउने बित्तिकै एकछिन रोकिनुहोस् र उहाँलाई भन्नुहोस् धन्यवाद। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईहरु आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
2: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
2: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
1: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
2: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
2: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.led.nepal.com।
3: दाजु कता हो हतार हतार गर्दै?
4: कहाँ हुनुहुन्छ नानी? आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
3: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
4: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
3: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
1: थप जानकारीका लागि
2: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862424210, 9862424210।
1: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3:30 सुन्न नभुल्नुहोला, मात्र गुड न्युज एफएम 105.1 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: गुड न्यूज एफएम 105.1.
2: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज.
3: एमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा. आदरणीय श्रोता, कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर म पुनः उपस्थित भइसकेको छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी तपाईसँग कुराकानी गर्छौं र तपाईँले आफ्नो हृदयको आभार धन्यवाद व्यक्त गर्न सक्नुहुनेछ कुनै न कुनै समयमा कुनै न कुनै तवरबाट. विभिन्न व्यक्तिहरूले हाम्रो जीवनमा हामीलाई सहायता उत्साह पुर्याइरहनु भएको हुन्छ नि उहाँहरूलाई सम्झेर एकमुष्टमा धन्यवाद दिने कार्यक्रम रहेको छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज. तपाईँले आफ्नो हृदयको धन्यवादहरू व्यक्त गर्न सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गर्नुहोला 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-23-44-6-46 हाम्रो व्हाट्सएप नम्बर रहेको छ. एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म. फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छु.

0: निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र कार्यक्रममा हामी तपाईँसँग कुराकानी गरिरहेको छौं र धन्यवादका कुराहरू राख्छौं। तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र अवश्य पनि आफ्ना धन्यवादका कुराहरू कार्यक्रम मार्फत राख्न सक्नुहुनेछ। धन्यवादको लागि सबैभन्दा पहिलो स्थानमा परमेश्वर हुनुहुन्छ। त्यसपछि निश्चय पनि हाम्रो जीवनमा हामीलाई प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट सहायता पुर्याउनुहुने व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूलाई पनि हामी धन्यवाद दिन्छौं र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ। पनि फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जयमसी
0: सन्चै हुनुहुन्छ तपाईँ?
1: हजुर सन्चै छु, म हजुर सन्चै छु, हजुरहरू सबै सन्चै हुनुहुन्छ है?
0: हजुर एकदमै। र आज कार्यक्रम मार्फत तपाईँ को कसलाई धन्यवाद भन्न चाहनुहुन्छ?
1: हुन्छ बहिनी, अब सङ्गठन डकुर्न पर्छ जान्छु अब अनि लगाए फोन लाग्यो। विशेष गरी परमेश्वरलाई धन्यवाद छ है, हाम्रो परमेश्वरलाई धन्यवाद दिएर नसक्नु छ। तर हिजो पनि कहाँ हो नि एउटा साथीसँग, कतातिर हो, बाटातिर हो कि कतै हो, बाटो भन्नाले यही एरियामा भनौँ न, यो परमेश्वरको कुरा चाहिँ किनभने यो आनन्दको मन, आनन्दको शान्ति कहीँ पनि कहीँ, कस्तो अचम्मको प्रेम रहेछ यो प्रभु परमेश्वरको भन्छु कि म यहाँनिर म अचम्म लाग्छ। तर किनभने के भजन सङ्ग्रहको छ यहाँनिर आशिषहरू धेरै छन् परमेश्वरको भजन सङ्ग्रहको, किनभने 115 हो क्यारे नि त्यहाँनिर भन्नुभएको छ नि, अस्ति पनि भनिसकेको थियो गुरुबा लेप्चाभित्रबाट मैले चाहिँ सुनिरहेको थिएँ है। किनभने त्यो नबोल्ने नहिँड्न सक्ने न त्यसको केही हातगोडा छ न केही छ न केही छ, त्यो कुन ठाउँमा पुग्यो, त्यसले के गर्ने के गर्छु मलाई के गर्छु भन्ने मान्छे भन्ने चिजले चाहिँ त्यसको के पावर लायो मेरो परमेश्वरको अगाडि र है। अनि म त अचम्म लाग्छ, त आशिषमा थिएँ भइरहेको छु त्यो वचनबाट म, तर हिजो असुविधाको मैले सुने एक दिन नि कति मिठो व्याख्या गरेर बुझाउनै सक्दैन, बुझ्ने मात्रै हो म चाहिँ, भेटाउने मात्रै हो है। परम प्रभु साँच्चो परमेश्वर भन्नुभएको छ त्यहाँ, अनि त्यो कारणले गर्दा यहाँ धेरै छ व्याख्या परमेश्वरको वचन, किनभने त्यसले चाहिँ न आँखा देख्छ न कान सुन्छ न त्यो सर्न सक्छ न त्यसले बोल्छ। ओहो, म यो वचनबाट नि म त अस्ति एक दिन मेरो नि सञ्चालन थियो, मैले यो वचन नै आशिषमा भएर भने पनि है, अनि गरे धन्यवाद छ, किनभने त्यो कुन हालतमा आफ्नै ठाउँमा गए फर्किएर भजन सङ्ग्रहको 101 नि भन्नुभएको छ त्यहाँनिर नि, अनि त्यस्तै छ त्यहाँ मिठो वचन छ है, व्याख्या नगरम। तर किनभने आज त्यो जुन ठाउँमा थियो त्यही ठाउँमा फर्केर गयो हेऱ्यो हेरे, अनि हाम्रो परमेश्वरले आफ्नो ज्योति आफ्नो अङ्गलो आफ्नो माया चाहिँ अझ मरी न म बाँचिन्जेल पनि मरे प्रभुसँग साथी उहाँको भले लगाए पनि यही हामी साथमै हुने हुन्छौँ। अनि यस्तै चाहिँ म धन्यवाद दिएर नसक्नु छ नानी बहिनी परमेश्वरलाई, अनि विशेष गरी म मेरो लागि जो जतिले प्रार्थना गर्नुहुन्छ, अनि म नि अलिकति शरीरमा अशक्त भइरहँदो रहेछु बेला बेलामा, अनि प्रार्थनाले नै म निको भएको छु, हजुरहरूलाई पनि धेरै धन्यवाद छ। मैले गुड न्युज चाहिँ मेरो परमेश्वरले मलाई दिनु, मेरो हातमा मलाई मेरो हृदयमा राखिदिनु भयो, म चाहिँ त्यही नजिकै छु हजुरहरूको नजिक नि, गुड न्युज सुनिरहन बिहान देखि बसिरहन्छु सुनिरहन्छु, बाहिर सङ्गतिर चाहिँ हिँडेपछि चाहिँ अब सक्दैन मोबाइल कानैमा टाँदा टाँदै यो चाहिँ त्यो के अरे अर्कै मोबाइल चाहिँ कानमा राख्दा राख्दै फ्याट्टै जान्छ, अनि त्यहाँ त्यस्तो छ यो पनि, अनि ठिकै छ बोल्नु मात्रै छ यहाँ, अनि धन्यवाद छ, अनि मेरो मण्डली परिवारलाई धन्यवाद छ धेरै धेरै, अनि मैले साँच्चै नै एउटा असल मण्डली नै मैले प्रभुले दिनुभएको छ, धन्यवाद छ, अनि उहाँहरूले प्रार्थना गर्दा म सबै कुराबाट म निको हुन्छु। अनि एक एक हजुरहरूले त्यहाँबाट मलाई प्रभुले चिनाउनु भयो, म सम्झी मलाई देखाउनु भयो चिनेर, चिने प्रेम परमेश्वरको प्रेमको कारणले गर्दा अनि मैले नि प्रार्थना पाउनु चाहिँ ठुलो कुरा हो यो चाहिँ, अनि धन्यवाद चलाउँछु म हजुरहरूलाई, अनि जो जतिले विश्वव्यापीबाट प्रार्थना पाउँछु, अनि विश्वव्यापीमा हिन्दू गुरु बहिनी हुनुहुन्छ, अनि उहाँलाई पनि धेरै धन्यवाद दिन्छु म। अनि उहाँको सबैको प्रार्थना छ, उहाँको बाट पनि म धेरै निको भएको पनि थाहा पाउँछु। अनि हिन्दू गुरु बहिनी गुरुआमा हो भन्ने हो, अब दिदी बहिनी भनेर बोल्दा बोल्दै मलाई चाहिँ बहिनी नै भन्नुहोस् न भन्नुहुन्छ। अनि उहाँलाई पनि धन्यवाद छ, विश्वव्यापी दिदी बहिनीलाई, अनि एक्लो दिदी बहिनीलाई नि सम्झिनुहुन्छ मेरो लागि धन्यवाद छ। अनि जो जतिले सम्झिनुहुन्छ म धन्यवाद दिएर नसक्नु छ, प्रभुले सुन्नुहुन्छ। अनि जस्तै अवस्थाबाट पनि मलाई पट्टि लाएर प्रभुले निको पार्नु पाइरहनु भएको छ। अनि हाम्रो परमेश्वर यति महान परमेश्वर, जिउँदो परमेश्वर आज हुनुहुन्छ। अनि आज सधैँभरि, हिजो आज सधैँभरि प्रभु सामान छन्, हामी मात्रै फेर्छन्, प्रभु कहिले फेर्नुहुन्न भनेर हुन्छ त्यस्तै यही। अनि चाँडै किनभने म मेरो परिवारलाई नि म धन्यवाद दिन्छु, छोराछोरीलाई नि, सबैलाई म धन्यवाद दिन्छु। उनीहरूको बाटो, उनीहरूको हातुरी, उनीहरूको सबै कुरो छ त्यो पिजी। अनि किनभने मन नदुखोस्, सबै कुरामा आनन्द नै हुनु पर्यो क्या, सबै कुरामा आनन्द हुनु पर्यो। अब मलाई अस्ति छोरीले आउन बिर्सिए अरे, अबे मलाई चाहिँ गजब हाँसो लाग्यो, अचम्मै मजा लाग्यो। अनि किनभने त्यो गरेर सबै कुरामा आनन्द, यो आनन्दको बहिनी गर्छु म त जहाँ पनि हामी साथीहरू भेटेर, यस्तो आनन्द जहाँ चाहिँ शान्तिको यहाँ छ खानी छ, सबै कुरो पुग्दो रहेछ क्या, सबै कुरो पुग्दो रहेछ जहाँ शान्ति आनन्द त्यो भेटाएपछि त्यो कोही कुराको नि कमी नहुने, सबै कुरो छ मलाई भन्ने मनमा हुँदो रहेछ। घटी बढी चाहिँ कुनै कुरामा नि या डाको बोर्डमा फुल फुलोस् या नफुलोस् मेरो जीवनमा, अनि म सधैँभरि चाहिँ प्रभुको अगाडि छु भनेर सबै त्यो गीतैले भनिरहनु भएको छ है। त्यो कारणले गर्दा बहिनी धन्यवाद धेरै धेरै हजुरहरूलाई, मेरो प्यारो गोटनेट परिवारलाई म धेरै धन्यवाद दिन्छु, अनि मेरो मण्डली परिवारलाई धेरै धन्यवाद दिन्छु म चाहिँ। अनि सबैलाई जो जतिले सुन्नुहुन्छ, हामी साथीहरू कतिजना चिनिएको छ, अनि चिनेसी हामी एकाअर्कालाई प्रार्थना हुन्छ, यो नै ठुलो कुरो पाएको छ हामीले।
0: हजुर हजुर हुन्छ, धेरै धेरै धन्यवाद मुनाजी, प्रभुले धेरै आशिष दिनुभएको होस्। र अहिलेलाई चाहिँ हामी छुटौँ। धन्यवाद जयमसी पुना थापाजी हुनुहुन्थ्यो र उहाँले आफ्नो धन्यवादको कुरा राख्नु भएको छ। एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

आदरणीय श्रोता, निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र हामीले चाहिँ केही प्राविधिक गडबडी भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ यहीँ नै हामीले अन्त्य गर्नुपर्ने भयो। अर्को श्रृंखलामा हामी अवश्य पनि भेट्नेछौं र तपाईँलाई पढ्न गएको असुविधाको लागि एकदमै हामी क्षमा प्रार्थी छौं। कार्यक्रम सुनेर साथ दिनुहुने र हामीलाई फोन गर्नुहुने श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धार पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सामान नभेटेर बेपत्ता।
6: होइन, सामान चाहिँ के चारो ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
6: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
5: कहाँ छ यो?
6: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855174236, 9855174236
8: र फोन नम्बर 01513010 छ, 01513010 छ।
7: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
7: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने, तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर कैसर मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योग भन्दा वचन भाषण संवाद गहिरा गहिरा पुस्तकहरू प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्थाफ मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।
1: मेरो एसई पनि सकियो,
2: मेरो प्लस टूको इक्जाम पनि सकियो,
1: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
3: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
4: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, रामनगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-4470-754, 01-4470-754 र 01-59-13-755, 01-59-13-755।
4: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
5: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला, प्रस्तुता सुश्री फिङको साथमा हरेक आइतबार बेलुका 4:30 देखि 5 बजेसम्म सुन्न नभुल्नुहोला।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तुता कुमारको साथमा।

जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज सेकेन्ड बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शन तपाईँ र मेरो आफ्नै कार्यक्रम, विशेष गरी मेरो कार्यक्रममा परमेश्वरको आवाजलाई जब हामी सुन्छौँ अनि परमेश्वरको आज्ञालाई जब हामी पालना गर्छौँ अनि परमेश्वरले उहाँको प्रतिज्ञालाई पनि पूरा गर्नुहुनेछ, त्यो भएर हामीले सुरुमा त सबैभन्दा पहिले परमेश्वरको आवाज सुन्ने छोराछोरी बन्नुपर्छ अनि उहाँको योजना अनुसार हिँड्ने बन्नुपर्छ। कतिचोटि हामी आफ्नै योजना आफ्नै आवाज सुनेर हिँडिरहेका हुन्छौँ, त्यो चाहिँ गन्तव्यविहीन यात्रा हुन्छ, हामी गन्तव्यसम्म पुग्न सक्दैनौँ। तर जब परमेश्वरको आवाज सुन्छौँ, परमेश्वरको इच्छा अनुसार चल्छौँ र परमेश्वरको योजना अनुसार चल्छौँ भने हामीले चालेका पाइलाहरू सफल हुन्छ, नत्र भने हामी बीच बाटोमै न यता न उता भइरहेको अवस्थाहरू पनि छ। कतिजना म के को लागि भन्ने कुरा पनि यसमै मानिसहरू कन्फ्युजन भइरहेको अवस्था छ, दोधारमा परेको अवस्था छ। त्यो त बाहिर म जहिले पनि परमेश्वरको आवाज, परमेश्वरको योजना र परमेश्वरको बोलावटलाई थाहा गर्नुपर्छ। र अहिलेलाई भने कार्यक्रमको सुरुवात भने गर्न चाहन्छु यो अर्थपूर्ण सङ्गीतमा।

यो अर्थपूर्ण वाचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र के महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहिरहेको छ, भोकै बस्नु परे पनि इनाम चाहिँ कहिल्यै नबिर्सनु। होइन, कतिचोटि जिन्दगीमा भोकै बस्नु पर्ला, परिस्थितिहरू आउला, गाह्रो साह्रोहरू आउला, होइन, तर तपाईँले कमाएको जुन इज्जत हुन्छ नि, त्यो इज्जत चाहिँ कहिले पनि नगुमाउनु। किनभने सबैभन्दा बहुमूल्य छ मान्छेले इज्जत कमाउनको लागि। कति अहिले हामी देख्छौँ नि, त्यो ठाउँमा पुगेका मानिसहरू, उनीहरू कुनै पनि दोष, उनीहरू कुनै चोट देखिँदैन क्या, किनभने उनीहरूले कमाएकै त्यही हो। र इमान्दारिताले चाहिँ अथवा इमानले चाहिँ मानिसलाई त्यो स्थान दिन्छ। होइन, हामी देख्न सक्छौँ भर्खरै, अब मैले यो कुरा भन्नु हुने हो कि नहुने मलाई थाहा छैन, तर मलाई एक्जाम्पल चाहिँ दिन मन लाग्यो। राष्ट्रसभा पार्टीका सभापति रवि लामिछाने केही समय अगाडि उहाँ भारत जानुभएको थियो। उहाँलाई यति मजाले सत्कार गरियो, सम्मान गरियो, एउटा खुसी लागिरहेको थियो मलाई, एउटा नेपालीलाई। होइन, एउटा हेर्ने दृष्टिकोण पनि फरक थियो नि त, होइन, नेपाली भएर हेप्नु पर्नेको, चेपिनु पर्नेको अनुभव त हामीले पनि भोगेका छौँ। कुनै पनि देशमा जाँदाखेरि, होइन, नेपाली भनेपछि हामीलाई जुन हेर्ने दृष्टिकोण फरक छ, कति ठाउँमा राम्रो छौँ तर कति ठाउँमा नेताहरूले त्यो स्थानमा पुर्याएको छन् क्या। तर एउटा सभापतिलाई यति धेरै सम्मान गरेको देख्दाखेरि मेरो नाक त ठुलो भयो भयो, तर यो नेपालकै नाक ठुलो भएको सम्झिनुपर्छ जस्तो लाग्छ मलाई। त्यो भएर इनाम, इज्जत भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। हामीले हाम्रो देशको इज्जत, इनाम राख्नुपर्छ, इज्जत राख्नुपर्छ, र इनाम कहिल्यै पनि गुमाउनु हुँदैन, बेच्नु हुँदैन। त्यो भएर हामी नेपाली हो र नेपाली नै रहनु पर्दछ। भोलि परिस्थितिहरू जटिल परिस्थितिहरू आउला, देशको लागि लड्नुपर्ने परिस्थिति पनि आउला, तर नेपाल र नेपालीको लागि हामी जतिखेर पनि तयारी हुनुपर्छ। होइन, त्यो कुराहरू हामी देख्न सक्छौँ, कति देशको घटनाहरू पनि हामीले देखेका छौँ। होइन, यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। र जिन्दगीमा कयौँचोटि एक्लै हिँड्नु पर्ने अवस्था पनि आउँछ। हिँड्नुहोस्, तर सही बाटो हिँड्नुहोस्, गलत बाटो कहिले नहेर्नुहोस्। एक्लो भइन्छ हो मान्छेले, जब तपाईँसँग प्रशस्त हुन्छ नि, मान्छे नै मान्छे हुन्छ तपाईँको अगाडि पछाडि, जब तपाईँ जिरो हुनुहुन्छ नि कोही पनि हुँदैन। होइन, मैले भन्न खोजेको कुरा एउटै हो, परिस्थितिले तपाईँलाई एक्लै हिँड्नु पर्ने पनि बनाउला, तर एक्लै हिँड्नुहोस्, तर गलत बाटो चाहिँ नहेर्नुहोस्। एक्लै हिँड्नुहोस्, तर गलत बाटो नहेर्नुहोस्, किनभने गलत बाटो भन्ने बित्तिकै त्यो बाटोले हामीलाई अन्त्यतिर पुर्याउँछ, बदनाम गराउँछ। गलत बाटो अथवा गलत काम हामीले गर्यौँ भने आज कसैलाई थाहा नहोला, भोलि कसैलाई थाहा नहोला, तर केही समयपछि त छर्लङ्ग हुन्छ नि। एउटा मान्छेले गलत काम गर्छ, तर त्यसको प्रभाव नि आफन्त, छोरा छोरी, रिलेटिभ सबैलाई प्रभाव पर्छ, त्यसले साह्रो गाह्रो बनाउँछ। त्यस्तो नहोस्, होइन, जस्तो केही समय अगाडि नेपालमै एउटा स्ट्यान्डर्ड पाराको चोर, होइन, सरकारले प्रहरी प्रशासनले उसलाई अनुसन्धान गरेर समात्यो, अनि चोरले पनि घर बनाएको कुरा देखियो, चोरले पनि यति महँगो गाडी चढेको घटना देखियो, अनि सरकारले छर्लङ्ग यी सबै कुरा पारिदियो कि यति समयदेखि यतिसम्म उहाँले यो ठाउँमा यसरी चोरेको, यति धन यति सम्पत्ति चोरेरै क्या। अब हेर्नु त के, ऊ गलत बाटो हिँडेको थियो नि त, आधा त छर्लङ्ग भयो नि, अब त्यसको आफन्त होलान्, त्यसको छोरा होलान्, छोरी होलान्, बुढी होलान्, कति धेरै प्रभाव पर्छ। मान्छेले के भन्छन्, ए त्यो चोरको
ड्यास ड्यास होइन भन्छन् नि, त्यसले कति प्रभाव पार्छ हेर्नुहोस् त। त्यो भएर एक्लै हिँड्नुहोस् तर गलत बाटोमा हिँड्नुहोस्। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। गरीब हुनु परे पनि सोच कहिले गरीब नहोस्। हाम्रो कतिचोटि हाम्रो परिस्थितिले हामी गरिब नै हुन्छौँ क्या, हाम्रो उन्नति प्रगति कतिचोटि हुँदैन, तर सबैभन्दा महत्त्वपूर्ण कुरो गरिब हुनु परे पनि सोच कहिले गरिब नबनाउनुहोस्। म धनी नै छु होइन होला, तपाईँसँग भौतिक कुरा नहोला, तर तपाईँको सोचाइ यति धनी हुन सक्छ नि, त्यो धनी मानिसले सोच्ने भन्दा पनि बेटर हुन सक्छ, राम्रो हुन सक्छ। त्यो भएर गरिब हुनु परे पनि सोच चाहिँ कहिले पनि गरिब नबनाउनुहोस्। तपाईँको सोचाइ, तपाईँको विचार अरूभन्दा फरक होस्। हो, भौतिक कुरामा तपाईँ गरिब हुनुहोला, तर तपाईँ मानसिक रूपमा अथवा सोचाइमा तपाईँ अब्बल हुनुपर्छ, धनी हुनुपर्छ। कति त्यस्ता घटनाहरू देख्छु क्या, मलाई एकदमै खुसी लाग्छ। एउटा मानिस सुतिरहेको हुन्छ बाटोमा, राति जाडोमा, एउटा तिन चार तला घरको सटर मुनि हो, राति सुतिरहेको हुन्छ। तर तपाईँलाई थाहा छ, त्यो घरको मालिकले पनि त्यो दृश्य हेरिरहेको हुन्छ, ऊ थरथर थरथर कामेर सुतिरहेको हुन्छ। तर उसले एउटा कुरा गर्न सक्दैन, थाहा छ, यो मान्छेलाई जाडो भयो होला, एउटा ओढ्ने लगेर दिन पाएदेखि। तर थाहा छ, त्यही बाटो भएर हिँड्ने एउटा रिक्सा कुदाउने मान्छेले त्यो दृश्य देख्छ, अनि रिक्साको बाक्सामा उसले कहिले काहीँ जाडो हुन्छ भनेर ओढ्नको लागि राखेको एउटा ओढ्ने हुन्छ। उसले बरु होस् म यसलाई ओढाइदिन्छु भनेर ओढाइदिन्छु। हेर्नुहोस् त, त्यति ठुलो घर भएको मान्छेको मन गरिब छ, तर त्यो रिक्सा कुदाउने परिश्रम गर्ने मानिसको मन धनी र ठुलो छ। त्यो भएर तपाईँ र मैले हामी सोचमा कहिले पनि गरिब हुँदैन। हो, कतिचोटि भने जस्तो नहोला, आज छैन भोलि छैन तर पर्सि चाहिँ तपाईँ र मेरो पनि दिन आउँछ भनेर हामी अघि बढ्नुपर्छ। हरेस नखानुस्, यो भएन त्यो भएन भनेर हरेस पनि नखानुस्, आज छैन नि भोलि त हुन्छ नि। तपाईँ र म कहाँ सिँगै यत्रै जन्मेको हौ र होइन, आमाले 9 महिना गर्भमा राख्नुभयो, सानो सूक्ष्म कुरादेखि हाम्रो सृष्टि भएको आमाको गर्भमा अनि हामी ठुलो भयौँ होइन। त्यसरी नै हिजो सानोको आज पनि सानै छ त, छैन नि, समयअनुसार नै सबै कुरा बदलिँदै गएको छ नि। त्यही भएर आज तपाईँको भागमा आँसु होला, आज तपाईँको भागमा गरिबी होला, तर भोलि तपाईँको भागमा धनी खुसी पनि आउन सक्छ नि। तपाईँ र म सधैँ एउटा थालमा भात खाइरहेका हुन्छौँ नि होइन, थाहा छ तपाईँलाई, कहिलेकाहीँ त्यो भागमा मासु पनि हुन्छ नि, कहिलेकाहीँ त्यो थालमा घिउ पनि हुन्छ नि, हुँदैन र, कहिलेकाहीँ हो नि मासु बिनै हामी खाना खाने त, तर कहिलेकाहीँ त मासु पनि हुन्छ घिउ पनि हुन्छ, त्यही थालमा भेराइटी हुन्छ। त्यस्तै हो जिन्दगी, आज जिन्दगीमा दाल भात मात्रै होला, भोलि जिन्दगीमा यस्तो समय पनि आउँछ दिनदिनै मासु खाने दिन पनि आउँछ। तर मैले भन्न खोजेको कुरा चाहिँ दिनदिनै मासु खानु भनेको होइन, फेरि दिनदिनै मासु खानु स्वास्थ्यको लागि राम्रो पनि छैन, तर जिन्दगीको स्तर चाहिँ हाम्रो अब्बल हुँदै जान्छ क्या, जिन्दगीको स्तर चाहिँ हाम्रो बढ्दै जान्छ, परमेश्वरले उन्नति प्रगति हाम्रो जीवनमा दिनुहुन्छ। कति भाइहरूको जीवन देख्छु मैले, उहाँहरू काठमाडौँ आउँदाखेरि सिम्पल एउटा ब्याग बोकेर आउनुभएको मान्छेहरू आज टक्क बाइकमा हिँड्नुहुन्छ, त्यो मान्छेलाई देखेको छु मैले आज गाडीमा हिँड्नुहुन्छ। त्यो हो नि त, आज नहोला भोलि पनि नहोला,
पर्सी चाहिँ

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र कहिले पनि चुप लाग्नु परे पनि अन्याय सहेर नबस्नुहोस्। कतिचोटि यति सहन सक्ने स्वभाव हुन्छ कि मान्छेको, आफूमाथि अन्याय हुँदा पनि ऊ बोल्दैन क्या, चुपचाप सहने बानी हुन्छ कतिको। तर तपाईँ कतिचोटि तपाईँ गलत हुनुहुन्न भने बोल्नु पनि पर्छ। हुन त चुपचाप लागेर बस्नुले झगडा हुने सम्भावना कम हुन्छ, तर तपाईँ गल्ती नगरे पनि चुप लागेर बस्नुहुन्छ भने चाहिँ त्यो चाहिँ नगर्नुहोस्। किनभने तपाईँले गल्ती नै गर्नुभएको छैन भने तपाईँ आवाज पनि उठाउनुपर्छ। सबै तपाईँ सही हुनुहुन्छ गलत हुनुहुन्छ, होइन, तपाईँ सही हुँदा हुँदै पनि गलत साबित त हुनु भएन नि, सजाय त दिनु पर्यो नि मान्छेलाई, अथवा तपाईँ के कारणले गलत हुनुभयो त्यो कुरा त मान्छेलाई प्रश्न पारिदिनु पर्यो नि। कतिले के गर्छन् भने तपाईँ गल्ती नगरे पनि तपाईँ नै गल्ती हो भनेर सम्पूर्ण समस्या तपाईँको टाउको माथि थुपारिदिन्छन् अनि आफू चोखो भएर हिँड्छन्। होइन, प्रश्न पार्नुहोस् को गलत हो को सही हो। तर तपाईँ आफूले गल्ती नगरी पनि चुप लाएर बस्नुहुन्छ भने चाहिँ त्यस्तो प्रकारको स्वभावलाई चाहिँ त्याग्नुपर्छ हामीले। गल्ती गरेको छैन भने बोल्ने कोसिस गर्नुहोस्, आफ्नो कुराहरू राख्ने कोसिस गर्नुहोस्, होइन। अर्को महत्त्वपूर्ण कुरा, तपाईँ जहाँ तपाईँ टाढा जानु परे पनि सम्बन्ध कहिल्यै टाढा नबनाउनुहोस्। धेरै मानिसहरू छन् त्यस्तो, विदेश जान्छन्, परिवार छोडेर जान्छन्, साथीभाइ छोडेर जान्छन्, उनीहरू टाढा गए सँगसँगै सम्बन्ध पनि टाढा हुन्छ, होइन। कतिको भनाइ छ नि, हिजोसम्म त्यो सँगै खाने सँगै हुने साथी विदेश गएपछि उसले कहिले पनि सम्झँदैन अरे, त्यस्तो प्रकारको साथी चाहिँ नबनाउनुहोस्। कम्तीमा पनि महिनामा एकचोटि फोन गर्नुहोस्, कस्तो छ, के गर्दैछौ। अहिले त होइन, सामाजिक सञ्जालबाट हामी सबै जुनै देशमा जोडिन सक्छौँ, तर मैले भन्न खोजेको कुरा चाहिँ के हो भने कतिचोटि हामी टाढा जान्छौँ, यी सबै सम्बन्धहरू पनि टाढा बनाइदिन्छौँ। होइन, सम्बन्धलाई टाढा बनाउने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। त्यो भएर तपाईँ र म टाढा जाँदैछु भने आफन्त प्रियजनहरूलाई समय समयमा फोन गर्नुहोस्, हाल खबर बुझ्नुहोस्, होइन। अब होस् कसैले देख्दैन भने जेसुकैसँग कसैलाई सम्झिन प्रकारको चाहिँ गर्नु हुँदैन। हामीले कम्तीमा पनि महिनामा एकचोटि के छ कसो छ, होइन, कति देख्छु म, कतिको साथीहरू एयरपोर्टमा पुर्याउनु जानुहुन्छ, त्यो एयरपोर्टसम्म हुन्छ, एयरपोर्टबाट गएको एक दुई दिन फोन हुन्छ, त्यसपछि कहिले फोन हुँदैन, के छ कसो छ पनि हुँदैन। त्यतिसम्म स्वार्थी पनि हामी बन्नु हुँदैन। भोलि फर्केर आएपछि चाहिने त त्यही साथी नै हो, त्यही परिवार नै हो। तर जो तपाईँ बाहिर जानुहुन्छ दुई चार दिनको त्यो पैसा कमाइले तपाईँलाई नबिर्साओस् आफ्नो हितेसी साथीहरू, हितेसी सम्बन्धहरू, त्यो कुरा फेरि कमाउन धेरै गाह्रो हुन्छ। अहिलेलाई भने अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

संगत गर्नु परे पनि गलत संगत कहिले नगर्नुहोस्, राम्रो संगत, जुन संगतले तपाईँलाई गन्तव्यसम्म पुर्याओस्। तर यस्तो संगत जसले बीच बाटोमा छोडिदिन्छ भने त्यो गलत संगत हो। र हामीले विभिन्न प्रकारका स्वभाव भएका मानिसहरू भेट्छौँ, र तपाईँको स्वभावसँग जो मिल्छ त्यस्ता साथीहरू बनाउनुहोस्। तपाईँलाई उत्साह मिल्छ, जसले तपाईँलाई परेको बेला सहायता गर्छ, परेको बेला उत्साह दिन्छ, साथ सपोर्ट हुन्छ भने त्यस्तो प्रकारको साथीहरू चाहिँ तपाईँको साथ होइन। किनभने आफू पनि परेको बेला कसैलाई सहायता गर्ने हुनुपर्छ, र आफूलाई परेको बेला पनि अरूले सहायता गर्ने प्रकारका साथीहरू चाहिँ असल साथी हुन्। र असल साथी आजको आवश्यकता पनि हो। धेरै कमाउनु परे पनि घमण्ड कहिले नआओस् तपाईँको जीवनमा र मेरो जीवनमा। थाहा छैन भोलि परमेश्वरले धेरै आशिष दिनुहुन्छ तपाईँ र मलाई, तर परमेश्वरलाई धन्यवाद दिन चाहिँ कहिले पनि नछोड्नुहोस्। किनकि यो कुरा तपाईँ र मलाई थाहा हुनुहुन्छ, हुनुपर्छ कि यी सबै कुरा गर्ने चाहिँ, यी सबै प्रबन्ध मिलाउने चाहिँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुरालाई तपाईँ र मैले कहिले पनि बिर्सनु हुँदैन होइन। हामी देख्न सक्छौँ कति राम्रो संगतले त धेरै साथीहरूको भविष्य पनि बनाएको छ नि, तर थोरै साथीको भविष्य भनेको छ संगतले, तर धेरै साथीको जीवन चाहिँ मृत्युको मुखमै पुगाउँछ खराब संगतले। त्यो भएर तपाईँ र म जस्तो सुकै परिस्थितिमा पनि परमेश्वरले तपाईँ र मलाई भोलि अझै त्यो ठाउँमा लानुहोला जुन ठाउँ एकदमै सम्मानजनक छ। समाजले तपाईँलाई सम्मान गर्न सकोस्, गर्व लागोस्, यो गाउँ यो समाजले तिमी जस्तो छोरा पाएको छ, तिमी जस्तो छोरी पाएको छ भनेर। त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण लाग्छ मलाई। र श्रोता अब भने लगभग समयले पनि मलाई बिदा दिनै सकेको छ, र यतिखेर एउटा अर्थपूर्ण संगीत राख्न चाहन्छु। यो संगीतको साथ छोड्दै कार्यक्रमबाट प्राविधिक मित्र विजयजी र म अब्राम पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
5: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
4: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
5: र 98-18-25-12-40, 98-18-25-12।

हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशू ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आदम इव।
2: जय मसीह अनि नमस्ते। गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं कार्यक्रम आदम इव लिएर आएका छौं। प्राविधिक मित्र सुजनजी र म अब एक घण्टाको निम्ति यानि कि बिहिबार प्रत्येक हामी 11-12 बजीसम्म यो कार्यक्रममा रहनेछौ। सम्बन्धका कुराहरू गर्ने, वैवाहिक सम्बन्ध अगावैका कुरा गर्ने, विवाह पश्चातका कुराहरू गर्ने कार्यक्रम हो र यस्तै कार्यक्रममा विविध कुराकानीको साथमा हामी गीत पनि निकै मिठा मिठा सुन्ने गर्छौं र पवित्र धर्मशास्त्र बाइबलमा निहित रहेर हामी कुराकानी गर्ने गर्छौं। कार्यक्रमको शुरूआतमा एउटा निकै मिठो गीत सुनाउँछु, त्यसपछि म आउनेछु।

निकै अर्थपूर्ण भजन हामीले सुनिरहेका थियौं कार्यक्रम आदमी युगमा। श्रोता मित्र, कार्यक्रम आदमी युग अघि पनि मैले भनेको छु वैवाहिक सम्बन्धका कुराहरू गर्ने कार्यक्रम हो। कति श्रोताहरू अविवाहित हुनुहुन्छ अथवा विवाहित हुनुहुन्छ मलाई थाहा छैन, तर पनि हामी विवाहित भए पनि अविवाहित भए पनि एक्लो भए पनि दाम्पत्य जीवनमा गाँसिएको भए पनि जीवनका आँधी बेहरीहरूमा परमेश्वरसँगको घनिष्ठतामा हिँड्नु चाहिँ पर्ने नै हुन्छ। जीवन सजिलो छैन जीवनको निम्ति, जीवनमा दिनानुदिन चुनौतीका कुराहरू आउँछन्। एक्लो हुँदा जति आउँछ, दुईजना हुँदा त्यति नै आउँछ। र दाम्पत्य जीवन कसरी अगाडि बढ़ाउने भन्ने कुरा बाइबलले हामीलाई प्रशस्त गरी भनेको छ। दाम्पत्य जीवन असल बनाउनको निम्ति कस्तो तरिकाले श्रीमान श्रीमतीले भूमिका खेल्नुपर्छ भन्ने कुरा बाइबलले हामीलाई सिकाएको छ। र हामीलाई हरेक अवस्थामा चुनौतीहरूमा डर लाग्छ, अनि कसरी यो जीवन यापन गर्ने होला, भोलिका दिनहरूमा कसरी हामी अगाडि बढ्न सक्ने होला भन्ने मानिसमा प्रश्न हुन्छ। तर प्रभु येशूले तपाई र मलाई एउटा महान आशा दिनुभएको छ, जुन आशाले गर्दा नै हामी बाँच्न सक्छौं। मानिसलाई दिनानुदिनको जीवनमा उत्साहको खाँचो पर्छ, प्रेमको खाँचो पर्छ, आशाको खाँचो पर्छ। तपाईँ र म पनि कसै न कसैको प्रेममा बाँचिरहेका छौं, अनि मुख्य कुरो त परमेश्वरको प्रेममा हामी बाँचिरहेका छौं र आशामा बाँचिरहेका छौं त उनी येशू प्रभुको आशामा। आज मानिसले दिएको छोटो दिलासा अनि मानिसले दिएको छोटो आशाले हामी बाँच्न सक्दैनौं, किनभने मानिसको मन चाहिँ दिनानुदिन परिवर्तन भइरहेको हुन्छ। हरेक सेकेण्डमा मानिसको मन अर्कै अर्कै भइरहेको हुन्छ, तर समान चाहिँ परमेश्वर मात्रै हुन्छ। अनि परमेश्वरमा आशा राख्ने मानिसले कहिले पनि निराश हुनु पर्दैन। हामीहरू एउटा उद्देश्यको निम्ति बनिएका छौं। त्यो आशा बोकेर अन्धकारका समयहरूमा पनि जिउने साहसिक यात्री झैं हामीले यो जीवन यो धरतीमा राम्ररी समापन गर्नु परेको छ। ती निभ्न लागेका आशाका धिप्राहरूलाई विश्वासको तेल थप्दै निम्झाउनु परेको छ, ताकि अरूहरूले पनि त्यो आशाको परमेश्वर हामीमा देखुन् र जिउने साहस पाउन्। किनकि प्रिय, हामी आशा पाउनेहरू मात्र छैनौं, तर अरूहरूलाई आशामा डोर्याउनेहरू हुन बोलाइएका छौं। विश्वासी जीवन अथवा परमेश्वरलाई पाएको जीवन चाहिँ आफू मात्र जिउने नभएर अरूलाई पनि बचाउने जीवन हो। अरूको निम्ति पनि आफ्नो जीवन खर्चिनुपर्छ, आफूले प्रार्थना गर्नुपर्छ, धेरै कुराहरू अरूको निम्ति गर्नुपर्छ। प्रभुले भन्नुभयो अरूको निम्ति प्रार्थना गर भनेर सिकाउनु भएको छ। येशू ख्रीष्ट जब यस संसारमा आउनुभयो उहाँले आफ्नो निहित स्वार्थमा आफ्नो स्वयं स्वार्थमा केही पनि गर्नु भएन, न उहाँको परिवारको लागि युसुफ र मरियमको लागि गर्नुभयो उहाँले, न कसैको लागि गर्नुभयो, सारा संसारको लागि नै उहाँले गर्नुभयो। भनेपछि येशू मात्रै यस्तो एउटा उदाहरण हुन्छ जसले अरूको वास्ता राख्नुभएको छ। आज तपाईँ र मलाई वास्ता गर्ने मानिस कमै होला यो संसारमा श्रोता, अनि हामी पनि अरूलाई आशा दिन सकिरहेका छैनौं होला, किनभने यो संसारै त्यस्तै छ। हामी स्वार्थी बन्नुपर्ने हुन्छ, हामीलाई चाहिएका कुराहरू हामी मात्रै लिने अनि सबै कुराहरू आफूले मात्रै प्राप्त गर्ने भन्ने सोचका मानिसहरू धेरै भएको हुनाले आज चाहिँ हामी त्यस्तो निष्ठुरी हुन पुगेका छौं यो संसारमा। तर परमेश्वरले चाहिँ अरूको निम्ति प्रार्थना गर, जसरी येशू ख्रीष्टले बाटो देखाउनुभयो, अरूको निम्ति प्रार्थना गर्ने, अरूको निम्ति वास्ता गर्ने कुराहरू गर्नुभयो, त्यसै नै आज उहाँको पाइलामा टेकेर हिँड्ने व्यक्तित्वहरूले पनि ती विचार पक्कै पनि गर्नुपर्ने हुन्छ। अरूहरूलाई पनि आशा देखाउने जीवन तपाईँको छ कि छैन, मेरो छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन आउँछ। र तपाईँको विजयको कथाहरूले जिउनलाई लता छोड्नेहरूको लागि त्यो चित पारीसम्म पुर्याउन एउटा हौसला र बल मिल्ने पनि छ, किनकि तपाई र मसँग आशाको एउटा गवाही छ जसले हजारौं लाखौंलाई हार नमानी विजेता भई हिँड्न प्रेरणा दिन्छ। साँच्चै नै आज हामी एउटा गवाही बन्नुपर्नेछ। हाम्रो मण्डलीहरूमा गवाही दिने चलन छ। हामी प्रत्येक व्यक्तिहरूको आफ्नो आफ्नो किसिमको गवाही छ, जीवन जिआई छ श्रोता। हाम्रो आफ्नो आफ्नो कथा व्यथा छ, अनि हामी अरूलाई सुनाउँछौ। किन सुनाउँछौ भन्दाखेरि हामी कस्ता थियौं र परमेश्वरले कस्तो ठाउँमा ल्याउनुभयो, हामी कति गिरेका थियौं पापमा अनि कति अप्ठ्यारो परिस्थितिमा हुँदा पनि परमेश्वरले वास्ता गर्नुभयो भन्ने कुरा हाम्रो जीवनबाट अरूले पनि हौसला पाउन् भन्ने कारणले नै हामी गवाही दिने गर्छौं। र तपाईँले पनि कति ठाउँमा गवाही दिनुभएको होला, मैले गवाही दिएको छु श्रोता, र यो गवाहीहरूले पनि अरूको जीवनमा काम गर्न सकोस् भन्ने कुरा नै महत्वपूर्ण हुन आउँछ। र एउटा आशाको दियो चाहिँ बलिरहेको छ हाम्रो जीवनमा, जो चाहिँ येशू ख्रीष्टले दिनुभएको आशा हो।
उहाँका वचनहरूले नै हाम्रा आशालाई चहकिलो बनाउँछ र स्पष्टसँग देख्न र जीवनलाई बुझ्न सहायता गर्छ र तपाईँको उद्धारक जो चट्टान हुनुहुन्छ उहाँमा उभिएर जिउन सक्नु भएको होस्। अन्धकार जति नै घोर र निष्पट्ट भए तापनि उज्यालोले जित्ने नै छ। जीवन जिउन जति नै कठिन भए तापनि आशाले हामीलाई विजेता तुल्याउने नै छ। मलाई एउटा सानो बेलाको याद आउँछ श्रोता, जब हाम्रो बुबा टाढा जानुहुन्थ्यो अनि मेरो बुबाले चाहिँ पेन्सन थाप्नुहुन्थ्यो, आर्मी हुनुहुन्थ्यो, अनि उहाँले पेन्सन थापेर आउँदाखेरि चाहिँ हामी अलिकति गाउँमा बस्थ्यौं अनि शहरमा जानुपर्ने हुन्थ्यो, अनि उहाँ आउँदाखेरि यस्तो ल्याइदिनुहोस् त्यस्तो ल्याइदिनुहोस् भन्ने हाम्रा धेरैका डिमाण्डहरू हुन्थ्यो। हाम्रा दाजुभाइ दिदीबहिनी हामी सबै म लगायत सबैको डिमाण्ड हुन्थ्यो अनि बुबालाई केही समय लाग्दथ्यो त्यो पेन्सन थापेर आउनको निम्ति, अनि हामीलाई जति सामानहरू ल्याइदिनुहुन्छ भनेर हामीले एकदम धैर्यतापूर्वक आशामा बाँचिरहेका हुन्थ्यौं। भलै उहाँले अब कति कारणवश नल्याउनु पनि सक्नुहुन्छ, तर पनि आशा चाहिँ हाम्रो मरेको थिएन। अनि बुबा कहिले आउनुहुन्छ भनेर हामी हेरी नै रहन्थ्यौं, बाटो हेरी नै रहन्थ्यौं। बुबा आउँदाखेरि हामी त्यो आशा गर्थ्यौं पक्कै पनि मेरो निम्ति केही ल्याउनुभयो। यसरी नै मलाई ठ्याक्क बाइबलका वचनसँग जीवन मिलेको जस्तो लाग्छ। बाइबलको वचनमा पनि येशु ख्रिष्ट आउँदै हुनुहुन्छ भनेर हामीले आकाशतिर हेर्ने हो कि कता हेर्ने हो कि होइन, एउटा आशामा परमेश्वरलाई हेर्न हामीले सकिरहेका छौं, त्यही आशामा बाँचेका छौं। हामीलाई कसैले भनेको कुराहरू विश्वास लाग्दैन, तर येशु ख्रिष्टले चाहिँ म जसरी गइरहेको छु त्यसरी तिमीहरूलाई लिन आउँछु भन्ने चाहिँ ठूलो आशा हामीमा छ। त्यसैले गर्दा त्यो आशाको लागि चाहिँ मलाई कस्तो लाग्छ भने सदा म चाहिँ आकाशतिर हेर्ने गर्छु, किनभने परमेश्वरको वचनले पनि भन्दछ जब प्रभु आकाशमा प्रकट हुनुहुन्छ अनि एउटा अद्भुत घटना घट्नेछ त्यो समय भनेर भनिएको कारणले गर्दा आकाशतिर हेर्न मन लाग्छ। हामी जान्दैनौ परमेश्वर मात्रै अन्तर्यामी हुनुहुन्छ, कहिले परमेश्वर आउनुहुन्छ, कहिले प्रभु आकाशमा देखा पर्नुहुन्छ, अनि आकाशतिर हेर्न मन लाग्छ। जब संसारलाई हेर्दा दुःख लाग्छ अनि संसारमा भनेका कुराहरू पुगिरहेका हुँदैनन्, एउटा सोच्यो अर्को हुन्छ, एक यता गयो उता पुगिन्छ, यस्तो समयमा हामीले एउटै आशा प्रभुमा मात्रै राख्न सक्छौं र हेर्न मन लाग्छ। हामीलाई दिक्क लागेको समयमा पनि प्रभु येशूको आशामा हामी यसरी बाँचेका छौं। तपाईँ पनि पक्कै यसरी नै बाँच्दै हुन्छ सदा। आज कतिजनालाई जीवनमा धेरै पीड़ा छ, पारिवारिक सतावटहरू होला, सामाजिक सतावटहरू होला, त्यसैले गर्दाखेरि यस्ता सतावटहरूबाट भएर हिँड्दै हुँदाखेरि पनि त्यो आशा चाहिँ प्रभुमा मात्रै छ भनेर भन्न चाहन्छु। कार्यक्रम आगामी युगमा यस्तै आशाका कुराहरू म गर्दै नै गर्नेछु। अहिले भने निकै मिठो एउटा गीत सुनाउँछु, त्यसपछि म आउनेछु।

देविका लामाको आवाजमा निकै नै मिठो भजन हामीले सुनिरहेका थियौं, आशाको भजन सुनिरहेका थियौं। श्रोता, मैले आशाका कुराहरू गरिरहेका छु। अब आशा विश्वास चाहिँ आशा राखेका कुराको निश्चयता र नदेखिएका कुराको दृढ भरोसा हो, किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। विश्वासद्वारा हामी बुझ्दछौं कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो। यसरी विश्वास चाहिँ आशा राखेका कुराको निश्चयता र नदेखिएका कुराको दृढ भरोसा हो भनेर भनिएको छ। तपाईँ र मैले आज गरेको विश्वास कस्तो छ? हामीले प्रभुलाई देखेका छैनौ, तर पनि बाइबललाई नै विश्वास गरेर, परमेश्वरको वचनलाई नै विश्वास गरेर येशु ख्रिष्ट आउनुहुन्छ भन्ने आशामा रहेका छौं। त्यसैले कति संसारका मानिसहरूले भन्ने गर्छन्, यी इसाईहरू चाहिँ किन यति साह्रो विश्वासमा बलियो छन्, उनीहरूले नदेखेका कुराहरूमा पनि किन आशा राख्दछन् भनेर चाहिँ विभिन्न धर्मावलम्बीहरूले पनि कुरा गर्नुभएको मैले देखेको छु। हो, साँच्चै नै परमेश्वरको वचन एउटा शक्तिशाली छ श्रोता, जुन शक्तिशाली वचनले चाहिँ हामीलाई आशा गर्न सिकाउँछ। सत्य कुराले जहिले पनि छुन्छ मानिसलाई, अनि यो वचन सत्य भएको हुनाले प्रभुको आगमन पनि सत्य छ भनेर हामी विश्वास गर्दछौ। हामीलाई मत्तीको पुस्तक 24 अध्यायको 26 र 27 पदले भन्दछ, यदि तिनीहरूले तिनीहरूलाई हेर उनी उजाड स्थानमा छन् भनी भन्छन् भने बाहिर निस्केर नजाऊ, अनि हेर उनी भित्री कोठामा छन् भने पनि विश्वास नगर, किनकि जसरी बिजुली पूर्वबाट चम्कदा पश्चिमसम्म उज्यालो हुन्छ त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ भनेर मत्तीको पुस्तकमा चाहिँ यसरी प्रभुको आगमनको विषयमा लेखिएको छ। एकदम खुशी लाग्छ जब हामी यही आशामा छौं, अनि जब जब अन्त्यका दिनका वचनहरू पढ्न थाल्छु श्रोता, अनि झस्काउँछ त्यो आनन्द पनि आउँछ एक किसिमको। अरू वचन पढ्नुभन्दा प्रभुको दोस्रो आगमनका वचनहरू भर्सहरू पढ्दा मलाई धेरै नै आनन्द आउँछ, किनभने सायद प्रभु चाँडै आउँदै हुनुहुन्छ। साँच्चै नै यही आशामा हामी रहेका छौं, र जीवनमा हरेक किसिमका चुनौतीहरू छन्, ठोकरहरू छन्, मानिसहरूले हामीलाई त्यस्तै तरिकाले व्यवहारहरू गरिरहेका होलान् जसले गर्दा हाम्रो हृदय टुटेको होला, तर पनि प्रभु हाम्रो साथमा हुन्छ, हामी आशामा रहिरहनु नै पर्छ। र प्रभुको आगमनमा लुकाले पनि यसरी लेख्दछन्, प्रभु कसरी आउनुहुन्छ भनेर 21-25 पददेखि हामीले पढ्दा यस्तो पाउँछौ, सूर्य चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछ, र समुद्रको गर्जन र छालहरूले पृथ्वीका राष्ट्रहरू संकष्टमा परि व्याकुल हुनेछन्। संसारमा हुन आउने घटनाहरूको आशंकाले मानिसहरू मूर्छा पर्नेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्। त्यसपछि मानिसको पुत्रलाई शक्ति र महामहिमासँग बादलमा आइरहेको तिनीहरूले देख्दछन्। अघि मैले भने सोता, जब आकाशतिर हेर्छु प्रभु आउनुहुन्छ कि भनेर, जब दुःख लाग्छ, जब एक्लिएको महसुस हुन्छ, जब यो संसारमा केही पनि छैन मेरो निम्ति भने जस्तो हुन्छ, एक्लो भएको अवस्थामा आकाशमा हेर्न मन लाग्छ, प्रभुको प्रतीक्षा गर्न मन लाग्छ, प्रभुलाई बेसरी चिच्याएर बोलाउँ जस्तो लाग्दछ श्रोता। किनभने वचनले पनि भन्छ आकाशमा बादलको सवारीमा प्रभु आउनुहुन्छ, र यसरी सुसमाचारका पुस्तक लेख्ने प्रभुका चेलाहरू चारजना लुका, मत्ती, मर्कुस, युहन्नाले आफ्नो आफ्नो तरिकाबाट प्रभु येशूको सुसमाचार लेख्नुभएको छ, र हामीलाई उहाँहरूले यही भन्नुभएको छ, प्रभु येशू आउँदाखेरि चाहिँ यस्ता यस्ता घटनाहरू हुन्छन्। र त्यसैले तपाईँ र म बलियो हुनुपर्छ, आफ्नो आशालाई थामी नै राख्नुपर्ने हुन्छ, किनभनेदेखि जसले आशा मार्दछ त्यो व्यक्ति चाहिँ साँच्चै नै खराब अवस्थामा पुग्न सक्छ, दयनीय अवस्थामा पुग्न सक्छ। त्यसैले गर्दा हामीले वचन अध्ययन गर्नुपर्छ श्रोता। जब तपाईँ र मेरो विश्वास कमजोर हुन्छ, वचन अध्ययनको कारणले र विश्वासको कमीले हो। परमेश्वरको वचनले भन्दछ, जो मानिस विश्वासमा हिँड्दैन त्यो मानिससँग म खुशी हुन्न भनेर परमेश्वरले भन्नुभएको छ। जो विश्वासमा हिँड्दछ त्योसँग म खुशी हुनेछु भन्नुभएको छ। र हामी चाहिँ व्यवस्थाले मा हिँड्ने मानिसहरू होइनौ, व्यवस्थाले हामीलाई मुक्ति दिने भन्दाखेरि पनि प्रभु येशूलाई विश्वास गर्ने अनि विश्वासमा जिउने मानिसहरू हौ, र आज प्रभु येशूको प्रतीक्षा गर्ने आशाका व्यक्तित्वहरू हामी पक्कै पनि हौ। र यसरी नै हामी हाम्रो जीवनलाई पनि आशामा राख्नेछौ। म आज कार्यक्रम आदम युगमा श्रीमान श्रीमती दाम्पत्य जीवनका कुराहरू मात्र नगरेर विश्वासका कुराहरू, आशाका कुराहरू पनि गरिरहेको छु श्रोता, किनभने हामी सबैलाई दाम्पत्य जीवनलाई पनि एक्लो जीवनलाई पनि यी सबै कुरा
हाम्रो जीवनलाई ठिक राख्नको निम्ति यी कुराहरू आवश्यक छन् अनि प्रभुको प्रतीक्षा गर्नु चाहिँ हाम्रो लागि एउटा हाम्रो कर्तव्य र हामीले गर्नुपर्ने महत्वपूर्ण काम पनि हो। जसले बाइबल पढ्दछ, जसले विश्वास गर्दछ तर येशूको आगमनको प्रतीक्षालाई आशा गर्दैन भने त त्यो के काम लागेर होइन। सदुकीले फरिसीहरूले सदुकीहरूले भन्दथे प्रभुको पुनरुत्थान हुँदैन, मानिस पुनरुत्थान हुँदैन भन्ने विश्वास मान्दथे। र तपाईँ र म त्यो विश्वासमा छैनौं सदा। हामीलाई चाहिँ प्रभु येशूले आफू पनि बौरी उठेर पुनरुत्थानको जीवन उदाहरणसहित दिएर जानुभएको कारणले गर्दा तपाईँ र म पनि बौरी उठ्नेछौ। हामीलाई ती महान आशा दिनुहुने परमेश्वरलाई धन्यवाद दिनुपर्छ। हामीले यतिखेर फेरि पनि हामी निकै नै मिठो संगीत सुन्छौं। त्यसपछि फेरि पनि कार्यक्रम आदमीमा विविध कुराकानी लिएर म आउने नै छु।

हजुर, प्रभु कहाँ बस्नुहुन्छ हामीलाई थाहा छैन, तर पनि यति महान आशा हामीसँग रहेको छ र प्रभुको घर कस्तो छ होला भन्ने कुरा हामीलाई कहिलेकाहीँ कौतूहलता लाग्दाखेरि वचनले नै भन्दछ प्रभुको घर यस्तो छ भनेर। हामी जब प्रकाशको पुस्तक 21 अध्यायलाई पढ्दछौं तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखे, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बिति गएका थिए, समुद्र त अब छँदै छैन, अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिंगारिएर तयार पारिराखे कि अर्थात पवित्र शहर नयाँ यरूशलेम स्वर्गबाट तल झैएको देखे, र सिंहासनमा बस्ने सिंहासन बाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने, हेर परमेश्वरको वास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ। र आज हामीले यस्ता आशाहरूलाई बोकेर चाहिँ बाइबल पढ्दैछौं, प्रार्थना गर्दैछौं, संगति जाँदैछौं। श्रोता, के तपाईँ यी वचनहरू पढेर उत्साहित हुनुहुन्छ? यी वचनहरूले तपाईँलाई कतिको उत्साह दिन्छ? म भन्न चाहन्छु, चारपदले भन्दछ, उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, फेरि मृत्यु नै हुने छैन र शोक र पीड़ा हुने छैन, किनकि पहिलेका कुराहरू बितिसकेका छन्। त्यो घर कस्तो होला, त्यो भवन कस्तो होला जो परमेश्वर मानिसहरूसँग बस्नुहुन्छ त्यस दिन। त्यसैले गर्दा यस्ता ठाउँमा हामी जाँदैछौँ स्वतः, हजार वर्षको राज्यमा ख्रिस्टसँग हामी जुन महान आशामा रहेर रहनेछौ र आनन्दित हुनेछौ। हामीलाई प्रकाशको पुस्तक 20 अध्यायको 6 पदले पनि भन्दछ, पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्, यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही पनि गर्न सक्दैन, तर तिनीहरू परमेश्वर र ख्रिष्टका पुजारी भएर उहाँसँग 1000 वर्षसम्म राज्य गर्नेछन् भनेर भनिएको छ। यो कति खुशीको कुरा हो तपाईँ र मेरो निम्ति। आज हामीले सानो कुरो आशा गरेर पाउँदाखेरि त कति हामीलाई खुशी लाग्छ भनेदेखि, यो एकदम मृत्युपछिको पुनरुत्थानको जीवन र त्यसपछि प्रभुसँग रहने हाम्रो जीवन को लागि नै हामीले आशा गरिरहेका छौं। आज कति विश्वासीहरू बाइबल पढ्छन्, प्रार्थना गर्छन्, तर पनि प्रभुको योजनालाई बुझ्दैनन्। यो पनि महत्वपूर्ण छ, बुझ्नुपर्छ स्वतः हामीले, किनभने हामी मृत्युपछि कहाँ जान्छौं त, कसरी प्रभु येशूसँग हामी बस्ने त, कसरी उहाँको राज्यमा बस्ने, उहाँको सिंहासन चाहिँ कस्तो छ भन्ने कौतूहलता पक्कै पनि हुनुपर्छ। इजकेलले लेखेका कुराहरू, दानियलले देखेका कुराहरू, प्रकाशका पुस्तकमा योहन्नाले देखेका कुराहरू चाहिँ परमेश्वरको भवनका कुराहरू त्यहाँ थिए। जब पुरानो समयमा आदम र हब्बाबाट मानिसको सम्बन्ध परमेश्वरसँगको सम्बन्धलाई टुटेको थियो, टुटिसकेपछि त्यहाँ चाहिँ एउटा गल्ती मानिसले गरेको देख्दाखेरि चाहिँ अचम्म लाग्छ श्रोता। येशु ख्रीष्ट पनि परीक्षामा पर्नुभयो, 40 दिन 40 रात भोकाउनुभयो, तर पनि उहाँले केही कुरो खानु भएन, आज्ञाकारितामा हुनुभयो। तर हब्बाले चाहिँ भोकै नलागिकन पनि ती फल खाएका थिइन् आँखाको अभिलाषाले गर्दा। त्यहाँदेखि सम्बन्ध टुटिसकेपछि मानिसलाई परमेश्वरले चाहिँ एउटा पर्दा राखेको मन्दिर बनाउन लाग्नुभयो। त्यहाँ चाहिँ महापवित्र स्थान, पवित्र स्थान र महापवित्र स्थानभित्र परमेश्वरको उपस्थिति हुने ठाउँमा चाहिँ मानिसहरू जान सक्दैन थिए। पुरानो नियमभरि हामी त्यो देख्छौ, त्यो पर्दा खुलेको थिएन। जब येशू ख्रीष्ट कल्भरी क्रुसमा चढ्नु भएको थियो अनि हामीले दोपहरमा 3 बजेतिर चाहिँ उहाँले जब सिद्धियो भनेर भन्नुभयो, त्यतिखेर पर्दा टुप्पादेखि फेदसम्म च्यातिएको हामी त्यहाँ देख्छौं। अनि त्यसपछि चाहिँ हामीले फेस टु फेस परमेश्वरसँग भेट हुने वातावरण प्रभु येशूले मिलाइदिनु भएको कुराहरू देख्छौं। जब आदम र हव्वाले टुटाएका सम्बन्धलाई येशू ख्रीष्टले त्यसरी जोड्नु भएको थियो, त्यो पर्दा सधैँको लागि खोलेको छ। त्यसैले गर्दाखेरि आज ख्रीष्टलाई हामी विश्वास गरेर परमेश्वरसँग भेट गर्न सक्छौ। कति आनन्दको कुरो छ, यदि तपाईँले वचनलाई बुझ्नुभयो, यदि तपाईँले वचन पढेर मनन गर्नुभयो भनेदेखि यी सबै कुराले तपाईँलाई महान आशा दिन्छ। त्यसैले जब हामी निराश हुन्छौं, अप्ठ्यारो परिस्थितिमा हुन्छौं, हामीलाई धेरै दुःख लाग्ने कारण चाहिँ वचन बुझेका हुँदैन, वचनलाई भरोसा गरेका हुँदैन, परमेश्वरलाई भरोसा गरेका हुँदैन। हाम्रा धेरै पुर्खाहरू चाहिँ विश्वासमा मरेका छन्, उनीहरूले पनि पुनरुत्थानलाई पर्खेर बसेका छन्। हिब्रू 12 अध्यायले हामीलाई यही भन्दछ, यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिरहेको हुनाले हर किसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्साएर हाम्रा सामुने राखिदिएको धैर्यसँग दौड़ौं। हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुने राखिदिएका आनन्दको निम्ति अपमानलाई केही नठानी क्रुसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। पापीहरूलाई उहाँको विरूद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, तिमीहरू शिथिल
नहो अनि हरेस नखाओ भनेर परमेश्वरले भन्नुभएको छ। हामीले जब हिब्रूको पुस्तक 11 अध्यायमा हेर्छौं भने त्यहाँ धेरै विश्वासका पात्रहरू छन्। श्रोता, विश्वासको बारेमा त्यहाँ लेखिएको छ, विश्वासद्वारा परीक्षा हुँदा अब्राहमले इसहाकलाई बलि चढाए भनेर भनिएको छ। अब्राहमको विश्वासको बारेमा त्यहाँ लेखिएको छ र यिनकै विषयमा यसो भनिएको थियो, इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ र परमेश्वरले मानिसहरूलाई मरेकोबाट पनि फेरि जीवित पार्नुहुन्छ भन्ने कुरा अब्राहमले सोचेर भनौं भने उनले इसहाकलाई फिर्ता पाए र विश्वासबाट इसहाकले याकुब र इसावलाई तिनीहरूका भविष्यको बारेमा आशीर्वाद दिए र विश्वासद्वारा मर्ने बेलामा याकुबले आफ्नो लहरूको टुप्पामा घोप्टो परेर परमेश्वरको आराधना गरेर योसेफको प्रत्येक छोरालाई आशीर्वाद दिए। विश्वासद्वारा योसेफले आफ्नो जीवनको अन्त्यतिर इजरायलीहरूका प्रस्थानको विषयमा उल्लेख गरेर उनका अस्थिको विषयमा आदेश दिए। मूसा जन्मदा तिनका आमा बाबुले तिनलाई सुन्दर देखेर विश्वासद्वारा तीन महिनासम्म तिनलाई लुकाइराखे र राजाका हुकुमको तिनीहरूले डरै मानेनन्। जवान भएपछि विश्वासद्वारा मूसाले फारूकी छोरीका निम्ति छोरा कह दिनलाई इन्कार गरे। पापको क्षणिक सुख भोग्नुभन्दा बरू परमेश्वरको निम्ति थिचोमिचोमा पर्न तिनले असल भएको रोजे। यसरी श्रोता, साँच्चै विश्वासद्वारा भनेर भनिएको छ र हामी सबैजनाका पुर्खाहरूले परमेश्वरको विश्वासमा नै कोही करौतीले चिरिएर मरे, कोही कसरी मरे, प्रभुको निम्ति उनीहरूले जीवन दिएका छन् र त्यस्ता गवाहीहरूलाई हामीले हेर्नुपर्ने हुन्छ र हामीलाई आशा लाग्दछ। नत्र यदि हामीले वचनलाई बुझेनौं भनेदेखि चाहिँ के कुरामा आशा गर्ने भन्ने प्रश्न आउँछ हाम्रो जीवनमा। आशा त मानिसले संसारमा धेरै कुराहरूको गरेका छन् तर कति आशा पूरा हुन्छन् कति हुँदैनन्। तर येशू ख्रीष्टले ढाँट्नुहुन्न, तपाईँहरू मलाई जुन आशा दिनुभएको छ प्रभु पक्कै पनि आउँदै हुनुहुन्छ हजार वर्षको राज्यको निम्ति र हामीलाई पुनरुत्थान गराउनको निम्ति र जहाँ चाहिँ न शोक रुवाई पीड़ा केही पनि हुँदैन, हाम्रो सम्पूर्ण आहाका आँसुहरू पुछिदिनुहुनेछ। त्यसैले आज तपाईँको जीवनमा आँसु बगाउँदै हुनुहुन्छ भने त्यो दिनलाई प्रतीक्षा गर्नुहोस्, आकाशतिर हेर्नुहोस् भन्छु म, अनि प्रभुको प्रतीक्षा गर्नुहोस्, वचनलाई निहाल्नुहोस् अनि तपाईँका आँखाका आँसु पुस्नलाई प्रभु सधैँ तयार हुन्छ। हामी गुड न्यूज एफएमको प्रसारणमा छौं, कार्यक्रम आदमयुग सुन्दैछौ। कार्यक्रम आदमयुगमा कहिलेकाहीँ सम्बन्धका कुराहरू गर्छौं, कहिलेकाहीँ प्रेमका कुराहरू गर्छौं, विवाह अगावेका कुराहरू पनि गर्छौं। आज भने मैले आशाका कुराहरू गर्दैछु। यतिखेर भने एउटा निकै मिठो गीत तपाईँलाई म सुनाउँछु, त्यसपछि विविध कुराकानी त छँदै नै छ।

अत्यन्तै अर्थपूर्ण भजन हामीले सुनेका छौं। कार्यक्रम आधारमा श्रोता मित्र, हामीले साँची नै प्रभु येशूको दुःखलाई कसरी दुःख उहाँले भोग्नुभयो हाम्रो निम्ति भन्ने कुराहरू नै हामीले सुन्यौं। भजनमा पनि अर्थपूर्ण थियो। हामी प्रत्येक भजनहरू सुन्दाखेरि पनि मनन गर्दाखेरि त्यहाँ वचनहरू नै निहित हुन्छन् हामीलाई थाहा हुन्छ श्रोता। र आज संसारमा मानिसहरूले यहाँ जाउँ त्यहाँ जाउँ कसैको निम्ति केही गरिदिउँ भन्दाखेरि आफूलाई धेरै गाह्रो हुन्छ। हामीलाई हामी त यस्ता भइसक्यौं, कोही व्यक्ति हस्पिटलमा बिरामी छन् भने हेर्न जान पनि हामीलाई अल्छी लाग्छ, उसलाई वास्ता गर्न पनि मन लाग्दैन। वचन चाहिँ हामी राम्रा राम्रा पढ्छौं, सिद्धान्तका कुराहरू गर्छौं, तर हाम्रो आफ्नो जीवनले चाहिँ त्यो कुराहरू देखाउँदैनौं। कति दुःख लाग्दो कुरो छ। आजका विश्वासीहरू, आजका ख्रिस्टलाई विश्वास गर्ने जनहरू त्यस्ता भएका छन्। आज ठूल्ठूला सिद्धान्तका कुरा, डक्ट्रिनका कुरा, मेरो विश्वास ठूलो तिम्रो विश्वास सानो भन्ने व्यक्तिहरूले जीव आफ्नो शरीरले चाहिँ केही पनि गरेको हामीले देख्दैनौं। यस्तो तरिकाले चाहिँ हामी स्वर्गको राज्यमा पस्न पक्कै पनि सक्दैनौं। प्रभु येशूले तपाईँ र मेरो निम्ति कति दुःख गर्नुभएको रहेछ, उहाँका चोटहरूलाई हामीले विचार गर्नुपर्ने हुन्छ श्रोता। मानिस त आज त्यहाँ जाउँ के पाइन्छ र त्यहाँ जाँदा के पाइन्छ र भनेर पाउनको निम्ति मात्रै खोज्दछन्, तर प्रभु येशूले चाहिँ हाम्रो निम्ति, उहाँले हात लागेको सुन्न उहाँको निम्ति केही पनि थिएन, तर पनि पिताको आज्ञालाई मानिकन आफू कलभरी क्रुसमा सुम्पिन आउनुभयो। र उहाँले जब हामीले मत्तीको पुस्तक 26 अध्यायको 14 पढ्छौं भने एकदम मत्तीको पुस्तक 26 अध्यायको 36 पढ्छौं भने एकदम त्यहाँ राम्रो कुरा लेखिएको छ। तब येशू गेतसेमनी भन्ने ठाउँमा तिनीहरूसँग जानुभयो र चेलाहरूलाई भन्नुभयो, तिमीहरू यहीँ बस, म चाहिँ अलि पर गएर प्रार्थना गर्छु। र आफूसँग पत्रुस र जब्दियाका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्याकुल हुन लाग्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो प्राण गहिरो शोकले मरितुल्य भएको छ, तिमीहरू यहीँ बस र मसँग जागर हो। र प्रभु येशू त्यतिखेर पक्राउ पर्न लाग्नु भएको थियो। जब गेतसेमनीको बगैँचामा प्रार्थना गर्दाखेरि पनि उहाँका पसिनाहरू चाहिँ रगतको थोप्लामा परिवर्तन भएका थिए। जब मानिसमा कष्ट हुन्छ भनेदेखि, धेरै कष्ट हुँदाखेरि चाहिँ रगतको आँसु पिएको छु मैले भन्छ नि मानिसले, त्यस्तै अवस्था भएको थियो। शरीरमा प्रभु हुनुहुन्थ्यो अनि एक सोचाइले त यस्तो लाग्यो, यो हुन्छ भने यो कचौरा मबाट हटोस्, यो अप्ठ्यारो परिस्थितिमा नआओस् भनेर पनि प्रभुले भन्नुभयो। शरीरमा त हामीलाई पनि डर लाग्छ, पीड़ा, मृत्युको पीड़ा भोग्न कसलाई डर लाग्दैन र होइन? र त्यसैले गर्दा प्रभु येशूले तपाईँ र मेरो निम्ति यी सबै सहनको निम्ति तयार हुँदै हुनुहुन्थ्यो। जस्तै आज संसारमा बलिको बोका, कति मानिसहरूले एउटा बोको पाठोको पूजा गर्ने, त्यसमा विश्वास राख्ने व्यक्तिहरूले चाहिँ त्यो बोकालाई चोखो राख्ने अनि त्यो जुन पर्साउने कामहरू हुन्छ, हामीले जब प्रभुलाई पाएका थिएनौँ त्यो मैले प्रशस्तै देखेको छु, अनि तयारी गर्ने, एउटा निष्कलङ्क पाठो ल्याएर तयार गर्ने कामहरू हुन्छ। त्यस्तै भइरहेको थियो गेतसेमनीको बगैँचामा। प्रभु येशू चाहिँ हाम्रै लागि बलि हुनको लागि तयार हुँदै हुनुहुन्थ्यो। उहाँलाई चाहिँ त्यहाँ तयार बनेर अब मृत्युमा जानुपर्छ भन्ने कुरा चाहिँ उहाँले बलियो भएर मन बलियो बनाउनु पर्ने थियो। कति गाह्रो भयो प्रभुले जब कलभरी क्रुस बोकेर जाँदै हुनुहुन्थ्यो, आफूले बोक्न नसकेको कारणले गर्दाखेरि चाहिँ साइरेनीको सिमोनलाई बोक्न लगाएको कुराहरू त्यहाँ हामीले देख्छौं। र जब यसायाले पनि प्रभु येशूको त्यतिखेरको चरित्रलाई वर्णन गरेका थिए, यसायाको पुस्तक लेखिएको त प्रभु येशू आउनुभन्दा अगाडि नै हो नि त। जब मत्तीदेखि मलाकीदेखि मत्तीसम्म 400 वर्षसम्म परमेश्वर मानिसहरूसँग चुप्प रहनुभयो, त्योभन्दा अगाडि कति 100 वर्ष अगाडि, कति वर्ष अगाडि लेखिएका कुराहरू चाहिँ मिल्न गएको छ। यसायाको वक्ताद्वारा परमेश्वरले बोल्नुभएका कुराहरू मिलेको छ। येशूको रूप चाहिँ हामीले हेर्दाखेरि राम्रो थिएन, किनभने कुटिएको, पिटिएको, पीड़ा भएको अनुहार राम्रो हुँदैन श्रोता। तपाईँलाई कसैले पिट्यो, कुट्यो अनि तपाईँको अनुहारमा चोट लाग्यो भने सुनिन्छ, फुलिएर आउँछ अनुहार, अनि राम्रो देखिँदैन, अनुहारहरू एकदमै नचिनिने देखिन्छ। त्यस्तै हाम्रो निम्ति प्रभु भनिदिनु भएको थियो। यसैले यसरी वर्णन गरेका थिए, हाम्रो समाचार कसले विश्वास गरेको छ र परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो? ऊ उहाँको सामु कलिलो बोट जस्तो र सुक्खा जमिनबाट निस्केको जरो जस्तो बढ़्यो। उसित हामीलाई आकर्षण न केही सुन्दरता न त महत्व नै थियो, उसको अनुहारमा हामीलाई मन पर्ने केही पनि थिएन भनिएको छ। ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मोलको पनि गरेनौ। यस्तो किसिमले आउनुभएको थियो हाम्रो प्रभु येशू। र आज चाहिँ संसारमा मानिस
चाहिँ प्रभुलाई ग्रहण गरिसकेपछि ठूल्ठूलो ओहदामा पास्टर एल्डर डिकन भएर आफ्नो नाम कमाउने अनि संसारमा आफूलाई अब्बल बनाउने कोशिश गर्छन्, सेलिब्रेटी हुने कोशिश गर्छन्, तर महान सेलिब्रेटी प्रभु येशूलाई अगाडि लाउँदैनन्। त्यसैले गर्दा यो हाम्रो लागि गलत पनि हुन सक्छ। सदा हामीले हिँडेको हिँडाइहरू कस्तो छ, प्रभु येशूले तपाईँ र मेरो निम्ति गरिएको दुःखलाई जहिले पनि हामीले पढौं, किनभने उहाँको अनुहार चाहिँ यस्तो नचिनिने गरी चाहिँ घायल भएको थियो र भनेर यशयाले भन्दछन्। र यस्तो हेर्दा आकर्षण लाग्ने राम्रो केही पनि थिएन। र आज मानिसहरूले ठूल्ठूला चित्रहरू बनाउँछन् येशु ख्रिष्टको, तर त्यो सत्य होइन। श्रोता, तपाईँले घरमा राख्नु हुँदैन त्यो चित्रहरू, किनभने त्यो चित्र चाहिँ मानिसले एकदम राम्रो लुगा लगाइदिएर अनुहार राम्रो टक्क मिलाएर चाहिँ राखेका हुन्छन् अनि मानिसहरूले फ्रेममा सजाएर राखेर त्यहाँ प्रार्थना गर्छन्, त्यो चाहिँ गलत हो। त्यसैले गर्दाखेरि प्रभु येशु त्यस्तो हुनुहुन्थेन। प्रभु येशु कति पीड़ामा हुनुहुन्थ्यो, उहाँले त्यस्तो रंगीचंगी पोसाक कहिले लाउन पाउनु भएन। उहाँले दुःख सहनुभयो, पीड़ामा उहाँ मृत्युमा जानुभयो। त्यसैले गर्दाखेरि श्रोता, हामीले येशु ख्रीष्टलाई बाइबलको भनाई अनुसार चाहिँ यस्तो देख्छौ, जसको रूप पनि राम्रो थिएन। मानिसले कुटेर कुटेर पिटेर उहाँलाई चाहिँ छिया छिया बनाएका थिए। र मैले अघि भने कुटिएको पिटिएको व्यक्तिहरूको अनुहार राम्रो देखिँदैन, त्यस्तो भएको थियो हाम्रो प्रभु हाम्रो निम्ति। त्यसैले गर्दा यस्ता कुराहरूलाई सम्झेर चाहिँ हामी आज नम्रतामा आउनुपर्छ। सदा आज मानिसहरू चाहिँ तभन्दा म ठूलो, प्रभुका चेलाहरूले पनि को ठूलो भन्ने कुराहरू गर्थे, त्यस्तै भइरहेको छ आज। त्यसैले गर्दा यस्तो कुराहरू हाम्रो जीवनबाट हटाउनु पर्ने हुन्छ। सदा हामीसँग होला संसारमा धेरै किसिमका सम्पत्तिहरू, हामीमा पर्याप्त कुराहरू होला, तर मुक्ति हामीमा भएन भने काम छैन। त्यसैले गर्दा हामीले कसैलाई मुक्ति दिन सक्दैनौ, प्रभु येशूलाई विश्वास गरेर मात्रै हो। त्यसैले तपाईँ र मेरो संसारमा भएका यावत थोकहरू चाहिँ प्रभुको अगाडि चाहिँ केही पनि होइन। हाम्रो लागि चाहिँ यो चाहिँ एकदम नगण्य छ, कुनै गणना नै छैन। प्रभु येशूको प्रेम नै महान छ हाम्रो लागि। त्यसैले तपाईँ जुनसुकै ओहदामा पुगे पनि आफ्नो धरातललाई बिर्सिनु हुँदैन। हामी कस्ता थियौं अनि प्रभुले कस्तो गर्नुभयो त्यो मात्रै जान्नुपर्छ। हामीसँग भएका मानिसमा जब धेरै ज्ञान बुद्धिहरू बढ्दछ अनि घमण्ड आउँदछ, धेरै धन सम्पत्तिहरू कमाउँछन् अनि घमण्ड आउँदछ, यो चाहिँ बाइबलले भन्दैन। यस्तो जीवन चाहिँ बाइबललाई मन पर्दैन। त्यसैले गर्दा बाइबलसँग तपाईँको जीवनलाई दिन न दिन तुलना गर्नुपर्ने हुन्छ। मैले पनि गर्नुपर्ने हुन्छ, तपाईँले पनि, किनभने वचन दुईधारी तरवार हो। मैले कसैलाई भन्दैछु भने मलाई पनि त्यसले असर गर्दछ, तपाईँलाई पनि गर्दछ। त्यसैले शक्तिशाली वचन अनुसार हामी अगाडि बढौं अनि परमेश्वरको बाटोमा, प्रभुले भन्नुभएको बाटोमा महान आशा राखेर अगाडि बढौं भन्दै कार्यक्रममा फेरि पनि एउटा निकै नै मिठो गीत सुनाउँछु। समय दौड़ी नै रहेको छ, त्यसपछि फेरि पनि मिठा कुराकानी हामी गरौंला।

हजुर, श्रोताले पूर्ण भजन पछि फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम आधुनिकमा। अब भने छुटिनु पर्ने हुन्छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुनजीलाई पनि धन्यवाद दिँदै म भने छुटिन चाहन्छु। धन्यवाद। जय मसीह।

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: टाइम चेक। यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
6: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
5: अनि यी सबै कहाँ पाउने त दाई?
6: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
5: कार्यक्रम मुक्तिको मार्ग?
6: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
7: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
8: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
9: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्न हिँडे कि नि।
8: लौन, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
9: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
8: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
7: बेथलेहेम गेस्ट हाउस,
8: हाम्रा सेवाहरू,
9: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
8: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
9: पार्किङ र ग्रीन गार्डन भएको,
8: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
9: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
8: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखु डोल भैँसीपाटी ललितपुर।
9: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
14: कार्यक्रम नारी आवाज, प्रस्तुता ज्ञानु अधिकारीको साथमा हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म सुन्न

0: You're listening to Good News FM 105.1 MHz Kathmandu and 105.6 MHz Pokhara, Nepal. We also broadcast on Facebook and YouTube. Our ID is Good News FM 105.1 MHz. You can also find us online at www.goodnewsfm.com.np and listen through the Hamro Patro app. If you have any questions or prayer requests, please reach out to us at 01-477-0754 on WhatsApp at 980-2344-646 or by email at goodnewsfm105@gmail.com.
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ गुनिज एफएमको यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रीष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ बुद्धिज एफएममा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ र म हुँ तपाईँहरूकै कार्यक्रम प्रस्तोता आयोजित राई। मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि
1: एउटा अर्थपूर्ण गीत प्रस्तुत गर्न चाहन्छौं।

प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा तपाईँलाई स्वागत छ। अहिले तपाईँ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, हामीले तपाईँलाई गएको श्रृंखलामा कार्यक्रमको यस भागमा बाइबललाई बुझ्ने क्रममा चारवटा समाचारका पुस्तकहरू भाग तीनलाई सुनाएका थियौं, जहाँ हामीले तपाईँलाई गोठालाहरू गोठमा गएका विषयमा अनि यरुसलेममा मन्दिरका विधिहरू, सिमियोन र हन्ना, हेरोद र ज्योतिषीहरू, नासरत फर्केका अर्थात हामीले तपाईँलाई हेरोदको मृत्यु भएको कुरा सुनेपछि युसुफ मरियम बालक यसुलाई लिएर नासरत फर्केका विषयमा बताएका थियौं। र आज भने हामी तपाईँलाई येशुको प्रारम्भिक जीवनीको कुरा बताउने क्रममा येशु 12 वर्षको हुनुभएको कुरा लुका 2:41-52 रहेको केही कुरालाई बताउनेछौ। त्यसपछि हामी तपाईँलाई येशुले आफ्नो सेवकाई शुरू गर्नुभएको बारेमा बताउनेछौ, जसमा हामी तपाईँलाई अनन्त वचन यूहन्ना 1:1-18 पदमा रहेका केही कुरा अनि बप्तिसा दिने यूहन्नाको प्रचारको बारेमा बताउँछौ। मत्ती अध्याय 3:1-12 पद, मर्कुस 1:1-8 पद, लुका 3:1-17 पद, यूहन्ना 1:19-28 पदमा रहेका केही कुरा। र त्यसपछि हामी तपाईँलाई येशुको बप्तिस्माको बारेमा बताउनेछौ, जुन कुरा हामीले मत्ती 3:13 पद, मर्कुस 1:9-11 पद, लुका 3:21-22 पद अनि यूहन्ना 1:29-34 उल्लेख गरेका कुराहरू यी हुन्। र मित्र, समय बाँकी रहेमा हामी तपाईँलाई येशुको परीक्षाको बारेमा पनि बताउनेछौ, जुन कुरा चाहिँ हामी मत्ती 4:1-11 पदमा पाउँछौ अनि मर्कुस 1:12-13 पद र लुका 4:1-13 पदमा उल्लेख गरेको पाउँदछौ। मित्र, आउनुहोस् येशुको प्रारम्भिक जीवनमा रहेका कुरा मध्ये येशु 12 वर्षको हुनुभएको कुरा हामी लुका 2:41-52 रहेको कुरा हेरौं र बाइबललाई बुझ्नको लागि हामी प्रयास गर्नेछौ। आशा छ तपाईँ पवित्र आत्मा परमेश्वरको उपस्थितिमा हुनुहुन्छ र तपाईँलाई अवश्य पनि अहिले भर्खर भनिन लागेका कुराहरूद्वारा बाइबललाई बुझ्नको लागि अझ केही उत्साह र प्रेरणा मिल्नेछ, किनभने पवित्र बाइबल परमेश्वरको जीवित वचन हो। येशु 12 वर्षको हुनुभयो भन्ने विषयमा हेरौं। मित्र, युसुफ र मरियम इमानदार र विश्वासयोग्य यहुदीहरू भएका कारण हरेक वर्ष निश्चार चाडका निम्ति यरुसलेम जान्थे। यहाँ उल्लेख गरिएको अवसरमा येशु पनि उनीहरूका साथमा जानुभएको थियो, जो त्यस बेला 12 वर्ष पुग्नुभएको थियो। यो उमेरमा यहुदी केटाहरूलाई सभाघरका वयस्कहरूले गर्ने काम कुरामा प्रवेश गराउन तयार पार्ने गरिन्थ्यो। यस कुरालाई तपाईँले लुका 2:41-42 पदमा पढ्न सक्नुहुन्छ। यहुदीहरूको शिक्षा दिने ढाँचा अनुसार शिक्षक र विद्यार्थीले पालै पालो प्रश्न सोध्ने र उत्तर दिने गर्थे, जुन प्रश्न उत्तरहरू प्राय व्यवस्थाका कुरासित सम्बन्धित हुन्थे। यरुसलेमका शिक्षकहरूले यीशुलाई उहाँले सोध्नुभएका प्रश्न र दिनुभएका जवाफ दुवैमा अरू विद्यार्थी भन्दा भिन्नै पाए। उहाँको चासो परम्परागत शिक्षाको ससाना कुरामा थिएन, तर परमेश्वरको मन र मार्गहरू साँचो रूपले बुझ्ने कुरामा थियो। यस कुरालाई तपाईँले लुका 2:43-47 पदमा पढ्न सक्नुहुन्छ। उहाँले आफ्ना आमाबुवालाई उहाँका स्वर्गका पितासँग उहाँको अद्वितीय सम्बन्ध भएको र उहाँले
आफ्ना पिताको इच्छा जान्न आवश्यक भएको कुरा स्मरण गराउनुभयो। उहाँले भन्नुभएको कुरा उनीहरूले सबै बुझेनन्, तर मरियमले त्यस विषयमा विचार गरिरहिन्। येशु आफैले भने उहाँ अझै पनि उहाँको सांसारिक आमा बुवाको आज्ञाकारी हुनुपर्छ भनी बुझ्नुभयो। यसको लागि तपाईँले लुका 2 अध्यायको 48-52 पदमा पढ्न सक्नुहुन्छ र आफैले पनि बुझ्न सक्नुहुन्छ। मित्र, अहिले भर्खर हामीले तपाईँलाई येशु 12 वर्षको हुनुभयो भन्ने विषयमा केही कुरा बताएका छौं, चारवटा सुसमाचारका पुस्तकका बारेमा केही कुरा बताउने क्रममा। अब नै हामी तपाईँलाई येशुले आफ्नो सेवकाई शुरू गर्नुभएको भन्ने शीर्षक अन्तर्गत रहेर केही कुराहरू बताउनेछौ, जसमा हामी तपाईँलाई अनन्त वचनको विषयमा बताउनेछौ। अनन्त वचनको बारेमा हामीले युहन्ना 1 अध्यायको 1-18 पदमा पाउन सक्छौ। मित्र, पुरानो करार कालका इसरायलीहरूले परमेश्वरको वचनलाई कुनै लेखिएको वा बोलिएको कुरा मात्र नठानेर त्योभन्दा महत्वपूर्ण ठान्थे। यो वचन सक्रिय थियो, त्यसैले जब परमेश्वरले उहाँको इच्छा पूरा गरिन्थ्यो, परमेश्वर बोल्नुभयो र त्यो हुन आयो। उत्पत्ति अध्याय 1 पद 3, भजन संग्रह अध्याय 33 पद 9, यसैया 55 पद 10-11 तपाईँले यसकोलाई पढ्न सक्नुहुन्छ। मित्र, उहाँको सक्रिय वचनद्वारा परमेश्वरले ब्रह्माण्ड सृष्टि गर्नुभयो। उत्पत्ति 1 6 पद 9 पद र 14 पद, भजन संग्रह 33 6 पदमा तपाईँले यसकोलाई पढ्न सक्नुहुन्छ। परमेश्वरको वचनमा यस्तो जीवन र शक्ति थियो, मानिसहरूले त्यसलाई एक व्यक्ति परमेश्वरका जीवित प्रतिनिधि वा सन्देशवाहक जस्तै ठान्थे। भजन संग्रह 107 20 पद, भजन संग्रहकै 147 15 र 18 पदमा तपाईँले स्कुललाई पढ्न सक्नुहुन्छ। युहन्नाको सुसमाचारमा यीशुलाई वचन अर्थात् ग्रिक भाषामा लोगस भनिएको छ। ग्रिक दार्शनिकहरूले जुन कुरालाई ब्रह्माण्डमा भएको कारणको सिद्धान्त भनी विश्वास गर्थे, त्यसको विषयमा कुरा गर्दा लोगस शब्दको प्रयोग गर्थे, एलो जीओ एस। युहन्नाले सुसमाचार लेख्दा सायद यो कुरा मनमा राखेका थिए, तर तिनले यसको प्रयोग खास गरी पुरानो करारको अर्थमा गरेका छन्। परमेश्वरको वचन परमेश्वरको जीवित र सक्रिय प्रतिनिधि हो, जुन सृष्टिभन्दा अघिदेखि थियो, र यो त्यही साधन थियो जसद्वारा परमेश्वरले सृष्टि गर्नुभयो। यो एक व्यक्ति जस्तो मात्र होइन, तर एक व्यक्ति हो। यो होइन तर उहाँ हुनुहुन्छ, उहाँ परमेश्वरसँग हुनुहुन्थ्यो भन्ने मात्र होइन, तर उहाँ परमेश्वर हुनुहुन्छ। पिताभन्दा भिन्नै हुनु भए पनि उहाँ पितासँग अभिन्न रूपले एक हुनुहुन्छ। योहन्ना अध्याय 1 1-3 पदलाई पढेर तपाईँले यस कुरालाई बुझ्न सक्नुहुन्छ। उहाँ शारीरिक अर्थात् भौतिक जीवनको स्रोत मात्र हुनुहुन्न, तर परमेश्वरले मानिसहरूमा चाहनुभएको पूर्ण र आत्मिक जीवनको पनि स्रोत हुनुहुन्छ। उहाँले संसारमा परमेश्वरको ज्योति ल्याउनुहुन्छ र पापद्वारा हुन आएको अन्धकारले पनि त्यसलाई निभाउन सक्दैन। योहन्ना 1 4-5 पदमा तपाईँले स्कुललाई पढ्न सक्नुहुन्छ। बप्तिस्मा दिने योहन्नाले येशूको आगमनलाई संसारको ज्योतिको रूपमा घोषणा गरे। मानिसहरू येशूलाई ग्रहण गर्न तयार हुन् भनी बप्तिस्मा दिने योहन्नाले तिनीहरूलाई
विश्वास र पश्चाताप गर्ने आह्वान गरे। तर योना आफैले तिनीहरूलाई परमेश्वरको ज्योति र जीवन दिन सकेनन्। केवल येशूले मात्र त्यो गर्न सक्नुहुन्थ्यो। योना 1:6-9 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ र आफै पनि बुझ्न सक्नुहुन्छ। यस संसारमा येशूको आगमन एक व्यक्ति आफ्नो शहरमा आएको जस्तो थियो, तर त्यस शहरमा बस्ने मानिसहरू, विशेष गरी उहाँको आफ्नै मानिस इसरायलले उहाँलाई ग्रहण गर्न इन्कार गरे। तापनि जसले उहाँलाई ग्रहण गरे, चाहे इसरायलीहरू होन् वा अरू, तिनीहरू उहाँका वास्तविक मानिसहरू भए। यस्ता मानिस नै परमेश्वरका साँचो सन्तान हुन्। तिनीहरू न कुनै खास परिवार वा देशमा जन्म लिएर न त अरूले तिनीहरूका पक्षमा गरिदिएका कार्यद्वारा यो विशेष सम्बन्धमा आउँछन्, तर तिनीहरूले येशू ख्रीष्टलाई व्यक्तिगत रूपमा ग्रहण गरेर मात्र आउँछन्। योना 1:10-13 तपाईँले यस कुरालाई पढेर पनि बुझ्न सक्नुहुन्छ। जब एकजना व्यक्तिले लेख्छ वा बोल्छ, उसले प्रयोग गरेका शब्दहरू वास्तवमा उसको आफ्नै हिस्सा हुन्छ। ती शब्दहरू वर्षौंदेखि उसको मनमा रहेका हुन सक्छन्, तर पनि उसले नलेखुन्जेल वा नबोलुन्जेल ती अज्ञात रहन्छन्। परमेश्वरको अनन्त वचन अदृश्य स्वर्गीय संसारमा रहन्जेल त्यो धेरै हदसम्म लुकाइएको र अज्ञात थियो। तर जब परमेश्वर येशूको रूपमा मानिस बन्नुभयो, तब वचन सबैले देख्न र सुन्न सक्ने भयो। योहन्ना 1:14 र योहन्ना 1:18 पनि तपाईँले यस कुरालाई हेरेर अझ राम्रोसँग बुझ्न सक्नुहुन्छ। मित्र, योहन्ना तिनको जन्म र सेवकाईमा येशूभन्दा अघि रहेका भए पनि येशू यस अर्थमा योहन्ना भन्दा अघि हुनुहुन्थ्यो। उहाँ अनन्त वचन हुनुहुन्थ्यो। जुन व्यक्ति परमेश्वरको रूपमा सधैँ हुनुहुन्थ्यो, उहाँले अब आफैले मानिसको रूप लिनुभयो र मानव जातिलाई परमेश्वर चिनाउनुभयो। उहाँले मानिसहरूलाई इसरायललाई दिइएको व्यवस्था पालन गर्ने आज्ञा दिएर होइन, तर तिनीहरूका सबै खाँचो पूरा गर्न असीमित रूपमा अनुग्रह र सत्यता प्रदान गरी परमेश्वर कस्तो हुनुहुन्छ भन्ने कुरा देखाउनुभयो। यसको लागि तपाईँले योहन्ना 1:15-18 पढेर पनि बुझ्न सक्नुहुन्छ। मित्र, येशूले आफ्नो सेवकाई शुरू गर्नुभएको कुरा अन्तर्गत अनन्त वचनको बारेमा रहेका केही कुरा अहिलेको लागि यति नै राख्न चाहन्छु। अब भने हामी तपाईँलाई बप्तिस्मा दिने योहन्नाको प्रचारको बारेमा बताउन चाहन्छौ, जुन चाहिँ हामी मत्ती 3:1-12, मर्कुश 1:1-8, लुका 3:1-17 र योहन्ना 1:19-28 पदमा पढ्न सक्छौ। मित्र, बप्तिस्मा दिने योहन्नाको प्रचारको बारेमा हामीले यसरी पवित्र बाइबलको नयाँ करार खण्डको चारैवटा सुसमाचारको पुस्तकमा मत्ती, मर्कुश, लुका, योहन्नामा पाउन सक्दछौ। योहन्नाको प्रचारको चाँडै नै यहुदी धर्मगुरूहरूबाट विरोध भयो। तिनीहरूले तिनलाई प्रश्न गर्न अघि तिनले कस्तो शिक्षा दिन्छन् र को हुँ भनी दावी गर्छन् त्यसको खबर ल्याउन आफ्ना प्रतिनिधिहरू पठाए। योहन्नाले इसरायलका केही नयाँ अगुवाले जस्तै आफूले आफ्नै प्रचार गरिरहेका कुरालाई इन्कार गरे। तिनले न आफैले प्रचार गरिरहेका कुरालाई इन्कार गरे
न आफूलाई। व्यवस्था अध्याय अठारको पन्ध्र र अठार पदका अगमवक्ता थाने, न त मलाकी चार अध्यायको पाँच पदमा प्रतिज्ञा गरिएको एलिया नै ठाने। तिनी त मानिसहरूलाई पापबाट फर्कन र बप्तिस्मा लिन बोलाउने एउटा आवाज मात्र थिए। त्यसरी तिनीहरूले आफूलाई मसीहलाई ग्रहण गर्न तयार पार्न सक्थे। तिनी राजाको अघि अघि पठाइएको एक सन्देशवाहक जस्ता थिए, जसले मानिसहरूलाई राजा आउँदैछन् भन्दै बाटो छोड्न लाउँछन्। यसकुरालाई तपाईँले मत्ती तीन अध्यायको एकदेखि छ पद, लुका तीन अध्यायको एकदेखि छ पद र योना अध्याय एकको उन्नाइसदेखि तेइस पदमा हेरेर पनि अझ बुझ्न सक्नुहुन्छ। योहन्नाले सबै मानिसलाई पश्चाताप गर्ने आज्ञा दिए, चाहे तिनीहरू जो कोही किन नहुन्। परमेश्वरको नजरमा ती अब्राहमका सन्तान कहलिएकाहरू भुइँका ढुङ्गाहरूभन्दा बढ्ता महत्वपूर्ण थिएनन्। चाहे जुनै देश, धर्म वा सामाजिक वर्गका भए पनि सबै मानिसले आफ्ना स्वार्थी र पापमय चालहरू छोड्नु पर्थ्यो र तिनीहरूको पश्चाताप साँचो हो भनी प्रमाणित गर्ने प्रमाणहरू तिनीहरूका दैनिक जीवनमा देखाउनु पर्थ्यो। मत्ती तीन अध्यायको सातदेखि दश पद र लुका तीनको सातदेखि चौध पदमा तपाईँले यसकुरालाई पढ्न सक्नुहुन्छ र अझ बुझ्न सक्नुहुन्छ। योहन्नाले मानिसहरूले पश्चाताप गरेका छन् र तिनीहरूको विगतका पापहरू क्षमा भएका छन् भनी प्रकट गर्न तिनीहरूलाई बप्तिस्मा दिए पनि तिनको बप्तिस्माले तिनीहरूलाई पवित्र जीवन जिउने शक्ति दिँदैनथ्यो। त्यो त केवल त्यस व्यक्तिका निम्ति गरिएको तयारी थियो जो योहन्नाभन्दा धेरै महान हुनुहुन्थ्यो। येशु ख्रीष्टले पवित्र आत्मा दिनुहुनेछ, जसले आगोले झैं हृदयमा भएको काममा लाग्ने भूसहरू डढाउनुहुनेछ र जीवनलाई पोषण गर्न र सामर्थ्य बनाउन गहुँ मात्र छाड्नुहुनेछ। यसकुरालाई तपाईँले मत्ती तीनको एघार र बाह्र पद, लुका तीनको पन्ध्रदेखि सत्र पद र योहन्ना एकको चौबिसदेखि अठाइस पदमा पनि पढेर अझ यस वचनलाई बुझ्न सक्नुहुन्छ। मित्र, अहिले भर्खर हामीले तपाईँलाई बाइबललाई बुझ्नको लागि बप्तिस्मा दिने योहन्नाको प्रचारको बारेमा बताएका छौं र त्यसअघि हामीले तपाईँलाई अनन्त वचनको बारेमा बताएका थियौं, येशूले आफ्नो सेवकाई शुरू गर्नुभएको शीर्षक अन्तर्गत रहेर र यसबाहेक हामीले तपाईँलाई आज येशू बाह्र वर्षको हुनुभएको कुराको बारेमा पनि बताएका थियौं। मित्र, यो हाम्रो बाइबल बुझाइ क्रमाङ्क भाग चार हो र यो चाहिँ चारवटा सुसमाचारका पुस्तकको बुझाइ क्रमाङ्क अन्तर्गत भाग चार हो र यसअघि हामीले तपाईँलाई थप कुराहरू बाइबललाई बुझ्नको लागि बताइसकेका छौँ र आशा छ तपाईँले हाम्रो यस कार्यक्रमलाई नियमित रूपमा सुन्दै आउनु भएको छ भने अवश्य पनि पवित्र बाइबलको नयाँ करार खण्डको बारेमा बुझ्नको लागि गरिने यस अध्ययनको समय कार्यक्रमको यस समयमा तपाईँले अवश्य पनि पवित्र बाइबलबाट केही कुरा बुझिसक्नु भएको छ र पवित्र आत्मा परमेश्वरले तपाईँलाई अवश्य पनि डुराइरहनु भएको छ, अगुवाई गरिरहनु भएको छ भन्ने हामी विश्वास गर्छौं र हामी अनुरोध गर्न चाहन्छौं कि तपाईँ आफै पनि नियमित रूपमा पवित्र बाइबललाई पढ्दै जानुहोस् र यसलाई बुझ्नुहोस् र आफ्नो जीवनमा लागू गर्नुहोस् र परमेश्वरले चाहनु भएको जीवन तपाईँले जिउन सकेको होस् भन्ने हाम्रो तपाईँलाई उत्साह छ। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं र त्यसको लागि हामी तपाईँलाई एउटा अर्थपूर्ण गीत प्रस्तुत गर्न चाहन्छौं।

श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। मित्र, भर्खरै तपाईँले रेडियोलाई ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्युज एफएम 105 थुप्रो 1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105 थुप्रो 6 मेगाहर्ज पोखराबाट, र तपाईँले हामीलाई अनलाइनमा पनि सुन्न सक्नुहुन्छ www.goodnewsfm.com.np लगइन गरेर। र अहिलेसम्म हामीलाई सुनिरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। प्रिय श्रोता मित्र, फेरि पनि स्वागत छ कार्यक्रम बाइबललाई बुझाउमा। र अहिले हामी तपाईँलाई पवित्र बाइबलको पुरानो करारका पुस्तकहरूको विषयमा केही कुरा भन्नेछौ। हामीले तपाईँलाई गएको श्रृंखलामा उत्पत्ति, प्रस्थान, लेबीहरू, गन्ती, व्यवस्था, योशु, न्यायकर्ताहरू, रूट, पहिलो समुएल, दोस्रो समुएल, पहिलो राजाहरू, दोस्रो राजाहरू, पहिलो इतिहास, दोस्रो इतिहास, एज्रा, नेहेमिया, एस्थर, अयुब, भजन संग्रह र हितोपदेशको पुस्तकको बारेमा केही कुरा बताइसकेका छौं। आज पनि हामी तपाईँलाई उपदेशकको पुस्तकको बारेमा केही कुरा बताउनेछौ। मित्र, उपदेशकको पुस्तक पनि अयुब, भजन संग्रह, हितोपदेश जस्तै नै पद्य र बुद्धिका पुस्तकहरू मध्ये एउटा हो। उपदेशकको पुस्तकमा एक दार्शनिकको विचार हामी पढ्न पाउँछौ। मानव जीवन कति छोटो छ अनि कति धेरै अमिल्दा विषयहरूले बुनिएको छ। जीवनमा रहस्य छ, अन्याय छ, भ्रष्टाचार छ, अनि यो सबैलाई हेरेर दार्शनिक भन्छन् सबै कुरा व्यर्थ छ। तर यही लेखकले कडा परिश्रमको महत्वबारे उति नै जोड़ दिएका छन्। परमेश्वरका दान वरदानहरू खुशीसाथ ग्रहण गर्नुपर्छ र उपभोग गर्नुपर्छ भनी सिकाएका छन्। दार्शनिकका धेरै विचारहरू निराशाजनक र नकारात्मक देखिन्छन्। जीवनका समस्या र शंकाहरूले यस पुस्तकद्वारा पवित्र बाइबलमा स्थान पाएका छन् अनि ती सबै प्रश्नका उत्तर पनि मानिसहरूले पवित्र बाइबलबाट नै निकालेका छन्। परमेश्वरमा नै हामी जीवनको साँचो अर्थ र उद्देश्य पाउन सक्छौ भन्ने कुरा उपदेशकको पुस्तकको परिचयबाट हामी थाहा गर्न सक्दछौ। अनि मित्र, यस पुस्तकको उद्देश्य हेर्दाखेरि हामीले यी कुराहरू थाहा गर्न सक्दछौ। यहुदी परम्परा अनुसार सोलोमनले आफ्नो युवावस्थामा श्रेष्ठ गीतको पुस्तक लेखे। हितोपदेशको पुस्तक तिनले आफ्नो अधवयस्य उमेरमा लेखे र उपदेशक पुस्तक तिनले आफ्नो जीवनका आखिरी वर्षहरूमा लेखे। सोलोमनको आत्मिक पतन, मूर्ति पूजा र विलासी जीवनको समग्र असरले अन्त्यमा तिनलाई सुखी हुने मार्गको रूपमा अंगालेको विलासिता र भौतिकवादलाई त्याग्न लगायो। उपदेशकको पुस्तकले परमेश्वर र उहाँको वचन बिना जीवनमा खुशी खोज्नुको व्यर्थता र शून्यताको विषयमा सोलोमनका निराशपूर्ण विचारहरू प्रस्तुत गर्दछ। तिनले धन सम्पत्ति, शक्ति, आदर, प्रसिद्धि र शारीरिक सुखविलास जस्ता सबै कुराहरू प्रशस्त मात्रामा अनुभव गरेका थिए। तैपनि अन्त्यमा ती सबै कुराहरूले शून्यता थपिदियो र मोहभंग गरिदियो। व्यर्थ नै व्यर्थ, पूरा रूपमा व्यर्थ, सबै व्यर्थ हुन्। उपदेशक अध्याय 1:2। मित्र, उपदेशकको पुस्तक लेख्नुको तिनको मुख्य उद्देश्य आफू मर्नुभन्दा अगाडि अरूहरूसँग, विशेष गरी जवान मानिसहरूसँग आफ्नो पछुटो र गवाही बाँड्नु हुन सक्छ, ताकि तिनीहरूले पनि उनले जस्तै गल्ती नगरून्। पृथ्वीका धन सम्पत्ति र व्यक्तिगत महत्वाकांक्षाहरूका आधारमा जीवनमा आफ्ना मूल्य मान्यताहरू तयार गर्नु व्यर्थ छ भन्ने सिद्धान्त तिनले सदाको निम्ति स्थापना गरेका छन्। जवान मानिसहरूले आफ्नो युवावस्थामा आनन्द मनाउनुपर्छ। उपदेशक अध्याय 11:9-10 पदमा यो कुरालाई हामी पाउन सक्छौ। आफूलाई आफ्ना सृष्टिकर्तालाई समर्पण गर्नु भन्ने विषयमा चाहिँ हामी उपदेशक अध्याय 12:1 पदमा पाउँदछौ। र परमेश्वरको भय मान्नु र उहाँका आज्ञाहरू पालन गर्नु अझ महत्वपूर्ण छ भन्ने विषयमा चाहिँ हामी हितोपदेश 12:13-14 पदमा पाउन सक्छौ। यसले मात्र जीवनमा वास्तविक अर्थ दिन सक्छ।
अर्थात् मित्र, हामीले बुझ्नुपर्छ कि जवान मानिसहरूले आफ्नो युवावस्थामा आनन्द मनाउनु पर्छ, आफूलाई आफ्ना सृष्टिकर्तालाई समर्पण गर्नु र परमेश्वरको भय मान्नु र उहाँका आज्ञाहरू पालन गर्नु अझ महत्वपूर्ण छ। यसले मात्र जीवनमा वास्तविक अर्थ लिन सक्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। र यही नै पवित्र बाइबलमा रहेको उपदेशकको पुस्तकको उद्देश्य हो। मित्र, हामीले तपाईँलाई भर्खरै हितोपदेशको पुस्तकको परिचय र उद्देश्यको बारेमा बताएका छौं र यस पुस्तकको लेखकको बारेमा भन्नुपर्दा यस पुस्तकको लेखक अर्थात् उपदेशकको पुस्तकको लेखक सोलोमन हुन् र यस पुस्तकको मुख्य विषय चाहिँ परमेश्वर बिना जीवनको व्यर्थता र यसलाई करिब ईसापूर्व 935 लेखिएको हो। मित्र, हामी तपाईँलाई यस कार्यक्रमको आगामी श्रृंखलामा पवित्र बाइबलको पद्य र बुद्धिका पुस्तकहरूको अन्तिम पुस्तक श्रेष्ठ गीतको विषयमा केही कुरा बताउनेछौ। मित्र, हामी आशा गर्छौ उपदेशकको पुस्तकको परिचय र उद्देश्यबाट तपाईँले केही ज्ञान प्राप्त गर्नुभएको छ र परमेश्वरको वचनलाई पढ्दा के कस्तो आशिष अनुग्रह पाउन सकिन्छ भन्ने कुरा तपाईँले बुझ्नुभएको छ आजको यस कार्यक्रमको खण्डबाट। अहिलेसम्म हामीलाई कार्यक्रम बाइबललाई बुझाउनमा साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद।

मित्र अहिले तपाईँ कार्यक्रम बाइबललाई बुझाउनमा हुनुहुन्छ र अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्युज एफएम 105 थुप्रो 1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105 थुप्रो 6 मेगाहर्ज पोखराबाट सुनिरहनु भएको छ। अहिलेसम्म कार्यक्रममा मलाई साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। र अब आउनुहोस् हामी आजको बाइबल अध्ययनतर्फ लागौं। येशु ख्रीष्टको नाउँमा तपाईँलाई आजको यस बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। आजको हाम्रो अध्ययनको निम्ति हामीले प्रयोग गर्न लागिरहेको वचन उत्पत्ति अध्याय 3 पद 19 हो। यस वचनमा परमेश्वर भन्नुहुन्छ, औ माटोमा नफर्कुन्जेल, तेरो निधारको पसिनाले कमाएको भोजन तैले खानेछस्, किनकि माटैबाट त निकालिएको थिइस्, त माटै होस् र माटैमा फर्किजानेछस्। हाम्रो पछिल्लो केही अध्ययनहरूद्वारा हामीले हेरिरहेका छौं कि शैतान जो पतन भएको स्वर्गदूत हो, जसको कारणले गर्दा हब्बाले परमेश्वरको आज्ञा उल्लंघन गरेकी थिइन्, परमेश्वरले सोही शैतान र हाम्रो पहिलो आमा बाबु आदम र हब्बालाई न्याय गर्दै हुनुहुन्छ र हामीले देख्यौं कि सोही न्यायको क्रममा परमेश्वरले भूमिलाई पनि श्रापित तुल्याउनुभयो, पृथ्वी स्वयं पनि श्रापित भयो र यसैद्वारा हामीलाई थाहा हुन्छ कि हाम्रो माझमा किन भूकम्पहरू छन्, प्रचण्ड आँधीहरू छन् र एक किसिमको वा अर्को किसिमको हावा सम्बन्धित प्रकोपहरू छन्, रोगका महामारीहरू र प्राणघातक भाइरसहरू छन्, विषालु किरा फट्याङ्ग्राहरू छन् र काम नलाग्ने घाँसपातहरू र सिउँडीहरू उम्रेका छन्। यी सबै कुराहरू अस्तित्वमा हुनुले यो प्रमाणित गर्दछ कि वास्तवमा नै मानिसले परमेश्वरको विरूद्धमा पाप गरेको छ र यी सबै कुराहरू पापको परिणामहरू हुन्। परमेश्वरले त मानिसलाई त्यस सुन्दर संसारमा राख्नुभएको थियो जहाँ सबै कुराको बीचमा मिलमिलाप थियो, सबै कुरा मानिसप्रति वफादार थिए, तर मानिसले परमेश्वरको विरूद्धमा विद्रोह गर्यो र यसको सजाय परमेश्वरले मानव जाति र यस संसारलाई दिनुभयो र सबैलाई श्राप दिनुभयो, जुन श्रापको अस्तित्व ठिक आजको दिनमा पनि मानिसहरूको माझमा छ। हामीले अब ज्यादा मेहनत र परिश्रम गर्नु परिरहेको छ, हामीले हाम्रो निधारको पसिनाले कमाएको भोजन खानु परिरहेको छ र भूमिबाट प्रशस्त उब्जनी प्राप्त गर्नको निम्ति हामीले एकदमै कडा परिश्रम गर्नुपर्दछ। तर बाइबलले यस पदद्वारा हामीलाई योभन्दा पनि डरलाग्दो अर्को कुरा पनि बताइरहेको छ र हामीले पद 19 त्यही कुरालाई नै पढ्न पाउँदछौ, जहाँ लेखिएको छ, किनकि माटैबाट त निकालिएको थिइस्, त माटै होस् र त माटैमा फर्किजानेछस्। अब तपाईँलाई याद छ नै होला कि जब हामीले मानिसको सृष्टिको विषयमा पछिल्लो केही अध्ययनहरूमा सिकेका थियौं, त्यस बेलामा हाम्रो ती अध्ययनहरूमा बुझेका थियौं कि परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो र जब हामीले भूमिमा पाइने रासायनिक तत्वहरूलाई जाँच गर्दछौं, तब हामीलाई थाहा हुँदछ कि उही तत्वहरू नै मानिसको शरीरमा पनि पाइन्छ र यसले यो प्रमाणित हुँदछ कि परमेश्वरले हामीलाई पृथ्वीको तत्वहरूबाट नै बनाउनुभयो। परमेश्वरको इच्छा थियो कि मानिस सदाको निम्ति यस पृथ्वीमा बाँचिरहोस्। यदि मानिसले पाप नगरेको भए ऊ अमर हुने थियो र यो सत्य कुरा हो, तर मानिसले परमेश्वरको विरूद्धमा पाप गर्यो र तपाईँलाई याद छ होला कि परमेश्वरले आदम र हब्बालाई भन्नुभएको थियो, जुन दिन तैले असल र खराबको ज्ञान दिने रुखको फल खानेछस् त त्यसै दिन अवश्य मर्नेछस्, अर्थात् जुन दिन तैले मेरो विरूद्धमा विद्रोह गर्नेछस्
त मर्ने छस्। र अब परमेश्वरले पद 19 त्यही श्रापको विषयमा कुरा गर्न थाल्नुहुन्छ र भन्नुहुन्छ, माटैबाट त निकालिएको थिइस्, त माटै होस् र माटैमा फर्किजानेछस्। अर्को शब्दमा भन्नुपर्दा परमेश्वरले यहाँ भन्दै हुनुहुन्छ, त अब सदाको निम्ति जीवित रहने छैनस्, तेरो मृत्यु हुन गइरहेको छ। आज ज्ञानले भरिएको जीवनलाई वैज्ञानिक र डाक्टरहरूले लामो बनाउने कोशिश गरिरहेका छन्। उनीहरूले हामीहरूको उमेर बढ्दै गएपछि किन हामी वृद्ध हुँदछौ भन्ने कारणको खोजी गरिरहेका छन्। कहिले कहीँ हामीले पढ्दछौ या सुन्दछौ कि कुनै मान्छे 100 वर्षको उमेरमा पनि जीवितै छ, या हुन सक्छ 110 वर्षको उमेरमा पनि ऊ जीवितै छ। तब हामी सोच्दछौ कि हामीहरू पनि त्यतिको उमेरसम्म बाँच्नेछौ होला, वा तब हामी सोच्दछौ किन हामीहरू पनि त्यतिको उमेरसम्म बाँच्न सक्दैनौ होला। वास्तवमा हामीहरू किन बाँचिरहन सक्दैनौ त? यस्तो किन हुन्छ कि आखिरमा हामीहरू सबैको मृत्यु हुन्छ? ठिक छ मित्र, यस प्रश्नको उत्तर एकदमै सोझो र सरल छ। हामीहरूको मृत्यु हुन्छ किनभने मानव जातिले परमेश्वरको विरुद्धमा पाप गरेको छ, र परमेश्वरले भूमिलाई र मानव जातिलाई श्राप दिएर यो कुरा निश्चितता साथ बताउनुभयो कि कुनै न कुनै दिन हरेक मानिसको मृत्यु हुनेछ। आज बाँचिरहेका मानिसहरूमध्ये कोही पनि यस्ता छैनन्, अथवा सामान्य रूपमा चाहिँ न कोही मानिस त्यस्ता थिए जसको मृत्यु भएको छैन र हुने छैन। संसारको अन्त्य पहिला हुन आयो भने मात्र यो कुरो सम्भव हुनेछ कि हामीले हाम्रो यो शारीरिक मृत्यु बिना नै त्यसलाई अनुभव गर्न सक्नेछौ, त्यसको सामना गर्न सक्नेछौ। इतिहासले हामीलाई बताउँदछ कि हामी सबैको जीवनयात्रा पूरा भइसकेपछि हामी मर्दछौ, हामीहरूको मृत्यु हुन्छ। हामीलाई मृत्युको बारेमा सोच्न मन पर्दैन, मृत्यु हाम्रो दुश्मन हो, हामीलाई मृत्युको डर लाग्छ। हामीले मृत्युलाई उदासीनता र निराशाले हेर्दछौ, हामीले मृत्युलाई दार्शनिकहरूको सोचाइमा पनि हेर्दछौ र भन्ने कोसिस गर्दछौ कि मृत्युको बारेमा विचार गर्नु असल कुरा हो, किनभने यो एउटा यस्तो कुरो हो जसद्वारा हाम्रो दुःख कष्टको अन्त हुन्छ। हामीहरूले यस्तै किसिमका अनेक कुराहरू भन्न सक्छौ र सोच्न सक्दछौ, तर हाम्रो हृदयको गहिराईमा हामीलाई सधैँ थाहा भइरहेको हुन्छ कि मृत्यु हाम्रो दुश्मन हो, हामी मर्न चाहँदैनौ। यसैले जब हाम्रा डाक्टर र वैज्ञानिकहरूले विभिन्न रोगहरूलाई निको पार्नको निम्ति आफ्नो समयलाई अनुसन्धान र खोजीमा बिताइरहेका हुन्छन्, तब हामीलाई एकदमै खुसी लाग्दछ। हामी मर्न चाहँदैनौ, तर परमेश्वरले घोषणा गर्नुभयो तेरो मृत्यु हुनेछ। हामीलाई हाम्रो मृत्यु आएको मन परे पनि वा मन नपरे पनि हाम्रो मृत्यु हुनेछ। र यहाँ उत्पत्ति अध्याय 3 परमेश्वरले हामीलाई बताइरहनु भएको छ कि कहिले यो दुःख तुल्याउने श्राप यस पृथ्वीमा आयो र हाम्रो मृत्यु किन हुनुपर्छ। हामीहरूको मृत्यु हुन्छ किनभने हामीहरू पनि मानव जातिको एउटा भाग हौं जो परमेश्वरको विरुद्धमा विद्रोही छ, र भूमि श्रापित भएको कारणले गर्दा जनावरहरू, चराचुरुङ्गीहरू र माछाहरू पनि मर्दछन्। परमेश्वरले मानिसले गरेको पापको निम्ति उसलाई श्राप दिनुभयो, र मृत्यु त्यस श्रापको एउटा भाग बनेर यस संसारमा आयो। यस कुरालाई सोचेर हामीहरू अवश्य पनि निराश र दुखी हुँदछौ। मृत्युको विषयमा सोच्नु वास्तवमा खुसीको कुरा होइन। अब सायद
तपाईँले विचार गरिरहनु भएको छ होला कि या तपाईँले केही समय अगाडिदेखि नै विचार गरिरहनु भएको थियो होला कि मैले कसरी यस अध्ययनलाई लगातार सुन्न सक्छु र किनभने जुनै पनि बेला जब म यस अध्ययनलाई सुन्दछु तब यसले निराशाजनक कुराहरू र प्रचलित मतलाई स्वीकार नगर्ने खालका कुराहरू यस कार्यक्रममा म सुन्दछु र मनमा उदासीनता फैलिन थाल्दछ। हुन्छ मित्र, तपाईँको मनमा यस्तो सोचाइ आउनु स्वाभाविक नै हो, तर अबका आउने अध्ययनहरूमा मैले तपाईँलाई बताउनु पर्ने हुन्छ कि अरू धेरै कुराहरू बाँकी नै छन् जसले तपाईँको मनलाई खुसी र आनन्दित पार्नेछ। हाम्रो अबको आउने अध्ययन कार्यक्रममा हामी उत्पत्ति अध्याय तीनको पद 21 हेर्नेछौ र त्यस पदमा परमेश्वरले हामीहरूको निम्ति जे जति कुराहरू भन्नुहुन्छ त्यो एकदमै असल साबित हुनेछ। परमेश्वरले जति कुराहरू भन्नुभएको छ ती बुझ्नलाई कठिन हुन्छ किनभने परमेश्वरले ती कुराहरूलाई रहस्यपूर्ण शब्दमा भन्नुभएको छ, तर हामी ती कुराहरूलाई बुझ्नको निम्ति केही समय बिताउनेछौ किनभने हामीहरू पवित्र बाइबलमा रहेका हरेक निराशाजनक कुराहरूबाट भएर यस बाइबलमा रहेका अद्भुत सत्यताहरूलाई थाहा पाउनु र भन्नु जरूरी छ। हामीले बाइबलका अद्भुत कुराहरूलाई ठिकसित सिक्न जरूरी छ किनभने हामीले सत्यताद्वारा परमेश्वरको सन्देशलाई प्राप्त गर्दछौ। तर हाम्रो अध्ययनलाई बाइबलको त्यस भागसम्म पुर्याउनको निम्ति हामीले केही समयसम्म प्रतीक्षा गर्नुपर्नेछ। मित्र, आजको यस अध्ययनलाई समाप्त गर्नुभन्दा अघि हामी पद 20 एकैछिन हेरौं। उत्पत्ति अध्याय 3 पद 20 भन्दछ, अनि मानिसले आफ्नी पत्नीको नाउँ हब्बा राखे किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्। यस पदले हामीलाई बताउँदछ कि सम्पूर्ण मानव जाति हब्बाबाट र आदमबाट आएको हो। आदम हामीहरूका बुवा अर्थात पिता हुन् र हब्बा हामीहरूका आमा हुन्। सम्पूर्ण मानव जाति आदम र हब्बाबाट आएका हुन्। परमेश्वरले हामीलाई यो कुराको घोषणा कुनै अनिश्चित तरिकाले गर्नुभएको छैन। यहाँ हामीसित मानव जातिको आरम्भ र मानव जातिको मुख्य जगको निश्चित घोषणा छ। हब्बा सबै जीवितहरूकी आमा थिइन्। हाम्रो लागि यो चाहिँ रहस्यको कुरा नै हो कि परमेश्वर कहाँबाट आउनुभयो, तर हामीलाई यो चाहिँ थाहा छ कि मानव जाति कहाँबाट आयो। हामीलाई यो पनि थाहा छ कि हाम्रो पहिलो आमा बाबु को हुन्। अब हामीले यो प्रश्न सोध्नु आवश्यक छैन कि भएको छैन। यहाँ हामीसित मानव जातिको आरम्भ र मानव जातिको मुख्य जगको निश्चित घोषणा छ। हब्बा सबै जीवितहरूकी आमा थिइन्।

कसरी भयो? हामी कुनै इभोल्युसनको प्रक्रियाद्वारा अर्थात् कुनै सूक्ष्म जन्तुबाट क्रम विकास हुँदै वा विस्फोटनको सिद्धान्तद्वारा मानव प्राणीमा परिवर्तन भएर यस संसारमा आएका होइनौ। हामी यस संसारमा आयौं किनभने परमेश्वरले आदम र हब्बालाई सृष्टि गर्नुभयो र उनीहरू हाम्रो पहिलो आमा बाबु थिए। हब्बाले पहिलो सन्तान जन्माइन् र ती सन्तानबाट अरू सन्तानहरू जन्मिए। त्यो यसरी हामी अर्थात् सम्पूर्ण मानव जाति अस्तित्वमा आयो। मित्र, यही भन्दै आजको लागि हाम्रो यस बाइबल अध्ययनलाई टुङ्ग्याउन चाहन्छु र तपाईँलाई अनुरोध गर्न चाहन्छु कि पवित्र बाइबलका वचनहरूलाई अझ बुझ्नको लागि तपाईँ आफैले पवित्र आत्मा परमेश्वरलाई बिन्ती गर्दै र धन्यवाद दिँदै बाइबललाई अध्ययन गर्ने प्रयत्न गर्नुहोस्। र मित्र, यो हाम्रो बाइबल अध्ययन क्रमाङ्क 47 हो।

श्रोता मित्र, आओ भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदा सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौ कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई बिदा दिनुहोस्। जय मसीह। गुड न्यूज एफएमलाई सुन्दै गर्नुहोला।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: एड हिमसन, प्रचारक साथै लेखक, उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले

0: परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
1: टाइम चेक, यति बेला अपराह्नको 3 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने हामी तपाईँका लागि प्रस्तुत गर्दैछौ जीवन गवाई। अध्ययारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ जीवन रूपान्तरण भएको कथा सुनाउने सेगमेन्ट उज्यालो किरण लिएर आएका छौ। अब लागौं उज्यालो किरणतर्फ। शोभाजी, तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद। जयमसी सम्पूर्णलाई।
0: कस्तो हुनुहुन्छ?
1: म आरामै छु।
0: छोटोमा अलिकति हामीले तपाईँको गवाही सुन्छौ। सबैभन्दा पहिले तपाईँले कसरी प्रभुलाई विश्वास गर्नुभयो र यहाँ अहिले काठमाडौँमा अध्ययन गरिरहनु भएको छ, नवलपरासीको मान्छे तपाईँले आफ्नो जीवनलाई फर्केर हेर्नु पर्दाखेरि प्रभुलाई कसरी पाउनुभयो त्यसको बारेमा छोटोमा सम्झिनुहोस् न है।
1: म 11 वर्षको हुँदा नै मेरो बाबा बित्नु भएको थियो अनि मेरो मम्मी चाहिँ मानसिक बिमारीमा जुद्दै हुनुहुन्थ्यो। त्यो बेलामा मेरो गाउँमा चाहिँ एउटा आन्टी हुनुहुन्थ्यो, उहाँले मलाई परमेश्वरको बारेमा सुनाउनु भयो। त्यतिखेर उहाँले भन्नुभएको थियो, तिमीलाई डोर्याउने तिम्रो बुवा चाहिँ परमेश्वर हुनुहुन्छ, उहाँ जीवित हुनुहुन्छ, तिमीले उहाँलाई विश्वास गर्यो भने उहाँले तिमीलाई सहायता गर्नुहुनेछ भन्दाखेरि सुरुमा मैले मानेको थिएन। तर पछि मैले अब परमेश्वरलाई खोजे, म छतमा जान्थे हरेक दिन, सोध्थे परमेश्वर तपाईँ हुनुहुन्छ भने मलाई चाहिँ बचाउनुहोस्, किनभने त्यो बेलामा चाहिँ मेरो अवस्था एकदमै दर्दनाक थियो। मेरो बुवा हुनुहुन्थेन, मम्मी बिमारी हुनुहुन्थ्यो।
0: कति वर्षको हुनुहुन्थ्यो तपाईँ?
1: म 12-13 वर्षको थिएँ त्यतिखेर, टिनेजरमै थिएँ। अनि त्यो बेलामा अनि मैले परमेश्वरसँग, म स्कूलमा पढ्दाखेरि मेरो पढाइ केही राम्रो थियो, म फर्स्ट सेकेन्ड हुनुहुन्थ्यो, तर अब त्यसपछि चाहिँ एकदमै वज्रपात भएको थियो मेरो परिवारमा। अनि त्यो बेलामा म हरेक दिन छतमा गएर परमेश्वरसँग रुन्थे, मैले भन्थे तपाईँ हुनुहुन्छ भने मलाई सहायता गर्नुहोस्।
0: त्यो बेलामा विश्वास गरिसक्नु भएको थियो?
1: त्यो बेलामा भर्खर सुरुवात थियो,
0: मैले चर्च जानुभएको थियो, कसैले तपाईँलाई सुसमाचार सुनाउनु भयो अनि भर्खर चाहिँ चर्च जान थाल्नु भएको थियो होइन?
1: म चर्च एकदमै त्यतिखेर कम गएको थियो, जस्तै भन्नुपर्छ 3-4 महिनामा एकचोटि गएको थियो होला। तर मलाई प्रभुको बारेमा भनेको भएर मैले बस भन्न सुरु गरे। त्यो बेला मलाई कतिचोटि मेरो अवस्थाहरू देखेर आत्महत्याको कुराहरू पनि आउँथ्यो, त्यो कुराहरूसँग डराउँथे म। अनि फेरि म परमेश्वर हुनुहुन्छ भनेर उहाँसँग चाहिँ म यसरी प्रार्थना गर्थे।
0: पछि चाहिँ तपाईँले साँचो रूपमा परमेश्वर साँचो परमेश्वर हुनुहुँदो रहेछ होइन, येशू प्रभु मुक्तिदाता हुनुहुँदो रहेछ अनि उहाँद्वारा मात्रै एउटा चाहिँ आशा र भविष्य छ हाम्रो जीवनको भन्ने कुरा चाहिँ कहिले महसुस गर्नुभयो?
1: त्यसपछि लगभग 8-9 हुँदा, म अलिक बढी क्लोजमा, म 9 क्लासमा हुँदाखेरि मैले परमेश्वरको वचन एकदमै ध्यान दिएर पढ्न थालेको थिएँ। अनि त्यो बेलामा जस्तो त्यहाँ भनेको छ कि तेरो आमाको गर्भमा चाहिँ तँलाई रच्ने म हुँ अनि म तेरो परमेश्वर हो भनेर जब परमेश्वरले भन्नुहुन्थ्यो, त्यो वचनहरू मेरो हृदयमा एकदमै खेल्थ्यो। म एकदमै प्रार्थना गर्थेँ नि, मैले त्यतिखेर बुझेथेँ कि परमेश्वर नै मेरो बुवा हुनुहुन्छ, म दुःखी हुनु पर्दैन, मेरो बाबा मेरो बुवा नै मेरो परमेश्वर हो, अब मेरो जीवन चाहिँ उहाँको हातमा छ। मैले त्यतिखेर वचनलाई यति धेरै पढ्थेँ, मनन गर्थेँ। अनि लगभग 10 क्लासमा म धेरै नै क्लोज भइसकेको थिएँ परमेश्वरसँग। अनि त्यसरी म अब रेगुलर चर्च जान थालेको थिएँ, म रेगुलर चर्च जान्थेँ अनि म परमेश्वरको नजिक आइसकेको थिएँ र मैले बुझेको थिएँ कि अब उहाँ नै मेरो सम्पूर्ण हुनुहुन्छ भन्ने कुराहरू मैले बुझेको।
0: परमेश्वरलाई तपाईँले अघि भन्नुभयो उहाँ नै सम्पूर्ण हुनुहुन्छ, तपाईँले संसारिक रूपमा हामीले हेर्नु पर्दाखेरि आफ्नो होइन आमा बुवा नै, अब तपाईँको एजमा तपाईँले कुरा गर्नुभए अनुसार त होइन आमा बुवा नै सबैभन्दा ठूलो कुरा हो, वरिपरिको
2: छरछिमेक अथवा आफन्तहरू नै जसले चाहिँ प्रत्यक्ष रूपमा सहयोग गर्न सक्छन्, प्रत्यक्ष रूपमा एउटा त्यो खालको एउटा छत्र छाया दिन सक्छन् होइन, हामी त्यसरी बुझ्छौँ होइन हाम्रो समाजमा परमेश्वर नै सबै कुरा हुनुहुन्छ भन्ने कुरा चाहिँ महसुस तपाईँले त्यो बेलामा गर्नुभयो। के कुराले तपाईँलाई मोटिभेट गर्यो, बाइबलले, परमेश्वरको वचनले, अथवा चर्चमा जाँदाखेरि त्यो महसुस गर्नुभयो कि के गर्नुभयो तपाईँले?
1: मैले खासमा त्यो परमेश्वरको वचनबाटै मैले त्यो कुराहरू थाहा पाएँ। अनि म प्रार्थना गर्ने बेलामा परमेश्वरको वचन एकदमै मैले जब त्यो वचन सङ्ग्रह पढ्थेँ अनि अरू त्यो हरेक पुस्तिकाहरू पढ्दाखेरि त्यहाँनिर त्यो जुन वचन छ वचन नै मसँग बोल्थ्यो। मैले प्रार्थना गर्ने बेलामा पवित्र आत्मा भित्र बोलेको जस्तो मलाई आवाज हुन्थ्यो, मलाई शान्ति हुन्थ्यो। अनि परमेश्वर मलाई यति धेरै कन्फिडेन्स त्यतिखेर थाहा भयो आउँथ्यो, मलाई थाहा भयो कि परमेश्वर नै मेरो सम्पूर्ण हुनुहुन्छ। अनि म प्रभुको यति नजिक भए, अब यो प्रभुको अनुग्रह हो कि म साइकल चलाएर स्कूल जाने बेलामा, म आउने बेलामा, म खेल्ने बेलामा, म चाहे म घाँस काट्न जाने बेलामा, हरेक अवस्थामा म केवल प्रभुको भजन गाइरहेको हुन्थेँ, प्रभुको वचन नै मेरो दिमागमा भइरहेको हुन्थ्यो। अनि म त्यसरी प्रभुको नजिक भएर अनि फेरि मैले प्रार्थना गरेको हरेक कुरा परमेश्वरले सुन्नुहुन्थ्यो। अनि मैले यसरी बुझेँ, त्यो बेलामा मैले गरेको प्रार्थनाद्वारा मैले बुझेँ कि साँच्चै परमेश्वरले हरेकको प्रार्थना सुन्नुहुन्छ। अनि मैले प्रभुलाई भन्थेँ, प्रभु मलाई यो आवश्यकता छ, हरेक कुरामा परमेश्वरले मलाई जुटाउनुहुन्थ्यो। त्यसरी मैले गरेको प्रार्थना र परमेश्वरले दिएको जवाफद्वारा पनि म नजिक भएँ। अनि मैले अब मानिसलाई भन्नुको सट्टा म सबै कुरा परमेश्वरलाई भन्थे, अनि यसरी परमेश्वरलाई भन्दै जाँदा
2: परमेश्वरमा भरोसा चाहिँ त्यसरी उत्पन्न भयो भने परमेश्वरप्रति सबै कुराहरू प्रभु नै हुनुहुन्छ, उहाँ नै सबै कुराको स्रोत हुनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँले महसुस गर्दै जानुभयो। त्यहाँबाट तपाईँ अब अहिले काठमाडौँमा अहिले ट्युमा मास्टर्स पढ्दै हुनुहुन्छ, अब लगभग तपाईँको मास्टर्स पनि सकिने लाग्यो, पढाइमा तपाईँ अगाडि बढ्नुभयो, अग्रसर हुनुभयो, यहाँसम्मको यात्रा छोटोमा सम्झिनुहुन्छ?
1: सम्झिन्छु। यो मैले भन्नुपर्दा यदि प्रभु नभएको भए अथवा प्रभुको अनुग्रह नभएको भए म यहाँ आउने योग्यको होइन, मैले भनिसकेँ होइन, म मेरो क्षमता थिएन, मेरो आफ्नो शक्ति थिएन, इभन म कतिचोटि चिफ्रिन खोजे पनि तर परमेश्वरले मलाई यही नै हो भनेर बताउनु भयो। म स्योर थिएन कि प्रभुले मेरो साँच्चै नै यहाँसम्मको पढाइ चाहनुहुन्छ कि हुँदैन भनेर म स्योर थिएन। म खासमा प्रभुको म चाहन्थे कि म कोही मिसनरी बनु, म चाहन्थे प्रभुको म सेवा गरौँ। मैले प्रभुलाई बार बार भन्थे कि म तपाईँको लागि जिउन चाहन्छु, प्रभु म तपाईँको लागि जिउन चाहन्छु। वास्तवमा भन्नुपर्दा कुनै पैसा अथवा कुनै धन सम्पत्ति मैले कहिले मोह गरेन, मैले यो कुराहरूको कहिले पनि चाहना गरेन। मैले जहिले पनि परमेश्वरलाई भन्थेँ, इभन मेरो साथीहरूले अब मेरो परिवारले तैँले पढेर यत्रो कमाउँछस् भनेर अब गर्नेवाला छस् भन्दा मैले दिदीलाई भन्थेँ, मेरो म त्यसको लागि होइन, म चाहिँ प्रभुको सेवा गर्नको लागि हो, मेरो मन बस प्रभुमा छ, म प्रभुले जे भन्नुहुन्छ त्यो गर्ने हो, म त्योभन्दा अरू केही पनि गर्ने होइन भनेर भन्थे। अनि म सोच्थेँ कतिपटक म कहाँ जाउँ, म कहाँ जाउँ, म काउन्सिलिङ लिन्थेँ किनभने मेरो हृदय म यति धेरै प्रभुमा जडिएको थियो, म केवल प्रभुको सेवा गर्न चाहन्थेँ। तर मैले थाहा पाएँ, म चिफ्रिन खोजेँ होइन, म जान थालेँ, तर परमेश्वरले मलाई देखाउनु भयो कि प्रभुले मेरो पढाइ चाहनुहुन्छ। मलाई थाहा थिएन कि परमेश्वरले यो पनि चाहनुहुन्छ भनेर। कतिपटक हामी सोध्छौँ होइन, बस एउटा ठाउँ मात्र हो प्रभुको सेवा गर्ने, एउटा प्लेटफर्म मात्रै छ प्रभुको सेवा गर्ने। म पनि त्यही सोच्थेँ, सायद त्यही नै हो, मण्डलीको स्टेज मात्रै हो, अथवा मण्डलीमा हुने एउटा पास्टर जो हुनुहुन्छ उहाँबाट मात्रै हुनसक्छ, अथवा एउटा अगुवाबाट हुनसक्छ। म सोच्थेँ कि सायद मेरो लागि पनि मण्डलीको स्टेज हो, अथवा म केही अगुवा हुने हो, मण्डलीको भित्र हुने हो, तर मेरो पढाइ पनि प्रभुको लागि हो भन्ने कुरा मलाई थाहा थिएन। मलाई यो कुराहरूको बारेमा परमेश्वरले नै यसरी देखाउनु भयो, किनभने म जाँदाखेरि प्रभुले मलाई जाने बाटो दिनु भएन कि, म यति चाहन्थेँ तर प्रभुले मलाई रोक्नु भयो, बार बार उहाँले मलाई सिकाउनु खोज्नुभयो। मेरो पढाइको योग्यता म आफैमा केही पनि छैन, यदि प्रभुले नचाहेको भए, प्रभुले चाहिँ यदि मलाई सहायता नगरेको भए मेरो आफ्नो क्यापेबिलिटी केही पनि होइन। अनि म मास्टर्सको लागि जब म यहाँ काठमाडौँ आएँ त्यतिखेर पनि कुनै होप थिएन, तर जब प्रभुले मेरो नाम निकाल्नु भयो इन्ट्रान्समा मलाई थाहा भयो कि प्रभुले चाहनुहुन्छ। ममा बस विश्वास थियो प्रभुले चाहनुहुन्छ भने प्रभुले गर्नुहुन्छ। त्यतिखेर मेरो दिदी सोच्नुहुन्थ्यो, अब तैँले के गर्छस्, कसरी जान्छस, शोभा बरु यहीँ बसेर अरू तयारी गर, अरू केही गर, त नजा भनेर भन्नुहुन्थ्यो होइन। अनि तर मलाई थाहा थियो प्रभुले जे भन्नुहुन्छ त्यो गर्नुहुन्छ, अनि मेरो म मेरो लागि होइन। त्यही भएर मैले भन्थेँ गवाइदिँदाखेरि, म मेरो लागि पढेकै होइन, मैले मेरो लागि केही पनि चाहेकै होइन, म जे गर्दैछु अनि त्यो प्रभुको लागि गर्दैछु। अनि त्यो कुराले गर्दा अनि प्रभुले नै मलाई सस्टेन गर्नुभएको। अहिले पनि म चिफ्रिन खोज्दाखेरि, अहिले पनि म मास्टर्स पछि पनि मेरो अझै सोच थियो कि म अब प्रभुको सेवामा निस्किन्छु, म सबै कुरा छोडेर, म बस त्यस्तै मात्रै मेरो सोच थियो कि, तर प्रभुले मलाई बार बार भन्नुभयो कि मैले पढ्नुपर्छ। मैले अनि वास्तवमा भन्नुपर्दा पढ्ने योग्यता म आफैमा पनि छैन, हामी कति दुर्बल छौ, कमजोर छौ, हामी सक्दैनौ, तर प्रभुले नै केवल प्रभुले हामीलाई सहायता गर्नुहुन्छ। अनि म भन्न चाहन्छु, म यहाँसम्म आउनु अनि मैले देखेँ कि यहाँ परमेश्वरको योजना छ, प्रभुले मलाई यो क्षेत्रमा जसरी लाँदै हुनुहुन्छ केवल प्रभुको योजना हो र उहाँले मेरो जीवनमा नै काम गर्दै हुनुहुन्छ।
2: एकदमै तपाईँको यो उत्साह देखिरहेको छु, जसले परमेश्वरको वचनले अथवा प्रभुको एउटा योजना अनुसार तपाईँ अगाडि बढ़िरहनु भएको छ। आफ्नो योजना भन्दा पनि तपाईँले प्रभुको योजना खोजेर त्यो अनुसार तपाईँ अगाडि बढ़िरहनु भएको छ। र तपाईँले भन्नुभए अनुसार विभिन्न सेक्टर हुन्छन् प्रभुको लागि काम गर्ने, विभिन्न विधा हुन्छन्, ती विधामा रहेर पनि हामीले काम गर्न सक्छौ, त्यो विभिन्न तवरबाट हामीले सेक्युलर क्षेत्रबाट पनि अगाडि बढ़न सक्छौ भन्ने चाहिँ उदाहरण स्वरूप तपाईँ हुनुहुन्छ भनेर भन्दा हुन्छ होइन। म अब अलिकति तपाईँको पुरानो फेरि तपाईँ विश्वास गरेदेखि तपाईँले जसरी प्रभुलाई विश्वास गर्नुभयो त्यहाँबाट तपाईँ अध्ययनको सिलसिलामा अगाडि बढ्नुभयो विभिन्न संघर्षहरू पार गर्दै। त्यो संघर्षहरूको त कुरा गर्दाखेरि त हामी एकदम यो कार्यक्रममा हामी समेट्न सक्दैनौँ होला, किनभने धेरै लामो हुन सक्छ। छोटोमा सम्झिनु पर्दाखेरि मैले एउटा प्रश्न फेरि तपाईँलाई गर्न चाहे, प्रभुलाई विश्वास गरेपछि हामी अध्ययारोबाट उज्यालोतर्फ हामी अगाडि बढ्छौँ होइन, तपाईँको जीवनमा त्यस्तो महसुस तपाईँले गर्नुभयो कुनै तपाईँले प्रभुलाई विश्वास गरिसकेपछि साँच्चीकै मेरो जीवनमा केही नयाँ प्रकाश आए जस्तो, केही नयाँ ज्योति आए जस्तो, मेरो जीवनमा नयाँ अब चाहिँ भविष्य आए जस्तो, त्यस्तो कुनै फिल तपाईँले गर्नुभयो?
1: हजुर, त्यो त मैले अवश्य गरेँ। किनभने प्रभुलाई मैले भने अब प्रभुलाई चिन्नुभन्दा अगाडि त मेरो जीवन त अँध्यारो थियो, मलाई त थाहै थिएन म कहाँ जाने हो, मेरो जीवनमा के हुने हो, मेरो भविष्य के हो। त्यतिखेर मैले प्रार्थना गर्ने प्रभु मेरो भविष्य के हो, म कहाँ जाँदैछु म सोच्थेँ। प्रभुलाई पाइसकेपछि एक नम्बर मैले परमेश्वर मेरो बुवालाई पाएँ होइन, जसले मलाई डोर्याउनु भयो, मैले मेरो सहारा पाएँ। अनि अब मैले त्यतिखेर म जब प्रभुको वचन पढेँ आजसम्म मलाई थामेको परमेश्वरको वचन लियो। अनि साँच्ची नै जवान अवस्थामा हुँदाखेरि यदि परमेश्वरको वचन नभएको भए हामी चिफ्लिने बाटो धेरै छ। प्रभुले जहाँसम्म हामीलाई लान चाहनुहुन्छ त्यहाँसम्म हामी नपुग्नको लागि अथवा त्यहाँसम्म नडोर्याउनको लागि धेरै हामीलाई बाधाहरू छ, अझ जवानहरूलाई धेरै बाधा छ। अनि तर परमेश्वरको वचनले हामीलाई थाम्छ, परमेश्वरले हामीलाई उठाउनुहुन्छ, ठेस लाग्यो भने तापनि हामीलाई लुट्न दिनुहुन्न। अनि मेरो जीवनमा त मैले पूरै ज्योति प्रभुबाटै पाएको, यहाँसम्म अनि आउने जीवन पनि मेरो भविष्य यो भन्नुपर्छ, यो उज्यालो किरण मेरो जीवनमा ल्याउने केवल प्रभु येशु ख्रिस्ट हो, उहाँ बिना मेरो कुनै अस्तित्व नै थिएन भनेर भन्नुपर्छ।
2: त्यो उत्साह चाहिँ हुन्छ नि हाम्रो लाइफमा कुनै समयमा हामी चाहिँ पक्कै पनि, म पनि त्यो फेसबाट गएको छु, तपाईँ पनि जानुभयो, चारैतिर अँध्यारो छ होइन आफन्त, तपाईँले भन्नुभयो अनुसार साँच्चीकै तपाईँको जीवनमा जब बुवा तपाईँको साथबाट उहाँ चाहिँ रहनु भएन त्यसपछि विभिन्न खालको समस्याहरू बाधा अडचनहरू तपाईँले फेस गर्नुभयो, त्यो बेलामा पक्कै पनि लाग्छ अब मेरो जिन्दगी मेरो सबै कुरा अब चाहिँ सकियो भन्ने खालको लाग्छ नि त। त्यो बेलामा चाहिँ साँच्चीकै प्रभुले चाहिँ उठाउनु हुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण तपाईँ पनि हुनुहुन्छ होइन। धेरैजना अहिले कार्यक्रम सुन्ने तपाईँको हाम्रो संवाद सुन्ने धेरैजना साथीहरू श्रोताहरू हुनुहुन्छ पक्कै पनि, उहाँहरूलाई के उत्साह दिन चाहनुहुन्छ?
1: म यो भन्न चाहन्छु कि प्रभुको वचनले हामीलाई थाम्छ अनि हामी लोट्यो भने तापनि हामीलाई उठाउने प्रभु हुनुहुन्छ। कतिजना जवानहरू भन्नुहुन्छ म सक्दिन होइन, म उठ्न सक्दिनँ अथवा म कमजोर छु, प्रभु मेरो जीवनमा राखिदिएको योजनासम्म पुग्नमा ममा शक्ति छैन अथवा म प्रभुको त्यो काम गर्न सक्दिनँ अथवा म योग्य छैन। हामी यो कुराहरू गर्छौं तर म पनि भन्छु म पनि योग्य छैन, मसँग शक्ति छैन। मलाई इभन अहिले म सोच्दैछु प्रभुले मलाई मास्टर्ससम्म यो यहाँ ल्याउनु भयो, फर्दर यदि प्रभुले मलाई चाहनुभयो भने म अझै माथि जानेछु, तर म प्रभुको योजनामै जान्छु। प्रभुले मलाई के भन्नुहुन्छ, मलाई यहाँसम्म ल्याउने प्रभु हो, अगाडि पनि मेरो आफ्नो शक्ति छैन मसँग, तर प्रभुले चाहनुभयो भने म त्यहाँसम्म जान सक्छु, मलाई यो थाहा छ। अनि जवानहरूलाई म यही भन्न चाहन्छु, जवान अवस्थामै हुँदा हामीले प्रभुलाई खोजौं अनि हाम्रो सम्बन्ध हामी प्रभुसँग बनाऊ, किनभने यदि हामीले हाम्रो सम्बन्ध प्रभुसँग बनायौं भने हामीलाई अरू कुराको फिक्री हुँदैन, म कसरी जाम्ला अथवा म कतै खसुला म कतै लोटुला, किनभने हामीसँग यस्तो मित्र हुनुहुन्छ, यस्तो प्रभु हुनुहुन्छ जसले बार बार हामीलाई सहायता गर्नमा तत्पर हुनुहुन्छ, हामीलाई त्यहाँसम्म पुर्याउन तत्पर हुनुहुन्छ। अनि जवानहरूलाई म यही इन्करेज गर्न चाहन्छु कि हाम्रो अयोग्यतामा हाम्रो प्रभु योग्य हुनुहुन्छ, हाम्रो कमजोरीमा हाम्रो प्रभु बलवान हुनुहुन्छ र उहाँले हामीलाई बार बार सिकाउनुहुनेछ कि हामी कसरी अगाडि बढ्नुपर्ने हो। वचनमा भनेको छ होइन, तेरो भलाइको लागि म तलाई डोर्याउनेछु, त कुन बाटोमा हिँड्नुपर्ने हो म तलाई सिकाउनेछु। त्यो परमेश्वर हामीसँग हुनुहुन्छ जसले हामीलाई सिकाउनुहुनेछ, म यही भन्न चाहन्छु।
2: तपाईँ अहिले एकदमै कन्फिडेन्ट देखिनुहुन्छ होइन। तपाईँ मैले विचार गरिरहँदाखेरि धेरै ठाउँमा तपाईँ प्रभुको लागि प्रभुको वचन बोल्ने कुरामा मान्छेहरूलाई सुसमाचार सुनाउने कुराहरूमा होइन प्रभुको बारेमा सुनाउने कुरामा तपाईँ एकदम अगाडि अग्रसर भएर, चाहे त्यो जुनसुकै कार्यक्रम होस् होइन, त्यसमा चाहिँ कुनै हाम्रो मण्डलीमा अथवा हाम्रो क्रिस्चियन सर्कलमा हामीले सुसमाचार सुनाउने कुरा त छँदैछ त्यसबाट, तर तपाईँ सार्वजनिक रूपमा अन्य फेरि विश्वविद्यालय कतिपय कार्यक्रमहरूमा पनि तपाईँ सार्वजनिक रूपमा चाहिँ प्रभुको बारेमा बताउनुहुन्छ, खुलेर आफ्नो बारेमा चाहिँ तपाईँले म क्रिस्चियन हो भन्न पछि हट्नु हुँदैन होइन। सुसमाचार हाम्रो जीवनमा कतिको महत्व राख्छ, सुसमाचारलाई हामीले कसरी आफ्नो जीवनबाट त्यसलाई लागू गर्न सक्छौ अथवा प्रचार गर्न सक्छौ, यसलाई कसरी बुझ्नु भएको छ र कसरी बुझाउन चाहनुहुन्छ?
1: सुसमाचार यो असल समाचार, यो सबैले सुन्नुपर्ने समाचार, अनि यसलाई चाहिँ हामीले हाम्रो जीवनबाट देखाउनै पर्ने हुन्छ। जस्तो अब हामी स्टेजमा गएर जस्तो बोल्न नसकौंला होइन, सबै कुरा भन्न नसकौंला, तर मलाई याद छ जब म मेरो होस्टेलमा मेरो साथीहरूसँग आगो ताप्दै थिएँ, त्यो होस्टेलको साथीहरूसँग, त्यतिखेर मैले मेरो गवाही बाँडे उनीहरूलाई। मैले भने म यसरी यसरी प्रभुले मलाई ल्याउनु भएको, आउनले भन्थे सुबा तिमी फरक छ भनेर भन्दाखेरि मैले भन्थे म चाहिँ यो हो, अनि मैले चाहिँ यसरी यसरी प्रभुलाई विश्वास गरे, प्रभु मसँग बोल्नुभयो। मेरो साथीहरू छक्क खाए त्यतिखेर, उनीहरूले भन्यो सुबा तिमी थाहा छ बाटोमा त प्रभुको बारेमा बाँड्नेहरू धेरै हुनुहुन्छ, बाटोमा सुसमाचार प्रसार गर्नुहुन्छ, तर हामी सोच्छौँ ए के सुनाउँछन् यिनीहरू भनेर हामी उनीहरूलाई व्यवस्था गरिदिन्थ्यो। तर तिमीले आज भन्दाखेरि मेरो मनभित्र छोएको छ भनेर भन्थ्यो कि मेरो साथीहरू। सो कतिपटक चाहिँ त्यो कुराहरूलाई उनीहरूले व्यवस्था गर्लान् र त्यसैको लागि प्रभुले हामीलाई जहाँ राख्नुहुन्छ त्यहाँ मैले केही भन्न पाएँ भने पनि उनीहरूको हृदयभित्र त्यो छिर्सके। अनि मैले मेरो साथीहरूलाई त्यसरी म आगो ताप्दै गर्दा अथवा काहीँ मैले अब मकै बस्दै गर्दा मैले मौका पाएअनुसार म भन्ने कोसिस गर्छु। मेरो मनभित्र एउटा हुन्छ प्रभु कसरी सुनाम कसरी सुनाम, ओपन द डोर, म प्रभुलाई यही भन्छु प्रभु बाटो देखाइदिनुहोस् म कसरी सुनाम, म जा अनि म फिल्ड जाने बेलामा मैले अहिले त्यो अब मेरो रिसर्चको फिल्ड जाने बेला म कहाँ कहाँ गएको थिएँ होइन, दैलेख सुर्खेत त्यो, अनि कुना काप्सामा जब मानिसहरू देख्छु त्यहाँ सुसमाचार पुगेको हुँदैन, फेरि मेरो मनभित्र हुन्छ प्रभु म यहाँ छु तर यहाँको मान्छेलाई कलेज सुनाउने, अनि म सोच्छु यता कति चर्च छ अङ्कल भनेर नि सुरु गर्छु घरि यस्तै यस्तै कुराहरूबाट। विश्वविद्यालयमा पनि अथवा मैले कुनै बेलामा भन्ने बेलामा म मौका पाए अनुसार गजलबाट होस् अथवा चाहिँ मैले केही स्पिच दिँदै गर्दा मैले कहीँ म सोच्छु प्रभुको नाउँ मैले भन्न पाएँ भने पनि म खुसी हुनेछु, म प्रभुलाई महिमा दिन चाहन्छु किनभने म यहाँसम्म हुनु प्रभुको कारण हो, अनि मेरो हरेक कुराले म प्रभुलाई महिमा दिन चाहन्छु। अनि त्यसरी मैले सुसमाचार चाहिँ मेरो हृदयमै छ, जस्तो कि मैले भने म चाहिँ प्रभुको लागि नै जिउन चाहन्छु अनि म चाहिँ सुसमाचारकै लागि जिउन चाहन्थे होइन, अनि तर प्रभुले मलाई त्यसरी मिसनरी जो भनेर त मलाई पठाउनु भएन, तर अब म जहाँ छु त्यहाँबाट मैले गर्न सक्ने अथवा मैले प्रभुको राज्यलाई फैलाउन सक्ने कुनै मेथड छ भने अथवा मैले केही गरेर मैले प्रभुको नाउँलाई महिमा दिन सक्छु भने म त्यो गर्न चाहन्छु। त्यो कुरा
2: तपाईँले सुसमाचार भन्ने कुरा चाहिँ हामी चाहे जवान हौ जुनसुकै एज ग्रुपको होस्, हामी जुनसुकै ठाउँमा छौं होइन, चाहे त्यो हाम्रो गाउँ टोल छरछिमेक होस् अथवा जुनसुकै ठाउँमा हामी छौं, प्रभुको बारेमा हामीले सुनाउन सक्ने अवसरहरूलाई चाहिँ भरपूर मात्रामा चाहिँ प्रयोग गर्न सक्नुपर्छ, सदुपयोग गर्न सक्नुपर्छ भन्ने तपाईँको भनाइ होइन। अब यो सुसमाचारको कुरा चाहिँ कतिले भन्छन् हाम्रो जीवनबाट देखाउने हो नि सुसमाचार, त हाम्रो व्यवहारबाट देखाउने हो भन्नुपर्छ भन्ने छ र भन्ने पनि मान्यता छ कहीँ कतै, अनि त्यसलाई पनि कसरी बुझ्नु भएको छ तपाईँलाई?
1: जीवनबाट देखाउने कुरा त एउटा छँदैछ होइन, प्रभुको प्रेम प्रभुको अनुग्रह, तर सबै कुरामा हामी पर्फेक्ट छैनौ, सबै कुरामा हामीले प्रभु यीशुले जस्तै देखाउन नसकौला हो, हामी कोसिस गर्छौ प्रभुको प्रेमलाई हामी देखाउन खोज्छौ र पनि हामीमा कमजोरी छ, तर अनि जस्तो त्यो नै सबै कुरा होइन, अब त्यसैले मात्र हामीले अरूलाई देखाउने भन्ने कुरा हुँदैन, प्रभुको सुसमाचार त हामी बाँड्नै पर्ने हुन्छ। मेरो जीवनलाई मात्र प्रेम देखुला नि, तर अरू मानिसहरू पनि त छन्, मैले संसारमा हेर्दै गर्दा यस्तो मान्छेहरूलाई भेटेको छु जो प्रभुमा हुनुहुन्न र पनि प्रेमिलो हुनुहुन्छ, र पनि उहाँहरूको जीवन असल छ, र पनि उहाँहरूको व्यवहार असल होला, तर अरू उहाँहरूले त प्रभुलाई चिन्नु भएन, मैले असल व्यवहार मात्र देखाउने भनेर मैले प्रभुको बारेमा सुनाइन भने त उहाँहरूले कसरी प्रभुलाई चिन्ने, किनभने उहाँले सोच्नु होला कि मेरो आफ्नै व्यवहार शुद्ध छ, म सही छु, म प्रेमिलो छु। त्यही भएर प्रभुको वचन मैले बाँड्नै पर्ने हुन्छ, प्रभुले मेरो जन्म गर्नु भएको काम, जसरी वचनकारले भनेको छैन परमेश्वरले मेरो जन्म गर्नुभएको आश्चर्य कर्मलाई म बताउनेछु, प्रभुले मेरो जन्म गर्नुभएको अनुग्रह अनि प्रभुको सुसमाचार प्रभु आउनुभएको कारण मैले मौका पाए अनुसार मैले भन्नै पर्छ। यो
0: हौस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडे पनि ठ्याक्क पारेन।
4: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
5: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
4: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
5: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
2: यो गुड न्यूज एफएमबाट आउने गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ मलाई असाध्यै मन पर्छ हौ नाति।
3: होइन हजुरबा, यो गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ तपाईँलाई किन अति मन पर्छ?
2: ल सुन नाति, प्रवासमा रहेका छोरा छोरीको आवाज सुन्न पाइन्छ, आशिष सुन्न पाइन्छ, त्यति मात्र कहाँ हो र हाल खबर बुझ्न पाइन्छ। त्यही भएर मलाई यो कार्यक्रम अति मन पर्छ। त्यति मात्र कहाँ हो र हामीले पनि फोन गरेर प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सकिन्छ ठ्याक्क पारेर।
3: ए हो र हजुरबा, मेरो पनि विदेशमा धेरै साथी सङ्गी छन्, म पनि उनीहरूलाई फोन गरेर सम्झन चाहन्छु, सन्देश दिन चाहन्छु, हाल खबर बुझ्न चाहन्छु।
2: त्यसो भए तैले गुड न्यूज प्रवासी सन्देश कार्यक्रम सुन्नु पर्छ ठ्याक्क पारेर। मंगलबार बेलुकी 4 बजीदेखि 5 बजीसम्म आउँछ, बुझिस?
3: बुझे हजुरबा, बुझे।
2: यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। म त सुन्छु, तपाईँहरू पनि सुन्ने होइन त ठ्याक्क पारेर।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम झोलाभित्र के छ।

0: जयमसी सबै हार्दिक स्वागत गर्न चाहन्छु न्यूज एफएम बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम झोलाभित्र के छ, हजुर झोलाभित्र के छ, यसको निम्ति त तपाईँले हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ र सम्पूर्ण श्रोतालाई मनदेखि स्वागत गर्न चाहन्छु कार्यक्रममा। र कार्यक्रम झोलाभित्रमा चाहिँ बाह्रवटा पोकाहरू छन् र तपाईँले बाह्रवटा पोका खोल्नको लागि चाहिँ कति नम्बरको पोका खोल्नुहुन्छ तपाईँले हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ। र विशेष गरिकन कार्यक्रम झोलाभित्र के छ तपाईँ र मेरो आफ्नै कार्यक्रम, र यो कार्यक्रमलाई अझै धेरै महत्वपूर्ण र अर्थपूर्ण बनाउनको निम्ति चाहिँ तपाईँले हामीलाई फोन गरेर साथ दिनै पर्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646, 9800244646। र हजुर कार्यक्रममा तपाईँले दुईचोटि भाग लिन सक्नुहुन्छ। तपाईँको व्यापार व्यवसाय छ भने यसको लागि पनि तपाईँले हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्न सक्नुहुन्छ कार्यक्रममा। तपाईँको प्रचार प्रसार हामी पक्कै पनि गर्नेछौ। र अर्को महत्वपूर्ण कुरा, यो कार्यक्रमलाई अझै धेरै रमाइलो र अर्थपूर्ण बनाउन के गर्नुपर्छ, तपाईँको सल्लाह सुझाव पनि तपाईँले हामीलाई दिन सक्नुहुन्छ है। र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ म्यासेज अफ गड टिभीले। तपाईँ म्यासेज अफ गड टिभीमा चाहिँ परमेश्वरको वचनहरू तपाईँले हेर्न सक्नुहुन्छ र हेरेर तपाईँले युट्युबमा गएर हेरेर लाइक सेयर कमेन्ट पनि गरिदिन सक्नुहुन्छ म्यासेज अफ गड टिभीलाई। भने यतिखेर फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौं। हेलो
1: झोलाभित्र के छ कार्यक्रम आयो हजुर मनमा भयो हर्ष। झोलाभित्र के छ कार्यक्रम आयो हजुर मनै भयो हर्ष। साथीहरू सबैले भाग लिनुपर्छ, हामी सबै भाग लिएर परमेश्वरको महिमा गर्नुपर्छ। हाँसी खुसी भएर कार्यक्रम चलाउनु हुन्छ हजुर। एफएम कार्यालयमा बसी दुवै हात जोडेर हजुरलाई टक्राउँछु हजुर। जयमसी
0: एकदमै आरामै हजुर आरामै। तपाईँ कस्तो हुनुहुन्छ?
1: ए म पनि एकदम ठिकठाक छु हजुर, आशीमा छु हजुर।
0: तपाईँको कविताको लागि मनैदेखि धन्यवाद दिन चाहन्छु। र अब भने कार्यक्रममा हजुरले झोला खोल्नु पर्ने हुन्छ, झोलाभित्र रहेको कति नम्बरको पोका खोल्दिउँ त?
1: म 7 नम्बर भन्नुहोस्।
0: 7 नम्बर ओके मैले खोले है त। के रहेछ भने तपाईँले किताब पाउनु भएको छ, किताब पाउनु भएको छ र जेम्स तामाङ भन्ने एकजना पास्टर बुवा हुनुहुन्छ, उहाँले लेख्नु भएको किताब चाहिँ तपाईँको लागि परि गयो, उपहार परि गयो होइन। धेरै धेरै धन्यवाद पम्फाजी, तपाईँको साथ सपोर्ट र प्रार्थनाको लागि हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौ। अहिलेलाई छुटौ,
1: मेरो किताब त सुरक्षित राखिदिनुहोस्, म एफएम गुनिज एफएममा आएर म लिनेछु।
0: एकदमै एकदमै तपाईँको किताब हामी एकदमै सुरक्षित राखिदिनेछौँ है।
1: धन्यवाद
0: हजुर, धन्यवाद। जय मसिंह, उहाँ हुन्छ पम्फा रोक्काजी, हामीलाई साथ दिनुभएको थियो कार्यक्रम झोलाभित्र के छमा फोन गरेर पहिलो श्रोता हुनुहुन्छ भने तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो, जय मसी हजुर। रुचजी रुत मगरातीजी आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु रुचजी। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ? ल हजुर, अब झोलाभित्र के छ, हजुरले कति नम्बरको पोका खोल्न चाहनुहुन्छ? दुई नम्बरको पोका तपाईँ निकै लक्की पर्सन लाग्छ मलाई। दुई नम्बरकोमा चाहिँ के छ भने रिचार्ज कार्डै छ। तपाईँले त पुरै क्वेसन झोलाभित्र पोका नै देख्नुहुन्छ क्या हो के छ भनेर। तर जो
1: क्वेसन खोज्छु त्यही भेट्छु, अब 8 नम्बरको पोका रोज्दै पारै पर्छ, 10 नम्बरको रोज्दा पारै पर्छ।
0: हजुर
1: सबलाई धन्यवाद।
0: हजुर, साथ दिनुभयो, खुसी लाग्यो। तपाईँलाई रिचार्ज कार्ड परेको छ होइन, तपाईँको नम्बर चाहिँ हाम्रो प्राविधिक मित्रलाई दिनुहोला भन्न चाहन्छु। हामी केही दिन वाट्सएपमा त खोइ हामी कोसिस गर्छौ है। हुन्छ हुन्छ हुन्छ, पठाउनुहोस् न, भइहाल्छ। अहिलेलाई छुट्टाउँ, हुन्छ। जयमसी रुत मगरातीजी हुनुहुन्थ्यो कुवेतबाट, हामीसँग जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। र कार्यक्रम झोलाभित्र के छ तपाईँ सुन्दै हुनुहुन्छ, र झोलाभित्र चाहिँ 12 पोका छन्। प्रत्येक पोकामा स्पेसल कुराहरू छ, त्यो स्पेसल कुरा खोल्नको लागि तपाईँले फोन गर्नै पर्ने हुन्छ। कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
2: हजुर, जय मसी। हजुर,
0: जय मसी। पुनाजी आरामै हुनुहुन्छ?
2: हजुर, आरामै छु म।
0: पुनाजी, खाजा भयो हजुरको?
2: मेरो खाजा भयो हजुर।
0: ल भन्नुहोस्, झोला भित्र रहेको कति नम्बरको पोका तपाईँ खोल्न चाहनुहुन्छ?
2: त्यही त, कतिवटा गयो र?
0: ए, टन्नै छ, 3 जति गयो भनौँ न।
2: भनौँले अब ल, म चाहिँ अहिले डालै हिजो हालेको नि त रहेनछ, फेरि सिधै पैसा हाल्दा गर्थेँ अनि आइपुगेँ कोठा। हजुर, भनिन्थ्यो ल
0: कति नम्बर
2: दिनु पर्यो है?
0: हजुर, एउटा नम्बर छान्नु पर्ने।
2: हजुर, म चाहिँ अब
0: 12
2: जता ततै परोस् है, जुन चाहिँ मैले टिप्छु टिप्छु, म 25 नम्बरको टिप्छु।
0: 25 नम्बर छैन नि, हामीसँग 12 नम्बर मात्रै हुन्छ, 12 पोका हुन्छ।
2: 12 मात्रै हो?
0: हजुर, 12 मात्रै हो।
2: ए सरी, उसो भएदेखि म 7 टिप्छु है, हुन्छ?
0: 7 त हाम्रो पम्फाजीले अघि रोजिसक्नु भएको छ।
2: ए ए, भन्नाले उसो भए म 5 टिप्छु।
0: 5 नम्बरको पोका मैले खोले, यहाँ यस्तो लेखेको छ, तपाईँलाई सुसमाचार सुनाउने व्यक्तिको नाम भन्नुहोस्। तपाईँलाई कसले सुसमाचार सुनाएको थियो त्यो व्यक्तिलाई सम्झिनुहोस् यतिखेर। तपाईँ
2: भन्नुपर्छ है,
0: नाम भन्नु पर्यो, अनि उहाँलाई सम्झेर धन्यवाद पनि दिन सक्नुहुन्छ तपाईँले।
2: हजुर हजुर हजुर, म भन्छु माया तामाङ।
0: माया तामाङले तपाईँलाई सुसमाचार सुनाउनु भयो है?
2: हजुर,
0: उहाँलाई के भन्न चाहनुहुन्छ?
2: म उहाँलाई धन्यवाद चाहिँ, एकदम धेरै धन्यवाद, मैले दिएरै नसक्नु धन्यवाद म भनिराखेको छु, भन्छु पनि है। धेरै धन्यवाद, आज असल चाहिँ व्यक्तिको हातमा म परेको रहेछु, अनि त्यो कारणले गर्दा म चाहिँ परमेश्वरमा म परमेश्वरको पछि म नछोडिकन म हिन्नानी पाइरहेको छु के, हिन्नानी पाइरहेको छु। उहाँले मलाई चाहिँ साह्रै असल व्यक्ति चाहिँ मैले प्रभुले मलाई खटाउनु भएको रहेछ कि एउटा केटालाई।
0: हजुर हजुर,
2: म त्यो नै आशिष, म एकदम आशिष लाग्छ है,
0: धन्यवाद
2: प्रभुले।
0: हजुर, धेरै धेरै धन्यवाद पुनाजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटाउँ।
2: हजुर,
0: जय मसी। उहाँ हुनुहुन्थ्यो पुनाजी, र कार्यक्रम झोलाभित्र के छ तपाईँ सुन्दै हुनुहुन्छ, र झोलाभित्र 12 पोका छन्, स्पेसल पोकाहरू छन् त्यो तपाईँको मेरो लागि, र त्यसको लागि चाहिँ तपाईँले हामीलाई फटाफट फोन गरेर साथ दिनुपर्ने हुन्छ। फोन लाइन एकदमै खुल्ला रहेको जानकारी गराइसकेको छु। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा? हेलो, जय मसी। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: शान्ता सुनवार हरिस्तीबाट।
0: शान्ताजी, कस्तो हुनुहुन्छ?
3: म आरामै छु सर, हजुर आरामै हुन्छ नि?
0: हामी पनि एकदमै ठिकठाक छौ शान्ताजी। अनि हजुर, कति नम्बर पोका खोल्न चाहनुहुन्छ यतिखेर?
3: म 1 नम्बर खोल्न चाहन्छु है त सर।
0: आज चाहिँ 1 नम्बर खोल्नु भयो है, ठिक छ। मैले खोले, के लेखेको रहेछ भने पोकाभित्र, एउटा मान्छेलाई सुसमाचार सुनाउने मौका पाउनु भयो भने कसरी सुसमाचार सुनाउनुहुन्छ? अब सुसमाचार कसरी सुनाउनुहुन्छ?
3: सुसमाचार कसरी सुनाउने भन्दाखेरि, अब जस्तै एकजना दाई हुनुहुन्छ अरे होइन, मैले ट्याक्सी बाँदै हिँडेछु है
0: म, अरे मानिलिउँ कुमार दाई,
3: हजुर कुमार दाई हुनुहुन्छ दाई हजुरले यो ट्याक्स पढ्नु छ है
0: हजुर
3: अनि यो ट्याक्स पढ्नुभयो भने तपाईँले चाहिँ अनन्त जीवन पाउनुहुनेछ यसो ख्रिस्टमा हजुरले चाहिँ यो ट्याक्स पढेर चाहिँ विश्वास गर्नुहोला अनि यो ट्याक्स हजुरले पढ्दैमा चाहिँ विश्वास गरिहाल्नुपर्छ भन्ने छैन अनि हजुरले चाहिँ पढेर अनि राम्रोसँग बुझेर चाहिँ यसो ख्रिस्टलाई विश्वास गर्नुपर्छ है त दाई अनि यसो ख्रिस्टमा चाहिँ अनन्त जीवन छ यसो ख्रिस्टमा चाहिँ पाप क्षमा छ यसो ख्रिस्टमा चाहिँ शान्ति छ यसो ख्रिस्टमा चाहिँ स्वतन्त्र छ है अनि हजुरले बुझेर चाहिँ अनि विश्वास गर्न सक्नुहुनेछ दाई अनि यसो ख्रिस्टमा चाहिँ हामीले विश्वास गर्यौँ भने चाहिँ असम्भव कुरा पनि सम्भव हुनेछ अनि हाम्रो आशा भरोसा विश्वास चाहिँ अनि उहाँमा छ अनि उहाँले चाहिँ सँगै पनि दिनु सक्नुहुनेछ अनि उहाँमा चाहिँ सबै कुरा चाहिँ उहाँमा नै हामीले चाहिँ पाउँछौँ किनभने सृष्टिकर्ता उहाँ चाहिँ मुक्तिदाता अनि उहाँ चाहिँ उद्धारकर्ता हुनुहुन्छ हुन्छ दाई धन्यवाद है यति चाहिँ
0: धन्यवाद साथ दिनुभयो खुसी लाग्यो शान्ताजी अहिलेलाई सुनौ शान्ता सुनवारजी हामीलाई हरिस्थितिबाट जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ हामीसँग प्रशस्तै झोलाभित्र पोकाहरू रहेका छन् र स्पेसल कुराहरू रहेको छ झोलाभित्र त्यसको लागि त तपाईँले खोल्नै पर्छ खोलेपछि मात्रै थाहा हुन्छ कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौँ हेलो
4: हजुर सर जय मसी हजुर
0: जय मसी अभिवादन हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
4: सर मलाई कहिले चिनिसिन
0: ल चिने चिने चिने चिने लक्ष्मीजी
4: यति भनेपछि पुग्ने भयो सर आराम भइसिन्छ नि सर
0: एकदमै ठिकठाक छु लक्ष्मीजी तपाईँ कस्तो हुनुहुन्छ
4: हजुर म पनि ठिक छु भन्नुपर्छ सर मलाई हल्का बिराट भयो अलि
0: अब
4: यस्तै हो सर संसार शरीरमा छँदा हजुर सर भइसक्यो खाजा पनि भइसक्यो हजुरहरूले खाइसक्यो सर
0: हामीले पनि खाइसक्यौँ हजुर मैले खाजा भनेको थिएँ तर खाना भनेछु है
4: केही छैन सर
0: कतिले त फेरि चार बजी नै पाँच बजी पनि खानुहुन्छ नि त त्यो भएर पनि मैले भने होला
4: हो नि सर
0: ल लक्ष्मीजी कति नम्बरको पोका खोलौँ त
4: सर मेरो चार नम्बर खोल्दैछ
0: चार नम्बर चाहिँ के परेछ भने यो पोकाभित्र राम्रै कुरा परेछ हौ तपाईँलाई मनपर्ने भजन गाउनुहोस् भन्नुभएको छ
4: ओहो मेरो मनले पनि सोचिरहेको थिएँ मलाई भजन गाउने पर्ने हो कि भनेर के हो ठ्याक्कै परिरहेको छ
0: ठ्याक्कै परे है प्रभुकै इच्छा रहेछ
4: त्यस्तै लाग्छ परमेश्वरलाई धेरै धन्यवाद हजुरहरूले यो समय मौका दिएको छ त्यसको लागि हजुरहरू गुड न्युज एफएम सम्पूर्ण परिवारलाई राति बिहान छ बजेदेखि राति दस बजेसम्म खटेर प्रभुको महिमा गरिसकेको छ हजुरहरू हामीलाई एकदम अनि हजुरहरूसँग हामी यस्तो कुराकानी गर्ने अवसर मौका परमेश्वरको महिमा गर्ने मौका दिइसकेको छ धेरै धेरै धन्यवाद दिन्छु मेरो दिदीदेखि
0: तपाईँलाई पनि धेरै धेरै धन्यवाद फोन गरिदिनुहुन्छ प्रार्थना गरिदिनुहुन्छ यसको लागि पनि धन्यवाद ल
4: भजन मैले गाउनु पर्यो
0: पर्यो हजुर पर्यो
4: सर म भजन हेर्दैछु सर अब अघि नै ठिक पारेन नि त के पर्छ के पर्छ तर मेरो मनले त भनिरहेको थिएँ तर
0: होइन तपाईँलाई मुखमा आउने कुनै पनि कण्ठस्थ भजनहरू हुन्छ नि त
4: हजुर सर
0: एउटा गाइदिनु त्यही भए पनि भइहाल्छ
4: ए हुन्छ सर ल मलाई धेरै मनपर्ने भजन म गाउँदैछु है त म 300 ऊ के परम प्रभु मेरो गोठालो हुनुहुन्छ भन्ने भजन गाउँछु सर म
0: हुन्छ हजुर
4: त्यो मुखमै आउने भजन

0: निकै नै मिठो गीत गाउनु भयो, खुसी लाग्यो लक्ष्मीजी, अहिलेलाई छुटौ।
1: हुन्छ सर, धन्यवाद।
2: जयमसी लक्ष्मी मगरजी हुनुहुन्थ्यो, हामीलाई साथ दिनुभएको थियो र धेरैजना खुसी भएर फोन गरेर साथ दिनुहुन्छ, तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। र यी सबै कुराबाट परमेश्वरकै महिमा भइरहेको छ। र कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, जयमसी
2: हजुर। जयमसी चन्द्रमायाजी, आरामै हुनुहुन्छ?
3: हजुर सर, म आराम छु। हजुर कस्तो हुनुहुन्छ?
2: म पनि एकदमै ठिकठाक छु हजुर। अनि हजुरको खाजा भयो?
3: खाजा भइसकेछ।
2: आज खाजामा के खानुभयो?
3: खाजा यहाँ मण्डलीको नानी बाबुहरू आउँदा रहेछ,
2: चटपटे खानुभयो?
3: चाउमिन।
2: ए चाउमिन, चाउमिन पनि मिठै हुन्छ। ओके, ठिक छ चन्द्रमायाजी, अब कार्यक्रम झोलाभित्रमा हुनुहुन्छ होइन? कति नम्बरको पोका हजुरको भागमा खोलौँ? एघार नम्बर छ हजुर, एकदमै एघार नम्बर छ।
3: मैले पर्ला पर्ला त्यही खोल्दै
2: हो, यो चाहिँ हिम्मत चाहिँ राख्नुपर्छ, जे पर्ला पर्ला त्यही टर्ला होइन। ल मैले पढेँ है त, तपाईँले बाटोमा पर्स भेट्नुभयो, अब त्यो पर्स जो मान्छेको झरेको हो उसलाई दिनुहुन्छ कि आफूसँग राख्नुहुन्छ?
3: दिनु त दिने नि सर, कसरी दिने त?
2: भनेपछि दिने कि राख्ने?
3: हजुर
2: दिने कि राख्ने?
3: दिने नि, दिनु चाहिँ तर कसरी दिने? कतिचोटि मोबाइलहरू भेटेको छु, कति हामीले दिएको छु, परमेश्वरमा विश्वास गरेदेखि यता त त्यस्तो केही पनि गरेको छैन।
2: एकदमै राम्रो, तर एउटा अवसर पनि हो नि त, हामीले त्यो दिन्छौ तर सुसमाचार पनि दिनुपर्छ त्यतिखेरै, त्यहाँ चाहिँ हामीले इमान्दारिताको सुसमाचार दिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।
3: हजुरले कस्तो मलाई यो ठ्याक्कै परिरहेको, हिजो आज पनि के सर एउटा यस्तो उसमा प्याकै भएको हो, एउटा बच्चाको खेलौना मेरो पसल अगाडि, कति बेरसम्म कोही चिज नै आएन, पसल बन्द नगरी कति पर्खी राखेँ त्यो लिनै आएन, अहिले चाहिँ म अब यही राखिरहेको छु सर। अब त्यो चाहिँ के भने त कसरी अब फोन नम्बर फोन गरेर बोलाउँ भने फोन नम्बर छैन, कसै थाहा छैन, कसैले खोज्नु नि आएको छैन, अनि के गर्ने त नि
2: सर? तपाईँलाई ठ्याक्कै परेछ, त्यस्तै परेछ क्या यो, अब के गर्ने त, नम्बर पनि छैन होइन,
3: कसैले खोज्नु पनि आएको छैन, कसले छोडेको थाहा नै छैन के सर, कस्तो बच्चाको त्यो महँगै पर्यो, त्यस्तो त्यो खेल्ने कुरा रहेछ।
2: अनि
3: पसल कपडा माथि नै तेर्छो पारेर त्यो उनै छ, राखिराख्यो, कसैले सोधेको पनि होइन, हेरेको पनि होइन, अनि त्यसलाई के भन्ने सर, अब मलाई परमेश्वरले आशिष दिनुभएको भन्ने कि?
2: अब यसमा पनि म चाहिँ एकदमै दोधारमा परे हजुर होइन, अब केही समय कुर्नुहोस्, कहिलेकाहीँ त्यो बाटो हुँदै मानिसहरू आउन सक्छन्, देख्न सक्छन्, त्यो वरिपरि रहेछ भने त देख्न पनि सक्छन् नि होइन,
3: कति अनि यही त राखिरहेको छ कसैले सोध्दैन।
2: त्यसो भए तपाईँले अब यो कार्यक्रमबाटै भनिदिनुहोस् न, यसरी यो ठाउँमा चाहिँ तपाईँहरूको बच्चाको सामान हराएको छ भने चाहिँ तुरन्त सम्पर्क गर्नुहोला भन्नु, गुडनी सेफमा फोन गर्नु भने हामी नम्बर दिउँला तपाईँको। हजुर हो नि होइन, यो पनि एउटा अवसर मौका हो नि त होइन, जे छ तपाईँको जीवनमा त्यही पर्थ्यो होइन त। हाम्रो लक्ष्मीजीले पनि भन्दै हुनुहुन्थ्यो गीत गाउँ गीतै पर्छ भन्नुहुन्थ्यो, ठ्याक्कै गीतै पर्यो, जे हुन्छ भलाइकै लागि हुन्छ। हुन्छ, धेरै धेरै धन्यवाद हजुर, एकदमै साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौ। उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगरजी। र श्रोता, तपाईँ कोही सुन्दै हुनुहुन्छ, तपाईँले आफ्नो बच्चाको सामान हराउनु भएको छ, खेलाउने कुराहरू एउटा झोलाभित्र छ भन्दै हुनुहुन्थ्यो हाम्रो चन्द्रमाया मगरजीले, तपाईँले तपाईँको बच्चाको अथवा तपाईँको आफन्तको हराएको छ भने चाहिँ तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ है, तपाईँको सामान सुरक्षित छ। र फोन गर्नुहोस्, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम झोलाभित्र के छ। हजुर, झोलाभित्र के छ के छ त्यो मलाई पनि थाहा छैन, तर झोलाभित्र बाह्रवटा पोका छ, तपाईँले खोल्नुपर्ने हुन्छ। यतिखेर कोही मित्र आइसक्नु भएको छ फोन लाइनमा, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो हेलो जय मसी
4: हजुर
2: हजुर रुचि आउनु फेरि रुचि अब दुईचोटि त पाइहालिन्छ होइन त्यो भएर तपाईँलाई अब दुईचोटि नै म स्वागतै गर्न चाहन्छु मनैदेखि है हजुर हजुर ल रुचि भन्नुहोस् यतिखेर कति नम्बरको पोका खोलौँ गयो गयो एक गयो दुई गयो चार गयो पाँच गयो सात गयो एघार नम्बर गयो बाह्र नम्बरको पोका मैले हेर्दैछु ल दुईटा कुरा भन्नुपर्ने रहेछ तपाईँले तपाईँले नेपालको कुन नेतालाई अथवा एउटा एउटा नेता एउटा कलाकारलाई मौका पाउनुभयो भने सुसमाचार सुनाउनुहुन्छ
4: म चाहिँ नेतालाई भन्नुपर्दा
2: एकजना नेता एकजना कलाकार अथवा तपाईँलाई मन छ
4: मलाई सुसमाचार सुनाउनु चाहिँ मलाई साँच्चैकै मन छ म चाहिँ साँच्चैकै सुसमाचार सुनाउनु पाएँ भने चाहिँ बालेन्द्र सरकारलाई नै सुसमाचार सुनाउनु मन लाग्छ किनभने धेरै सुकुमारीको घरहरू भत्काएर बिजोग पारेको अवस्था छ है अनि यो काम चाहिँ साह्रै गुट लागेको छैन अनि उहाँलाई नै सुसमाचार सुनाउनु पर्छ जस्तो लाग्छ मलाई मैले चाहिँ मौका पाएँ भने उहाँलाई नै हो सुसमाचार सुनाउने
2: ओके प्रार्थना गरौँ प्रभुले त्यो मौका दिनुहुन्छ होइन अब कलाकार अब एकजना कलाकार
4: अनि कलाकारहरूलाई चाहिँ अहिले चाहिँ हाम्रो खुसबु ओलीजीले चाहिँ एकदमै विरोध गर्नु भएको छ है मलाई चाहिँ बलात्कार गर्यो भन्ने कुराहरू उहाँले चाहिँ एकदमै क्रिस्चियनहरूलाई चाहिँ आरोप लाउनु भएको छ उहाँलाई चाहिँ साँच्चै नै सुसमाचारको कमी छ जस्तो लाग्छ मलाई अनि विशेष गरी मौका
2: पाएँ
4: भने उहाँलाई
2: सुनाउन चाहन्छु
4: कलाकार
2: हजुर साथ दिनुभयो एकदमै खुसी लाग्यो रुचि अहिलेलाई छुटाउँ तपाईँलाई पनि धन्यवाद दुईचोटि फोन गरेर साथ दिनुभयो अहिलेलाई छुटाउँ है त कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई म स्वागत गर्न चाहन्छु कार्यक्रममा हेलो
5: हेलो कति रमाइलो कार्यक्रम आइसकेको आज दिन आइदिनुहुन्थ्यो
2: अब तिन दिन तपाईँहरूले पनि भ्याउनु पर्छ नि
5: हजुर एक घन्टा दिन दिनै आयो नि कति रमाइलो हुन्थ्यो होला
2: पक्कै पनि आओस् भनेर प्रार्थना गरौँ न त के भएको छ होइन जस सात दिन अब फेरि पनि पुनाजी खुसी लाग्यो हामीले दुईचोटि भाग लिन त पाइहाल्छौँ कार्यक्रममा होइन अझै पनि हामीसँग झोलाभित्र चाहिँ पोका बाँकी नै छन् हजुर कति नम्बर पोका रोज्नुहुन्छ दस नम्बर बाँकी छ नौ नम्बर बाँकी छ आठ नम्बर बाँकी छ अनि तीन नम्बर बाँकी छ अनि छ नम्बर बाँकी छ
5: हजुर हजुर अब म चाहिँ अब एउटै छान्नु पर्छ आठलाई छान्छु
2: आठ नम्बर
5: हजुर
2: आठ नम्बरमा चाहिँ के परेको छ भने तपाईँलाई उपहारै परेछ रिचार्ज कार्ड पाउनु भयो तपाईँले तपाईँलाई चाहिँ रिचार्ज कार्ड चाहिँ स्पोन्सर गर्नुभएको छ म्यासेज अफ गड टिभीले तपाईँले यो म्यासेज अफ गड टिभीमा चाहिँ धेरै प्रभुको वचनहरू हेर्न सकिन्छ युट्युब च्यानलमा गएर तपाईँले हेरेर लाइक सेयर कमेन्ट गरिदिन सक्नुहुन्छ है उहाँले चाहिँ तपाईँलाई रिचार्ज कार्ड उपहार दिइसक्नु भएको छ धेरै धेरै धन्यवाद पुनाजी साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौँ
5: हुन्छ हजुर जय मेसी हजुर रमाइलो लाग्यो
2: धेरै धेरै धन्यवाद साथ दिनुभयो पुनाजी। र श्रोता तपाईँले पनि साथ दिन सक्नुहुन्छ, अझै पनि समय हामीसँग बाँकी छ र केही पोकाहरू पनि अझै पनि बाँकी छन् र हजुरले फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ र तपाईँले दुईचोटि भाग लिन सक्नुहुन्छ कार्यक्रममा। त्यति मात्र होइन, कार्यक्रममा अझै यस्तो गर्दा राम्रो हुन्छ भन्ने सल्लाह सुझाव पनि तपाईँले दिन सक्नुहुन्छ। तपाईँको व्यापार व्यवसाय छ होइन, यो कार्यक्रममा त म पनि एउटा रिचार्ज कार्ड त स्पोन्सर गर्न सक्छु भन्ने छ भने पनि तपाईँले हामीलाई साथ दिन सक्नुहुन्छ र फोन गर्नुहोस्। फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9800243446 9800243446। र अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा। हेलो, जय मसी हजुर। संगीताजी,
1: जहाँ पनि त्यो कति गाह्रो
0: हजुर
1: लाग्दा लाग्दा गर्दा गर्दा गाह्रो
0: फोन धेरै लाग्यो क्या हो।
1: अनि त्यही भएर म त गर्दिनँ, हेरिहाल्छु।
0: हो र, गर्नुपर्छ है, गर्नुपर्छ सङ्गीता रिमालजी।
1: धन्यवाद।
0: ल भन्नुहोस्, कति नम्बरको पोका खोलौँ? तीन नम्बर छ, अनि छ नम्बर छ, नौ नम्बर छ, दस नम्बर छ। नौ नम्बर है? ल, नौ नम्बर के छ भने तपाईँको नराम्रो बानी के छ भन्नुहोस् र आजैबाट
1: सार्नु भएको
0: होइन, यो सार्ने त होइन, त्यस्तो सार्नै मिल्दैन। होइन, त्यो त सार्नु मिल्छ नि त, त्यो त नसारी त हुँदैन, कहिले तल कहिले माथि हुन्छ। सायद तपाईँलाई यही परेको थियो है? गइसक्यो गइसक्यो। नौ नम्बर नै मैले तपाईँलाई सोधेँ, किनभने नौ नम्बर जे छ, अस्ति कसले बोलाएको ठाउँमा जान्न भन्दै हुनुहुन्थ्यो होइन, अर्को पनि त हुनसक्छ। भ्याएन भ्याएन भ्याएन भ्याएन
1: फोन गरे अनि फेरि भ्याएन भनेको।
0: ल त्यसो अर्को पनि त हुनसक्छ नि त, एउटा भन्नु न। हो
1: हजुर, अर्को चाहिँ
0: हजुर,
1: अर्को त अब भन्ने बित्तिकै कति कामहरू त अब हुनै हुन्छ नि सबै कुरा त होइन। पर्वमा पर्वको अगाडि त अब कति कुरा नचुकिदिन सधैँ छैन होला नि, चुकेला नि त। पर्वको वचनमा भन्नुभएको छ नि अब आज्ञाका आज्ञा पालना गर्नु त भन्नुभएको छ नि, कति कुरा अब धेरैजना चुकिन्छ नि। अहिले भन्न त म यति गरेँ उति गरेँ भनिन्छ होइन,
0: हजुर हो नि,
1: त्यही हो। कति कुरामा चित्त दुखायो होला नि, क्षमा
0: माग्न चाहनुहुन्छ,
1: क्षमा माग्नु
0: हुन्छ धेरै।
1: सात नम्बर नै बाँकी होला होइन,
0: अब तीन नम्बर बाँकी छ, छ नम्बर बाँकी छ, अनि दस नम्बर बाँकी छ।
1: ए, दस नम्बर बाँकी छ
0: हजुर।
1: ए, तीन नम्बरमै जान्छु है त,
0: फेरि तपाईँले फोन गर्नुपर्ने हुन्छ यसको लागि। उहाँ हुनुहुन्थ्यो सङ्गीता रिमालजी कोटेश्वरबाट हामीसँग जोडिनु भएको थियो। र कहिलेकाहीँ चाहिँ अब एउटै पर्छ तर पनि केही छैन, किनभने त्यो कुरा पढ्दा पनि हामीले चाहिँ मेरै लागि आएको हो कि भनेर दिनुपर्छ होइन। कतिचोटि म कति हुन्छ कमजोरीहरू हुन्छ, तर यसलाई हामीले सुधार्दै लानुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ। यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: झोलाभित्र के छ भन्ने कार्यक्रम आउने गर्छ साथीहरू, हरेक हप्ताको बिहिबार 4 बजे साँझमा म पनि भाग लिनलाई आइपुगे हजुरहरूको माझमा। जयमसी
0: जयमसी हजुर, जयमसी। कस्तो तपाईँको नाम? रश्मिजी। कस्तो मुख्यमा आउँछ तर त्यो रसिलो कुरा नखाएको धेरै भइसक्यो, त्यो भएर होला क्या। अब होइन, रसिलो अब अहिले आँप आएको छ नि, अब आँप खानुपर्छ अनि रश्मिलाजी सबै ठिकै छ हालखबर? हामी पनि एकदमै ठिकठाक छौ रश्मिलाजी। ल हजुर, कति नम्बरको पोका खोल्न चाहनुहुन्छ यतिखेर? दस नम्बर खोल्दै है त मैले। दस नम्बरमा के छ भने गुड न्युज एफएमबाट प्रसारण भइरहने 5 वटा कार्यक्रमको नाम भनिदिनुहोस्। हुन्छ हजुर, हुन्छ हुन्छ, म अम्ला भाँच्न थाले है त।
2: अनि धेरै संस्था त म जति जान्छु त्यति भन्छु, जान्न त जान्छु भन्ने क्या। अनि कार्यक्रम बाटुलीका कुरा, कार्यक्रम हजुरबालाई चिठी, कार्यक्रम हिडन ट्यालेन्ट, कार्यक्रम नारी आवाज, कार्यक्रम बाइबललाई बोल्न देऊ, कार्यक्रम जीवन र वचन, पुग्यो हो
0: अझै एक दुईवटा भनिदिनुहोस् के भाषा
2: अनि कार्यक्रम अन्ताक्षरी अनि कार्यक्रम
0: झोलाभित्र के छ धेरै धेरै धन्यवाद रश्मिलाजी साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौ जय मसी रश्मिलाजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो र अझै पनि दुईवटा झोला चाहिँ बाँकी छ झोला नम्बर 3 र 6 यतिखेर कोही मित्र फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो फेरि पनि संगीताजी हजुरलाई मनैदेखि स्वागत छ है ल हजुर अब
1: 3 नम्बरै
0: रोज्नुभयो अब तपाईँलाई के भनेको छ यो झोलाभित्र चाहिँ म हेर्दैछु पोका खोल्दैछु एउटा हँसाउनु पर्यो अरे चुट्किला भनेर अब एउटा हँसी मजा गरिदिनु पर्यो क्या सबैले सुनिराख्नु भएको छ सबैलाई हँसाइदिनु पर्यो अब जेसुकै होस् हुन्छ अब हाँस्नु पर्यो क्या म त यहाँ हाँस्न रेडी भएर बसेको छु हाम्रो सुजन भाइ आ गरिसक्नु भएको छ हाँस्नलाई आ गर्नु भएको हाइ गर्नु भएको सुजनजी हजुर
1: आजको के
0: भन्नु मलाई आउँदैन एउटा
1: आज अब आज त यो ठाउँमा जाउँ आज तपाईँ र हामी यो ठाउँमा गएर आज एक कुरा गरौँ परमेश्वरको वचन परमेश्वरमा होइन परमेश्वरमा आउनुहोस् परमेश्वरको राज्यमा तपाईँले आउनुहोस् परमेश्वरलाई मन पराउने काम गर्नुहोस् मन पर्ने काम
0: होइन
1: अनि परमेश्वरमा गएर हामीले के पाउँछ त हामीले के अरे खाना लाउन पाउँछ हामीलाई जागिर पाउँछ भनेको छ नि त मैले त्यो मान्छेहरूले होइन त्यो सुसमाचारकै अब हामी काममा जाँदाखेरि अनि तपाईँले त्यो जागिर पाएछ अँ मैले त जागिर पाउँछु नि प्रभुमा गएर कति जागिर पाउँछु तपाईँ पनि आउनुहोस् है जागिर खानुलाई भन्थेँ क्या म
0: अनि
1: भर्खर भर्खर प्रभुलाई विश्वास गर्नु अनि भर्खर नयाँ नयाँ हुनु पनि म परमेश्वरमा रुचाउँछु अनि तिनीहरूलाई चाहिँ सुसमाचार अथवा केही कुरा गर्दाखेरि कामको कुराहरू गर्दाखेरि आउनुहोस् उहाँले भन्नुहुन्छ हाम्रो सबै धर्म एउटै हो परमेश्वर त एउटै हुनुहुन्छ के अरे भगवान् एउटै हुनुहुन्छ भने होइन हाम्रो परमेश्वर त के अरे काम गर्ने हुनुहुन्छ भनेर भन्थे हामीलाई उनीहरूले त के भन्थे भने म के अरे हामीले त्यहाँ पाउने भए जान्छौँ न त जानेन भन्थे क्या त्यही भएर अब मैले जाने नि नजाने नि होइन परमेश्वरमा चाहिँ के अरे म चाहिँ परमेश्वर कुरा गर्छु अरू अरू कुरा गर्न आउँदैन म अहिले पनि है जहाँ गए पनि होइन अनि उनीहरूले चाहिँ हाँसे के उनीहरूले चाहिँ यो के अरे त्यसरी हाँसे के रिसाउनु चाहिँ नरिसाउने मैले सुसमाचार सुनाउँदा पनि नरिसाउने हाँसे के यतै गरेर चाहे हाँसो नआओस् चाहे आओस् उनीहरू त हाँसे कि त्यही भएर मैले त्यही भनेको हजुरले चाहिँ हाँस उठेन होला बुझ्नु भएन होला
0: होइन म पनि मनमा नै हाँसिरहेछु है धेरै धेरै धन्यवाद
1: गल्ती गरे पनि होइन अब यो चाहिँ परमेश्वरको वचन नै म भन्थे के
0: हजुर
1: चाहे चुट्किला भएन होला अब तपाईँहरूकै चुट्किला भन्नुहुँदाखेरि म भन्छु अर्को दिन
0: हुन्छ धेरै धेरै धन्यवाद साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौँ
1: धन्यवाद
0: धन्यवाद सेवा हुनुहुन्थ्यो संगीता रिमालजी हामीलाई कोटेश्वरबाट साथ दिनुभएको थियो र अब भने एउटै मात्र झोला बाँकी छ तपाईँले साथ दिन सक्नुहुन्छ फोन लाइन पनि एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु अन्तिम झोला नम्बर 6 को कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हेलो
3: हजुर सर जय मसी
0: जय मसी
3: म फेरि
0: भनेपछि लक्ष्मीजी फेरि
4: लक्ष्मीजी, अब छ नम्बर छ, तपाईँको छ नम्बरमा चाहिँ के छ भने नि, तपाईँलाई मनपर्ने बाइबलको दुईवटा पद भन्नुहोस्।
3: मनपर्ने बाइबलको दुईवटा पद?
4: हजुर,
3: मलाई मैले पढ्नु पर्यो कि भन्नु मात्रै पर्यो सर?
4: होइन, भन्दा मात्रै हुन्छ।
3: मलाई व्यवस्था 28 पुरै पद मनपर्छ सर। अनि भजन सङ्ग्रह 91 म धेरै पढ्ने पदहरू सर।
4: भन्नुहोस् न, नत्र सक्नुहुन्छ भने दुईटा पद भन्नुहोस् न, त्यहाँ के लेखेको छ?
3: ए मैले भन्नु पर्यो सर?
4: हजुर।
3: ए हुन्छ सर, म भन्छु। हस्, परम प्रभु जो मैले नहेरी भन्नुपर्ने पद होइन सर?
4: हजुर, नहेरी। तपाईँले अरू पनि भन्दा हुन्छ तर नहेरी
3: भन्नुहुन्छ सर? ए
4: हुन्छ, दुईटा भन्नुहोस् तर नहेरी।
3: ए हुन्छ सर, म उसो भने म इतिहासको 3:9 पद पढ्न चाहन्छु है त सर।
4: हुन्छ।
3: आवेश आफ्ना दाजुभाइहरू भन्दा बढी मान्छे थिए, आवेश आफ्ना दाजुभाइहरू भन्दा बढी महानका थिए, अनि तिनकी आमाले तिनलाई आवेश नाउँ राखेकी थिइन्। तिनले भनिन्, मैले त्यसलाई वेदनामा जन्माएँ। आवेशले परम प्रभु इसरायल परम प्रभु परमेश्वरसँग पुकारा गरे, बिन्ती छ मलाई आशिष दिएर ठुलो इलाका दिनुहोस्, तपाईँको हात माथि राख्नुहोस् रहोस् र मलाई जोखिमबाट जोगाएर राख्नुहोस् ताकि मलाई कुनै चोटले पनि नदुखोस्। अनि परम प्रभु परमेश्वरले तिनको बिन्ती सुन्नुभयो, अनि परम प्रभु परमेश्वरले तिनको बिन्ती सुन्नुभयो। आमेन,
4: आमेन। धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो। लक्ष्मीजी अहिलेलाई छुटौँ है त। हस्, धन्यवाद। चाहिँ नमस्ते, लक्ष्मी मगरजी हुनुहुन्थ्यो। ल, विशेष गरिकन जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु। र जो जतिले रिचार्ज कार्ड पाउनु भएको छ, तपाईँको रिचार्ज कार्ड पनि हामी तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाइदिनुहोस्, हामी पक्कै पनि तपाईँलाई रिचार्ज कार्ड पठाउने नै छौँ। र विशेष गरिकन हामीलाई रिचार्ज कार्ड दिएर सहायता पुर्याउनुहुने म्यासेज अफ गड टिभीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र म्यासेज अफ गड टिभी तपाईँले युट्युब च्यानलमा गएर परमेश्वरको वचनहरू हेर्न सक्नुहुन्छ र आत्मिक लाभ पनि उठाउन सक्नुहुन्छ। त्यति मात्र होइन, यो युट्युब च्यानललाई तपाईँले लाइक, सेयर र कमेन्ट पनि गरिदिन सक्नुहुन्छ। र प्राविधिक मित्र सुजनजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै, र जो जतिले यो कार्यक्रमलाई अझै फोन गरेर अर्थपूर्ण बनाइदिनु भएको छ, सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुत कुमार अब्राहम भने अहिलेलाई बिदा हुन्छु। धन्यवाद, नमस्कार। Audio Jungle.

तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केही हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस्।
1: टाइम चेक, यति बेला अपराह्नको 5 बज्यो।

परम प्रभुलाई धन्यवाद चढाऊ र उहाँको नाउँको पुकार गर। जाति जातिका बीचमा उहाँले गर्नुभएका कार्यहरूको प्रचार गर। जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा नयाँ श्रृंखलामा। कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रेस श्रोता, यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5:00 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी परमेश्वरको महिमासँग सम्बन्धित विषय वस्तुहरूमाथि कुराकानी गर्ने गर्दछौ र यसमा हामी विभिन्न मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नुको साथ साथै हृदय स्पर्शी सुसमाचारी प्रवचनहरू लगायतका जीवन गवाईहरू लगायत परमेश्वरको महिमासँग सम्बन्धित विषय वस्तुहरूमाथि हामी कुराकानी गर्ने गर्दछौ। तापनि श्रोता, आज पनि हामी त्यही क्रममा आइपुगिसकेका छौं र कार्यक्रमलाई अबको आधी घण्टासम्म सुनेर साथ दिनुहुन हामी हार्दिक अनुरोध गर्दछौ। साथै यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौ। तापनि श्रोता, अब भने आजको कार्यक्रमको शुरूआत भइसकेको छ र यो कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र जसको लागि हामी तपाईँलाई कस्तो लाग्छ तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। श्रोता, र भने आजको कार्यक्रमलाई शुरूआत गर्ने बेला भइसकेको छ र मन र आत्माको तयारीको निम्ति सुन एउटा सुमधुर भक्ति गीत र गीतपछि म पुनः आउनेछु आजको कार्यक्रमको विषयवस्तुलाई लिएर।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने आजको बसाईलाई हामी निरन्तरता दिन गइरहेका छौं। र हामीले पवित्र धर्मशास्त्र बाइबलमा हेर्ने भने ख्रिस्ट यीशु चाहिँ यस संसारमा जो अन्धकारमा रहेको मानिसहरू हुनुहुन्छ तिनीहरूलाई ज्योति दिनको लागि आउनु भएको हो। यीशु आफैले भन्नुभयो, म संसारको ज्योति हुँ र मलाई विश्वास गर्ने जो कोही पनि अन्धकारमा हिँड्ने छैन तर ऊ ज्योतिमा हिँड्नेछ। यो भनाईको तात्पर्य के हो भने ख्रिस्ट यीशु चाहिँ वास्तवमा आत्मिक अन्धकारले व्याप्त रहेको संसारमा परमेश्वरको ज्ञानको ज्योति छर्नको लागि आउनु भएको हो। हामीले सदियौंदेखि भन्दै आइरहेका छौं कि प्रार्थना गर्दै आइरहेका छौं, हाम्रो यो संसार अन्धकारले ढाकिएको छ र यो अन्धकारमा चाहिँ ज्योति आउन सकेको होस् भनेर हरेक मानिसले पुकारा गर्दै प्रार्थना गर्दै आएको कुरा हो। आत्मिक अन्धकारले जीवनको उद्देश्य र जीवनको अर्थलाई नै बिर्साइदिन्छ र त्यही जब मानिसले जीवनको अर्थ जीवनको उद्देश्यलाई बिर्सिन्छ त्यसपछि मान्छेले आफूले आफूलाई पृथ्वीको भार सम्झिन थाल्छ र आफ्नो जीवन व्यर्थ भएको बेकार भएको महसुस गर्न थाल्दछ श्रोता। र यो सब कुरा किन भयो, किनभने मानिस हर तरिकाको रूढिवादी परम्परा अन्धविश्वास र झुटा अभ्यासहरूको दासत्वमा छ। जुन परम्पराहरूले मान्छेलाई मान्छे जस्तो रहने स्थान दिँदैन र भन्नुपर्दा यस्तो प्रकारको अन्धकारमा रहेका मानिसहरू आफू पनि अन्याय सहन्छन् र आफू माताहातमा आउनेलाई पनि अन्याय गर्छन्, किनकि उनीहरूको मान्यता यही हुन्छ कि हामी सायद अन्याय सहनको लागि नै जन्मिएका हौ। एउटा भारी बोक्ने गधाले जहिले पनि के सोच्छ भन्दा, म भारी बोक्नको लागि नै जन्मिएको हुँ र मेरो काम भारी बोक्ने नै हो भनेर उसले ठान्छ अरे। र कति मान्छेले एउटा आख्यान चलाएका छन्, गधालाई भारी पुगेन भने रुन्छ भने चाहिँ कोही मानिसहरू जो अन्धकारमा रुमलिएका हुन्छन् उनीहरूले अन्याय अत्याचार सहने आदत बनाएका हुन्छन्, बानी बनाएका हुन्छन् र कसैले पनि आएर उनीहरूमाथि अन्याय अत्याचार गरेन वा कुनै पनि एउटा कुराको हवाला नदिकन उनीहरूलाई आफ्नो वशमा गरेन भने र उनीहरूलाई स्वतन्त्रता छोड्यो भने उनीहरू जानाजान आफसे आफ बन्धनहरूतिर लम्किँदै जाने गरेको कुरा हामी थाहा गर्छौ। आदरणीय श्रोता, यो हो अन्धकारको दुष्प्रभाव। प्रिय श्रोता, अनि हामी देख्छौ कि यस्ता मानिसहरूलाई कसैले पनि जनचेतनामूलक तरिकाले जनचेतना गराउन चाह्यो अथवा ज्योति छर्न चाह्यो, अझै भनौ सही कुरा सिकाएर सही बाटो डोर्याउन चाह्यो भने पनि यिनीहरू मान्दैनन्। आदरणीय श्रोता, हाम्रो समाजमा एउटा आख्यान चलेको छ, सुँगुरलाई स्वर्ग लिएर जान खोज्दा सुँगुर जान मान्दैन, उसलाई नाली र फोहोर ठाउँ नै मनपर्छ भने झैं मानिस जातिलाई सही सत्य संस्कार सिकाएर मानिस जातिलाई उन्नत सभ्यतातिर डोर्याउन खोज्दा यस्ता दासको मानसिकता भएका मानिसहरू त्यहाँबाट निस्कनै चाहँदैन। उनीहरूले त्यसलाई आफ्नो सुन्दर परम्परा भन्ठान्दछन् र रूढिवादी परम्परालाई निरन्तरता दिँदै अगाडि बढ्दछन्। आदरणीय श्रोता, यस्तो अन्धकारले व्याप्त जीवनमा सृष्टिकर्ता प्रभु यीशु ख्रीष्ट यस संसारमा ज्योति बनेर आउनुभयो र उहाँ आफू मात्रै ज्योति बन्नु भएन, बरु उहाँलाई विश्वास गर्ने मानिसहरूलाई पनि बाहिरी संसारको लागि र आत्मिक संसारको लागि दुवै ठाउँको निम्ति ज्योति बनाउनु भयो। यीशु ख्रीष्टले आफ्ना चेलाहरूलाई भन्नुभयो, तिमीहरू संसारका ज्योतिहरू हौ, तिमीहरू डाँडामा बसालिएका सहरहरू हौ, तिमीहरू सामदानमाथि राखिएको बत्ती जस्ता छौ। आदरणीय श्रोता, यहाँ हामी देख्दछौ जसले ख्रीष्ट यीशुलाई विश्वास गर्छ उसले जीवनको अर्थ पाउँछ
र असल र खराब के हो भन्ने कुरा थाहा गर्छ र उसले सबै प्रकारका रूढिवादी परम्पराहरू अन्धविश्वासहरूलाई त्यागेको हुन्छ र ऊ साँच्चै भन्नुपर्दा एउटा सन्तुलित आत्मिक सभ्यतामा जिइरहेको हुन्छ जसले मानिसलाई समाजको लागि देशको लागि एउटा सभ्य नागरिकको रूपमा अगाडि बढ्न सहायता गर्दछ। श्रोता, येशु ख्रीष्टले मर्कुस 4 अध्यायको 21 पददेखि यसरी भन्नुभएको छ कि कसैले बत्ती बालेर पाथी मुनि वा खाट मुनि राख्न भनेर भित्र ल्याउँछ कि सामदान माथि राख्न भनेर होइन र कुनै पनि थोक लुकाएर राख्न सकिँदैन जो प्रकट गरिने छैन अनि कुनै पनि कुरा गुप्त छैन जो प्रकाशमा ल्याइने छैन। यदि कुनै मानिसको सुन्ने कान छ भने त्यसले सुनोस्। उहाँले फेरि तिनीहरूलाई भन्नुभयो, तिमीहरू जे सुन्छौ त्यसमा ध्यान देऊ, किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पाउनेछौ र तिमीहरूलाई झन बढी दिइनेछ, किनभने जससँग छ त्यसलाई दिइनेछ र जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ भनेर उहाँले यो दृष्टान्त भन्नुभयो। श्रोता, पहिलो कुरा चाहिँ यहाँ एउटा दृष्टान्तमा कसैले पनि बत्ती बालेर पाथी मुनि वा खाट मुनि लुकाएर राख्दैन। पाथी सायद हामी नेपालीहरूलाई त्यति धेरै अनौठो नलाग्ला, अहिले पनि गाउँघरतिर माना पाथीको चलन छ भने बजारतिर किलोग्रामको ढक तराजुको चलन छ। जतिखेर हाम्रो समाज ढक तराजुदेखि पर थियो त्यतिखेर माना पाथीको चलन थियो र यो चलन इसरायलमा पनि थियो। र यहाँ भन्न खोजेको कुरा, कसैले बत्ती बालेर पाथीले छोप्दैन, त्यो छोप्यो भने के हुन्छ, त्यो छोप्यो भने त्यहाँ कहिले पनि उज्यालो आउँदैन वा खाटामुनि पनि राख्दैन, किनभने खाटामुनि उज्यालोको कामै छैन। त्यसो भए त्यो कहाँ राखिन्छ, जहाँ मानिसको आगमन हुन्छ त्यहाँ राखिन्छ ताकि आउने जाने मानिसहरूलाई उज्यालो हुन सकोस्। यो एउटा दृश्य चित्र हो प्रिय श्रोता। यदि तपाईँ मसीहतमा हुनुहुन्न, तपाईँले येशु ख्रीष्टलाई विश्वास गर्नुहुन्न भनेदेखि पनि तपाईँको समुदायमा केही इसाई समुदायहरू हुन सक्छन्, उनीहरू तपाईँको निम्ति सामदान माथि राखेका बत्ती हुन् भनेर भन्दा फरक पर्दैन। हुन त आज कतिपय इसाईहरू सामदान माथि राखेको बत्ती हुनुको सट्टा पाथी मुनि राखेको बत्ती जस्तो भएर जीवन जिइरहेका छन्, जसले समाजमा आफ्नो स्वार्थ पूरा गर्नको लागि हजारौं प्रकारका भ्रम र हजारौं प्रकारका दुष्ट कुराहरूलाई फैलाएर समाजलाई अझ अन्धकारतिर डोराइरहेका छन्। पक्कै पनि यस्ता कपोतकल्पित आफूलाई इसाई भनेर चिनाउने व्यक्तिहरू सृष्टिकर्ता परमेश्वरको दण्डदेखि उम्कनेवाला छैनन्। तर समाजमा कति इसाईहरू यस्ता पनि छन् जसले साँच्चीकै ख्रीष्ट येशूलाई आफ्नो जीवनबाट प्रकाशित गरिरहेका छन्। यी तीनै व्यक्तिहरू हुन् जो सामदान माथि राखिएका बत्तीहरू हुन्, जसले ख्रीष्टको चरित्रलाई धारण गरेर ख्रीष्टलाई समाजमा व्यक्त गरिरहेका छन्। अझै भन्नुपर्दा यी व्यक्तिहरूले पनि पूर्ण रूपले ख्रीष्टलाई समाजमा प्रकट गर्न असमर्थ हुन्छन्। त्यसकारणले गर्दा तपाईँ र मैले गर्नुपर्ने कुरा के हो, तपाईँ र मैले गर्नुपर्ने कुरा यही हो कि जसले साँचो रूपले ख्रीष्टलाई पछ्याएका छन् र उनीहरूले तपाईँलाई ख्रीष्टको बारेमा बताउँछन्, तब तपाईँले ख्रीष्टको बारेमा लेखिएको बाइबल वचन पढेर ख्रीष्टले मानिसलाई के सिकाउनु भयो प्रभुले, ती कुराहरूलाई पढेर अनि त्यसलाई पछ्याउने काम गर्यो भने चाहिँ यो कुराले तपाईँ हाम्रो आत्मिक जीवनमा एउटा ज्योति छर्ने काम गर्दछ। हामी सबै प्रकारका रूढिवादी परम्पराहरूबाट बाहिर निस्कन्छौ, सबै प्रकारका दुष्टात्मा र हर प्रकारका नराम्रा विधि विधानहरू जो रिचुअल्सहरू भन्दछन् अर्थात् भनौ धर्म विधिहरू त्यसबाट बाहिर निस्कन्छौ। श्रोता, यहाँ हामी देख्छौ कि लेखिएको छ कि कसैले बत्ती बालेर पाथे मुनि वा खाटा मुनि राख्न भने भित्र ल्याउँछ र यहाँ बत्तीको अर्थ हुन्छ ख्रीष्ट अथवा उहाँको वचन हो। यहुन्ना 8:12 येशूले भन्नुभयो, म संसारको ज्योति हुँ। अनि ख्रीष्टको पहिलो आगमन केहीसम्म मानिसहरूबाट लुकाइएको थियो, उहाँले दुष्ट आत्माहरूलाई उहाँ को हुनुहुन्छ भनेर भन्नदेखि रोक्नुभयो। यहुन्ना 3:11-12 हामीले हेर्ने हो भने दुष्ट आत्माहरूले उहाँलाई प्रकट गर्न चाहन्थे तर उहाँले बोल्न दिनु भएन भनेर उल्लेख गर्नुभयो। उहाँले दृष्टान्तहरूमा सिकाउनु भयो जसलाई सबैले बुझ्न सकेनन्,
तर अन्तमा ख्रिस्ट पूरा तवरले प्रकट हुनुहुनेछ भनेर भनिएको छ। मत्ती 10:26-27 यो कुरा उल्लेख गरिएको छ। अहिले त सबै मानिसहरूले ख्रिस्टलाई ग्रहण गर्दैनन्, तर एक दिन तिनीहरूले सबैले ख्रिस्ट नै प्रभु हुनुहुन्छ भनेर स्वीकार गर्नेछन् भन्ने फिलिपी 2:9-11 भनिएको छ। त्यस बेला उहाँको बत्ती सबैले देख्न सक्नलाई आफ्नो सामदानमा राखिएको हुन्छ। मत्ती 5:15 भन्दछ, मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्छन् र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। आदरणीय श्रोता, ख्रिस्ट सबैको निम्ति ज्योति हुनुहुन्छ। प्रभु यीशु ख्रिस्टले तपाईँको जीवनमा स्वर्गको ज्योतिलाई प्रकट गर्न चाहनुहुन्छ। तपाईँलाई उद्धार र मुक्तिको दर्शन दिन चाहनुहुन्छ। तपाईँलाई रूढिवादी परम्परादेखि बाहिर निकालेर एउटा सभ्य र उन्नत समाजको हिस्सा बनाउन चाहनुहुन्छ। तर त्यसको लागि तपाईँ आफू तयार हुनु पर्यो। तपाईँले आफूले आफूलाई सृष्टिकर्ता परमेश्वरको चरणमा सुम्पिनु पर्यो। याद राख्नुहोस्, यदि तपाईँले ख्रिस्ट यीशुलाई विश्वास गर्नु भएन भने पनि तपाईँले गुप्तमा गरेका सबै पाप र अधर्महरूको लेखा दिँदा ती सब प्रकाशमा ल्याइनेछ। श्रोता, उदाहरणको लागि हाम्रा देशमा पहिलेका कतिपय ओहदाधारी व्यक्तिहरूले सबै प्रकारका सेटिङहरू मिलाएर थुप्रै पैसाहरू भ्रष्टाचार गरेर त्यो पैसालाई लुकाउनको लागि अनेकन तरिकाको उपायहरू अप्नाएको हामी थाहा गर्छौ। कतिपय मानिसहरूको घरमा ती पैसाहरू तिजोरीमा राख्ने ठाउँ नभएर पानी ट्याङ्की मुनि अथवा विभिन्न ठाउँमा लुकाएर राखेको, अझै आफ्नो देशको बैंकमा ती पैसाहरू राखेमा प्रकट हुने डरले विदेशी बैंकहरूमा जहाँ नाम चलेका बैंकहरू छ ती ठाउँहरूमा लुकाएर राखेको हामी थाहा गर्छौ। तर अहिले हामी देख्छौ कि ती सब कुराहरू एकपछि अर्को गर्दै खोजतलास हुँदै गइरहेको छ र खोजतलास हुँदै जाने क्रममा ती गुप्तमा मिले महत्वमा लुकाएर गरेका भ्रष्टाचारका पैसाहरू एकपछि अर्को अर्कोपछि अर्को गर्दै प्रकट हुँदै सबैको सामु उदाङ्ग हुँदै गइरहेको छ र ती भ्रष्टाचारीहरू जो अब फेरि पुनः विश्वास गर्न योग्य नहुने गरी जनताको सामु नाङ्गिएका छन् र उनीहरूको जीवनमा यही संसारमा यही भौतिक संसारमै हामीले हेर्ने हो भने यो कथन पूरा भएको छ जुन मर्कुस 4:22 भनिएको छ, कुनै पनि थोक लुकाएर राख्न सकिँदैन जो प्रकट गरिने छैन अनि कुनै थोक गुप्त छैन जो प्रकाशमा ल्याइने छैन। हरेक कुराहरू उदाङ्ग हुनेछ। तपाईँले यो भौतिक जगतमा गर्नुभएका नराम्रो कामहरू अथवा आत्मिक जगतमा भएका नराम्रा कामहरू तपाईँले मनमा सोचेर गरेका पापहरू बोलेर गरेका पापहरू जति पनि छ ती सब एक दिन पूर्ण रूपले सबैको सामु उदाङ्गो पारिनेछ। र तपाईँले यदि त्यसरी उदाङ्गो पारिँदाखेरि तपाईँले त्यो देख्नुभयो भने सबै मानिसको सामु तपाईँले त्यो ठूलो शर्म र बेइज्जतको महसुस गर्नुपर्ने हुन्छ। श्रोता, आदरणीय श्रोता, त्यसपछि तपाईँ सबै मानिसबाट सबै अझै भनौ स्वर्गदूतहरूबाट र परमेश्वरबाट सदाको लागि तिरस्कृत गरिनुहुन्छ। त्यसकारणले गर्दाखेरि प्रभु यीशु ख्रीष्टले 23 भन्नुहुन्छ, यदि कुनै मानिसको सुन्ने कान छ भने त्यसले सुनोस् भनेको अर्थ यो चेतावनीलाई बुझेर ग्रहण गर्न चाहन्छ भने त्यसले ग्रहण गरिहालोस् र आफ्ना चालहरू सुधारिहालोस् भन्ने उहाँको भनाइ हो। यी दिनहरूमा जसले आफ्ना पाप र अधर्महरूलाई क्षमा मागेर यीशु ख्रीष्टसँग क्षमा मागेर पश्चाताप गरेर उहाँसँग सम्बन्ध विस्तार गर्दछ भने प्रभु यीशु ख्रीष्टले त्यसका सबै पाप र अधर्महरूलाई सदाको लागि प्रकाशमा नआउने गरी निमित्यान्न पारिदिन सक्नुहुन्छ। किनभने यसै 43:25 परमेश्वरको प्रतिज्ञा छ, म मेरो नाउँको आफ्नै नाउँको खातिर म तेरो पापको लेखा लिन्न भनेर उहाँले भन्नुभएको छ। तेरो पापहरूलाई पूर्ण रूपले मेटिदिनेछु भनेर उहाँले भन्नुभएको छ। आदरणीय श्रोता, यो उहाँको प्रतिज्ञा हो। त्यसकारणले गर्दाखेरि परमेश्वरको वचन प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस्। आदरणीय श्रोता, यर्मिया 16:17 परमेश्वर भन्नुहुन्छ, तिमीहरूका सबै चालमा मेरो दृष्टि पुगेको छ, ती मदेखि लुकेको छैन न त तिनीहरूको पाप मेरो दृष्टिमा लुकेको छ भनेर उहाँले भन्नुभएको छ। अर्थात हरेक पाप र अधर्महरू परमेश्वर देख्नुहुन्छ। मत्ती 10:26 यीशुले भन्नुभयो, तिनीहरूसँग न डराऊ
कोसँग जो धार्मिकताको खातिर ख्रिस्टलाई पछ्याएर हिँड्छ ती व्यक्तिहरूलाई प्रभु येशू भन्नुहुन्छ, तिनीहरूसँग नडराओ जसले तिमीहरूलाई सताउँछन्, होइन? अनि लेखिएको छ, किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केही पनि छैन, सबै कुरा प्रकट हुनेछ र कुनै कुरा लुकाएर राख्न सकिँदैन जो प्रकट हुँदैन, अनि कुनै कुरा गुप्तमा रहँदैन जो थाहा लाग्दैन वा प्रकाशमा आउँदैन, लुका 8:17 भनिएको छ। त्यसै गरी लुका 12:2 भनिएको छ, छोपिएको यस्तो कुनै कुरा छैन जो प्रकट हुने छैन र छिपिएको कुनै कुरा छैन जो थाहा लाग्ने छैन। अब यो सत्यता मानिसहरूले कहिले बुझ्दछन्? मानिस सत्यलाई ढाक्नको लागि हर तरहका प्रयास गर्दछन्। मानिसहरूले डराउँछन्, धम्काउँछन्, तर्साउँछन्, फेरि पनि ती कुराहरू कहिले पनि छिपेर बस्दैन। यस संसारमा बसेर असत्य कामलाई लुकाउन खोज्नु भनेको आगोलाई बालेर त्यसलाई टोकरीले छोप्न जस्तै हो, अझै भनौ पाथीले बत्ती बालेर पाथीले छोप्न खोज्नु भने जस्तै हो। यदि कसैले आगो बालेर त्यसलाई पाथीले छोप्छ, ढाक्रीले अथवा ढक्कीले छोप्छ अथवा कुनै कुराले छोप्छ भने आगोले के गर्छ? छोपिएको कुरालाई नै तताएर जलाइदिन्छ र त्यो प्रकट हुन्छ। तपाईँ जीवनमा गरिने गुप्त दुष्कर्महरू पनि त्यस्तै हुन् श्रोता। कुनै पनि कुरा हामीले छिपाउन खोज्यौँ भने, जे कुराले त्यसलाई ढाक्न खोजेका छौँ त्यो पापको प्रभावले, दुष्कर्मको प्रभावले त्यसलाई जलाइदिन्छ र त्यो नष्ट हुन्छ र त्यो प्रकट भइहाल्छ। त्यसकारणले गर्दा यो विश्वव्यापी सुप्रमाणित तथ्यलाई सबैले पछ्याउनु आजको आवश्यकता हो। जसले यी कुराहरूलाई मनन गरेर खराबी गर्दैन त्यो व्यक्तिको पुस्तौं पुस्ताले सुख पाउँछ, समाजमा इज्जत र प्रतिष्ठा प्राप्त गर्छ। तर जसले आफ्नो झुटा आन बान र शानको लागि खराब काम गर्छ ती व्यक्तिहरूले सुरुमा थुप्रै इज्जत प्रतिष्ठा र मान सद्भाव पाए तापनि ती पापहरू प्रकट हुँदा अन्तमा सबैबाट तिरस्कार र निन्दा सहनु पर्ने अवस्था आउँदछ। र यो कुरा तपाईँलाई विश्वास लाग्दैन भने आफ्नै समाजको वरिपरि निहालेर हेर्नुहोस्, तपाईँले यी सब कुराहरू थाहा गर्न सक्नुहुन्छ श्रोता। यस कारणले गर्दा बाइबल सत्य छ र बाइबलका परमेश्वर यीशु ख्रीष्ट पनि सत्य हुनुहुन्छ र उहाँले भन्नुभएका हरेक कथनहरू सबै सत्य छन्। श्रोता, यीशुले भन्नुभयो, तिमी जे सुन्छौ त्यसमा ध्यान देऊ, किनकि जुन नापले तिमी दिन्छौ त्यही नापले तिमीहरूले पाउनेछौ र तिमीहरूलाई झन बढी दिइनेछ। यसको मतलब यहाँ कति मानिसले यसलाई रुपियाँ पैसा भेटिदिने कुरासँग जोड्दछन्, तर यहाँ यीशुले भन्नु खोज्नु भएको उहाँको वचनमा ध्यान दिने कुरा हो। हामी जुन नापले उहाँको वचनलाई ध्यान दिएर सुन्दछौ त्यही नापमा हामीले ज्ञान र प्रकाश पाउँदछौ र साथसाथै ज्ञान र प्रकाशको साथसाथै यदि त्यसलाई हामीले हाम्रो जीवनमा प्रयोग गरेका छौ भने हामीले इज्जत प्रतिष्ठा पनि पाउँदछौ। श्रोता, यहाँ हामीले यसलाई अझै ध्यान दिएर हेर्ने हो भनेदेखि तिमीहरू जे सुन्छौ त्यसमा ध्यान देऊ र विश्वास गर भन्न खोजिएको हो, र जुन नापले तिमी दिन्छौ अर्थात् तिमीले जुन नापले विश्वास राख्छौ त्यही नापले विश्वास राखेको अनुसार त्यही नापमा तिमीले पाउँछौ। जतिसम्म हामी विश्वास गर्छौ त्यतिसम्म हामी पाउँछौ नयाँ जीवन, आनन्द, शक्ति र महिमा हाम्रो बढ्नेछ, अर्थात् स्वर्गमा हाम्रो अनन्त जीवन पनि दिइनेछ। जससँग अर्थात् विश्वास छ त्यसलाई अझ बढी दिइनेछ, त्यसलाई बढ्ता बुझ्ने समर्थ शक्तिहरू दिइनेछ र बढ्ता आनन्द, शक्ति, विश्वास र आत्मिक जीवन प्राप्त हुनेछ। तर जससँग विश्वास छैन त्यससँग भएको पनि खोसिनेछ, अर्थात् त्यो चाहिँ बाटोतिरको जमिन जस्तै हो जहाँ बिउ रोपिन्छ तर उम्रन सक्दैन, अनि दियाबोलस आएर त्यो बिउ खोसिहाल्छ। परमेश्वरले हामीलाई दिनुभएको विश्वास र वरदानहरू हामी प्रयोग गर्दैनौ भने हामी ती सबै गुमाउनेछौ। हाम्रा खुट्टाका निम्ति कहिले पनि व्यायाम कसरत गर्दैनौ भने अन्तमा हामी हिँड्न पनि सक्दैनौ। हाम्रो शारीरिक जीवन त जस्तो छ हाम्रो आत्मिक जीवन पनि त्यस्तै हुन्छ। यस कारणले गर्दा हामीहरू आफ्नो काममा आफ्नो कानहरूको प्रयोग गरौं र त्यसलाई ध्यान दिएर सुनौ। आदरणीय श्रोता, यहाँ हामीले
देख्छौ मत्ती 7:2 किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमी अरूलाई नाप्छौ त्यसैले तिमीलाई नापिनेछ पनि भनेर भनिएको छ। यहाँ अरूलाई दोष दिने र आफू चाहिँ चोखो ठहरिनेहरूको लागि पनि यो कुरा पनि चेतावनी हो। श्रोता, यो खण्डको उद्देश्य पहिला चाहिँ हामीले आफ्नो विश्वासका नापका कुराहरू परमेश्वरलाई दिने र उहाँको वचन सुन्ने कुरा रहेको छ भने अर्को चाहिँ अरूलाई दोष दिने कुराहरूसँग पनि यो कुरा रहेको छ। त्यसकारणले गर्दाखेरि हामी मुख्यतया परमेश्वर हाम्रा निम्ति ज्योति हुनुभएको छ र उहाँ ज्योति हुनुभए चाहिँ हामी पनि ज्योति हुनु पर्यो र हामीले उहाँको वचनलाई सुनेर पालन गर्नु पर्यो र हामीले उहाँका वचनहरूलाई ध्यान र विश्वास दिएर हामीले सुनेर अगाडि बढ्नु गर्नु पर्यो। यदि हामीले गर्दैनौ भने हामीसँग जे विश्वास छ जे ज्ञान छ त्यो पनि हरेर डियाबलसले लैजानेछ र हामी रित्त हुनेछौ भन्ने सन्देश नै आजको यो खण्डले हामीलाई दिदछ। र यति भन्दै पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम महिमाको बेदी गुड न्यूज एफएम प्राली पोस्ट बक्स नम्बर 25605 अनामनगर काठमाडौँ नेपाल र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले हामीलाई निसंकोच पत्राचार गर्न सक्नुहुनेछ। र यिनै ठेगानाको साथसाथै भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र तपाईँको हप्ताभरिको आशिषको निम्ति एउटा वचन खण्ड छोडेर जान चाहन्छौ जुन रहेको छ मत्ती 25:29 लेखिएको छ। किनभने जससँग छ त्यसलाई अरू दिइनेछ र त्यससँग प्रशस्त हुनेछ तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। आमेन। यो हप्ता तपाईका विश्वासलाई बढ्ने हप्ता बन्न सकेको होस् तपाईँको जीवनले ज्योति पाउने हप्ता बन्न सकेको होस् भन्दै प्राविधिक कक्षबाट प्राविधिक मित्रका साथ प्रस्तुत जोनाथन गिरी बिदा चाहन्छौ। आज्ञा दिनुहोस्। अवस्था जय मसीह।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: गुड न्यूज एफएम 105.1।
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाइनका साथै नेपालका विभिन्न 14 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझाव दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी आफ्नो गलत चाल चलनबाट फर्कौं भन्ने विषयमा हेर्नेछौ। वास्तवमा भन्नुपर्दा हरेक मानिसलाई आफ्ना क्रियाकलापहरू असल नै लाग्दछन्, चाहे त्यो सही होस् या गलत होस्। तर बाइबलले भन्दछ, परमेश्वरको नजरमा जे असल छ त्यही गर। आउनु श्रोता, आजको यही विषयमा तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलमा आधारित रहेर अझै विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनुभएको छ।
1: आदरणीय श्रोता नमस्कार तथा जय मसीह। म प्रभुजन साईको तर्फबाट यो रेडियो सुसमाचार सबैका लागि कार्यक्रममा, श्रोता, यो विभिन्न रेडियो स्टेशनबाट हामी यो कार्यक्रम सुसमाचार सबैका लागि प्रसारण गरिरहेका छौं। किनभने यो कार्यक्रमको महत्व र आवश्यकता देखिएको कारण नै हामीले यो कार्यक्रम शुरू गरेका थियौं र आज धेरैजनाले यो कार्यक्रम सुनेर आफ्नो जीवन परिवर्तन, आफ्नो सोच परिवर्तन र एउटा सत्कर्म र सत् बाटोमा लागेको प्रमाण हामीले पाएका छौं। धेरै मित्रजनहरू फोन गर्नुहुन्छ, फोनबाट हामीहरू कुराकानी गर्छौ, सरसल्लाह र एक आपसमा सुधार्ने र सुध्रिने अवसर मिलेको छ। आदरणीय श्रोता, मीडियाका हरेक लाइनबाट प्रसारण गरिने विज्ञापनहरू र विभिन्न प्रोग्रामहरू तपाईँ हामीलाई सुधारको लागि, तपाईँ हामीहरूलाई सच्याउनलाई र तपाईँ हामीहरू असल र एउटा सभ्य नागरिक होस् भन्ने हेतुले गरिएका हुन्छन्। तर पनि श्रोता, तपाईँ हामीमा एक प्रकारको रोग छ, जुन सुने पनि नसुने झैं गर्ने, जाने पनि नजाने झैं गर्ने, आफ्नो हट्टीपनालाई नछोड्ने। यो कुरा भने हामीहरूको समाजमा, हामीहरूको देशमा धेरै जडा गाडेर बसिसकेको छ। आदरणीय श्रोता, म आज यहाँहरूका बीचमा केही प्रश्नहरू तिर्स्याउन चाहदछु। नीति नियमहरू सुधार्नलाई लगाएको हुन्छ, कुनै पनि राष्ट्रले, कुनै पनि कार्यालयले नीति नियमहरू बनाउँछ र मानिसहरूलाई दण्ड दिनलाई होइन, मानिसहरू सही बाटोमा हिँडोस् र प्राप्त गर्न खोजेको लक्ष्य प्राप्ति होस् भन्ने हेतुले लगाएको हुन्छ। तर आज तपाईँ हामीले यो देखिरहेका छौं कि नियम कानूनहरूलाई दण्ड दिएर पैसा कमाउने माध्यम बनाएको विभिन्न प्रकारका कार्यरत व्यक्तिहरूको प्रवृत्ति देखिएको छ। आज हाम्रो देशमा नियम कानून यति कडा भइसकेको छ कि नाच्न नजान्ने आँगन टेढो झैं भएको छ। जहाँ कि सर्वसाधारण मानिसहरूले नियम कानून छ र यहाँ नीति नियम छ र हामीहरू नीति नियमको आधारमा सही गरेका छौं भने जित्छौं भन्ने भावना नै हटिसकेको छ। त्यसैले श्रोता, आज मैले पवित्र धर्मशास्त्र बाइबलबाट एउटा खण्ड लिएको छु। यो खण्डले तपाईँ हामीहरूलाई यस्तो चेतावनी दिनेछ कि संसारका मानिसहरूलाई सबैभन्दा ठूलो नीति नियम ईश्वरले दिनुभएको छ। मानिसहरूले त्यो नीति नियमलाई बार बार लट्याए र पनि त्यसपछि मानिसहरूले आफै नीति नियम बनाए, आफै एउटा व्यवस्था बनाए र आफै बनाएको नियम र नीतिलाई पनि मानिसले बार बार लत्याइराखेका छन्। त्यो नियम र कानूनलाई धन कमाउने र पैसा कमाउने माध्यम बनाएका छन्। अधिकारमा बसेकाहरूले आफ्नो मन परी प्रकारले निर्णय गरेका छन् र त्यो नियम कानूनलाई युज गरिरहेका छन्, तर आफैले नियम कानून भाँचिरहेका छन्। पवित्र धर्मशास्त्र बाइबलले भन्दछ कि कमिलाको अगुवा हुँदैन, माउरीको पनि अगुवा हुँदैन, कतिखेर जाने र कतिखेर आउने र कहाँ जाने र के गर्ने कसैले नीति नियम बनाएको छैन, तर उनीहरू परमपिता परमेश्वरको नीति नियममा असल प्रकारले चलिरहेका हुन्छन् र सबैभन्दा मिठो भोजन उत्पादन गर्दछन्। तर आदरणीय श्रोता, तपाईँ हामीले आज पवित्र शास्त्र बाइबलको नीति नियमलाई जानेका छैनौ, जाने तापनि नजाने झैं गरेका छौ र जानेर पनि गरेका छैनौ। यो कुराले तपाईँ हामीहरूको जीवनमै असर परेको छ। त्यो असर दिने निर्णायक व्यक्ति हुनुहुन्छ परमपिता परमेश्वर। हुन त आज चर्चहरूमा परमपिता परमेश्वर नै भनिन्छ, मन्दिरहरूमा परमेश्वर नै भनिन्छ, मस्जिदहरूमा परमेश्वर नै भनिन्छ, तर ती परमेश्वर को हुनुहुन्छ अध्ययन गर्ने र खोज्ने कुराको कमी छ। जस्तो अन्धकार र अन्धविश्वासमा हामीहरू भौतारिँदै अगाडि बढ़िरहेका छौं। आज मैले पवित्र धर्मशास्त्र बाइबलको यर्मिया भन्ने पुस्तकको 26 अध्यायबाट एउटा पद यहाँहरूका लागि पाठ गर्न गइरहेको छु। यो 26 अध्यायको 13 पदमा परमप्रभुको पवित्र वचनले यसरी भनेको छ, अब तपाईहरू आफ्ना चाल र काम सुधार्नुहोस् र परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्नुहोस्, तब तपाईहरूका विरूद्धमा उहाँले भन्नुभएको सर्वनाशबाट परमप्रभुले मन बदल्नुहुनेछ। आदरणीय श्रोता, यो तपाई र मलाई दिएको परमेश्वरको जीवित वचनको चेतावनी हो। प्रभु येशुख्रिस्ट यो धरतीमा तपाई र मलाई बचाउन आउनुभयो, मार्न आउनु भएन। पवित्र धर्मशास्त्र बाइबलको योहन्नाको पुस्तकमा हामीले हेर्यो भने 3 अध्यायतिर प्रभु येशुख्रिस्ट यो धरतीमा हामीलाई दोषी देखाउनलाई होइन, हामीलाई नाश पार्नलाई होइन, हामीलाई सुधार्नलाई, हामीलाई बचाउनलाई, हामीलाई जीवन दिनलाई आउनुभयो। तर आज प्रभु येशुख्रिस्टलाई रिजेक्ट गर्ने मानिसहरू धेरै देखिरहेका छन्। यसको मतलब तिनीहरूले जीवन चाहेका छैनन्, तिनीहरूले शान्ति चाहेका छैनन्, तिनीहरूले मोक्ष र मुक्ति चाहेका छैनन्। येशु प्रभुको शिक्षामा, येशु प्रभुको वाणीमा कहिले पनि जात बदल्ने र धर्म बदल्ने काम भएको छैन, तर सधैँ पश्चाताप गर्ने कुरा र जीवन परिवर्तन गर्ने कुरा र स्वर्गीय अनन्त अनन्तको आशिष प्राप्त गर्ने कुरा मात्रै भएको छ। प्रभु येशु ख्रिस्टले कहिले पनि शासन लगाउनु भएन, बरु रोगीलाई निको पार्नुभयो, रोगीलाई चंगाई गर्नुभयो, भूत लागेका मानिसहरूलाई निको गर्नुभयो, शासक र सामन्तहरूको व्यवस्थालाई तोड्नुभयो, अहम्पना र घमण्डीहरूलाई तल झार्नुभयो। त्यसैले प्रभु येशु ख्रिस्टले भन्नुभयो, कोही आफूले आफैलाई उचाल्न खोज्दछ भने त्यो होचिनेछ, र जसले आफूले आफैलाई होच्याउँदछ भने त्यसलाई उच्च पारिनेछ। म मेरो समयमा र मेरो तरिकाले सबैलाई बन्दोबस्त गर्नेछु। प्रभु येशु ख्रिस्टले तपाईँ र मलाई बन्दोबस्त र व्यवस्थापन गरिराख्नु भएको छ। आदरणीय श्रोता, तपाईँ हामी कतिपयलाई थाहा नहुन सक्छ, र म आफै चलिरहेको छु, मलाई नियम कानूनले चलाइरहेको छ, म मेरो बुद्धिले र ज्ञानले अथवा धन दौलतले चलिरहेको छु भन्ने अहम्पना होला। तर श्रोता, तपाईँ हामीहरूलाई चलाइराख्ने प्रभु येशु हुनुहुन्छ, र अन्त्यमा न्याय पनि उहाँले गर्नुहुनेछ। यो कुरा म फेरि पनि रिमाइन्ड गर्न चाहदछु। यो पवित्र धर्मशास्त्र बाइबलको यर्मिया 26 अध्यायको 13 पदले आज तपाईँ र मलाई भन्दै हुनुहुन्छ कि तिमीहरू आफ्ना चाललाई सुधार र परमप्रभुतिर फर्कौ, ताकि परमप्रभुले तिमीहरूमा ल्याउन खोजेको त्यो महादण्डको हृदयलाई परिवर्तन गर्न सक्नुहुनेछ। श्रोता, तपाईँ र मैले आज आफ्ना खराब चाललाई सुधार्न सकेनौ भने परमेश्वरको श्रापमा पर्नेछौ। त्यसैले परमेश्वर येशु ख्रिस्टले पहिलो कुरा दिनुभयो आज्ञा, र दोस्रो कुरा गर्नुभयो प्रतिज्ञा। आज्ञा महान हुन्छ र प्रतिज्ञा दोस्रो आउने कुरा हो। जब तपाईँ हामी आज्ञामा अनुशासित हुन्छौ, तब हामी प्रतिज्ञाका भोगीदारी हुन्छौ। श्रोता, आजसम्म तपाईँलाई हामी दान र बलिदान गर्नलाई थाकेका छैनौ, हामीले आफ्नो श्री सम्पत्ति सिद्धाउँदासम्म पनि अझै थाकेका छैनौ, अझै मानिसले दान र बलिदान गरिरहेका छन्। के तपाईँहरूले आफ्नो जीवनमा आफ्नो भार हटेको महसुस गर्नुभएको छ? के तपाईँहरूले छुटकारा पाएको महसुस गर्नुभएको छ? के तपाईँहरूले आफ्नो जीवनमा फरक राहत पाउनु भएको छ? के झन झन भारी थपिएको महसुस गरिराख्नु भएको छ? त्यसैले आदरणीय श्रोताहरू, माग्ने माथि हामीले आशा गरिरहेका छौ, माग्नेले हमेशा मागिरहेको छ, दिनेले हमेशा दिइरहेको छ, र किन मागिरहेको छ त्यो अध्ययन छैन, हामीले किन दिइराखेका छौ त्यो पनि अध्ययन छैन। त्यसैले श्रोता, भलाई गर्नु असल कुरा हो, तर नबुझेर भलाई गर्नु त्यो ढोङ्गीपन हो, र त्यसले आफ्नै जीवनमा नोक्सान गर्छ र ईश्वरीय आशिष केही पनि प्राप्त गर्दैन। त्यसैले परमेश्वर येशु ख्रिस्टको वाणीले भन्दछ, आफ्ना चाललाई परिवर्तन गर, आफ्ना सोच विचारलाई परिवर्तन गर। श्रोता, जसले तपाईँ र हामी माथि आशा गर्छ, हामीले दिए भने उसले खाइरहेको छ भने त्योद्वारा हामी कसरी आशा गर्ने, कसरी हामीले त्यसमाथि भरोसा गर्ने? त्यसैले यो धरतीमा धेरै प्रकारका भूत आत्मा छन्, धेरै प्रकारका देव आत्मा छन्, धेरै प्रकारका प्रेत आत्मा छन्। तिनीहरूले तपाईँ र मानव जातिमाथि आशा गरिरहेका छन्, तपाईँ र हामीबाट लुटिरहेका छन्, लिइरहेका छन्, खाइरहेका छन् र हामीबाट लिएका कुराले भोग गरिरहेका छन्। फेरि पनि हामी तिनीहरूमाथि भरोसा राख्दछौ। तिनीहरूले हामीमाथि भरोसा राखेका छन्, हामीले तिनीहरूमाथि भरोसा राखेका छौँ। को माथि कसले भरोसा गर्नुपर्छ त्यो निर्णय कसरी गर्ने त? यो कुराको तपाईहरूलाई एउटा म सिक्रेट सूत्र भन्न चाहदछु। जसले उत्पादन गर्छ, जसले प्रोडक्ट गर्छ, जसले उत्पादन गर्न सक्छ त्यो माथि आशा गर्नुपर्छ। जसले आफूले उत्पादनै गर्न सक्दैन, जसले आफूले काम गर्नै सक्दैन, जसले आफूले फलाउन सक्दैन, जसले आफूले पाल्न सक्दैन, जसले आफूले निर्माण गर्न सक्दैन, त्यो के हो भने त्यो अपाङ्ग असहाय हो। त्यसमाथि हामीले आशा र विश्वास गर्न हुँदैन। र जसले बनाउन सक्छ, जसले उत्पादन गर्न सक्छ, जसले फलाउन सक्छ, जसले निर्माण गर्न सक्छ, त्यसमाथि आशा गरौं कि उसले हामीलाई फलाएर दिन सक्छ, कि उनले हामीलाई निर्माण गरेर दिन सक्छ, कि उनले हामीलाई उत्पादन गरेर दिन सक्छ। त्यसैले श्रोता, उत्पादन गर्ने, फलाउने, निर्माण गर्ने मानव जाति हो र सृष्टि गर्ने सृष्टिकर्ता परमधामका ईश्वर हुनुहुन्छ। ती ईश्वर येशु बनेर यो धरतीमा आउनुभयो र तपाईँ र मलाई यो सत्य यथार्थ खोलिदिनुभयो। त्यो कुरा हामी बाइबलमा भेटाउँदछौ। तर आज बाइबल समातेर खोला फालिदिने, बाइबल समातेर जलाइदिने, बाइबललाई कुल्चिएर अपमान गर्ने मानिसहरू यो धरतीमा पनि छन्। तर श्रोता, तिनीहरूले आफ्नो खुट्टामा आफै बञ्चरो हानिरहेका छन्, किनभने सृष्टिकर्ता ईश्वरले तपाईँ हामी आविष्कार गर्ने मानिसहरूलाई दोस्रो स्तरमा राखेर यो आज्ञा दिनुभएको छ। आज पनि तपाईँ हामीहरूले उहाँको आज्ञा नमानेर हामीले आफ्नै बाटो, आफ्नै धन, आफ्नै मन परी, आफ्नै स्वार्थ, आफ्नै कमाई धमाईमा लागेका छौं र ती सत्य ईश्वर येशूलाई वास्ता गरेका छैन। योद्वारा तपाईँ र हामीलाई ठूलो चोट पर्नेछ। आदरणीय श्रोता, मैले पनि यही चाहेको छु जुन प्रभु येशूले चाहनुभएको छ। प्रभु येशू ख्रीष्टले के चाहनुभएको छ? उहाँले कोही पनि मानिस भ्रममा नपरोस्, कोही पनि मानिस नाशमा नजाओस्, कोही पनि मानिस नरकमा नजाओस्, कोही पनि मानिस अपमानित नहोस्, कोही पनि मानिसहरू धोकामा नपरोस् र सबै मानिस सत्यमा आओस्, सबै मानिस ज्योतिमा आओस्, सबै मानिसले उद्धार पाओस्, सबै मानिसले मुक्ति र मोक्ष पाओस् भन्ने इच्छा हो। आदरणीय श्रोता, मृत्युपछि फेरि तीन दिनपछि बौरी उठेर प्रभु येशूले यस्ता महत्वपूर्ण कुरा भन्नुभयो। त्यतिखेर येशू प्रभुलाई मूर्ख ठानियो, तर आज येशू प्रभुका पछि हिँड्ने मान्छे विश्वमा आधा जति नै भइसके। त्यसैले आदरणीय श्रोता, तपाईँ र मैले फेरि पनि सोच्नु पर्यो, कुल माइन्डमा आएर, शीतलतामा आएर, नम्रतामा हामी एक चित्त भएर सोचौं, येशू प्रभुको बारेमा बुझौं, येशू ख्रीष्टको बारेमा जानौं। पवित्र धर्मशास्त्र बाइबल हामी सबैको लागि हो, पढौं। आज तपाईँ हामीलाई दुष्ट आत्माले काम गरिरहेको छ, त्यसैले आफ्नो अधिकारमा परेको कुरामा सन्तुष्ट नहुने र आफ्नो अधिकार भन्दा बाहिरको कुरालाई आफ्नो बसमा पार्न खोज्ने, उदाहरणको लागि हाम्रो सरकारले तोकेको तलबमा हामी सन्तुष्ट नहुने र तलबलाई सिक्रेट आफूले लिने र त्यो तलब भन्दा धेरै कुराहरू, तलब भन्दा अरू अवैधानिक रूपले कमाएको कुरामा सन्तुष्ट हुने, ढाँटेर धन पैसा लिने, लुकाएर धन पैसा लिने, घुस लिने, मानिसहरूलाई विभिन्न अप्ठ्यारोमा पारेर त्यो अप्ठ्यारोको फाइदा उठाउने, यस्ता खालका प्रवृत्ति दुष्ट आत्माबाट आउँछन्। आज हाम्रो देशमा, हाम्रो गाउँमा, हाम्रो घरमा, हरेक व्यक्तिको व्यक्तिगत जीवनमा यो कुरा सुधारोस् भनेर येशू प्रभुले आफ्नो शास्त्र बाइबलमा प्रश्न बताउनु भएको छ। आफ्नो स्वभाव र व्यवहार परिवर्तन गर, आफ्नो चाललाई सुधार, ताकि म तिमीहरूमाथि पार्न लागेको दण्डबाट मेरो मन फर्किन सक्छ। त्यसैले आदरणीय श्रोता, तपाईँ र हामीहरू यो बाइबली व्यवस्थालाई सुनौ, बुझौं र लागू गरौ। यही नै हाम्रो भलो हुनेछ, यही कुरा नै हाम्रो देशको भलो र हाम्रो देशमा मार्गदर्शक हुनेछ। त्यसैले श्रोता, तपाईँ हामीलाई निरन्तर सुसमाचार सबैको लागि कार्यक्रम जुन बाइबलमा आधारित छ यसले निरन्तर प्रसारण गरिराख्नेछ र यहाँका बीचमा एउटा गीत राख्न गइरहेको छु। परम पवित्रले तपाईँ हामीलाई अति प्रेम गर्नुहुन्छ र उहाँले सहायता गर्न र सिकाउनुहुन्छ।

0: आधुनिक श्रोता, पवित्र धर्मशास्त्र बाइबल यर्मिया 26 अध्यायमा परम प्रभुका पवित्र आत्मा यर्मिया अगमवक्ता माथि आउनु भएको छ। परम प्रभुका पवित्र आत्माले अगमवक्ता यर्मियालाई भन्नुभयो, परम प्रभुको घरमा आराधना गर्न आउने यहुदाका नगरहरूका समस्त मानिसहरूलाई मैले तँलाई भन्नु भनी आज्ञा गरेका सबै कुरा तिनीहरूलाई भन, एउटै कुरा पनि नछोड। यो परम प्रभु परमेश्वरले दिनुभएको आज्ञा भन्नुभएको कुरा हो। आदरणीय श्रोता मित्र, परम प्रभु परमेश्वरले तपाईँ हामीलाई एउटा आज्ञा दिनुभएको छ र त्यो एउटै पनि नछोडेर भन भन्नुभएको छ। त्यो कुरा हो, तपाईँ हामी पापी छौ, जानी नजानी पाप गर्छौ। पापको मोक्ष धन पैसा र पशु बलिले हुँदैन। पापको मोक्ष नहुँदासम्म हामी स्वर्गवास हुँदैनौ र स्वर्गवास भएनौ भने अनन्त अनन्तसम्म नरकको आगोमा डढ्नु पर्नेछ। त्यसैले स्वर्गवास हुनलाई हाम्रो पाप क्षमा हुनुपर्छ। पाप क्षमाको लागि एउटै महाबलि छ, येशू ख्रीष्टको कलवरीको क्रुसको बलि। त्यो तपाईँको लागि थियो, त्यो मेरो लागि थियो, त्यो सबैको लागि। त्यसमाथि हामी विश्वास गर्छौ त मोक्ष पाउँछौ, विश्वास गर्दैनौ त हामीहरू पापी नै रहन्छौ र पापी नै रह्यौं भने हामी कहिले पनि स्वर्ग जाने कल्पना गर्न हुँदैन। त्यसैले आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रमको मूल उद्देश्य यही हो कि सारा मानिसले सत्य जानोस्, सारा मानिसले मोक्ष पाओस्, सारा मानिसले मुक्तिको बाटोमा हिँडोस्। त्यसैले त्यो सत्य, त्यो जीवन, त्यो बाटो, त्यो ज्योति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। आदरणीय श्रोता मित्र, तपाईँ र मेरो जीवनमा जब येशु आउनुहुन्छ तब सत्य र असत्य कुरा हामी प्रष्टै देख्नेछौ। म सधैँ भन्ने गर्दछौ, हामी ठोसलाई ठोस देख्न सक्दैनौ, ग्यासलाई ग्यास देख्न सक्दैनौ, तरललाई तरल देख्न सक्दैनौ, सही के हो जान्न सक्दैनौ। आज हामीले खाने कुरा के हो नखाने कुरा के हो हामीले त्यो पनि देख्दा देख्दै बुझ्न सक्दैनौ। हाम्रो हृदयमा परम प्रभु परमेश्वरको आत्माले भनिराख्नु भएको छ, यो कुरा ठिक छैन है, यो कुरा खानु हुँदैन है, यो कुरा लाउनु हुँदैन है, यो ठाउँ जानु हुँदैन है। परमेश्वरको आत्माले हामीलाई सर्वप्रथम बोलिराख्नु भएको हुन्छ। हामी परमेश्वरको पवित्र आत्मालाई एकातिर लत्याएर दुष्ट आत्मालाई पछ्याइराखेका हुन्छौ। जे जे नखाने त्यही खाइरहेका हुन्छौ, जहाँ जहाँ नजाने त्यही गइरहेका हुन्छौ, जे नगर्नु पर्ने कुरा त्यही गरिरहेका हुन्छौ, गर्नु हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि हामीले गरिरहेका हुन्छौ। यो दुष्ट आत्मालाई हटाउनलाई पवित्र आत्मा चाहिन्छ। पवित्र आत्मा परमेश्वर हुनुहुन्छ, परमेश्वर येशु हुनुहुन्छ। येशु ख्रीष्टको नाममा पापको पश्चाताप गरेर तपाईँ हामीले मण्डलीमा गएर आराधना स्तुति गरेनौ भने र मण्डलीमा गएर पवित्र धर्मशास्त्र बाइबलमा हप्ता हप्ता सिकेनौ भने हामीहरूको जीवन त्यही शैतानबाट सञ्चालित हुनेछ र त्यस्ता मानिसहरूलाई गएर प्रष्टै बोल भन भनेर परमेश्वरको आत्माले यर्मिया अगमवक्तालाई भनेको ऐतिहासिक घटना यो यर्मिया 26 अध्यायमा हामीले देख्यौं। अनि यहाँनिर भनेको छ, सायद त्यो सुनेर तिनीहरू हरेक आफ्नो दुष्ट चालदेखि फर्कला, तब तिनीहरूका दुष्टताको कारण तिनीहरूमाथि सर्वनाश ल्याउने मेरो मन म छोड्नेछु। आदरणीय श्रोता, परमेश्वर तपाईँ हामीलाई दण्ड दिन चाहनुहुन्न, तपाईँ हामीलाई सुधार्न चाहनुहुन्छ। परमेश्वरले बनाएको व्यवस्था दण्ड दिनलाई होइन सुधार्नलाई हो। परमेश्वरले हरेकलाई यही भन्नुहुन्छ, व्यवस्था दण्ड दिनलाई आउनु हुँदैन र व्यवस्था सुधार्नलाई आउनुपर्छ र आएको हुन्छ। तर आज मानिसहरूले व्यवस्थालाई दण्ड दिनलाई प्रयोग गरिरहेका छन्, व्यवस्थालाई पैसा कमाउनलाई प्रयोग गरिरहेका छन्। त्यसैले प्रभु येशूले व्यवस्थालाई भङ्ग गर्नुभयो, अनुग्रहलाई पहिलो प्राथमिकता दिनुभयो। नियम भङ्ग गर्नेलाई कारवाही गरेर हामी ठूला हुन्छौ भन्ने व्यवस्थालाई नाश गरेर क्यान्सल गरेर गल्ती गर्नेलाई क्षमा देऊ र प्रेममा सिकाऊ भन्ने सिद्धान्त येशु मसीहले तपाईँ र मलाई दिनुभएको छ। आदरणीय श्रोता, तपाईँ र मेरो जीवनमा येशु अति आवश्यक छ। तपाईँ र मेरो जीवनमा येशूको खाँचो छ। येशू भनेको कोही व्यक्ति हुनुहुन्न, येशू भनेको कोही राजा हुनुहुन्न, येशू भनेको कोही राजनैतिक नेता हुनुहुन्न, येशू भनेको ईश्वर हुनुहुन्छ, येशू भनेको आत्मा हुनुहुन्छ, येशू भनेको पिता हुनुहुन्छ, येशू भनेको तपाईँ र मेरा जन्मदाता हुनुहुन्छ। येशूलाई विश्वास गर्नु भनेको कुनै पार्टीको नेतालाई विश्वास गर्नु होइन, येशूलाई विश्वास गर्नु भनेको कुनै पनि जात धर्म बदलेर कुनै अर्को बाटोमा लाग्नु होइन, येशूलाई विश्वास गर्नु भनेको तपाईँ र मेरा ईश्वरमाथि भरोसा गर्नु हो र ती ईश्वरलाई पुकार्न सिक्नु हो र ती ईश्वरको आशिष र अनुग्रहलाई हाम्रो जीवनमा प्राप्त गर्नु हो। त्यसैले आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रमले यही भन्दछ, तपाईँ र मैले येशू प्रभुमा विश्वास गर्नु पर्दछ, तपाईँ र मैले येशू प्रभुको नाममा प्रार्थना गर्न सिक्नु पर्दछ, तपाईँ र मैले येशू प्रभुले आफ्नो जीवनमा निम्त्याउनु पर्दछ। त्यसैले छ दिनसम्म काम गरेर एक दिन विश्रामको दिन बाइबलको व्यवस्था आज विश्वभरि छ। कतै सन्डे छ त कतै फ्राइडे छ, कतै सटरडे छ त कतै अर्को दिन होला, तर त्यो विश्रामको दिनमा येशूको आराधना गर्नलाई बिर्सनुहुन्न, येशू प्रभुको नाउँमा माग्न बिर्सनुहुन्न, येशू प्रभुले दिएको कुराको धन्यवाद दिन बिर्सनुहुन्न। आदरणीय श्रोता, येशू प्रभु तपाईँका प्रभु हुनुहुन्छ, येशू प्रभु मेरा प्रभु हुनुहुन्छ, येशू प्रभु सबैका प्रभु हुनुहुन्छ। त्यसैले आदरणीय श्रोता, म यो सुसमाचार सबैका लागि कार्यक्रमबाट यी सबै रेडियो स्टेशन मार्फत म यही भन्न चाहन्छु कि येशू प्रभु तपाईँ र मलाई उत्थान गर्न, भलो गर्न, उद्धार गर्न, मुक्ति दिन आउनु भएको हो। त्यसैले तपाईँ र मैले येशूलाई आफ्नो जीवनमा निमन्त्रणा गर्नै पर्छ। यो मेरो डिजायर हो, यो मेरो चाहना हो। र येशू प्रभुले पश्चाताप गर, स्वर्गको राज्य नजिक आएको छ भनेर भन्नुभयो। र येशू प्रभुका अगुवा अगमवक्ताहरूले यही भन्नुभयो। र आज म पनि यही भन्न चाहदछु, हामी पश्चाताप गरौं येशू प्रभुको नाउँमा र पवित्रतामा जिउने प्रतिज्ञा गरौं बाइबलका वचन सिकेर। त्यसैले आदरणीय श्रोता, तपाईँ र मैले ईश्वरलाई आफ्नो जीवनमा लिनु कति असल कुरा हो। ईश्वर नै येशू हुनुहुन्छ। येशूको बारेमा सुन्ने अवसर पाउनुभयो भने गहिरो गहिरो दिल दिमाग लगाएर सुन्नुहोला आदरणीय श्रोता मित्र, र येशू प्रभुको कुरा सुन्नुभयो भने विश्वास गर्नुहोला आदरणीय मित्र। उहाँले भन्नुहुन्छ, मलाई चाखेर हेर, तपाईँको जीवनमा येशूलाई काम गर्न दिनुहोस्। यदि तपाईँ दान दक्षिणा र बलिले थाक्नु भएको छ भने, यदि तपाईँको सम्पत्ति बेकारमा गएको महसुस भएको छ भने, अब येशूमा विश्वास गर्नुहोस् र येशूको नाउँमा तपाईँ हाम्रो सम्पत्ति व्यर्थमा जाने छैन। हामीले धेरै प्रकारका दान धर्म गर्नुपर्छ, तर येशूको नाउँमा गर्नुपर्छ, किनभने येशूले देउता तिमीलाई दिइनेछ भन्ने भाषा बोल्नु भएको छ। यदि तपाईँ हामीले येशूको नाउँमा दान धर्म गर्यौं भने उहाँले हामीलाई 100 गुणा धेरै फलाउनुहुन्छ, आशिष दिनुहुन्छ, हामीहरूको जीवनमा एउटा परिवर्तन देखिन्छ। येशु बिना, येशुको नाउँमा दिएनौ, हामीले विभिन्न अन्य माध्यमबाट हामीले धरतीमा दिन थाल्यौं भने हाम्रो सम्पत्ति सिद्धिएको मात्र हुन्छ। हेर्नुहोस्, त्यो सम्पत्तिको फल 100 गुणा धेरै फल्दैन। त्यसैले श्रोता, परमेश्वर तपाईँ र मेरा आफ्नै जन्मदाता सृष्टिकर्ता हुनुहुन्छ। उहाँ परमेश्वरलाई येशूको नाउँमा हामीले प्रार्थना गर्न सिकौं र तपाईँ र मेरो जीवनमा उहाँले गर्न खोजेको काम अगाडि बढ्न दिउँ। यसले तपाईँ र मलाई खुसी नै राख्नेछ, यसले तपाईँ र मेरो उद्धार नै गर्नेछ, भलाई नै गर्नेछ। यो कुरामा यही कार्यक्रमबाट ठोकुवा गर्दछौ येशू प्रभुको नाउँमा। हुन्छ, यो सुसमाचार सबैका लागि कार्यक्रममा यो बाइबलमा आधारित सन्देशलाई यही विसर्जन गर्दै बिदा हुन्छु। हस्त नमस्कार। जय मसीह। परमेश्वर येशूले आशिष दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। साच्चिकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले प्रशस्त शिक्षा लिनु भएको छ। वचनले भने जस्तै आज मानिसहरूले ईश्वरको व्यवस्थाको पालन गर्नु त धेरै परको कुरा हो, तर मानिसले आफैले बनाएका नीति नियमहरू पनि उल्लंघन गर्दछन्, जसकारण आज समाजमा
0: हेर्न गर्दै बिदा हुन्छु। हस्त नमस्कार। जय मसीह। परमेश्वर येशूले आशिष दिनुभयो।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। साच्चिकै आजको वचन

0: तत्वको विभिन्न खालका विकृतिहरू फैलिँदै गएका छन्, जसकारण आज समाजमा अपराधको श्रृंखला घट्नुको सट्टा बढ्दै गइरहेको हामी पाउँदछौ। तर श्रोता, आजको वचनले तपाईँ हामीलाई आफ्नो गलत चाल चलनलाई त्यागेर परमेश्वरले आज्ञा गरेका कुराहरू पालन गर्ने कुरामा जोड दिदछ। यसकारण प्रियहरू, आफ्ना चाल चलन व्यवहारलाई एकपटक नियाल्नुहोस्। तपाईँले असल ठानेर जुन कुरा गरिरहनु भएको छ, कतै त्यसले तपाईँलाई परमेश्वरको दृष्टिमा गलत त साबित गरिरहेको छैन? तपाईँले जिइरहेको आफ्नो जीवनको हरेक पक्षलाई एकपटक गम्भीर भएर विचार गर्नुहोस्। जीवनमा आर्थिक उन्नति गर्ने नाउँमा आफ्नो जीवनलाई रूपियाँ पैसाको दास त बनाइरहनु भएको छैन? सामाजिक सेवाका लागि गरिरहनु भएको कार्यले तपाईँलाई नै थकान, बोझ र चिन्तित बनाइरहेको छैन? धार्मिक रूपमा सबल रहन अर्थात धर्म कर्म गर्ने नाउँमा भनम या ईश्वरलाई खुसी पार्ने उद्देश्यले गरेको कामले तपाईँले कतै ईश्वरको नजरमा अधर्म हुने खालका गतिविधिलाई त बढ़ावा दिनुभएको छैन? आजको वचनमा भने जस्तै प्रष्ट रूपमा म तपाईँलाई यो भन्न चाहन्छु कि ढुङ्गाले बनेका कुराहरू, सृष्टिका थोकहरू र अन्य सांसारिक रूपमा तपाईँलाई महान लाग्ने कुराहरू ईश्वर होइनन्। यसकारण ती सबै थोकहरूमा ईश्वर खोज्दै हुनुहुन्छ भने तपाईँले कहिले पनि ईश्वरलाई त्यहाँ भेट्टाउन सक्नुहुने छैन, किनकि ईश्वर आफैले बनाएका थोकहरू र मानव निर्मित थोकहरूमा होइन, उहाँ तपाईँ हाम्रो हृदयमा बस्नुहुने परमेश्वर हुनुहुन्छ। यसकारण उहाँ जीवित प्रभुलाई आफ्नो जीवनमा प्राप्त गर्न चाहनुहुन्छ भने तपाईँ हाम्रो खातिर संसारमा आई क्रुसमा टाँगिएर मरेको तीन दिनपछि तपाईँ र हाम्रै लागि फेरि जीवित हुनु भएर स्वर्गमा उचालिनु भएको येशु ख्रीष्टमा विश्वास गर्नुहोस् र आफू कुन बाटोमा छु भनेर थाहा पाउन चाहनुहुन्छ भने बाइबल अध्ययन गर्नुहोस्। यिनै कुराद्वारा तपाईँमा सकारात्मक परिवर्तन आउनेछ अनि तपाईँ संसारमा रहँदा एक असल र आशिषित व्यक्तिको रूपमा जिउनुहुन्छ नै र मृत्यु पछिको जीवनमा तपाईले उद्धार र मुक्ति पाउनुहुनेछ, जसकारण तपाई स्वर्गमा अनन्तसम्म रहन सक्नुहुनेछ अर्थात जिउन सक्नुहुनेछ। प्रिय श्रोता, तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835। हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-4557, 98-481-4557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस्त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
1: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: on Spark My Faith.
1: दैनिक आत्मिक कार्यक्रम Spark My Faith. मन पराइनु र कदर गरिनु बीचको भिन्नता. जय मसी तथा नमस्कार. कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 38 यहाँलाई स्वागत छ. तपाईँको जीवनमा यस्ता मानिसहरू छन् जसले तपाईँलाई मन पराउँदछन्, तर तिनीहरूले तपाईँ एक व्यक्तिको रूपमा को हुनुहुन्छ भन्ने कुरालाई महत्व दिँदैनन्। कसैमा आफ्नो धेरै समय र हृदय लगानी गर्ने कि नगर्ने भन्ने निर्णय गर्दा ती व्यक्तिहरूलाई छान्नुहोस् जसले तपाईँलाई कदर गर्दछन्. ती व्यक्तिहरू जसले तपाईँको लक्ष्यहरूलाई आत्मिक रूपमा समर्थन गर्न रोज्दछन्, ती व्यक्तिहरू जसले तपाईँको महत्वाकांक्षालाई चिन्दछन् र प्रोत्साहन गर्दछन्, तिनीहरूले तपाईँभित्र काम गरिरहेको परमेश्वरको आत्मा देख्दछन् र तिनीहरूले नै परमेश्वरले तपाईँलाई दिनुभएको बोलावटलाई सम्मान गर्दछन्. हिब्रूको पुस्तक 10:24 यसरी लेखिएको छ, हामी एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं. प्रियहरू, तपाईँले कदर गर्नुपर्ने व्यक्ति त्यो हो जसले तपाईँलाई निरन्तर प्रोत्साहन गर्न खोजिरहेको हुन्छ. जब तपाईँ डिप्रेशनको अवस्थामा डुब्न थाल्नुहुन्छ, तिनीहरू नै तपाईँको लागि प्रार्थना गर्न, तपाईसँग परमेश्वरको वचन साझा गर्न तपाईँको लागि सधैँ हाजिर हुनेछन्. तपाईँको र ख्रीष्टको शरीरको लागि तपाईँ कति महत्वपूर्ण हुनुहुन्छ भनेर तपाईँलाई घरिघरि सम्झाइरहन उनीहरू नै तपाईँको साथमा हुनेछन्. धेरै मानिसहरू छन् जसले तपाईँलाई यो सोच्न लगाउँछन् कि तिनीहरूले तपाईँलाई मूल्यवान ठान्दछन्, तर भित्रभित्रै तिनीहरूले तपाईँलाई सम्मान गर्दैनन्. तपाईँ ती मानिसहरूलाई कसरी चिन्नुहुन्छ? तिनीहरूले तपाईँलाई भनेको प्रशंसाका शब्दहरूमा धेरै ध्यान नदिनुहोस्, बरु तिनीहरूको कार्य हेर्नुहोस् र यो कुरा अवलोकन गर्नुहोस् कि तिनीहरूले तपाईँलाई भनेका प्रशंसाका शब्दहरू उनीहरूले तपाईसँग गर्ने व्यवहारसँग मेल खान्छ कि खाँदैन. एउटा भनाइ छ कि शब्दहरूभन्दा कामले ठूलो स्वरमा बोल्छ. कसैले तपाईलाई आफ्नो ओठले साँच्चै राम्रा र सम्मानजनक कुरा भन्न धेरै सजिलो छ, तर तिनीहरूले तपाईँलाई कस्तो व्यवहार गर्दछन्, तिनीहरूले तपाईँलाई कति मूल्यवान ठान्दछन् भन्ने कुरा तिनीहरूले तपाईँप्रति गर्ने व्यवहारबाट निर्धारित हुन्छ. प्रियहरू, जब तपाईँलाई उनीहरूको सहयोगको आवश्यकता पर्दछ, उनीहरूले गर्ने निर्णयहरूलाई ध्यानपूर्वक हेर्नुहोस् कि उनीहरू तपाईँलाई आवश्यक पर्दा आफ्नो बहुमूल्य समय त्याग गर्न तयार छन् कि उनीहरू क्षणिक समयमा नै तपाईँलाई सहयोग गर्न तयार हुन्छन्, वा के तपाईँलाई सुख हुँदा मात्र तिनीहरू तपाईँसँग हुन इच्छुक हुन्छन् र जब तपाईँलाई मद्दत चाहिन्छ तब तिनीहरू हराउँछन्, तिनीहरू गायब हुन्छन्. जब कसैले तपाईसँग भेट्ने कुरा गर्छ र पछि उनीहरूले त्यो प्रतिबद्धता पूरा गर्दैन भने यसले त्यो व्यक्तिले तपाईँ र तपाईँको समयप्रति आदरको कमी देखाउँदछ. विशेष गरी यदि तिनीहरूले तपाईँलाई पहिले नै बताउन चाहँदैनन् कि तिनीहरूले त्यो भेटघाट राख्ने योजना बनाइरहेका छैनन्, तपाईँलाई साँच्चै महत्व नदिनेहरू नै तपाईँको जीवनमा त्यति बेला मात्र देखा पर्दछन् जब उनीहरूलाई केही चाहिन्छ र उनीहरू सोच्दछन् कि तपाईँले उनीहरूलाई आवश्यक पर्ने मदत प्रदान गर्न सक्नुहुन्छ. जब उनीहरू निरन्तर यसरी व्यवहार गर्दछन्, यो एक प्रदर्शन हो कि उनीहरू केवल आफ्नै स्वार्थी इच्छाहरूको बारेमा चिन्तित छन्. फिलिप्पीको पुस्तक 2:3 यसरी भन्दछ, स्वार्थ वा अहंकारमा केही नगर, तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान. तपाईलाई साँच्चै मूल्यवान ठान्नेहरू ती हुन् जो तपाईँबाट केही पनि कुराको अपेक्षा नगरिकन तपाईँ कहाँ पुग्दछन्. तिनीहरू तपाईँको बारेमा सोधपूछ गर्दछन् किनभने तिनीहरू साँच्चै तपाईँ कस्तो हुनुहुन्छ भनेर वास्ता गर्दछन् र जब तिनीहरूले थाहा पाउँदछन् कि तपाईँ कठिन परिस्थितिबाट गुज्रिरहनु भएको छ, तिनीहरू तपाईँलाई मदत गर्न उत्सुक हुन्छन्. तपाईँले हालसालै तिनीहरूको लागि गर्नुभएको कामको लागि तिनीहरू साँचो कदर व्यक्त गर्न तुरन्तै तयार हुन्छन्. जसले तपाईँलाई साँच्चै महत्व दिन्छन् उनीहरूले तपाईँसँग समय बिताउन आफ्नो समयलाई प्राथमिकता दिनेछन्. जसले तपाईँलाई महत्व दिँदैनन् उनीहरूले तपाईँलाई निरन्तर आफू धेरै व्यस्त छु भन्ने बहाना दिन्छन्. जब कसैले भन्छ कि म व्यस्त छु, उनीहरूले वास्तवमा के भनिरहेका हुन्छन् भने उनीहरूको जीवनमा अरू केही तपाईँभन्दा महत्वपूर्ण कुरा छ. तपाईँको समय धेरै महत्वपूर्ण छ प्रियहरू, विशेष गरी जब तपाईँ आफ्नो समय परमेश्वरको जनहरूको सेवामा प्रयोग गर्दै हुनुहुन्छ। शैतानलाई ती मानिसहरू मार्फत तपाईँको समय चोर्न नदिनुहोस् जो तपाईँलाई निरन्तर तिनीहरूको लागि काम गर्न हेरफेर गर्न खोजिरहेका छन्। दयापूर्वक ती सम्बन्धहरूबाट अलग हुनुहोस् र तिनीहरूलाई ती व्यक्तिहरूसँग बदल्नुहोस् जो तपाईँबाट लिनुको सट्टा तपाईँको सेवा गर्न चाहन्छन्। एफिसीको पुस्तक 5:21 यसरी लेखिएको छ, ख्रीष्टको श्रद्धामा एक अर्काको अधीनमा बस। ईश्वरीय सम्बन्ध तब हुन्छ जब तपाईँ दुवैले एक अर्काको सेवा गर्नुहुन्छ। आजको वचन सुनाईबाट परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह। प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
5: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
4: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
5: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
4: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
5: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
4: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
5: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
6: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सम्म सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
9: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
10: ए, के भयो? के को हल्ला खल्ला भयो?
11: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
12: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
10: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
12: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
11: हो त है, हामीले त ध्यानै नदिएको।
12: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
13: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, हामीले केही दिनदेखिबाट हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा चाहिँ लगातार रूपमा गलतीको पत्रबाट चाहिँ हामीले अध्ययन गरिरहेका छौं र यो अध्ययनमा चाहिँ हामीले बारम्बार यही सत्य सिकिरहेका छौं कि उद्धार व्यवस्था र कर्मकाण्डबाट होइन तर येशु ख्रिस्टबाट मात्र पाइन्छ र यो एक वास्तविक सत्य हो भन्ने कुरा चाहिँ हामीले यो अध्ययनको यात्राहरूमा निरन्तर रूपमा सिकिरहेका छौं भने आजको अध्ययनमा चाहिँ हामीले विशेष गरिकन कुन विषयमा रहेर चाहिँ हाम्रो यो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाउनेछौँ दाइ?
1: भाइ, आजको अध्ययनमा हामी गलातीहरूको आत्मिकी अवस्थाबारे विचार गर्नेछौ। पावलले उनीहरूको पुरानो जीवन स्वभाव र उनीहरू फेरि पुरानै रीतिरिवाजतर्फ फर्कन खोजेको अवस्थालाई सम्झाउँदै चेतावनी दिनुभएको शिक्षालाई यो अध्ययनमा हामी थाहा गर्नेछौ।
0: यसको मतलब दाइ, तपाईँले गलातीहरूको स्वभावको कुरा चाहिँ गर्दै हुनुहुन्छ, यसबाट चाहिँ हामीले के विशेष शिक्षा चाहिँ पाउनेछौँ त दाइ?
1: भाइ, गलातीहरू पहिले मूर्ति पूजक समाजबाट आएका मानिसहरू थिए। उनीहरूले ख्रिस्टलाई ग्रहण गरेपछि नयाँ जीवन पाएका थिए तर पछि फेरि रीतिरिवाज र बाहिरी धार्मिक अभ्यासहरूमा फर्कन थाले। त्यसैले पावलले उनीहरूलाई सम्झाउँदै भन्नुहुन्छ, जीवन दिने ख्रिस्टमा केन्द्रित हुनुपर्छ, केवल बाहिरी विधि र परम्परामा होइन। यो शिक्षा केवल गलातीहरूका लागि मात्र होइन र आजको मण्डली र हामी सबैको लागि पनि अत्यन्त आवश्यक छ भाइ।
0: त्यसो भए दाइ, आजको अध्ययनले चाहिँ अघिल्लो अध्ययनका सत्यहरूलाई अझ स्पष्ट रूपमा चाहिँ जोड्दै हामीलाई चाहिँ आत्मिक रूपान्तरण अथवा सचेत गराउने विषय चाहिँ आजको रहेछ।
1: अवश्य पनि भाइ, यो अध्ययनले हामीलाई बाहिरी धार्मिकतामा होइन तर साँचो आत्मिकी परिवर्तनतर्फ डोर्याउनेछ। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र परमेश्वरको सत्यतालाई अझ गहिरो रूपमा बुझौं।
2: मित्र, प्रभु येशु ख्रीष्टको मधुर नाममा तपाईँ सबैलाई मेरो जय मसीह। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आज हामी बाइबल अध्ययन गलाती 4 अध्याय पद 8 18 पदसम्मबाट देख्नेछौ। आउनुहोस् गलाती 4 अध्याय 8 पद हेर्दै अगाडि बढौ। यहाँ यस प्रकार लेखिएको छ, तैपनि त्यस बेला परमेश्वरलाई नचिनेर तिमीहरू तिनका दास भइरहेका थियौ, जो स्वभावले देवहरू त होइनन्। मित्र, यहाँ गलातियनहरू मूर्ति पूजक भएको तथ्यलाई पावल बताइरहेका छन्। जब म गलाती प्रदेश एसिया माइनरमा घुमे, जहाँ 7 मण्डलीहरू स्थापित भएका थिए, मैले देखे पूरा जनसंख्या त्यस कुरामा लीन भएका प्रतिमा पूजाहरूमा लीन भएका। मित्र, पाउलले मूर्तिहरूलाई मिथ्या वस्तुको रूपमा वर्णन गर्छन्, अर्थात मूर्ति केही पनि होइन। पहिलो कुरन्थी 12 अध्याय 2 पदमा पावलले तिनीहरूलाई गुंगा प्रतिमाहरू भन्दछन्। तिनीहरू केही पनि थिएनन् र तिनीहरू कति पनि केही पनि बोल्न सक्दैनन्। उसले गलातीहरूलाई भनिरहेका छन्, ती प्रतिमाहरू वास्तविक होइनन् र तिनीहरूले आफै स्वयंलाई ती व्यक्तिहरू कहाँ वास्तविक बनाउन सक्दैनन् जसले तिनीहरूलाई आराधना पूजा गर्छन्। आगे नौ पदमा भनिएको छ, तर अब त तिमीहरूले परमेश्वरलाई चिनेका छौ, अथवा परमेश्वरबाट चिनिएर पनि फेरि कसरी तिमीहरू ती निर्बल र कंगाली तत्त्वहरूतिर फर्कन्छौ र फेरि तिनका दास बन्न चाहन्छौ। परमेश्वरबाट चिनिएर को वास्तविक मतलब हो परमेश्वरको मंजूर, परमेश्वरको स्वीकृत हुनु। तिनीहरू विश्वासद्वारा ख्रिस्टमा आए र परमेश्वरले त्यो ग्रहण गर्नु हुन्छ। गलाती मण्डलीमा ज्यादा अधिक जति चाहिँ अन्य जाति पृष्ठभूमिबाटका मानिसहरू थिए, अहिले तिनीहरू ख्रिस्टियनहरू भएका थिए, तर पनि तिनीहरू मोसाको व्यवस्थातर्फ बढ़िरहेका थिए, जुन चाहिँ पाउल बताउँछन् कि तिनीहरू मूर्ति पूजातिर वापस गएको जस्तै हो जसबाट तिनीहरू निक्लेका थिए। अनि दश पदमा भन्छन्, आगे दश पदमा, तिमीहरू दिनहरू महिनाहरू ऋतुहरू र वर्षहरू मान्दछौ। मित्र, तिमीहरू दिनहरू मान्छौ मतलब विश्रामको दिनहरू मान्थे। पाउलले कलसियहरूलाई पनि भने, यसकारण कुनै मानिसले तिमीहरूलाई खानामा अथवा पिउनमा या पर्वको दिन वा औंसी कि विश्रामको दिन मान्ने विषयमा इन्साफ गर्न नपाओस्। कलासी 2:16 पदमा भन्छन्, अनि महिनाहरूले सम्भवत नयाँ चन्द्रमा मान्ने कुराको दर्शाउँछ। राजाको समयमा जुन इसरायलहरूले मान्ने गर्दथे, यसको विरूद्धमा भविष्य वक्ताहरूले थुप्रै थुप्रै पल्ट चेतावनी दिएथे। अनि अर्को शब्द छ समयहरूले चाहिँ ऋतुहरूमा अनुवाद गरिनुपर्छ, जुनको मतलब हो पर्वहरू। परमेश्वरले इसरायलहरूलाई 7 पर्वहरू दिनुभएको थियो, तर ती सबै पर्व चाडहरूले प्रभु येशु ख्रिस्टतिर संकेत गर्दथ्यो। अनि अर्को शब्द उल्लेख छ, त्यो हो वर्षहरू। अनि अवश्य विश्रामिक वर्षको यसले चाहिँ दर्शाउँछ। यी सबै कुराको पालन गर्ने कुराले अन्य जाति विश्वासीहरूलाई फेरि पूर्ण रूपमा वापस मोसाको व्यवस्था अन्तर्गत लाँदछ। आज म विधिवादीहरू मोसाको व्यवस्था पालन गरेको दावी गरिरहेको सुन्छु, जबकि तिनीहरू विश्रामको दिन मात्र पालन गरिरहेका हुन्छन्। मेरो मित्र, सबै व्यवस्था एक प्याकेजमा आउँछन्, एक पोकामा आउँछन्। विश्रामको वर्ष र जयन्ती वर्ष साथमा आउँछन्। याकुब आफ्नो पत्रीमा भन्छन्, किनभने जोसुकैले पनि व्यवस्थाको सबै वचन पालन गरेर एक कुरामा मात्र पनि चुक्यो भने त्यो सब कुरामा के हुन्छ, दोषी ठहर्छ। याकुब 2:10 याकुब भन्छन्। यसको मतलब हो उनी व्यवस्थालाई पालन नगरेकोमा दोषी हुन्छन्। पद 11 भनिएको छ, मैले तिमीहरूका विषयमा कतै तिमीहरूलाई व्यर्थमै तकलीफ मात्र दिए के भन्ने मलाई डर लागेको छ। पाउल राम्रो प्रकारले भनिरहेका छन् कि ऊ सोच्दछन् कि उसले तिनीहरूको बीचमा आफ्नो समय व्यर्थ गरे, जबकि तिनीहरू अनुग्रहद्वारा उद्धार पाएकोले गर्दा तिनीहरूको व्यवस्थाप्रति फर्काई, व्यवस्था कहाँ फर्काई फेरि तिनीहरूको पहिलेको मूर्ति पूजामा वापस गएको बराबरी थियो। उसले तिनीहरूलाई याद दिलाउँछन् कि तिनीहरूले परमेश्वरलाई मूसाको व्यवस्थाको माध्यमद्वारा जानेका थिएनन्, तर येशु ख्रीष्टमा विश्वासद्वारा। अब हामी व्यक्तिगत भाग पद 12-18 छ यसमा आएका छौं। यो भद्र शब्द पाउल यस पत्रमा लगाइरहेका छन्। 12 पदमा भन्छन्, ए भाइ हो, तिमीहरू म जस्तै हौ भनी म आग्रहपूर्वक विन्ती गर्दछु, किनकि म पनि तिमीहरू जस्तै छु। तिमीहरूले मलाई केही खराबी गरेका छैनौ। म जस्तै हौ असल अनुवाद हुन्छ जस्तो म छु। गलातीहरू झुट्टा शिक्षकलाई यानि विधिवादी व्यवस्था मान्ने हुँ भन्नेहरूलाई सुनिरहेका थिए र पाउललाई शत्रु जस्तो देखिरहेका थिए, किनकि उसले तिनीहरूलाई सच्चाई बताएका थिए। पाउल भनिरहेका छन्, हामी सबै एउटै जहाजमा छौं, एउटै छौं, हामी सबै विश्वासी हौ, सबै ख्रीष्टको शरीरमा छौ। यस विचारमा हामी सबै एक अर्काप्रति भद्र हुनुपर्छ। अनि 13 पदमा भन्छन्, तर तिमीहरूलाई थाहै छ कि पहिलो पल्ट त मैले शरीरको कमजोरीमा तिमीहरूलाई सुसमाचार सुनाएको थिएँ। यहाँ पाउल आफ्नो शरीरमा भएको काडाको आधारमा तिनीहरूसँग विन्ती गर्छन्। उसको शरीरमा भएको त्यो काडा के थियो, यानि त्यो शरीरको कमजोरी के थियो, हामी आगे पढ्दै जानेछौ। 14 पदमा भनिएको छ, पद 14, तर मेरो शरीरमा भएको तिमीहरूको परीक्षालाई न त तिमीहरूले तुच्छ ठान्यौ न त्याग्यौ, तर मलाई परमेश्वरका दूतलाई झैं अथवा ख्रीष्ट येशूलाई झैं तिमीहरूले स्वीकार गर्यो। मित्र, पहिलो शब्द भनिएको छ, औ मेरो शरीरमा भएको परीक्षाको मतलब संकष्ट हो, जसलाई अरू ठाउँमा उसले आफ्नो शरीरको काँडा पनि भन्छन्। यहाँ भन्छन् 14, तर मेरो शरीरमा भएको तिमीहरूको परीक्षालाई न त तिमीहरूले तुच्छ ठान्यौ न त्याग्यौ, तर मलाई परमेश्वरका दूतलाई झैं अथवा ख्रीष्ट येशूलाई झैं तिमीहरूले स्वीकार गर्यो। आगे 15 पदमा भन्छन्, तब तिमीहरूको आनन्द कता गयो, किनभने म तिमीहरूका निम्ति गवाही दिन्छु कि यदि सम्भव भए तिमीहरूले आफ्ना आँखा झिकेर मलाई दिने थियो। सम्भवत पाउलको शारीरिक काँडा चाहिँ उनको आँखाको कुनै समस्या थियो र यसले उसलाई प्रत्यक्ष रूपमा आकर्षक बनाउँदैन थियो। तिनीहरूलाई आँखा निकालेर पाउलाई देऊ भन्न सक्दिन यदि उसलाई वास्तवमा अर्को खुट्टाको जरूरतमा भए। स्पष्ट रूपमा पाउलसँग आँखाको रोग थियो जुन त्यस जग्गामा सामान्य आम कुरा हो, र यो अधिक रूपमा आँखाबाट पिप बहने यसको विशेषता हुन्छ। तपाईहरू राम्रोसँग बुझ्न सक्नुहुन्छ कस्तो आकर्षक उसलाई देखिन्थ्यो जबकि ऊ तिनीहरूको बीचमा सेवा गरिरहेका थिए। यद्यपि उसको आँखामा समस्या भए तापनि पावल भन्छन् तिनीहरूले यसलाई उपेक्षा व्यवस्था गर्यो र अद्भुत तरिकाले मलाई स्वीकार गर्यो जब मैले तिनीहरूलाई सुसमाचार प्रचार गरे। मेरो शरीरको कमजोरीलाई मेरो शरीरको काँटालाई वास्त गरेन तर म प्रति तिमीहरू आकर्षित भयो मलाई स्वीकार गरेर जब मैले प्रचार गरिरहेको थिएँ तिमीहरूलाई। अघि 16 पदमा भन्छन् यसो हो भने तिमीहरूलाई मैले साँचो बोलेकोमा के म तिमीहरूको शत्रु भए त। मित्र यसो हो भने तिमीहरूलाई मैले साँचो बोलेकोमा के म तिमीहरूको शत्रु भए त। यहाँ पावल तिनीहरूलाई आफ्नो हृदयबाट यो कुरा सोध्दछन्। तपाईँ जान्नुहुन्छ त्यहाँ धेरै समूहहरू छन् जसले वक्ताले मञ्चबाट सत्यतालाई प्रचार गरेको सुन्न चाहँदैनन्। तिनीहरू तर्फका वचन बोलेको सुन्न चाहन्छन्। तिनीहरूलाई घिउ दलेको मखन लगाएको वचन सुन्न चाहन्छन्। तिनीहरू त्यस्तो वचन सुन्न चाहन्छन् जुनले तिनीहरूलाई खुसी तुल्याउँछ। आज हाम्रा धेरै समकालीन मण्डलीमा सत्यताको प्रचार नगरेर ती समूहलाई घिउ दल्ने मखन लगाउने मिठो कुरा मात्र प्रचार भइरहेको छ ताकि सधैँ झुन्डलाई खुसी तुल्याउन सकिउन्। ओ मित्र यो कस्तो भूल। एक डाक्टरले जानी जानी टिभी लागेको बिमारीलाई साधारण रुगा खोकीको दवाई मात्र दिए जस्तै धेरै प्रचारकले आफ्ना झुन्डहरूलाई वचनको सत्यता दिँदैनन् जसले गर्दा कहिले पनि तिनीहरू आत्मिक बिमारको त्यस बिमारबाट निको हुँदैनन्। आगे 17 र 18 पदमा भनिएको छ तिनीहरूले तिमीहरूलाई जोसँग खोज्दछन् तर असल कारणले त होइन तिनीहरूले उनीहरूलाई खोज भनेर नै तिनीहरूले तिमीहरूलाई बाहिर पन्छ्याउन चाहन्छन्। म तिमीहरूका साथमा भएको बेला मात्र होइन तर अरू बेला पनि बढ़िया कुरामा सधैँ जोसँग खोजिनु असल हो। मित्र पाउल भनिरहेका छन् कि यो खोज्नु राम्रो हो जुन कुरा अति उत्तम हुन्छ तर यहुदीवादीहरू गलत उद्देश्यको लागि तिनीहरूका पछि परेका छन्। तिनीहरू कहाँ आउनको उद्देश्य यो हो कि यो भन्नलाई हामी गलातीहरू बीच गएका थियौं र हामीले अति अधिक मन परिवर्तकहरू पायौं ख्रिस्टमा धेरै मानिसहरूलाई विश्वासमा ल्यायौं भन्न चाहन्थे जुन कि वास्तवमा कति पनि सत्यता थिएन। पावलसँग पनि यही किसिमको कुरा कोरन्थीको विश्वासीहरूलाई पनि भन्नु थियो। दोस्रो कोरन्थी 12:12-14 पदमा पावल भन्छन् वास्तवमा प्रेतका लक्षणहरू साँच्चै सारा धैर्यमा चिन्हहरू आश्चर्य कर्महरू शक्तिका कामहरूमा तिमीहरूका बीचमा भएका थिए, किनभने मैले आफैलाई तिमीहरूमाथि बोझ नदिएको बाहेक अरू मण्डलीहरू भन्दा तिमीहरू के कुरामा कम भएका थियौ? मलाई यस अन्यायको निम्ति क्षमा गर। हेर, यो तेस्रो पल्ट तिमीहरू कहाँ आउनलाई म तयार भएको छु र म तिमीहरूको बोझ हुने छैन, किनकि तिमीहरूको सम्पत्ति होइन तर तिमीहरूलाई नै खोज्छु। किनभने आमा बाबुको निम्ति छोराछोरीले होइन तर छोराछोरीको निम्ति आमा बाबुले धन साँच्नु पर्छ। अब म तिमीहरूका प्राणको निम्ति ज्यादै खुसीसित खर्च गर्नेछु र खर्च हुने पनि छु। यदि मैले तिमीहरूलाई प्रशस्तसँग प्रेम गरे भने के म कम्ती प्रेम पाउनेछु र? देख्नुभयो, यही यहुदावादी ती यहुदीवादी भीड कोरिन्थमा गएका थिए। कोरिन्थियन विश्वासीहरू पाउललाई पनि प्रेम गर्थे र पाउलले तिनीहरूलाई यी मानिसहरूको विषयमा चेतावनी दिनु परेको थियो। यी यहुदीवादीहरू प्राय धेरै सक्रिय छन् अनि यी झुटा शिक्षकहरू पनि सक्रिय छन्। धेरै झुटा शिक्षकहरूले बनाएको सुन्दर प्रस्तुतिमा म छक्क परे। मैले तिनीहरूलाई टीभी कार्यक्रममा देखेको थिएँ। ती कार्य सिद्धतामा गरिएका थिए। यो यसको चलाकी साथ रचिएको भाग हो। हेर्नुमा सबै कुरा सुन्दर छन् र भाग लिइरहेकाहरू व्यक्तिगत रूपमा आकर्षक छन्। तिनीहरू केही निश्चित परिणाममा सत्यताको पनि प्रस्तुत गर्छन्। उदाहरणको निम्ति मैले एक मानिस जो एक उद्धारवादी लिबरल हुन् क्रिसमस कथा क्रिसमसको समयमा दिइरहेको सुने। उसले भनेको कुरा भन्दा अरू कसैले राम्रो भनेका थिए मैले सुनिन। यो एक श्रेष्ठ प्रस्तुति थियो तर जब उसले यसको अनुवाद गर्न सुरु गरे मैले थाहा गरे कि उसले कन्याद्वारा ख्रीष्टको जन्मको पनि विश्वास गर्दैनन्। हेर्नुहोस्, दुवै गलाती र कोरिन्थियनहरूको विश्वासीहरूलाई पालको चेतावनी हाम्रो पीढ़ीको लागि पनि हो। उति नै मनासिब कुरा छ। मित्र, प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
0: आजको दिनले चाहिँ हामीलाई एउटा गहिरो सत्य प्रकट गरिदिएको छ। ठिक के हो भन्दा गलातीहरू जस्तै हामी पनि पहिले अज्ञानता र सांसारिक जीवनमा थियौं, तर पावलले सिकाए चाहिँ हामीले मिथ्या र निरर्थक कुराहरूमा होइन जीवन दिने ख्रीष्टमा चाहिँ आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले हामीलाई जोड़ दिएको छ।
1: आजको अध्ययनले हामीलाई एउटा महत्वपूर्ण चेतावनी पनि दिएको छ। केवल रीतिरिवाज र बाहिरी धार्मिक अभ्यासमा मात्र केन्द्रित हुँदा हामी साँचो आत्मिक जीवनबाट टाढा जान सक्छौ। त्यसैले हाम्रो विश्वास ख्रीष्टमा स्थिर हुनुपर्छ भन्ने सत्य पनि हामीलाई सिकाएको छ।
0: साँच्चै दाई, मैले आज बुझे कि हामी परमेश्वरलाई केवल विधि परम्परा र कर्मकाण्डद्वारा होइन तर येशू ख्रीष्टद्वारा मात्र सही रूपमा चाहिँ चिन्न सक्छौ।
1: वाह, तपाईँले एकदमै ठिक कुरा भन्नुभयो भाइ। त्यसैले हामीले मानिसहरूलाई केवल मन पर्ने वा बाहिरी रूपमा आकर्षण गर्ने शिक्षा मात्र होइन, परमेश्वरमा परिवर्तन ल्याउने सत्य शिक्षा दिनुपर्छ। जब हामी ख्रीष्टमा केन्द्रित हुन्छौं तब हाम्रो जीवन आत्मिक रूपमा निर्माण हुँदै जान्छ अब हामीले आफैलाई सोध्नुपर्छ कि हाम्रो विश्वास केवल बाहिरी धार्मिकतामा सीमित छ कि साँचो रूपमा ख्रिष्टमा आधारित छ।
0: साँच्चै नै आदरणीय श्रोताहरू, यो प्रश्नलाई ध्यानमा राख्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनका यात्राले तपाईँहरूलाई परिवर्तन र ख्रिष्टप्रति डोर्याउँदैछ भने हामीहरूसँग सम्पर्क गर्नुहोस् र आफ्ना आशिष, अनुभव र प्रार्थना विषयहरू र गवाईहरू हामीसँग साझा गर्नुहोस्, ताकि तपाईँहरूको आशिषद्वारा हामी पनि आशिषित हुन सकौं र तपाईँहरूको निम्ति निरन्तर हामी प्रार्थना गर्न सकौं। र अन्त्यमा परमेश्वरले हामी हरेकलाई सुरक्षा राख्नु भएको होस्। आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौं र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 970 4209

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। रेडियो प्रस्तुति नयाँ आशाको तर्फबाट प्रिय श्रोताहरूलाई स्वागत अभिवादन। आजको यो अध्ययनमा विछोड, दुर्घटना, संघर्ष, प्रकोप, असफलता, धोका र अकल्पनीय पीड़ाको समस्याका बीचमा पनि परमेश्वरको प्रेम, सदाशयता, करुणा, अनुग्रह, उद्धार, आनन्द र शान्तिको

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्तीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय मित्रहरू, जय मसीह। श्रोताहरू, आजको वचनमा हामीहरूले पवित्र वचनबाट यस अघि नै अध्ययन गरिएको विषय अर्थात आठौं आज्ञा भित्र पर्ने चोरी नगर्नु भन्ने विषय, जसमा इमानदारिताको विषय पनि रहेको छ, त्यसबारे छलफल गर्नेछ। आउनुहोस् एउटा प्रार्थना गरौं। हे पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ यस वचनको लागि। यो वचन अध्ययन गर्दै गर्दा प्रभु तपाईँको पवित्र आत्माको अगुवाई म बोल्ने वक्ता र सुन्ने श्रोताको साथमा होस्। यीशुको नाम, आमेन। मित्रहरू, आठौं आज्ञालाई निषेधको रूपमा उल्लेख गरिएको छ। हामीले चोरीको व्याख्यालाई बुझ्नु पर्दछ र त्यसपछि यस विषयमा कति विस्तृत वचनको निषेध छ भनेर हेर्नु पर्दछ। चोरी गर्नु भनेको अवैधानिक अथवा अर्काको आधिकारिक सम्पत्तिको सम्पत्तिलाई लुट्नु हो, अथवा उसको कुनै सहमति बिना नै अपराध, छल वा जालझेलद्वारा थुत्नु हो। सधैँ विचार गर्नुहोस् कि पूर्ण रूपले यो परमेश्वरको व्यवस्था हो, मानिसको होइन। के कानूनी र के गैर कानूनी त्यसले निश्चित गर्दछ। त्यही मापदण्डद्वारा परमेश्वरले हामीलाई न्याय गर्नुहुन्छ। जालझेल र चोरीमा मानवीय व्यवस्थाभित्र बस्न सम्भव छ, तर आठौं आज्ञाले दोषी ठहराउँछ। मानव व्यवस्थाले चोरीको निश्चित नमूनालाई स्वीकार गर्न प्रबद्ध हुन्छ। मार्टिन लुथरले उनको समयमा ठूला ठूला चोरहरूको सामना गरे। लुथरको समयमा राजकुमारहरू, पोप र तिनीहरूको व्यावसायिक साथीहरूले सम्पूर्ण देशलाई लुटेर नाङ्गो बनाएर देशलाई दरिद्र बनाएको कुरा उल्लेख गर्दछ। जनताहरू यति धेरै गरिब भए कि तिनीहरूलाई खान र लुगा लाउन पनि गाह्रो भयो, अनि तिनीहरूले यस्तो काम व्यवस्थाको सहायताबाट गरे। गरिब मानिसहरूले आफ्नो परिवारलाई खुवाउनलाई अर्काको धन सम्पत्ति चोरी गर्न पनि बाध्य भए, किनकि उसलाई सताउनेहरू भने दण्डित भएन, तर परमेश्वरको व्यवस्था अनुसार ती सताउनेहरूले भने मण्डली र राज्य दुवैको कानूनी व्यवस्थाद्वारा संरक्षित गर्यो, तर पनि उनीहरू चोर र डाकुहरूका रूपमा खडा भए। यो कुरो हामीले कहिले पनि बिर्सनु हुँदैन कि अर्काको सम्पत्तिको अधिकारमाथि आँखा लगाउनु हुँदैन। यो परमेश्वरको व्यवस्था हो र जसले जे ठिक वा बेठिक, कानूनी वा गैर कानूनी छ भनेर स्थापित गर्दछ। अब हेरौं चोर्ने मानिसहरूको शीर्षक अन्तर्गतको विषयहरू। मित्रहरू, यो चोरी गर्ने काम एकदमै निज काम हो। परमेश्वरले यसलाई मुख्य अपराधको रूपमा मान्नुहुन्छ। प्रस्थान 21:16 भनेको छ, जसले कुनै मानिसलाई अपहरण गर्छ वा बेच्छ अथवा पक्रिँदा त्यो त्यसकै हातमा फेला पर्छ, त्यो मारिनै पर्छ। दुष्ट भनेर यसले चिन्ह लगाउँछ, यसलाई इजरायलबाट हटाउनु पर्दछ। कसैले कुनै इजरायली भाइलाई अपहरण गरेर त्यसलाई कमाएर तुलायो भने, बेच्यो भने, त्यस अपहरण गर्नेलाई मार्नुपर्छ। तिनीहरूले आफ्नो बीचबाट दुष्टता हटाउनु पर्दछ। इजरायलमा सम्पत्ति चोरीले मृत्युदण्ड ल्याएन, तर मानिसको अपहरणले भने मृत्युदण्ड ल्यायो। नयाँ करारले त्यस सिद्धान्तलाई स्थापित गर्दछ। पावलले तिमोथीहरूलाई लेख्दै भने, आज्ञाहरूको धेरै भङ्ग प्रतिनिधित्व मध्ये आठौं आज्ञाको उल्लङ्घनलाई एकदमै विशेष रूपमा लिए। हामी यो पनि जान्दछौ कि अवस्था असल मानिसको निम्ति होइन हामी यो पनि जान्दछौ कि व्यवस्था असल मानिसको निम्ति होइन तर व्यवस्था भङ्ग गर्नेहरू र अनाज्ञाकारी, भक्तिहीन, पापीहरू, अपवित्र र दूषितहरू, पितृघातक र मातृघातकहरू, ज्यानमाराहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, अपहरणकारीहरू, झुटो बोल्नेहरू, झुटो गवाही दिनेहरूका निम्ति र सत्य सिद्धान्तका विरूद्धमा भएका अरू कुनै कुराहरूका निम्ति हो। पहिलो तिमोथी 1:9-10 पद। मित्रहरू, एकजना मानिसको सबैभन्दा बहुमूल्य सम्पत्ति भन्नु उसको आफ्नै शरीर र आत्मा हो। उसको सम्पत्ति चाहनु नै अवैध हो भन्ने यो कति खराब होला त्यसको व्यक्तित्व नै चोरी गर्नु। वचनले मानिसलाई अपहरण गर्ने कुरालाई दोषी ठहराउँछ। तिनीहरूलाई दास बनाउने अभ्यासलाई पनि घृणा गर्दछ। धर्मशास्त्री आधारका विषयमा कहिले काहीँ हामीले दासत्वको बारेमा सुन्छौँ, यसको कुनै अस्तित्व छैन। इतिहासका कालखण्डमा मानिसहरूले तिनीहरूको साथी संगतिहरूलाई बिक्री गरे। ती चोरिएका र बिक्री गरिएका मानिसहरूलाई तिनीहरूको मालिकले सम्पत्तिको रूपमा व्यवहार गरे। आधुनिक समयसम्म यस अभ्यास इसाई राज्यहरूको व्यवस्थाको समर्थनमा प्रसन्न भयो, तर यो कहिले पनि परमेश्वरको व्यवस्थाको अधिकारमा आनन्दित भए। दास व्यापार थियो र अहिले पनि यसको अभ्यास छ। यो गैर कानूनी, अनैतिक र इसाई विश्वासको विरूद्ध रूपियाँ पैसाले यसलाई कानूनी बनाउन सकिँदैन। कामदारी ज्यालादारी दास कमारा थिए। त्यसको परिश्रमको निम्ति उसले ज्याल पाउँथ्यो। त्यसको सेवाको अवधि 6 वर्ष हुनु पर्दथ्यो। त्यसको सम्झौता सकिएपछि ऊ त्यसको मालिकबाट स्वतन्त्र भएर स्वतन्त्रताको उपहार साथ आफ्नो घरमा फर्कन्थ्यो। व्यवस्था 15:13-14 किनेर ल्याएकी कमारीलाई झन बलियो संरक्षण थियो। यदि ऊ त्यसको मालिक कहाँ आएर गर्भवती भयो भने मालिकले वैवाहिक पारिवारिक हक र अवसर दिनु पर्थ्यो। सेवामा लागिरहने वा स्वतन्त्र हुने भन्ने कुरा कमाराको इच्छामा भर पर्दथ्यो र उसलाई कानूनी रूपले सुरक्षित गरिनु पर्दथ्यो। यो सत्य हो कि वरिपरिका देशबाट ल्याएर कमाराका रूपमा प्रयोग गर्न परमेश्वरले इजरायलीहरूलाई अनुमति दिनुभयो। यस्तो सेवाको पहिलो उदाहरण हामी यहोशूलाई छलेर सन्धि सम्झौता गिबोनीहरूले गरेको देखिन्छ। गिबोनीहरूले महसुस गरे कि अरू कनानी राज्यसँग तिनीहरूलाई मार्न संयन्त्र बनाए, जसले भूभागलाई ओगटेका थिए। परमप्रभुले इजरायलीहरूलाई पवित्र गर्नुभएको थियो। अपवादका रूपमा तिनीहरूले दासत्वलाई छाने। वास्तविक रूपमा दासत्वले परमेश्वरको निम्ति तिनीहरूको जीवनलाई संक्षिप्त गरे। तिनीहरूका पापका निम्ति प्रतिज्ञाको राज्यलाई नाश गर्न परमेश्वरले इजरायलीहरूलाई आज्ञा सहित कनानमा पठाउनु भयो। यसले मानिसहरूमा रहेको कुनै पनि दुष्ट व्यापारको आधालाई प्रस्तुत गर्दैन। दासत्व भनेको बेबिलोनिन हो। त्यो इसाई होइन तर ख्रिस्ट विरोधी हो। ठूलो दासत्वको व्यवहारका रूपमा वचनले बेबिलोनलाई ख्रिस्ट विरोधीको रूपमा व्याख्या गर्दछ। उनको व्यापारमा प्रसिद्ध कमरा कमरीहरू र मानिसहरूका आत्मा छन्। इसाईहरूको मुख्य उद्देश्य चाहिँ सबै मानिसहरूलाई चेलाहरू बनाउनु हो। परमेश्वरले मानिसहरूलाई दास बनाऊ भनेर आज्ञा गर्नुभयो। आउनु सबै हेरौं हर किसिमको चोरी अन्तर्गत के पर्दछ। प्रथम, उत्पाद मचाउने डकैती, छुद्रा चोरी, ठूलो चोरी। हरेक भेषमा चोरीलाई बचाउने दोष लगाउँछ। यसले उत्पाद मचाउने डकैतीलाई अस्वीकार गर्दछ। परमप्रभु भन्नुहुन्छ, तिनीहरू ठिक काम गर्न जान्दैन। तिनीहरू लुट र डकैतीमा माल आफ्ना किल्लाभित्र सञ्चय गर्दछ। आमोस 3:10 यसले क्षुद्र चोरीदेखि लिएर विशाल लुटलाई पनि इन्कार गर्दछ। व्यवसाय छल, मापतोलमा इमानदारी, हिसाब, बेमानी र ज्यालादारी, समयको व्यवस्था, यी सबै कुराहरू चोरीका स्वरूपहरू। खानको लागि चोरी गर्नु पनि पाप हो। गरीब र भोकाएकाहरूलाई सिलाबाला खोजी गर्न स्वतन्त्र थियो र भोकाहरूको अन्नका बाला टिप्न र खानाका निम्ति अधिकार थियो। बुद्धिमान मानिसले भन्दछन्, असत्यता र झुटा कुरा मबाट टाढी राख्नुहोस्, तर मलाई केवल दिनको रोटी दिनुहोस्, अन्यथा मसँग धेरै भएकोले म तपाईँलाई इन्कार गरूला र म परमप्रभु को हो र को हो भनेर भनौला, अथवा म गरिब भएकोले चोरी गरूला र परमप्रभु मेरो परमेश्वरको नाउँ अपमानित पार। दोस्रो, अर्काको चोरीबाट लाभ उठाउनु। चोरीबाट फाइदा उठाउनु पनि वचनले चोरीको रूपमा संकेत गर्दछ। यो चोरी गरेको वस्तुहरू हुन् भनेर जान्दा जान्दै पनि चोरी गरिएका वस्तुहरू लिनु नैतिक रूपले चोरीकै बराबरीको रूपमा लिन्छ। चोरीको हतियार हुने त्यसको परम शत्रु हुन्छ। त्यसलाई खान लागेको हुनाले गवाई दिने त्यसको आँट हुँदै। हितोपदेश 29:24 त्यसोमा रहेको छ, मजदुरको उचित ज्याला ठग्नु। मजदुरको उचित ज्याला ठग्नु पनि पाप हो। लेवी 19:12 यसबारे भन्दछ, अहिले धेरै देशहरूले मजदुरहरूको उचित ज्याला दिनलाई कठिन मान्दछ। यसरी मजदुरहरूले पाउनुपर्ने ठिक ज्याला नदिनु पनि पाप हो। तिनीहरूले परमेश्वरको व्यवस्थालाई उल्लङ्घन गर्दछ। मालिकहरूले तिनीहरूलाई प्रत्येक दिनको ज्याला दिनु पर्दछ। तिनीहरूमाथि जसले ठिक समयमा ज्याला दिँदैन परमेश्वरको वचनले न्यायको घोषणा गर्दछ। जुन खेतालाहरूले तिमीहरूको खेतका बाली काटेका छन् तिमीहरूले धोकेबाजी गरेर नदिएको तिनीहरूको ज्याला नै कराउँछ र ती बाली काट्नेहरूको पुकार सेनाहरूका परमप्रभुको कान समय पुगेको छ। याकुब 5:4 चौथोमा रहेको छ, सामाजिक अन्याय। आठौं आज्ञाले सामाजिक अन्यायलाई पनि दोषी ठहराउँछ। इसाई मण्डलीमा अन्यायका विरूद्धमा प्रष्ट आवाज उठ्नु पर्दछ, किनभने यस अन्यायका विरूद्धमा परमेश्वरको वचन शक्तिशाली छ। उदारवादी धर्म विज्ञान र मात्रिक राजनीतिक दलसित सामाजिक न्यायका निम्ति वचनमा विश्वास गर्ने मण्डलीले उस्तै व्यवहार गर्दछ। यो होइन अथवा यो हुनु हुँदैन, परमेश्वरको वचनले तल प्रष्ट पार्दछ। उपदेशक 4:1 भन्दछ, फेरि मैले संसारमा अत्याचारका सबै कामहरू देखे र विचार गरे, अत्याचारमा परेकाहरूको आँसु मैले देखे, अनि तिनीहरूलाई सान्त्वना दिने कोही छैन। अत्याचारीहरूका पक्षमा शक्ति थियो र अत्याचारमा परेकाहरूलाई सान्त्वना दिने कोही थिएन। त्यसै गरी यसैया 5:8 लेखिएको छ, धिक्कार तिमीहरूलाई जसले केही जग्गा नरहने गरी घरसित घर र खेतसित खेत जोड्यो र तिमीहरू देशका बीचमा एक्लै बस्यो। अन्तमा यसैया 58:6 लेखिएको छ, अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाल्न र अत्याचारहरूमा परेकाहरूलाई मुक्त गराउन हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र? अब 5 हेरौं छल्ने। व्यवस्थाद्वारा निन्दा गरिएको छोरीको अर्को रूप चाहिँ छल हो, विशेष गरेर सार्वजनिक अथवा गोप्य विश्वासको धोकाबाजी। कसैले आफ्नो छिमेकीलाई रुपियाँ अथवा सामान राख्नलाई दियो तर त्यो त्यस मानिसको घरबाट चोरियो र चोर पक्राउ पर्यो भने त्यस चोरले दोब्बर तिरोस्, तर चोर चाहिँ पक्राउ परेन भने त्यस घरको मालिकले आफ्नो छिमेकीलाई सामानका हात हालेको छ कि छैन सो थाहा पाउनलाई न्यायकर्ताहरू कहाँ त्यो ल्याइयोस्। 6 रहेको छ, बढ्ता ब्याज लिने काम। अत्यधिक ब्याज लिने काम चोरीको अर्को रूप हो। परमेश्वरको वचनद्वारा यसलाई पूर्ण रूपले निन्दा गरिएको छ। ब्याज कमाउन सक्ने रूपियाँ भोजन वा अरू कुनै कुरा दिँदा आफ्नो दाजुभाइबाट ब्याज नलिनु, व्यवस्था 23:19। अति नै ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढाउँछ त्यसले धन गरिबमाथि दया देखाउने को हुनेछ? जसले आफ्नो रूपियाँ ब्याजमा लगाउँदैन र निर्दोषको विरूद्धमा घुस लिँदैन यस्ता काम गर्ने कोहीले पनि डग्ने छैन। यसरी वचनका सबै खण्डहरूलाई अध्ययन गरेर हेर्दा हामीले यो जानकारी प्राप्त गर्दछौ कि परमेश्वरको व्यवस्थाले ब्याज सहित सापट लिनु र दिनु र लिनुलाई अस्वीकार गर्दछ। 7 रहेको छ, छली व्यवसाय अभ्यासहरू। सानो अपराधको रूपमा विशेष गरेर छली व्यवसाय अभ्यासहरू जसलाई मानिसहरूले प्राय हेर्दछन् परमेश्वरको वचनले विशेष ध्यान आकर्षण गर्दछ। व्यापारहरू विभिन्न किसिमले छल कपट धोकाबाजी गरेर चलाउने गरेको पाइन्छ। तिनीहरूले मानिसहरूलाई एउटा थोक अथवा त्यस थोकका निश्चित मूल्य दर हो भनेर विश्वास दिलाएर चोरी र ठग्ने काम गर्दछ, तर वस्तुको मुख्य दर वा वस्तु फरक पनि दिने गर्दछ। यिनीहरू साधारण उदाहरणहरू मात्र हो। व्यवसाय इमान्दारीका निम्ति वचनले प्रष्ट मापदण्ड स्थापित गर्दछ। छलको तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ तर ठिक तौलदेखि उहाँ प्रसन्न हुनुहुन्छ। हितोपदेश 11:1। 8 रहेको छ, घुस। 8 आज्ञाद्वारा दोषी ठहराएको घुस चोरीको अर्को रूप हो। घुसखोरीले न्याय र आदरलाई विनाश गर्दछ, यसै कारण यो सम्पूर्ण रूपले नै बेइमानी हो। यसले घुस दिने र घुस खाने दुवैको इमान्दारीलाई नाश गर्दछ, किनभने ईश्वर विहीनहरूको समूह सबै बाँझो हुन्छ। घुस मन पराउनेहरूका पालहरू आगोले नष्ट हुनेछ। अयो 15:13-14। 9 हामी हेर्नेछौ, परमेश्वरबाट चोरी गर्ने। परमेश्वरबाट चोरी गर्ने चोरीको विशेष दुष्ट रूप हो। प्रार्थनाको घरबाट परमेश्वरको घर व्यापारिक थलो बनाउनु चाहिँ चोरी गर्नु भनेर मत्ती 21:13 उल्लेख गरिएको छ। श्रोताहरू, अन्तत परमेश्वरबाट चोरी गर्ने अर्को रूप चाहिँ उहाँलाई दशांश नदिनु। दशांश नदिनु चाहिँ परमेश्वरलाई लुट्नु। के कुनै मानिसले परमेश्वरलाई लुट्छ? तापनि तिमीहरू सोच्छौ कसरी माने हामीले तपाईँलाई लुट्यौं? दशांशको भेटीमा श्राप परेर तिमीहरू श्रापित भयो। तिमीहरू मलाई लुटिरहन्छौ, तिमीहरू सम्पूर्ण जातिहरूले, मलाई कि 3:8 देखिन। परमेश्वरको कामको सहायतामा प्रेम, प्रसन्नता र विश्वास धन्यवादीबाट हामीले लिनुपर्दछ, किनकि परमेश्वरले हामीलाई सबै कुरा दिनुभएको छ र निश्चय गराउनुहुन्छ कि अहिले र भविष्य दुवैमा उहाँले हाम्रो आवश्यकता पूरा गर्नुहुनेछ। हामीले याद गर्नुपर्दछ कि परमेश्वरसँग हाम्रो दशांशमा अधिकार छ। त्यो दिने कुराको मुख्य आधार हो। एकपल्ट फेरि हामीले याद गर्नुपर्दछ कि हामी भण्डारी मात्र हौ, तर हामी पूर्ण मालिक होइन, जसमा उहाँले हामीलाई विश्वास सुम्पिनु भएको छ। हाम्रो जीवनमा भएका सबै थोक, हाम्रो पैसा, काम उहाँको महिमाको निम्ति हुनुपर्दछ। परमेश्वरलाई लुटेर हामीले कहिले पनि उहाँको प्रशंसा गर्न सक्दैन। आमेन। श्रोताहरू, आजको वचनले तपाईँ सम्पूर्ण श्रोताहरूलाई सामाजिक न्याय र मानिस र परमेश्वर प्रति इमानदारी कायम रहन सद्बुद्धि प्रदान गरेको होस् भन्दै मलाई बिदा दिनुहोस्। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई फर्को रूपमा आशिष दिनु भएको होस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, तपाई अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टिय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा बिन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम येशूको सन्देश।

प्रिय श्रोता मित्र, ख्रिस्टीय अभिवादन कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिस्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिस्ती र मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिस्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

प्रिय मित्र, सबै क्रिस्चियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशु ख्रीष्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक क्रिस्चियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।

0: श्रोता आउनुहोस् आजको पहिलो प्रश्नतिर जाऊ।
1: कृपया मलाई बताइदिनुहोस् दुष्टताको शुरूआत वास्तवमा कहाँबाट भएको थियो र एक व्यक्तिलाई नैतिक प्राणी हुनको लागि के को आवश्यकता पर्दछ।
0: प्रिय मित्र, परमेश्वरको असीम प्रेम पूर्णतया निस्वार्थी छ। त्यसै कारणले गर्दा ठिक आरम्भदेखि नै उहाँले आफ्नो आनन्द र आफ्नो खुशीलाई अरूहरूसँग बाँड्ने इच्छा राख्नुभयो। त्यसै कारणले गर्दा उहाँले जीवित प्राणीहरूलाई सृष्टि गर्नुभयो। सर्वप्रथम उहाँले लाखौं लाख स्वर्गदूतहरूलाई सृष्टि गर्नुभयो ताकि उहाँले आफ्नो महिमा र आफ्नो खुशीलाई तिनीहरूसँग बाँड्न सक्नु भएको होस्। जुन चाहिँ उहाँले कुनै पनि मानिसलाई सृष्टि गर्नुभन्दा धेरै नै अघि घटित भएको थियो। स्वर्गदूतहरू मध्येमा तिनीहरूका अगुवा हुनलाई परमेश्वरले एकजनालाई सृष्टि गर्नुभयो। उसको नाउँ लुसिफर थियो। हुन त अहिले त्यस नाउँलाई एउटा दुष्ट नाउँ मानिन्छ, तर पहिला एकचोटि त्यो नाउँ सबैभन्दा महिमित, विवेकी र सबै स्वर्गदूतहरू मध्येको सबैभन्दा सुन्दर नाउँ थियो। सारा स्वर्गदूतहरू मध्येको ऊ प्रमुख थियो। परमेश्वरले लुसिफरको विषयमा भन्नुभएको कुरालाई हामीले पवित्र बाइबलको इजकियल 28:12-15 पढ्न पाउँदछौ, जहाँ परमेश्वरले लुसिफरको सम्बन्धमा यसो भन्नुहुन्छ, त सिद्धताको एक नमूना थिइस् र बुद्धिले पूर्ण सर्वाङ्ग सुन्दर, अभिभावक करुब हुनलाई त अभिषेक गरिएको थिइस्, त सृजिएको दिनदेखि तमा अधर्म फेला नपरेको दिनसम्म तेरो चाल ढंगमा त दोषरहित थिइस्। प्रिय मित्र, परमेश्वरले अरू जीवित प्राणीहरूलाई झैं लुसिफर र अरू स्वर्गदूतहरूलाई पनि स्वतन्त्र इच्छासँगै सृष्टि गर्नुभएको थियो, जसमा परमेश्वरको आज्ञाकारी हुने कि अनाज्ञाकारी हुने भन्ने रोजाई समावेश थियो। एक नैतिक प्राणी हुनलाई एक व्यक्तिको निम्ति पहिलो आवश्यकता भनेकै स्वतन्त्र इच्छा हो। ताराहरू र रूखहरूले असल या खराब गर्न सक्दैनन् किनभने तिनीहरू आफ्नो निम्ति रोज्नलाई सक्षम छैनन्। तिनीहरूले परमेश्वरका नियमहरूलाई निर्विवाद रूपमा पालन गर्छन् किनभने तिनीहरूलाई रोजाईको स्वतन्त्रता बिना नै सृष्टि गरिएका छन्। त्यसै कारणले गर्दा तिनीहरू परमेश्वरका छोराछोरीहरू बन्न सक्दैनन्। एउटा रोबोट या यन्त्र मानवलाई एक वैज्ञानिकले त्यसलाई बनाउँदा त्यसले पालन गरोस् भनेर प्रोग्राम गरेका हरेक कामहरू त्यसले गर्दछ र त्यसले वैज्ञानिकको आफ्नै छोराले जस्तो चाहिँ कहिल्यै पनि गुनासो र अनुभूतिलाई जाहेर गर्ने छैन। त्यो रोबोट कहिले पनि त्यस मानिसको छोरा बन्न सक्दैन। एक व्यक्तिको निम्ति नैतिक प्राणी बन्नलाई आवश्यक पर्ने दोस्रो कुरा विवेक हो। पशु पक्षीहरूले स्वेच्छापूर्वक कामहरू गर्नलाई रोज्न सक्दछन्, तर अझै पनि तिनीहरू नैतिक प्राणीहरू चाहिँ होइनन् किनभने तिनीहरूसँग विवेक हुँदैन। त्यसै कारणले गर्दा तिनीहरू पवित्र या पापी हुन पनि सक्दैनन्। यसैले तिनीहरू परमेश्वरका छोराछोरीहरू बन्न सक्दैनन् किनभने परमेश्वर नैतिक स्वभावको हुनुहुन्छ। वास्तवमा ती पशु पक्षीहरू तपाईँका छोराछोरीहरू पनि त बन्न सक्दैनन्। मित्र, तपाईँले सायद एउटा कुकुरलाई तालिम दिनुहुन्छ र तपाईँले दिनुहुने हरेक आज्ञालाई पनि त्यसले मान्छ होला, तर त्यो कुकुर अझ पनि कहिल्यै तपाईँको आफ्नो छोरा बन्न सक्दैन किनभने तपाईँको छोरासँग त तपाईँकै स्वभाव हुनुपर्दछ र तपाईँको कुकुरसँग त्यो छैन। तर परमेश्वरले मानिसलाई उहाँकै स्वरूपमा बनाउनुभयो। त्यसले हामीलाई उहाँको छोराछोरीहरू बन्ने सम्भावना दिलाउँदछ। विवेक चाहिँ हामी भित्रबाट निस्कने त्यो आवाज हो जसले हामीलाई याद दिलाउँदछ कि हामीहरू नैतिक प्राणीहरू हौं र हामीलाई विवेकले नै दोषी ठहराउँदछ जब हामीले परमेश्वरको नियमहरूलाई उल्लंघन गर्दछौ। स्वर्गदूतहरूलाई स्वतन्त्र इच्छा र विवेक दुवैका साथमा नै सृष्टि गरिएका थिए। यसरी तिनीहरू त्यस समयमा परमेश्वरको सृष्टिमा अद्वितीय थिए, किनभने तिनीहरू नैतिक जीवहरू थिए। जे भए पनि तिनीहरूका अगुवा लुसिफरले चाँडै नै त्यस्ता विचारहरू र उच्चाकांक्षा लिन थाल्यो जुन असल थिएनन्। यही नै हो जहाँ यस ब्रह्माण्डमा पहिलो दुष्टताको शुरूआत भयो। लुसिफरका विचारहरू केवल नराम्रा मात्र थिएनन्, ती त अहंकारी विचारहरू, विद्रोही विचारहरू र असन्तुष्टिका विचारहरू थिए। त्यस बेलासम्म त ब्रह्माण्ड निपुण रूपमा शुद्ध अवस्थामा नै रहँदै आएको थियो, तर अहिले जो जतिलाई स्वतन्त्र इच्छासँगै सृष्टि गरिएका थिए, ती सृष्टि गरिएका प्राणीका हृदयमा दुष्टताले त्यसको कुरूप शिरलाई उठाएकै छ। प्रिय मित्र, याद रहोस् कि दुष्टताले त्यसको पहिलो शुरूआत हृदयमा गरेको थियो। शुरूमा कुनै बाहिरी काम भएको थिएन र दुष्टताको शुरूआत आज पनि हृदयमा नै हुन्छ। यो पनि याद राख्नुहोस् कि संसारमा दुष्टतालाई ल्याउने पहिलो पाप अहंकार थियो। परमेश्वरले त्यसपछि लुसिफरलाई तुरुन्तै उहाँको उपस्थितिबाट बाहिर निकालिदिनुभयो र त्यस क्षणपछि लुसिफरलाई शैतान भनिएको थियो। बाइबलले शैतानको पतनको विषयमा यसाया 14:12-15 वर्णन गरिएको पाउँदछौ। लुसिफरलाई बाहिर निकालिने समय होउन्जेलसम्ममा त उसले केही संख्यामा अरू स्वर्गदूतहरूलाई पनि उसले गरेको विद्रोहमा समावेश हुने व्यवस्था मिलाइसकेको थियो। त्यहाँ 10,00,000 स्वर्गदूतहरू थिए जसले शैतानलाई साथ दिएका थिए। प्रकाश 12:4 हामीलाई संकेत दिन्छ कि स्वर्गमा रहेका 1/3 स्वर्गदूतहरूले शैतानलाई साथ दिए र त्यसै कारणले गर्दा परमेश्वरले तिनीहरू र लुसिफर शैतानलाई बाहिर निकालिदिनुभयो। यी खसालिएका पतित स्वर्गदूतहरू दुष्ट आत्मा अर्थात भूत प्रेतहरू हुन् जसले आज मानिसहरूलाई सताउँछन् र दुःख दिन्छन्। प्रिय मित्र, तपाईलाई पनि सायद दुष्ट आत्माहरूद्वारा दुःख दिइँदैछ होला। यदि त्यसो हो भने बाइबलसँग तपाईँको निम्ति यस्तो सुसन्देश छ जसले तपाईलाई तिनीहरूका सताउने कार्यहरूबाट सधैँको लागि पूर्ण रूपमा स्वतन्त्र पार्दछ। म आशा गर्छु दुष्टताको शुरूआत र नैतिक प्राणी सम्बन्धित रहेको प्रश्नको उत्तर तपाईले पाउनुभयो। अब तपाईँको अर्को प्रश्न के छ?
1: आज यस संसारमा जीरहेको एक व्यक्तिको बाहिरी रूप, कामकाज र व्यवहार गर्ने तरिकाको सम्बन्धमा के येशु ख्रिस्टले वास्ता गर्नुहुन्छ? यदि वास्ता गर्नुहुन्छ भने कृपया मलाई त्यस विषयमा केही कुरा बताइदिनुहोस्।
0: आज यस संसारमा जीरहेका मानिसहरूका बाहिरी रूप, कामकाज र व्यवहार गर्ने तरिकाको सम्बन्धमा येशु ख्रिस्टले निश्चय नै वास्ता गर्नुहुन्छ। जब येशु ख्रिस्टले मानिस भएर यस संसारमा जीवन बिताउनु भएको थियो, त्यस बेलामा उहाँले आफ्ना चेलाहरूलाई सिकाउनुभयो, तिमीहरू संसारका ज्योति हौ, डाँडामा बसालिएको सहर लुक्न सक्दैन। मत्ती 5:14। येशूले उहाँका चेलाहरूका जीवनमा र अरूहरू जो जतिले उहाँमाथि पछि गएर विश्वास गर्नेवाला थिए, तिनीहरूमा आशा गर्नुभएको थियो कि तिनीहरूका जीवन चाहिँ ख्याल राख्न सकिने गरी नै उनीहरूका भन्दा विशिष्ट होस् जो तिनीहरूका वरिपरि बसोबास गर्दथे। तिनीहरूका कुराकानी या जिउने सम्पूर्ण तरिकाले यो देखाएको हुनु पर्दथ्यो कि तिनीहरूले मुक्तिदाता येशूलाई प्रेम गर्दथे र पछ्याउँदथे। प्रिय मित्र, येशूले तपाईँको बाहिरी रूपको बारेमा वास्ता गर्नुहुन्छ। बाइबलले परमेश्वरलाई सम्मान दिने पहिरन र सरसफाईको सम्बन्धमा निश्चित कुराहरू दिदछ। उदाहरणको लागि, पुरुषले लाउने लुगा स्त्रीले लाउनु हुँदैन र स्त्रीको लुगा पनि पुरुषले लाउनु हुँदैन। यसो गर्नेलाई परमप्रभु तिनीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ। व्यवस्था 22:5, यस संसारको ढाँचामा नचल। रोमी 12:2, बाइबलले हामीलाई पहिलो तिमोथी 2:9 स्पष्ट रूपमा नै लज्जाशीलताको विषयमा शिक्षा दिदछ। हाम्रो बाहिरी रूपले येशू ख्रीष्ट प्रति हामीहरू समर्पित रहेको तथ्यलाई प्रकट गर्नुपर्दछ। हाम्रो बाहिरी रूपलाई सफा, सुघर, सभ्य, सुशील र रुचिकर जस्ता शब्दले वर्णन गरेको हुनुपर्दछ। दोस्रो कोरिन्थी 5:20 बताउँदछ कि हामीहरू ख्रीष्टको निम्ति राजदूतहरू हुनलाई बोलाइएकाहरू हौं, उहाँका प्रतिनिधिहरू हौं। हाम्रो बाहिरी रूपले हामीलाई दिइएको यही महान जिम्मेवारीलाई प्रतिबिम्बित गर्नुपर्दछ। येशू ख्रीष्टले हाम्रा कामकाजहरूका बारेमा वास्ता गर्नुहुन्छ। हामी व्यस्त हुने क्रियाकलापहरूले र हामीले प्रदर्शन गर्ने व्यवहारले बाइबलका वचनहरूको जाँचलाई पास गर्न सक्ने हुनुपर्दछ। तपाईँको क्रियाकलाप कामकाजहरूले प्रकट गर्नुपर्छ कि ख्रीष्टमा तपाईँ एउटा नयाँ सृष्टि बनाइनु भएको छ र तपाईँले पवित्र आत्मा परमेश्वरलाई शोकित तुल्याउनु भएको छैन। प्रिय मित्र, येशूले तपाईँको व्यवहार गर्ने तरिकाको विषयमा वास्ता गर्नुहुन्छ। धेरैको निम्ति चाहिँ ख्रीष्टलाई हाम्रो आचरण सुम्पनु भन्ने कुरा नै गाह्रो कुरा लाग्दछ। केही मानिसहरू चाहिँ ख्रिस्टियनहरू जस्तै देखिन्छन् र काम पनि गरिरहेका हुन्छन्, तर निरन्तर रूपमा अधार्मिक आचरण या व्यवहारहरू जस्तै अहंकार, स्वार्थीपना, निराशावादी, तितोपना, बैगुनी व्यवहारहरूलाई प्रदर्शन गरिरहेका हुन्छन्। मानिसले गलत आचरण चरित्रहरूलाई पहिचान गर्नु अति नै आवश्यक हुन्छ, किनभने ती त पाप हुन्। मित्र, म आशा गर्छु तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो। आजलाई हामी अर्को प्रश्नतिर जाने छैनौ। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद। प्रिय श्रोता, अन्त्यमा हामी तपाईँलाई अनुरोध गर्न चाहन्छौ कि आफ्नो हृदयलाई जाँच्नको लागि तपाईँले समय छुट्याउनुहोस्। के त्यहाँ केही अधार्मिक आचरण विद्यमान छन् जसलाई तपाईँले आश्रय दिइरहनु भएको छ, जुन चाहिँ येशू ख्रीष्टको सामुन्नेमा प्रकट गरिनु र त्यागिनु आवश्यक छ? तपाईँको जीवनको यस एकदमै महत्वपूर्ण क्षेत्रमा विजय प्राप्त गर्नको लागि येशू प्रभुसँग मदत माग्नुहोस्। मित्र, याद गर्नुहोस्, बाइबलको हितोपदेश 4:23 हामीलाई भन्दछ, सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो।

हामी आशा गर्दछौ कि हाम्रो कार्यक्रमको यस भागले तपाईलाई क्रिस्चियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नु भएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनु होला।

श्रोता, पवित्र शास्त्र बाइबलको यूहन्ना 8:34-36 यसो लेखिएको छ। यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। हो श्रोता, आज तपाईलाई आफ्ना पापहरूदेखि स्वतन्त्र केवल पुत्र येशु ख्रीष्टले मात्र गराउन सक्नुहुन्छ। यदि तपाईले पापको दासत्वदेखि स्वतन्त्रता पाउनु भएको छैन भने अहिले नै छुटकारा पाउनलाई प्रार्थनाद्वारा पहिलो कदम चाल्नको लागि हामी तपाईलाई येशुको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौं। येशु ख्रीष्टलाई तपाईले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशु ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशु ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशु प्रभु आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशुलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशुसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशु ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशुको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

श्रोता, हामी एकदमै खुसी छौ कि तपाईँले आज यीशुको सन्देश कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले गर्नुभएको यस कार्यको निम्ति हामी तपाईँप्रति कृतज्ञ छौ र यसरी नै निरन्तर हामीलाई सुनिरहनुहुन्छ भन्ने हाम्रो आशा छ। हामी कल्वरी क्रिस्ट महिमा चर्च परिवारले निरन्तर तपाईँ श्रोताहरूका लागि प्रार्थना गरिरहेका छौ। श्रोता, हामी एकदमै खुसी छौ कि तपाईँले आज

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खेलकुद र विश्वासमा। आदरणीय श्रोता, कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी तपाईलाई खेलसँग सम्बन्धित रहेर सुसमाचार पनि सुनाउन सकिन्छ भन्ने विषयहरूमा विभिन्न कुराकानीहरू तपाईँको लागि राख्दै आइरहेको छौं। साथै खेलकुद र विश्वासका कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि केही आशिषमय कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौं र हामी परशुराम गिरीज्यूबाट कुराकानीहरू सुन्न र सुनाउन गइरहेको छौं र म ढिला नगरिकन यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
2: हुन्छ, जय मिश्री। फेरि पनि तपाईँको प्रस्तुता परशुराम गिरी खेलकुद तथा विश्वास कार्यक्रम लिएर म उपस्थित भइसकेको छु। आज हाम्रो बीचमा हामीसँग हुनुहुन्छ टेकनाथ शर्माज्यू, उहाँ चाहिँ इन्जिनियर हुनुहुन्छ अनि उहाँ चाहिँ यो कर्नर स्टोन बिल्डिङ एण्ड डेभलपमेन्ट प्राइभेटमा उहाँ चाहिँ सिइओ हुनुहुन्छ। स्वागत छ। जय मिश्री, अनि तपाईँको अहिले दिनचर्या कसरी बित्दैछ? अहिले तपाईँ के गर्दै हुनुहुन्छ?
3: म चाहिँ अहिले हजुरले भन्नुभएकै जस्तै जुन एउटा कम्पनी कर्नर स्टोन बिल्डर्स एन्ड डेभलपर्स प्राइभेट लिमिटेड, अनि यो ललितपुर भैँसेपट्टीमा छ र यही कम्पनीमा रहेर म चाहिँ काम गर्छु। यसैका गतिविधिहरूमा म चाहिँ बिजी छु आजकललाई, त्यही छ।
2: अनि अघि पनि हामी अफेयरमा कुरा गर्दाखेरि अब तपाईँ कर्नर स्टोन बिल्डिङमा हुनुहुन्छ अनि त्यसमा अन्तर्गत तपाईँले चाहिँ चर्चहरूमा पनि केही सेवाकाई पनि अथवा सेवा पनि दिनुहुन्छ भनेर भन्दै हुनुहुन्छ, कस्तो प्रकारको सेवा तपाईँले दिइरहनु भएको छ?
3: यो मैले यो कर्नर स्टोन भन्ने यो शब्द नाम नै कुनै ढुङ्गो, यो चाहिँ धेरै प्रार्थना गरेर चाहिँ मैले राखेँ अनि यो नाम पनि मैले गभर्मेन्टमा रजिस्टर गर्नलाई यो पनि पाएँ। र यो कुना ढुङ्गो भनेको यो बिल्डिङ घरको पनि घरको हो र अर्को चाहिँ स्विसलाई होइन उहाँको राज्यको लागि यहाँ चाहिँ जनाउँछ र त्यो कारणले मैले आफ्नो यो कम्पनीलाई चाहिँ पुरै व्यावसायिक नभइकन यो चाहिँ यसलाई चाहिँ कन्स्ट्रक्सन मिनिस्ट्रीको रूपमा मैले चाहिँ आफ्नोले नाम दिएको छु। त्यो कति उपयुक्त हुन्छ भन्नलाई, तर यसले गर्दाखेरि यो कम्पनीले गर्ने कामहरू भनेको हामीले रेसिडेन्टल बिल्डिङहरू कन्स्ट्रक्सन गर्छौँ र त्योभन्दा अगाडि बिल्डिङहरूको डिजाइन प्लानिङहरू इस्टिमेसनहरू प्रपोजलहरू अनि सबै हामीले चाहिँ गर्छौँ र धेरै मण्डलीहरूमा चाहिँ हामीले यो कन्स्ट्रक्सन गर्ने मौका पाएका छौँ। सन्डे स्कुलहरू र अरू विभिन्न एनजिओका बिल्डिङहरू पनि गर्छौँ र यो बाहेक कसैलाई घर बनाउनलाई अथवा घर सम्बन्धी केही समस्याहरू छन् भने हामीले उहाँहरूलाई चाहिँ एउटा प्राविधिक सल्लाह फ्री अफ कस्ट नै मैले दिने गरेको छु र मसँग खुलेर कुरा गर्न पनि सक्नुहुन्छ। मेरो एक्सपिरियन्सहरू, मेरो अनुभवहरूले अरूलाई चाहिँ केही फाइदा हुन्छ भने किन नगर्ने भनेर मैले चाहिँ यसरी गर्ने गरेको छु। र अर्को कुरा, हामी चाहिँ काम चाहिँ यो बिल्डिङहरूको चाहिँ रेट्रोफिटिङ भन्छन् अनि यो पुरानो बिल्डिङहरू पनि हुन्छन्, भुइँचालोले बिग्रेको कचक कचुक भएको बिल्डिङहरू पनि हामीले रेट्रोफिटिङ गर्छौँ र यो चाहिँ अब रिपेयर एन्ड मेन्टेनेन्ससँग रिलेटेड पनि छ कति ठाउँमा। रिनोभेसनहरू पनि हामीले चाहिँ विभिन्न मण्डलीहरूले बोलाउनुहुन्छ, विभिन्न
2: मलाई एकदमै खुसी लागेको छ सर कि तपाईँले यो चाहिँ भूकम्पमा भएकाहरू काचेक कुचुक भएकोलाई पनि तपाईँले रिबिल्डिङ गर्नुहुन्छ भन्ने बारेमा। त्योभन्दा अगाडि चाहिँ अब हामीले जति पनि पुँजीहरू कमाएर होइन वर्षौंबाट कमाएर एउटा घरको परिकल्पना गर्छौँ अनि घर बनाउनको लागि यति धेरै खर्च लाग्छ उति लाग्छ भन्ने हुन्छ अनि हामीले राम्रो कन्सल्टेन्ट नपाएको कारणले गर्दाखेरि धेरै खर्च भइरहेको हुन्छ। तर तपाईँलाई त्यसको सरलाई भेट्न पाउँदा एकदमै खुसी लाग्यो अनि यदि तपाईँसँग कन्ट्याक्ट गरे भने तपाईँले कस्तो प्रकारको सर्वसुलभ भन्नुभयो हजुरले?
3: यस्तो छ, यो बिल्डिङ कन्स्ट्रक्सन भन्ने कुरा धेरै खर्चिलो महँगो पनि छ नेपालमा र कति ठाउँमा आइडिया पनि हुँदैन र हामीले चाहिँ मेरो आफ्नो के विचार छ भने के उद्देश्य छ भने लो कस्ट सुपथ मूल्यमा आफ्नो आवास मानिसहरूले पाउन् अनि हामीले सिमेन्टहरूको ठुलो घरहरू बनाउनु पर्छ भन्ने पनि छैन, हामीले प्री फ्याबको बिल्डिङहरू हामीले चाहिँ धेरै बनाएको पनि छौँ र त्यो भयो भने अलिकति सुलभ पनि हुन्छ, ठाउँ अनुसारको हुन्छ। अनि र कंक्रिट बेसकै बिल्डिङ बनाउन चाहनेहरूलाई पनि हामीले उचित परामर्श दिँदा उहाँहरूले चाहिँ सामानहरूको बारेमा जानकारी पाउन सक्नुभयो भने, कामदारहरूको बारेमा जानकारी पाउन सक्नुभयो भने र यो प्रोसिड्युर्सहरू हुन्छ नगरपालिकाको यो बारेमा जानकारीहरू पाउन सक्नुभयो भने उहाँहरूले चाहिँ आफ्नो चाहिँ बिल्डिङलाई आफै निर्माण गर्न सक्नुहुन्छ, त्यसले गर्दाखेरि उहाँको खर्च पनि घट्छ, समय पनि बचत हुन्छ, यसरी हामी चाहिँ जोडिन सक्छौँ।
2: अघि हजुरले भन्नुभएको प्रिफ्याब भन्नाले कस्तो प्रकारको?
3: प्रिफ्याब भनेको प्री फेब्रिकेटेड हो खासमा। अनि हामीले अब अहिले चाहिँ प्रिफ्याब बिल्डिङ भन्ने सबैतिर मुखमा झुन्डिएको छ, त्यसमा चाहिँ हामीले सिमेन्ट बोर्डहरू फेब्रिकेटेड बोर्डहरू राखेर गर्छौँ। खास गरी प्रिफ्याब भनेको चाहिँ यो ड्राई बेसको बिल्डिङहरूलाई जनाउँछ, यसरी भन्दा हुन्छ, किनभने बालुवा सिमेन्टीहरू त्यो मसलाहरू चाहिँ मुछेर गर्नुपर्ने हुन्छ, तर त्यहाँ ड्राईहरूबाटै धेरै काम गर्न सकिन्छ, सिमेन्टहरू केही परे त हुन्छ र त्यो भनेको आफ्नो आवश्यकता अनुसारका बिल्डिङहरू बनाउन सकिन्छ। अनि मेटल फलामको स्ट्रक्चरहरूलाई वरिपरि चाहिँ बोर्डहरू लगाएर अनि बीचबीचमा हामीले रकुल जस्तै राखेर साउन्ड प्रुफ पनि बनाउन सकिन्छ, अनि छतलाई पनि, छत भन्नाले छानोलाई सिलिङहरूलाई पनि त्यही किसिमले बनाउन सकिन्छ र त्यो चाहिँ चाँडो पनि भयो काम गर्नलाई, अनि एक ठाउँबाट अर्को ठाउँमा रिलोकेट गर्न पनि सकिन्छ, आवश्यकता अनुसार त्यसलाई मिलाउन पनि सकिन्छ। कति बिल्डिङहरू लिजमा बनाएको हुन्छ उनीहरूलाई चाहिँ सार्न गर्न पनि सजिलो हुन्छ र खर्च पनि कम नै हुन्छ र त्यसमा पनि धेरै मोडेलहरू धेरै किसिमका मेटेरियलहरू छन्, अब विभिन्न किसिमका त्यो कम्पोजिट प्यानलहरू छन् अनि स्यान्डविच प्यानलहरू छन्, तीहरू विभिन्न किसिमका विभिन्न उसका छन् उनीहरू, त्यो आफूलाई कस्तो चाहिएको छ के चाहिएको छ भनेर अनि बस्दाखेरि राम्रो हुन्छ त्यस्तो घरहरूमा।
2: भनेपछि एउटा साधारण व्यक्तिले पनि उसको जग्गा छ भने, उसले केही रकम जम्मा गरेको छ भने उसले चाहिँ घर बनाउने सपना देख्न सकिन्छ?
3: एकदमै देख्न सकिन्छ, किनभने आफ्नो पुँजी अनुसारकै घरहरू बनाउन सकिन्छ, बिल्डिङहरू जुन आवास भनौँ बनाउन सकिन्छ र त्यसको लागि आफूसँग त केही त चाहिन्छ नै र कतिहरू चाहिँ गर्न चाहनेहरूलाई चाहिँ आफ्नो जग्गा आफ्नै जमिनहरू छ भने ब्याङ्किङ प्रोसेस पनि हुने भयो, तर ब्याङ्किङ प्रोसेसतिर लाग्नुहोस् म भन्दिनँ र आफ्नो जत्रो घाँटी हेरेर हाड निल्ने भन्छ। र अहिले चाहिँ हामीले चाहिँ प्री फ्याबको बिल्डिङहरूतिर लाग्यौँ भने त्यही हिसाबले हामीले बनाउन सकिन्छ, अनि कंक्रिट बेस र प्री फ्याबको चाहिँ कम्बाइन गरेर पनि बनाउन सकिन्छ। जस्तो कि तपाईँहरूको एक तला घर छ भने माथिल्लो तला चाहिँ प्रिफ्याबको बनाउँदा राम्रो हुन्छ, किनभने तल कंक्रिट पनि भयो, छत पनि राम्रो भयो। अर्को कुरो, तपाईँको घर दुई तला साढे दुई तलाको छ भने बाँकीमा छतमा कोठाहरू थप्नु पर्यो भने प्रिफ्याबको त्यो चाहिँ उपयुक्त देखिन्छ, सेक्युरिटीको हिसाबले पनि, माथि हुँदा तलबाट चोरहरू लाग्ने समस्या पनि भएन। हुन त अहिले प्रिफ्याबहरूमा सबै ग्रिलहरू हालेर सबै बनाउन सकिन्छ, विभिन्न किसिमको प्यानलहरू आइसकेको छ र त्यो हिसाबले चाहिँ गर्न सकिन्छ। र आफ्नो जग्गा अथवा लिजमा जग्गा छ भने हामीहरूसँग सम्पर्क राख्नुभयो भने हामीले उचित परामर्श चाहिँ दिन सक्छौँ।
2: यो परामर्शको पनि शुल्क लाग्दैन हजुरको भनाइ?
3: हामीले चाहिँ त्यस्तो शुल्क लिने गरेको छैनौँ, किनभने एउटा लामो समयदेखि यही कन्स्ट्रक्सन फिल्डमा 32-33 वर्षदेखि म यसमा छु, त्यसले गर्दा विभिन्न ठाउँहरूमा जाँदा आउँदा विभिन्न गाउँहरूमा यी समस्याहरू देखिएको छ र त्यसले गर्दाखेरि म के चाहन्छु भने प्रत्येक गाउँहरूमा विभिन्न ठाउँहरूमा ठुलो मण्डली बनाउने सबैको चाहना हुन्छ। अनि यो मेटल बेसमा बिल्डिङ बनाउँदाखेरि प्री फ्याबको बिल्डिङहरू बनाउँदा एउटा फाइदा अर्को के हुन्छ भने हाम्रो ढलान गरेर घर बनाउँदाखेरि बीचबीचमा पिलरहरू देखिरहेछ, हामीले कति ठाउँमा त्यो मन पराउनु हुँदैन। अनि त्यो चाहिँ प्री फ्याबको बिल्डिङ बनाउँछौँ भने हामीले चाहिँ ठुल्ठुलो हलहरू बनाउन सक्छौँ, 400-500 अट्ने पनि, त्यसले त्यो एउटा फाइदा भयो भने। अनि अर्को कुरो, प्रत्येक ठाउँमा यो मण्डलीहरूमा चाहिँ अलिकति व्यवस्थित रूपमा चाहिँ बिल्डिङहरू बनाउनु हुनु भयो भने त्यसलाई हामीले चाहिँ के परामर्शहरू दिन सक्छौ र धेरै मण्डलीहरू सन्डे स्कुलहरू त्यही जस्ताहरूले बारेरै बनाएको छ त्यसमा पनि व्यवस्थित गरेर बनाउन सकिन्छ र जति आफ्नो स्रोत साधन छ त्यहीबाट चाहिँ गर्न सकिन्छ त्यो चाहिँ सकिन्छ
2: भनेपछि हजुरको करिब करिब 150 सयको हारारीको बिचमा छ भने काठमाडौँमा मण्डलीहरूको प्राय लिजमा लिने चलन छ नि त त्यस कारणले पनि त्यो 150 जनाको हारारीमा मण्डली यदि उहाँले चाहिँ लिजमा लिएर चलाउनु छ भने त्यो फ्री ब्यागमा कति जति कस्ट आउँछ होला कति लागत जति लाउँछ होला एभरेजमा
3: धन्यवाद यसलाई चाहिँ हामी के भन्न सक्छौँ भने हामीले कस्तो किसिमको मेटेरियलहरू युज गर्छौँ त्यसमा भर पर्छ अनि र हामीले झ्यालडोकाहरू के को युज गर्छौँ त्यसमा पनि भर पर्छ होइन अब अल्मुनियम भन्दा अब त्योभन्दा अलिकति पीवीसी मोडेलमा गयो भने अलिकति बढी लाग्यो अनि अरू कुराहरूमा पनि त्यसमा हुन्छ अनि र पनि एभरेजमा 100-150 भन्दा पनि त्यही 150 हारहारी भनौँ अहिले त्यतिको चर्च बनाउनको लागि अब ठाउँले पनि भर पर्छ अब भुइँ चाहिँ राम्रो लेभल मिलेको छ भने सबै मिलेको छ भने गाडीको एक्सेस त्यहाँ छ ठुलो गाडीहरू पनि जान्छ भने एकैचोटि सामानहरू ल्याउन सक्छ र मेन पावरहरू एकैचोटि राम्ररी परिचालन गर्न सकियो भने करिब करिब त्यो हुन त स्क्वायर फिटको हिसाबले हुन्छ तर पनि मेरो अनुभवमा बिल्डिङको मात्रै बनाउँदाखेरि हामीले चाहिँ 15-16 लाखमा राम्रै गरी बनाउन सक्छौँ तर त्यसमा चाहिँ मण्डलीका जनहरूले पनि केही श्रमदानहरू गर्न सक्नुहुन्छ अनि बाहिरको कामदारहरूले पनि गर्न सक्छ मिलिजुली गरियो भने त्यो चाहिँ हामीले चाहिँ बाहिर मार्केटमा बनाउने भन्दा कमसे कम 15-16% चाहिँ कम्तीमा चाहिँ हामीले चाहिँ मिहिनेत गरेर बनाउन सक्छौँ त्यो चाहिँ भर पर्छ विश्वासीहरूले श्रमदान गर्न चाहनुभयो भने त्यो हिसाबले पनि गर्न सकियो र सबै ठाउँहरू राम्रो मिल्यो भने पनि गर्न सकियो त्यही रेन्जमै आजकल राख्दा राम्रो होला
2: भनेपछि अहिलेको हाम्रो चर्चकोहरूलाई धेरै गाह्रो छ अब कोठामा बस्दाखेरि घरपट्टिले किसिस गर्ने अथवा के कुरा अनि उहाँहरूको अपेक्षा के हुन्छ भन्दाखेरि एउटा सानो लिजमा लिएर एउटा सानो तपाईँले भनेको प्रिपेयर त्यस्तो बनाउनु भनेपछि अहिलेसम्म मैले पनि जानकारीमा आएको थिएन तपाईँको यो कर्नर स्टोन बिल्डिङ छ भनेर म यो बारे प्रिपेयर्सको बारेमा पनि मैले अहिले भर्खर सुन्दैछु अनि मैले स्काई प्यानको बारेमा चाहिँ धेरै सुनेको त्योभन्दा प्रिपेयर्स भन्दा राम्रो अथवा गुणकारी छ कि अथवा कस्टमा पनि कतिको डिफरेन्स छ यो केही बताइदिनुहुन्छ
3: यस्तो त्यो प्रिफेब र त्यो बोर्डहरू हो होइन वालहरू बनाउने होइन एसवाई प्यानल भनेर होइन कोरियन मोडेलको भन्छ कतिहरू जापानिज मोडेलको पनि भन्छ होइन त्यो चाहिँ के भन्छ भने मेटलको फ्रेम बिल्डिङ बनाइसकेपछि भुइँ अब कति हाइटमा बनाउने हो त्यही हिसाबले चाहिँ हामीले चाहिँ इटै लगाएर अथवा ब्लक लगाएर होइन 1-1.5 फिट कति आफूलाई चाहिएको छ होइन त्योभन्दा माथि पनि त्यो हिसाबले चाहिँ भुइँ चाहिँ राम्रै गरी ढलानै गरेर बनाउने हो अनि र त्योभन्दा माथि वरिपरि चाहिँ पिल्लरहरू खम्बाहरू भनेको चाहिँ फलामको हुन्छ है त्यो चाहिँ अब जनरल हामीले चाहिँ त्यसमा हामीले चाहिँ आइबिमहरू एचबिमहरू चाहिँ तलाहरू थप्नु छ भने त्यसरी बनाउन सकियो सपिङ कम्प्लेक्सहरू त्यसरी बनिराखेको हुन्छ सुपर मार्केटहरू होइन अनि तर चर्चको सामान्य बनाउनको लागि त हामीले चाहिँ त्यही बक्स ट्युबिङ त्यही स्क्वायर चाहिँ खम्बाहरू भनौँ न फलामको वरिपरि लगाउने हो अब बाँकी के भन्ने हामीलाई सबैलाई थाहा छ माथि छानो हुन्छ होइन अब छानो के को हाल्ने होइन अब जस्ताहरूमा पनि अब कलर जस्ता अलिकति राम्रो भयो होइन अनि मोटो जस्ताहरू भयो होइन अब त्यसमा चाहिँ युपिभीसी को छानाहरू चलेको छ त्यो हाल्दाखेरि पानीको आवाज पनि कमाउने भयो अनि त्यसमा चाहिँ आफ्नै हिसाबले खर्चहरू आउने भयो होइन अलिकति तलमाथि पर्ने भयो अब हजुरले भन्नुभएको एसवाई प्यानल भनेको अब माथि छाना छँदैछ होइन अनि वरिपरि खम्बाहरू छ अनि भनेपछि बिचमा अब राख्नु पर्यो भनेपछि त्यो वाल त हो नि साइडको त्यो भनेको चाहिँ त्यही हो कि अहिले चाहिँ प्री फेब्रिकेसन भनेको खासमा त्यही नै हो अब त्यसमा सिमेन्ट बोर्डहरू हुन्छ होइन अब त्यो मोटाइ हुन्छ कति होइन अब 2-3-4 इन्चीसम्मको होइन अनि बिचमा चाहिँ त्यो स्यान्डविच भन्छ साइड साइडमा चाहिँ कोटेडहरू गरेको सिमेन्ट कोटेड अथवा मेटलको कोटेड हुन्छ बिचमा चाहिँ त्यो कम्पोजिट प्यानलहरू हालेको हुन्छ त्यसरी गरेको हुन्छ भने साइड साइडमा चाहिँ सिमेन्टकै बोर्ड नै लगाएर होइन त्यसलाई चाहिँ अब बिचमा ग्याप राख्ने हुन्छ भइट अनि बिचमा चाहिँ आवाजहरूलाई रोक्नलाई अलिकति राम्रो चाहियो भयो भने त्यहाँ रक उल भन्ने हुन्छ, त्यो चाहिँ राखेर गर्न सकिन्छ। अनि त्यही चाहिँ रेडिमेड बनाएर मार्केटमा नाम दिएको होइन, एसवाई प्यानल कोरियन प्यानल भनेको होइन। त्यो केही पनि खासमा तपाईँहरूले चाहिँ त्यो बोर्डहरू चाहिँ हेर्न जानुभयो भने सबैमा उस्ता उस्तै हुन्छ, तर उनीहरूको क्वालिटी अनुसारको फरक भयो। अनि त्यसमा चाहिँ अब झ्यालहरू त चाहिहाल्यो, झ्याल र ढोकाहरू अब हामीलाई एल्मुनियमको झ्याल र ढोका अब हामीले बुझ्ने भइसक्यौँ। अब त काठ त अहिले चाहिँ छैन होइन, छ तर अब अलिकति खर्चिनु पनि पर्यो, अनि यसो फ्री फेब्रिकेसनमा खासै हालिदिनु पनि, फेरि काठै हाल्न चाहनु भने एल्मुनियम बेसमा त एल्मुनियमको टेक्सचरवाला ठ्याक्कै बाहिरबाट हेर्दाखेरि काठै देखिन्छ, अहिले पनि बाहिर गेट पनि हेर्दा अब झुकिन्छ कहिले कहिले, कस्तो राम्रो काठको टेक्सचर, काठको यसो खानु भने टाइम टाइम बच्छ, त्यो चाहिँ फलामकै हो होइन मेटलकै हो। अनि त्यो पनि भयो, अब त्यसमा चाहिँ युपिभीसीको चाहिँ झ्यालहरू ढोकाहरू लगाउनु भने आवाज पनि कम आउँछ, त्यसपछि त्यो अलिक बलियो पनि राम्रो पनि भयो। अनि त्यो कुराहरू नै हाल्ने हजुरले भन्नुभएको प्यानल भनेको होइन, एसवाई प्यानल भनेको होइन, प्रिफ्याब भनेको होइन, बिल्डिङ खासै यही नै हो। अब के अरे वरिपरि खासमा सजिलो तरिकाले बुझ्दाखेरि फलाम प्रिफेब्रिकेटेड हो के त्यो भनेको है, अनि बाहिर केही बनाएर लिएर आएर इन्स्टल गर्नेलाई भन्छ कि, खासमा त बाँसको घर पनि प्रिफ्याब नै हो, प्रिफेब्रिकेटेड हो नि त, फेब्रिकेट गर्यो अनि त्यहाँ ल्याएर हाल्ने त
2: होइन,
3: अनि टाटीहरू पनि होइन त्यो पनि त्यही हो, अनि जस्ताहरू ठोक्ने पनि, तर हामीले चाहिँ त्यही बोर्ड हालेर स्यान्डविच प्यानलहरू हालेर बनाएकोलाई चाहिँ प्री फ्याब भन्न थाल्यो भने प्री फेब्रिकेटेड होइन, फ्याब भनेको त्यो हो। अनि त्यस कारणले चाहिँ त्यसमा चाहिँ अब कस्तो किसिमको मेटेरियलहरू र कस्तो किसिमको सामानहरू हाल्ने, कति हाल्ने, त्यही हिसाबले चाहिँ खर्चहरू तलमाथि हुने कुराहरू भयो। अहिले चाहिँ चलेको चाहिँ सजिलोको लागि त्यही चलेको,
2: सजिलो मात्र होइन कि तपाईँको सहुलियत पनि भयो, मतलब सस्तो पनि भयो। अघि हामी आउट अफ हाउसमा पनि हामीले कुरा गरे कि हामीले बाँसबाट पनि हामीले के बनाउन सक्छौ भनेर भन्नुभएको थियो टेक्सचरको।
3: मैले यो अल्टरनेटिभ कन्स्ट्रक्सन चाहिँ बाँसमा चाहिँ केही अध्ययन गरेको छु, अनि अब जस्तो इन्डियामा नर्थ इस्टतिर जानुभयो भने होइन, अब यो नागाल्यान्डहरू मिजोरम आसामहरूतिर होइन, अब बाँसैको बाट उहाँहरूले कतिहरू चिजहरू बनाउनुहुन्छ होइन, किनभने धेरै बाँस उहाँहरूसँग उत्पादन पनि हुन्छ, अनि नेपालमा पनि छ। अनि यो बाँसलाई चाहिँ अलिकति मोडिफाई गरेर हामीले चाहिँ काम गर्न सक्छौँ, अनि बाँसलाई त्यो पक्केर टाटीहरू जस्तो बनाएर, अनि यो जुन दुई किसिमले गर्न सकिन्छ, अब बाँसकै बिल्डिङ बनाउनु छ भने सबै फ्रेम हुन्छ नि, छाना बनाउने फ्रेमदेखि लिएर सबै खम्बाहरूदेखि लिएर सबै बाँसको बनाउन सकिन्छ। अर्को कुरो त्यो नबनाएर सबैतिर फलामको बनाउने फ्रेम, सबै फलामले मेटलले बनाउने, अनि बाँसले, अनि बाँसले बार्दाखेरि त्यहाँ चाहिँ भित्रबाट चाहिँ हामीले कतिपय ठाउँहरूमै काम पनि गरेका छौँ, अनि भित्रबाट चाहिँ प्लाई, बाहिर बाँसको फ्रेम हुन्छ, बाँसको कप्टेराहरू काटेर, अनि भित्रबाट चाहिँ प्लाई ठोकेर, अनि त्यसको सिलिङलाई पनि फल सिलिङ हाल्दा पनि भइहाल्यो, नत्र बाँसकै के अरे प्लाईकै फल सिलिङ गर्दा पनि भइहाल्यो, अनि रङ रोगन गर्ने भने त्यो पनि नेपालको परिवेशमा राम्रो हो, किनभने नेपालको प्रोडक्ट हो नि त, अनि त्यस कारण चाहिँ नेपाली प्रोडक्टमा चाहिँ हामीले चाहिँ त्यसलाई पनि बाँसबाट धेरै चिज कामहरू गर्न सकिन्छ। अथवा गाउँघरतिर त हामीले बाँसलाई लिपेको देख्छौँ नि होइन, अनि माटोले होइन, बाँसलाई त अलिकति थोरै सिमेन्ट र बालुवा मिसाएर मिक्स गरेर होइन, अनि थोरै जाली बीचमा राखेर, के अरे वायरमेस बीचमा राखेर त्यसलाई मजाले प्लास्टर गर्न पनि सकिन्छ, त्यसले गर्दाखेरि यो सिमेन्ट बोर्ड जस्तै प्रिफ्याबकै देखिन्छ पछि।
2: भनेपछि यो झन् धेरै सस्तो हुनु भयो,
3: त्यो चाहिँ केही सस्तो हुन्छ, बाँस कहाँ पाइन्छ, अब काठमाडौँमा बाँस महँगो छ, किनभने हामीले चाहिँ बाँस राम्रो बाँस चाहियो नि त, अनि यो राम्रो बाँस चाहिँ इलामको झापातिरको नै आउँछ, पूर्वतिरबाट आउँछ होइन, अनि राम्रो बाँस छ, अब कति बाँसहरू चाहिँ उता त त्यो बाँस सस्तो होला होइन, अब यहाँ चाहिँ अलिकति बाहिरबाट लिएर आउनुपर्ने महँगो होला, तर पनि बाँसलाई चाहिँ अब बाँसको घरमै बस्ने टहरोमा भन्ने लाग्छ मान्छेलाई, तर चाहिँ वास्तवमा बनाउन जाने हो भने त्यो त राम्रो चिज हो, रङरोगन गरेर बनाउँदाखेरि त राम्रो देखिन्छ,
2: स्वास्थ्यको हिसाबले पनि
3: स्वास्थ्य त एकदमै राम्रो,
2: सिमेन्टीमा त बात हुने
3: हो, त्यो सबै फालेर हामीले गर्न सक्छौँ, नेपाली प्रोडक्ट हो, नेपालकै होइन, बाहिर पैसा गइराखेको छ, मैले गर्न सकिने भयो अनि त्यो चाहिँ म इन्करेज गर्छु.
2: भनेपछि तपाईँको कर्नर स्टोन बिल्डरले पनि यो क्षेत्रमा तपाईँले अलि लभिङ गर्दै हुनुहुन्छ, तपाईँको सेवाकारी क्षेत्रमा यसलाई नै आधार बनाएर गइरहनु भएको छ कि अलि एडभोकेसी गरिरहनु भएको छ कि बाँसकोले पनि बनाउँदा राम्रो हुन्छ अथवा पिपिएफ गर्दा राम्रो हुन्छ भन्ने
3: हो. हामीले चाहिँ धेरै यो विषयमा अध्ययन र अनुसन्धान गरेका छौँ र गरेका कुराहरू हेरेका पनि छौँ र अलिकति सबलीकरणको हिसाबले चाहिँ अलिकति डिजाइनहरू मेटेरियलहरूलाई अलिकति राम्रो क्वालिटीको हिसाबले बनाएर गरियो भने होइन अब 10 वर्षसम्म राम्रै गरी चलेको बिल्डिङहरू मण्डली नै भनौँ पनि छन्, हामीसँग उदाहरण छन् र त्यसलाई चाहिँ बनाउनलाई अलिकति राम्रो डिजाइनहरू गऱ्यो भने बाँसको धेरै राम्रो देखिन्छ अझै अनि भित्रबाट चाहिँ त्यसलाई चाहिँ प्लाईहरू ठोकेर गर्दाखेरि त्यसको कुनै पालहरू पनि बन्द हुने भयो, राम्रो पनि हुने भयो अनि सुरक्षाको हिसाबले पनि बलियो हुने भयो र अरूहरू पनि केही हालेर मिलाएर गर्न सकिन्छ. त्यसले गर्दाखेरि अहिले चाहिँ सबै ठाउँतिर बोकेर लानुपर्ने मण्डली विशेष गरी सन्डे स्कुलहरूको अथवा मण्डलीहरूमा थप्नुपर्ने कुराहरू हुन्छ, बनाउनु पर्ने अब तलदेखि माथिसम्म जानुपर्ने हुन्छ कति ठाउँहरूमा. जस्तो हामी केही समय अगाडि हामी सिन्धुपाल्चोक पुगेका थियौँ अनि सिन्धुपाल्चोकबाट गाडी त मुस्किलले हामीले एकदम खतरा बाटो रहेछ लग्यौँ हामीले हाम्रो लगेको गाडी त, तर त्यहाँ मान्छेहरू त्यो गाडीको रुट पनि खासै छैन थियो अनि माथि डाँडामा पुग्नु पर्ने हुन्छ. माथि एउटा चाहिँ सानो मण्डली रहेछ अनि त्यो मण्डलीलाई चाहिँ अब तलबाट सबै सामानहरू बोकेर लानुहुँदा एकैचोटि यतैबाट बनाएर फ्रेमहरू सबै मेटल फ्रेम सबै बनाएर अनि उहाँहरूले चाहिँ आइडिया दियौँ हामीले अनि उहाँहरूले चाहिँ राम्रो उहाँले चाहिँ त्यो सिमेन्ट बोर्डहरू त हाल्नु भएको छैन, भुइँ राम्रो बनाउनु भयो, वरिपरि राम्रो किसिमले जस्ताहरू हालेर अनि राम्रो मण्डली बनाउन सक्नु भएको छ. त्यस कारणले उहाँहरूको आफ्नै जति साधन स्रोत थियो जति थियो धेरै कम्तीमै भनौँ एकदम कम्तीमा उहाँहरूले चाहिँ अलिकति आफै मिहिनेत गर्नुभयो. विश्वासीहरू थोरै भए पनि निकै मिहिनेत गर्नुभयो. जनश्रमदान उहाँहरूको निकै ठुलो थियो अनि जग्गा पनि कोही विश्वासीले दिनुभएको रहेछ र त्यो सिन्धुपाल्चोकमा चाहिँ त्यो भएको छ. उहाँले चाहिँ त्यही 4-4.5 लाखको हारिमा उहाँले चाहिँ बनाउनु भयो र अझ राम्रो त्यसलाई 1-2 लाख रुपियाँ थप्दियो भने होइन 6-7 लाखमा बोर्डहरू राखेर राम्रै चर्च बनाउन सकिन्छ र उहाँहरूको चर्च चाहिँ त्यो धेरै ठुलो भन्नाले अब 60-70 जना
2: भनेपछि तपाईँको
3: 80 जनाको हारहारी अट्नु होला.
2: 80 जनालाई 6-7 लाखमा उहाँहरूको श्रमदानले भयो भने त यदि तपाईँको सुझाव सल्लाह भयो भने त धेरै राम्रो हुने रहेछ. त त्यही कुराहरू हामीले काठमाडौँमा लिजमा लिने मण्डलीहरूलाई गर्न सक्यो भने त धेरै राम्रो हुने रहेछ. ठिक छ,
3: हो हामीले काठमाडौँ बेसको मण्डलीहरूलाई पनि गरेका छौँ र त्यो हिसाबले चाहिँ राम्रो पनि हुन्छ र अहिलेको आवश्यकता त्यो देखिन्छ. सबैलाई अब मण्डलीमा धेरै स्रोत साधन त हुँदैन आर्थिक रूपमा त्यो हिसाबले.
2: कार्यक्रमको अन्त्यमा आइसकेको छ, तपाईँलाई धेरै धेरै धन्यवाद है. धेरै खुसी लागेको छ कि हाम्रो यो प्यानल सम्बन्धी तपाईँले होइन कुराहरू गरिदिनु भयो. थोरै लगानीमा पनि हामीले मण्डली तयार गर्न सक्छौ भन्ने बारेमा भनिदिनु भएकोलाई धन्यवाद. तपाईँको थप पृष्ठभूमि अरू केही छ, तपाईँलाई के भन्न मन लागेको केही कुराहरू छ श्रोताबिन्दुको माझमा?
3: धन्यवाद. मेरो पृष्ठभूमि इन्जिनियरिङ पृष्ठभूमि हो र म चाहिँ पेसाले सिभिल इन्जिनियर हो र 32-33 वर्षदेखि यही निर्माण सम्बन्धी यही फिल्डमा काम गरिराखेको छु र मेरो उद्देश्य नै के छ भने केही कुराहरू मेरो चाहिँ अब समय अनुसार उमेर अनुसार ढल्के नै जाँदा र एउटा म विश्वासी मान्छे हो र मेरो पनि केही दायित्व हुन्छ नि यस समाजमा र मैले यो कन्स्ट्रक्सनलाई एउटा मिनिस्ट्रीको रूपमा पनि लगिराखेको छ. परामर्श विभिन्न ठाउँमा गइदिने गरिदिने यो कुराहरू छ र ठुलो बिल्डिङहरू बनाउनेहरूबाट म लिन्छु नै र सामान्य किसिमको गुजारा गर्नुपर्ने ठाउँहरूमा हामीले चाहिँ त्यसलाई चाहिँ फ्री अफ कस्ट नै गरेकै छौँ र त्यो एउटा चाहिँ मेरो सहायता गर्ने त्यो उद्देश्य छ भने अर्को कुरो मैले चाहिँ यो रेसिडेन्टल बिल्डिङहरू विशेष गरी काठमाडौँमा हामी बनाउँछौँ त्यो चाहिँ महँगो पनि हुन्छ, अलि चलेकै रेट हुन्छ मार्केटमा, अलिकति तलमाथि हो. अनि मेरो एउटा ड्रिम छ, एउटा भिजन छ, यहाँले भनिहाल्नुभयो म सेयर गर्न चाहन्छु. मेरो एउटा उद्देश्य छ कि यो काठमाडौँ वरिपरि नजिकै क्रिस्टियनहरूको एउटा कलोनी बनोस्, कमसे कम 100 बिल्डिङ बनोस्, 3 जतिको जग्गा एउटै डिजाइनहरूको, अनि बिचमा कम्युनिटी सेन्टर होस्, अनि त्यो चाहिँ जति कस्ट लागेको छ हामीले चाहिँ त्यसलाई नाफा नलिइकन सबैजना जुट्नु पनि सक्नुहुन्छ त्यसमा। त्यो अब धेरैजनाहरूलाई एउटा सामूहिक रूपमा पनि अगाडि बढ्न सक्नुहुन्छ, जो जसले पहल गर्नुभए तापनि होइन, म त्यसमा चाहिँ साथ दिन्छु। किनभने इसाईहरू विश्वासी जनहरू भाडामा बस्नुपर्छ, अर्को घरमा फाटोफुट्टा बस्नुपर्छ, विभिन्न किसिमका कुराहरू समस्याहरू पनि देखिन्छ। र एउटै ठाउँमा चाहिँ अलि धेरै नै विश्वासीहरूको घरहरू छ, अनि त्यही किसिमका सुविधाहरू पनि राखियो भने एउटा बीचमा प्रार्थना गर्ने हल हुनसक्छ, कम्युनिटी सेन्टर हुनसक्छ, सोसाइटी हुन्छ उहाँहरूको, मेरो एउटा क्रिस्चियन कलोनी बनाउने चाहिँ एउटा चाहिँ होस् भन्ने चाहिँ मेरो चाहिँ प्रार्थना चाहिँ छ।
2: धेरै राम्रो टेकनाथ सरले यो कुरा भन्नुभयो, अनि साँच्चै नै अहिले विश्वासी जनलाई पनि धेरै नै गाह्रो छ कि एउटा कोठा खोज्नुपर्ने, फेरि घरपट्टिले फेरि त्यहाँ सङ्गति गर्न पनि नदिने। यो हजुरको यो सपना चाहिँ, यो दर्शन चाहिँ परमेश्वरले पूरा गरिदिनु होस् भनेर म पनि भित्रदेखि नै म चाहना गर्दछु। हुन्छ अध्यक्ष सर, तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको एकदमै महत्वपूर्ण समय यो खेलकुद तथा विश्वासको कार्यक्रमलाई दिनुभएकोलाई धन्यवाद। जय मसी।
3: धन्यवाद, जय मसी समय दिनुभएकोमा।
2: हुन्छ श्रोताबिन, हामी हाम्रो समय सकिएको छ। हामी खेलकुद तथा कार्यक्रममा हाम्रो टेकनाथ शर्माज्यूसँग हामीले धेरै राम्रो कुराहरू गर्यौं। यो समय अब हामी छुटिनेछौ। सबैलाई जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ आजको कार्यक्रमबाट तपाईँ आशिषित हुनुभएको छ, र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ। र यो समय हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ। अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ र यो समय हामीले विदा माग्नुपर्ने बेला भइसकेको छ। अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ म पुनम विदा हुन चाहन्छु।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
2: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
1: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
2: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
1: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
2: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
1: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
2: पार्किङ र ग्रीन गार्डन भएको,
1: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
2: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
1: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
2: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
3: टाइम चेक, यति बेला रातिको 9 बज्यो।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम अन्तर बिन्ती।

तिमीहरू प्रेममा चल जसरी ख्रिस्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो। जय मसीह, नमस्ते। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा स्वागत छ। आत्मिक चंगाई तब हुन्छ तब तपाईँ आफ्नो समस्या त्यस्तो व्यक्तिसँग स्वीकार गर्नुहुन्छ जो त्यसलाई सम्हाल्न सक्ने गरी परिपक्व अनि तपाईँलाई नत्यान्न प्रतिबद्ध छ। प्रेममा चल्नु भनेको के हो त? तपाईँ प्रति परमेश्वरको अचूक प्रेम विश्वस्त हुनु, अरूलाई उहाँको प्रेम देखाउनु, त्यसपछि उहाँहरूको प्रेम स्वीकार गर्न सक्षम हुनु, तब मात्र तपाईँ आत्मिक रूपमा स्वास्थ्य बन्न सक्नुहुन्छ। तपाईँलाई चिनेक हदसम्म मात्र प्रेम गर्न सकिन्छ। जब तपाईँ आफ्नो जीवनको कुनै भाग गोप्य राख्नुहुन्छ, उहाँले तपाईँलाई प्रेम गर्छु भन्न सक्लान्, तर तपाईँले भित्रभित्रै त्यस्तो सोच्नुहुन्छ। यदि तपाईँ मेरो बारेमा सम्पूर्ण सत्यता थाहा पाउनुभयो भने तपाईँ मलाई प्रेम गर्नुहुने छैन। यसरी तपाईँ तिनीहरूको प्रेमबाट शक्ति प्राप्त गर्न र बलियो हुन समर्थ बन्नुहुन्छ। पापले हामीलाई अरूबाट अलग गर्छ अनि पाप र एक्लोपनले हामीलाई हाम्रो आत्मा र शरीरमा पनि बिरामी बनाउँछ। स्वीकार र त्यसपछि प्रार्थना अनि एकअर्कासँग र परमेश्वरसँगको सम्बन्धले हामीमा पवित्र आत्माको उपस्थिति ल्याउँछ र चंगाई दिन्छ। पूर्ण रूपमा चिनिनु र पूर्ण रूपमा प्रेम गरिनु नै हामीले एकअर्कालाई दिन सक्ने सबैभन्दा स्वास्थ्यकर उपहार हो। बाइबलले भन्दछ, तिमीहरू एकले अर्कासँग आफ्नो पाप स्वीकार गर, तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। हामी सबै क्षमा गरिएका र पापबाट छुटकारा पाउँदै गरेका मानिसहरू हौ। यदि कोही बुद्धिमान, बलियो, सुन्दर वा सफल भएकोले मात्र प्रेम गरिन्छ भने कसैले पनि सम्बन्धमा सुरक्षित महसुस गर्न सक्दैन। एकजना बाइबल शिक्षकले भन्नुहुन्छ, हाम्रो जीवनमा कुन व्यक्ति हाम्रो लागि सबैभन्दा महत्वपूर्ण छ भने जब हामी इमान्दार भई आफैलाई सोध्छौ, हामी अक्सर पाउँछौ कि तिनै व्यक्तिहरू हुन् जसले सल्लाह, समाधान वा उपचार दिनुको सट्टा हाम्रो पीड़ा बाँडचुड गर्ने अनि न्यानो र कोमल हातले हाम्रो घाउहरू छुने छनौट गरे। यसकारण आत्मिक स्वास्थ्यको लागि आफ्नो पाप स्वीकार गर्नु, एक अर्काको लागि प्रार्थना गर्नु महत्वपूर्ण छ। धन्यवाद श्रोता, यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
2: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
1: कहाँ छ?
2: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
3: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
2: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201696, 9841201696
3: र सरिता महर्जन 9841191094, 9841191094।
1: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैँ सजिलो सबै सजिलो, तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: जय मिश्री, नमस्कार। म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
2: अब प्रस्तुत छ कार्यक्रम नयाँ उदयको पुनः प्रसारण।

जयबेसी अनि नमस्ते. गुड न्यूज एफएम 105 थुप्रो मेगा हर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगा हर्जमा आइरहेका छौ. कार्यक्रम नयाँ उदयमा आएको छु. प्राविधिक मित्र सरोज राज वंशीज्यू र म अबको एक घण्टा यानि कि 2-3 बजेसम्म हामी तपाईँको रेडियो सेटमा रहनेछौ र परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू नै हामी गर्ने गर्छौं. र श्रोता मित्र, यो अवधिभरि निकै मिठा मिठा भजनहरू पनि हामीले ल्याएका छौं. शुरूआतमा दिलान मंगारले गाउनुभएको फेरि उस्तै भन्ने निकै नै मिठो भजन सुनाउँछौ.

आज श्रोता निकै अर्थपूर्ण वचन हामीले सुन्यौं दिलान मंगारको आवाजमा। फेरि उस्तै रहन हामीलाई मन पर्दैन, अनि परमेश्वरले पनि उस्तै रहेको चाहनुहुन्न। हामी संसारमा जब थियौं अनि परिवर्तित जीवन बिताएको परमेश्वरले चाहनुभयो र एपिसेकको चारअनुसार हामीलाई आमाको गर्भमा चुन्नुभयो र हामी परिवर्तन भयौं। परमेश्वरको चुनाव भएका व्यक्तिहरू चाहिँ परिवर्तन हुन्छन् र फेरि उस्तै रहँदैनन्। यहाँ एउटा भजन सुनिरहँदाखेरि हामीले यर्मियाको पुस्तकबाट चाहिँ मैले त्यो कुराहरू गर्न खोजिरहेको छु। यर्मियालाई परमेश्वरले जसरी अगमवक्ताको रूपमा चुन्नुभएको थियो अनि उहाँले भन्नुहुन्छ, यसैले म तल कुमारेको घरमा गएँ, त्यहाँ त्यसले आफ्नो चक्रामा केही बनाइरहेको मैले देखेँ, तर त्यसले बनाइरहेको माटोको भाँडो त्यसको हातमा बिग्रियो, यसकारण कुमारेले आफूलाई मन परे अनुसार अर्को भाँडो बनायो। हामी यर्मिया 18:3 यो कुराहरू हेरिरहेका छौं र तब परमप्रभुको यो वचन म कहाँ आयो, हे इजरायलको घरना, यस कुमारेले गरे झैं के म तलाई पनि गर्न सक्दिन र? परमप्रभु भन्नुहुन्छ, हे इजरायलको घरना, कुमारेको हातमा माटो भए झैं त पनि मेरो हातमा त्यस्तै नै छ। यदि कुनै बेला कुनै जाति अथवा कुनै राज्यको विषयमा त्यसलाई उखेलिदिन्छु, तोडिदिन्छु र सर्वनाश गरिदिन्छु भने मैले भनेको छु भने, यदि मैले चेतावनी दिएको जातिले आफ्नो खराबीदेखि पछितो गर्यो भने, मैले सोचेको विपत्ति देशमाथि ल्याउनदेखि म मेरो मन बदल्नेछु। यो भजन चाहिँ यसरी निकालिएको छ कि यर्मियालाई परमेश्वरले कुमारले कहाँ जा भनेर चाहिँ अराउनु भएको छ। त्यो समयमा जब अगमवक्ताहरूको समयमा, अहिले त हाम्रो हातमा बाइबल छ, त्यतिखेर चाहिँ परमेश्वरको आवाजहरू सुन्नको निम्ति अगमवक्ताहरू खड़ा गर्नुभएको थियो, कहिले काहीँ न्यायकर्ताहरू खड़ा गर्नुभएको थियो, कहिले यस्तै कुराहरूद्वारा चाहिँ परमेश्वरले आफ्नो योजना पूरा गर्न चाहँदै हुनुहुन्थ्यो। र यर्मियाको विषयमा हामीले कुरा गर्नुपर्दाखेरि, जब बेबिलोनीले यहुदीलाई क्याप्टिभिटीमा लगेको थियो, इजरायलीहरूलाई चाहिँ उनीहरूले गरेको अनज्ञाकारिताको कारणले गर्दाखेरि त्यो एउटा उनीहरूप्रति नराम्रो घटना घटेको थियो, त्यतिखेर यर्मिया चाहिँ लगिएको थिएन भन्ने कुरा हामी थाहा पाउँछौँ। यर्मियाको विषयमा हामीले कुराकानी गर्नुपर्दाखेरि चाहिँ, यर्मिया यरुसलेमको बाहिरी भागमा पर्ने अनातोत नाउँका एक पुजारी परिवारका सदस्य पनि थिए। सबैभन्दा लामो अगमवाणीका पुस्तकको लेखक यर्मियाले आफ्नो 40 वर्षभन्दा बढ़ी सेवामा यहुदाका अन्तिम 5 राजाका राजत्वकाललाई देखेका पनि थिए। उनी 700 शताब्दीको अन्त्यतिर बाँचेका थिए। उनले भविष्यवाणी गरी बताएका डरलाग्दा नतिजाहरू पूरा भएको देख्न पाए, अर्थात यरुसलेमको विनाश र मन्दिरको विनाश, साथै बेबिलोनका यहुदाका राजा र मानिसहरू कैदमा गएको घटना। उनले आफ्नो जातिलाई धेरै माया गरेका थिए। उनलाई यसरी न्याय र इन्साफको भविष्यवाणी सुनाउने इच्छा थिएन, तर परमेश्वरको वचन उनको हृदयमा आगो जस्तै गरी दन्किएको थियो। हामीले यर्मिया 20:9 यो देख्छौं र यसरी नै श्रोता मित्र, यर्मियालाई परमेश्वरले यो तरिकाले चुन्नु भएको थियो अनि उहाँले भन्नुहुन्छ, मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरे, मैले तँलाई जाति जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरे भनेर परमेश्वरले भन्नुभयो। यर्मिया एक साधारण पुजारीको घरानाबाट बिलङ गर्नुहुन्थ्यो र उहाँ यतिकै हिँडिरहेको बेला, अब गाउँघरमा के हुन्छ भने, गोठालो काम गर्ने, खेतीपातीको कामहरू गर्ने साधारण परिवारको एउटा पुजारी परिवारको व्यक्ति, अनि कुन समयमा यसरी हिँडिरहँदाखेरि यर्मियालाई चाहिँ परमेश्वरले चुन्नको लागि एउटा आवाज दिनुभयो। अनि त्यो दिन जब चुनावको दिन थियो अनि यर्मिया हिँडिरहेका थिए, परमेश्वरले यर्मियालाई बोलाउनु भयो, यर्मिया छक्कै गर्छन् अनि यर्मियाको जिउ एकदम गरुङ्गो भएर आयो र उनको जो चुनावलाई उनले एक्सेप्ट गर्न सकेनन्। उहाँले भन्नुभयो, म परमेश्वरको काम गर्न सक्दिनँ, म त बच्चै छु, म बोल्न पनि जान्दिन। यसरी यर्मियाले चाहिँ आफूले नकारेका कुराहरू थाहा पाउँछौ र अन्त्यमा फेरि त्यही यर्मियाले के भन्छन् भन्दाखेरि 20:9, यदि मैले परमेश्वरको वचनको चाहिँ बोलिन भने हृदयबाट एउटा आगो धन्केको जस्तो हृदयमा हुँदछ, मैले नबोलिकन सक्दै सक्दिनँ। यो कुराले हामी के थाहा पाउँछौ भन्दा श्रोता मित्र, हामी आज्ञाकारितामा हिँड्नुपर्छ, साथै यदि परमेश्वरको चुनावमा हामी पर्नेछौ भनेदेखि चाहिँ कुनै न कुनै तरिकाले हामीलाई उहाँले चलाउनुहुन्छ। हामी प्रत्येकको निम्ति उहाँको योजना छ,
असल योजना, जस्तै म यहाँ छु, मैले आफ्नो आवाजद्वारा परमेश्वरको महिमा गर्न पाएको छु, यो पनि उहाँले दिनुभएको वरदानद्वारा हो। मलाई माध्यम मात्रै बनाउनु भएको, मैले केही पनि गर्न सकेको होइन। परमेश्वरको चुनावमा परेको हुनाले उहाँले दिनुभएको काम मात्र हामीले गरेका हौं। त्यसैले गर्दाखेरि परमेश्वरको चुनाव भयो भनेदेखि चाहिँ गर्दिन भनेका कुराहरू पनि गर्नुपर्ने रहेछ। यो चाहिँ हामी आफैले कति समयमा अनुभव पनि गरेका छौं। म चाहिँ प्रचारमा जान्न अथवा म चाहिँ यो काम गर्दिन भन्दाखेरि पनि परमेश्वरले चाहिँ फेरि पनि बोकेर हामीलाई त्यसै ठाउँमा ल्याउनुहुन्छ, किनभने हाम्रो जीवनबाट परमेश्वरको योजना पूरा हुनुपर्नेछ। त्यसैले यसैको पुस्तकले बारम्बार भन्दछ, मेरो नजरमा तिमीहरू अनमोलका छौ, र आज म पनि अनमोलको छु परमेश्वरको नजरमा। हाम्रो टेक्निसियन मित्र अनमोलको, हामी यहाँ सराउन्डिङमा जति साथीहरू छौं सबैजना परमेश्वरको नजरमा अनमोलको भएको हुनाले हामी प्रत्येक विभिन्न अंग हौ, र हामी सबैले परमेश्वरको कार्यभार चाहिँ निभाउनुपर्छ र कर्तव्यलाई पूरा गर्नैपर्ने हुन्छ। र यर्मियाले यसरी नकार्दाखेरि, अनि यर्मियाले चाहिँ परमेश्वरको वचन फेरि नबोलिसकेनन्, यसरी अनायासै हिँडिरहेको व्यक्तिलाई परमेश्वरले टपक्क टिपेर अगमवक्ता बनाउनुभयो, जसलाई त्यत्र यो इजरायलीहरूको विरूद्धमा जुन अगमबाणीहरू तैले गर्नुपर्छ भनेर भन्नुभयो, किनभने इजरायलीहरू आज्ञाकारितामा नभएर अनज्ञाकारितातिर ढल्किरहेको कारणले गर्दा परमेश्वर रिसाउनुभयो। त्यसैले आज यहाँबाट हामीले सिक्ने धेरै कुराहरू छन् श्रोता, र अन्तत हामी परमेश्वरलाई महिमा नदिइसक्दैनौ। यर्मियाले जसरी मेरो चुनाव यो चाहिँ नो भनेका थिए, उहाँले नकारेका थिए, तर उहाँले चाहिँ गर्नै पर्ने भयो। त्यसरी आज परमेश्वरको महिमा हामी यही कारणले नै गर्दछौ। र फेरि पनि हामी एउटा निकै नै मिठो भजन गाउँछौ, बिहान तपाईँको करुणाको भन्ने बोलको भजन फेरि सुनाउँछौ।

राजा दिरान बंगारकै आवाजमा हामीले फेरि पनि अर्को दोस्रो भजन सुनेका थियौं, बिहान तपाईँको करुणाको स्तुति म गर्छु, होइन तपाईँको करुणाको चर्चा गर्छु, अनि दस्तारे सारङ्गी र वीणाको मृदुलयमा हामीले कसरी सक्छौं परमेश्वरको महिमा गर्नुपर्छ। तपाईँसँग गिटार होला अहिलेको समयमा, होइन तबला होला, होइन हार्मोनियमहरू होला, किबोर्डहरू होला, आधुनिकतामा गएर पनि हामीले परमेश्वरलाई महिमा दिन सक्छौं, तर बाजा गाजा उही हुन् तर परमेश्वर चाहिँ राजा गाजा बदलिए पनि परमेश्वर चाहिँ हुने हुनुहुन्छ। परमेश्वरलाई ताली बजाएर मात्रै पनि महिमा दिन सक्छौ, मिठो आवाज नभए हाम्रो नमिठो नराम्रै स्वरले पनि परमेश्वरको महिमा हामीले गर्न सक्छौ, र हामीले कस्तो तरिकाले चाहिँ उहाँलाई खुसी पार्ने हो भन्ने कुरा चाहिँ जान्नुपर्ने हुन्छ। र यर्मियाले पनि एउटा नतमस्तक भएर चाहिँ भन्नु परेको थियो, मैले त तपाईँको वचन नबोलिकन सक्दै सक्दिन। र हामीले प्रेरितको पुस्तकमा पनि हेर्यौं भने चुनावको विषयमा त्यहाँ हामी देख्छौ सदा 9:11 भन्छ, तब प्रभुले तिनलाई भन्नुभयो, उठ र सिधा नामक गल्लीमा जाऊ र त्यहाँ यहुदाको घरमा सावल नभएका टार्सस निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्। तिनले दर्शनमा हननिया नाउँ भएका एकजना मानिस भित्र आएर तिनले दृष्टि पाउन् भनेर आफूमाथि उनका हात राखेका देखेका छन्। तर हननियाले भने, प्रभु, यी मानिसले यरूशलेममा तपाईँका सन्तानहरूलाई कति धेरै खराबी गरेका छन्। सो मैले धेरैजनाबाट सुनेको छु, यहाँ पनि तपाईँको नाउँ लिने सबैलाई बाँच्ने अधिकार मुख्य पुजारीहरूबाट तिनले पाएका छन्। तर प्रभुले तिनलाई भन्नुभयो, जाऊ, किनकि अन्य जातिहरू, राजाहरू र इजरायलका सन्तानका सामुने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन्, किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ सो म तिमीलाई देखाउनेछु। साउलको विषयमा जब उहाँको जीवन परिवर्तन भएको थिएन, हामीले शुरूआतमा एउटा गीत सुन्यौं, फेरि उस्तै रहन कहाँ सक्छु र, साउल चाहिँ उस्तै रहन सकेनन्, पाउल भनेर परमेश्वरको महिमाको काम गरे, दुःख कष्ट पनि भोगे। शुरूमा साउल हुँदाखेरि अरूलाई दुःख दिने व्यक्ति, अनि पाउल बनिसकेपछि प्रभुको निम्ति आफूले कष्ट भएका कुराहरू त्यहाँ देख्छौं। त्यसैले यहाँ चाहिँ परमेश्वरले भन्दै हुनुहुन्छ, उसले मेरो निम्ति कस्तो कष्ट भोग्नुपर्छ, जाऊ, किनकि अन्य जाति र राजाहरूका इजरायलका सन्तानका सामुने मेरो नाउँ प्रचार गर्न तिनलाई मैले छानेको छु। चुजन भेसल भनेर अङ्ग्रेजीमा भनिन्छ, उहाँलाई चाहिँ एउटा चुजन भेसलको रूपमा, जस्तै स्वतः हामीले घरमा आफूलाई मन परेका कुराहरू चाहिँ रोजिएर बजारबाट लान्छौं, होइन कहिलेकाहीँ डेकोरेशनका सामानहरू भए, अनि हामीले चाहिँ त्यो भेसल लगेर फूलदान सजाउनको लागि हामी लान्छौं फूलहरू राखेर, त्यो हामीलाई मन परेका कुराहरू चाहिँ रोज्छौं। परमेश्वरले तपाईँ र म जस्तो मानिसलाई आज कति मन पराउनु भएको छ, होइन होला हाम्रो अनुहार राम्रो नहोला, हाम्रो बानी बेहोरा राम्रो नहोला, हामीले लगाएका वस्त्रहरू राम्रा नहोलान्, हामीले हिँडेका बाटोहरू नराम्रा होलान्, तर पनि परमेश्वरले भन्नुहुन्छ योहन्ना 15:16 तिमीले मलाई चुनेको होइन, मैले तिमीलाई रोजे। हाम्रो परमेश्वर कति महान हुनुहुन्छ, तपाईँ र म आज यो रिजर्भ गर्ने योग्यको पक्कै पनि होइनौ, रिजर्भ गर्दैनौ यी कुराहरूलाई, अनुग्रह पाउने योग्यको पक्कै पनि होइनौ। म त आफूलाई एकदमै निचो दर्जामा राख्दछु, किनभने मैले परमेश्वरको महिमा गर्ने योग्यको म मान्छे नै होइन, तर परमेश्वरले यसरी योहन्ना 15:16 भने चाहिँ चुन्नुभयो र आज म खुसी छु। त्यसैले श्रोता मित्र, तपाईँ र मलाई पनि आज उही व्यवहार गर्नुहुन्छ परमेश्वरले, पाउललाई जस्तो प्रेम गर्नुभयो तपाईँ र मलाई पनि त्यस्तै प्रेम गर्नुहुन्छ। र पाउलले जब साउल भनेर दुःख दिइरहेका थिए, यहाँ मानिसले त भनेका छन्, हननियाले भनेका छन्, यी मानिसले यरूशलेममा तपाईँका जनहरूलाई कति दुःख दिएका छन्, यस्तो मानिस पनि चुनिएको हुन सक्छ र भनेर भन्दैछन्। तर प्रभुले भन्नुभयो, होइन, मैले त्यसलाई चुनेको छु, उसले चाहिँ मेरो निम्ति धेरै दुःख अनि भोग्नुपर्छ। साथी नै पाउलले धेरै कष्टहरू भएको हामी देख्छौं स्वतः, पाउल झ्यालखानामा पनि गए, पाउललाई ठिगुरोमा पनि हालियो, कति कुटियो पिटियो, होइन आज कसैले तपाईँ र मलाई अनायासै पीड्छ भने, प्रभुको बाटोमा हिँड्दै गर्दा पीड्छ भने, पक्कै पनि हाम्रो जब शरीर दुख्छ अनि हामी एउटा हाम्रो भनौँ न बेइज्जती भएको हामीलाई महसुस हुन्छ, हामीलाई कति गाह्रो हुन्छ सहनलाई, होइन पाउलले यस्ता दुःखहरू सहेका छन् प्रभुको निम्ति। तर वचनले चाहिँ हामीलाई के भन्छ भने, यदि
असल गरेर पनि असलको खातिर अथवा परमेश्वरको खातिर प्रभुको खातिर चाहिँ हामीले दुःख भोग्छौँ भने यो चाहिँ तिमीहरूको निम्ति आशिषको कुरा हो भनेर भनिएको छ। त्यसैले हाम्रो जीवन त्यतिकै परिवर्तन हुँदैन स्वतः, धेरै स्ट्रगल धेरै संघर्ष हाम्रो जीवनमा हुनुपर्छ। आज भनिन्छन् संसारमा धेरै हार्ड लेबरिङ गरेर मानिसहरूले चाहिँ धनहरू आर्जन गर्छन्, विद्याहरू आर्जन गर्छन्, शैक्षिक योग्यतामाथि उठाउँछन्। सजिलो छैन यसको निम्ति चाहिँ हार्ड लेबरिङ चाहिन्छ। त्यस्तै परमेश्वरको महिमा गर्नको निम्ति परमेश्वरको राज्यको निम्ति तयारी हुनको लागि पनि हामीले धेरै कुराहरूको जानकारी हामीमा हुनुपर्छ। पक्कै पनि परमेश्वरले मलाई किन चुन्नुभयो, स्वर्ग र पृथ्वी परमेश्वरले किन बनाउनुभयो, अनि परमेश्वरको योजना मानिसको जीवनमा के छ, अनि भोलि गएर हाम्रो अन्त कसरी हुन्छ र हाम्रो अनन्त जीवन कहाँ गएर हामी रहनेछौं, इत्यादि कुराहरू बाइबलमा दिएको छ। जब हामी उत्पत्तिदेखि प्रकाशसम्मको रहस्यलाई बुझ्छौं अनि हाम्रो जीवनको अर्थलाई पनि बुझ्न सक्छौं। त्यसैले गर्दाखेरि आज हामीले चाहिँ हाम्रो चुनावमा दाजु पावलले जस्तो यर्मियाले जस्तो कहिले काहीँ नकार्छौं पनि होला, होइन, प्रभु म साँच्चै नै अयोग्य थिएँ तर तपाईँले चुन्नुभयो, म यो गर्न सक्छु र भन्दाखेरि त्यही गर भनेर परमेश्वरले भन्नुभएको कति अवस्थाहरू हाम्रो जीवनमा पनि छन्। त्यसैले गर्दा नै फेरि पनि यतिखेर कार्यक्रम नै आउँदैन एउटा निकै नै मिठो गीत सुनाउँछु। हामी यतिखेर यर्मियाका कुराहरू पनि गरिरहेका छौँ, विभिन्न उदाहरणहरू पनि गरिरहेका मैले भनिरहेको छु। यतिखेर एउटा गीत सुनाउँछु, त्यसपछि आउनेछु।

हजुर, अर्थपूर्ण भजन पछि फेरि पनि स्वागत गर्न चाहन्छु श्रोताभित्र भित्र गुड न्यूज एफएम प्रसारणमा कार्यक्रम नयाँ उदय सन्देह हुन्छ। कार्यक्रम नयाँ उदय परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू गर्ने कार्यक्रम हो र हामी यस कार्यक्रममा बाइबलमा निहित रहेर बाइबलका कुराहरू नै बोल्ने गर्छौं जसले उत्साह दिन्छ, आशा दिन्छ, किनभने हाम्रो जीवनै यसैमा छ। मेरो जीवन तपाईँमा छ, मेरो बल तपाईँमा छ, तपाईँमा भनेर हामी जसरी भजन गाउँदछौं अनि परमेश्वरले बोल्नुभएको वचनसँग हामी ट्याली गरेर हेर्दाखेरि उहाँसँग कुराकानी गरिरहेको आभास हामीलाई हुँदछ र हामीलाई यसरी चुन्नु भएको छ कि आज हामी त यति सौभाग्यशाली छौं, यति अचम्मको व्यक्ति बनेका छौं, हाम्रो खुशीको सीमा नै हुँदैन। पहिले पहिले जब परमेश्वरलाई नपाउँदाखेरि मैले पनि येशु ख्रिस्टले चाहिँ धेरै ठूलो शान्ति दिनुहुन्छ संसारले दिने भन्दा अर्कै शान्ति भन्दाखेरि मलाई अचम्म लाग्दथ्यो। कस्तो शान्ति होला? शान्ति त एकैछिन आउँछ, गइहाल्छ। मैले जहिले पनि भन्ने गर्छु घरमा पनि खुसीको माहौलहरू केही समय आउँछ तर दुःखको माहौल चाहिँ बढी आइरहेको हुन्छ अनि खुसी लिएर एउटा पाहुनाको रूपमा खुसी आउँदछ भने अनि दुःख चाहिँ धेरै लामो समयसम्म बसिरहन्छ। अनि यसरी संसारमा भएका कुराहरू चाहिँ यो सबै कुरा क्षणिक हुन्छन् र एकैछिनको खुसी मात्र प्राप्त गर्छौं भने परमेश्वरले चाहिँ साँच्ची नै हामीलाई अनन्तको आनन्द दिनुहुँदो रहेछ। यो कसरी भन्दाखेरि चाहिँ हाम्रो हृदयमा जब प्रभु येशु ख्रिस्ट रहनुहुन्छ अनि परमेश्वरले भन्नुभएछ कोरिन्थीको पुस्तकमा पनि तिमीहरू परमेश्वरको मन्दिर हौ र पवित्र आत्माको मन्दिर भएको हुनाले हाम्रो हृदयमा जसरी उहाँको पवित्र आत्माले वास गर्दछ र हामी चाहिँ उहाँको हुन्छौं र उहाँलाई नै सोचिरहन्छौं, उहाँकै राज्यका कुराहरू बुझिरहन्छौं, कसैले परमेश्वरका कुराहरू गर्यो भने त्यही सुनेर रहिरहन्छौं, गीत भजनहरू पनि हामी त्यस्तै सुन्छौं। त्यसैले गर्दाखेरि आज हामी किन त्यस्तो भयौं भन्दाखेरि हामी चुनिएको व्यक्ति रहेछौं नि त। त्यसैले गर्दा आज हामीलाई संसारका कुराहरू फिका लाग्दछ अनि अनन्तको शान्ति त्यसमा पाइँदो रहेछ भन्ने कुरा चाहिँ मैले पनि पत्ता लगाएँ। आज मेरो घरमा चाहिँ टेलिभिजनहरू खोलिन्छ तर टेलिभिजनमा मेक्सिमम कुरा चाहिँ मैले चाहिँ वर्सिपका कुरा गीतहरू म चाहिँ गीत भजनमा धेरै मन पराउने व्यक्ति भएर गीत भजनमा धेरै तल्लीन रहने मानिस भएको हुनाले म चाहिँ वर्सिपका भजनहरू खोजिकन हेर्न मन लाग्छ अनि म त फुर्सदै हुँदैन, अरू कुरा हेर्नको लागि फुर्सदै हुँदैन। म नेचर प्रेमी भएको हुनाले बोट बिरुवा सम्बन्धी एनालाइसिसहरू पनि गर्न मन लाग्छ, फूलहरूको बोटहरू हेर्न मन लाग्छ, परमेश्वरलाई नै धन्यवाद दिन मन लाग्छ। अनि विशेषत टेलिभिजनमा हेर्दाखेरि युट्युबमा गएर मैले वर्सिपका कुराहरू जुन परमेश्वरलाई महिमा दिएको छ ती कुराहरू हेर्ने गर्छु। यो एउटा यसले चाहिँ मलाई पोजिटिभ ऊर्जा पनि दिएको छ श्रोता। म जब डिप्रेसिभ मोडमा हुन्छु, जब म फ्रस्ट्रेटिभ मोडमा हुन्छु त्यतिखेर परमेश्वरले दिनुहुने आनन्दलाई महसुस गर्छु। अरूले गरेको वर्सिपद्वारा पनि म परमेश्वरको नजिक जान सक्छु र त्यसैले आज चाहिँ परमेश्वरलाई धन्यवाद दिनुपर्छ किनभने हामीले इन्टरनेटबाट पनि धेरै राम्रा राम्रा भजन सुन्न पाउँछौ, परमेश्वरलाई महिमा दिइरहेको वर्सिपका कुराहरू हेर्न पाउँछौ। यो त अचम्मको कुरो हो नि त। पहिले पो हामीसँग त्यस्ता साधनहरू थिएनन्। त्यसैले म त के भन्छु भने मिडियालाई धन्यवाद दिन्छु अनि यो के अरे जुन सामाजिक सञ्जाललाई म धेरै धन्यवाद दिन्छु किनभने सामाजिक सञ्जालको कारणले गर्दाखेरि अमेरिकामा गइरहेको वर्सिप आज मैले हेरेर आनन्द हुन पाएको छु, परमेश्वरलाई महिमा भएको छ। त्यसरी हामीसँग भएका समयलाई हामीले व्यतीत गर्नुपर्छ सदा। तपाईँसँग तपाईँ फुर्सदिलो समयमा के गर्नुहुन्छ? तपाईँ चुनिएको जन हो, अन्य कुराहरू गर्न पक्कै पनि मिल्दैन। ख्याल ठट्टाका कुराहरू नगर भनेर भजन सँगै कथ्यायमा हामीलाई भनिएको छ। परमेश्वरले यदि तपाईँले गर्नुभएका कार्यहरू मन पराउनु भएन भने तपाईँको हालत के हुन्छ र मेरो हालत के हुन्छ? परमेश्वरलाई मनपर्ने ग्रहण योग्य बलिदान दिन सकेनौँ भनेदेखि हाम्रो जीवन पक्कै पनि अमिलो हुन्छ, हामी आशिषबाट वञ्चित हुन सक्छौं। त्यसैले गर्दा हामीले लिजर टाइमहरू भनेर भनिन्छ नि फ्री टाइमहरू कसरी बिताइरहेका हुन्छौं? घरमा तपाईँको परिवार होला, घरमा बिताउने मेक्सिमम टाइम चाहिँ तपाईँले टेलिभिजनै हेरेर वर्सिपका कुराहरू सर्मनहरू हेरेर बिताउन सक्नुहुन्छ, अन्य कुराहरू चाहिँ हेर्दै नहेर्ने हामीले त्यस्ता कुराहरूलाई एभोइड नै गर्नुपर्छ टोटल्ली। मेरो जीवनबाट त्यो गर्ने कोसिस गर्दै थिएँ, अहिले टोटल्ली नै एभोइड भएको छ। त्यो कसरी हुँदो रहेछ भन्ने कुरा म तपाईँहरूलाई सुनाउँछु। पहिले चाहिँ मलाई संसारका गीतहरूले आनन्द दिँदथ्यो
अनि कति गायक गायिकाहरूलाई मन पनि पर्दथ्यो, उहाँहरूको गीतहरू खोजी खोजी गर्न पर्थे। युट्युब आएपछि त धेरै म मलाई मन परेको सिंगरहरूको भजन गीतहरू म सुन्छु भनेर सेकुलर गीतहरू भन्ने मेरो एउटा उद्देश्य थियो। तर प्रभुले यस्तो मन हालिदिनु भयो कि त्यहाँ चाहिँ कुनै अर्थ छैन, त्यहाँ चाहिँ जीवन छैन, त्यो नसुनै छोरा, यस्तो किसिमको आवाज परमेश्वरले दिनुभयो। अनि अचम्म लाग्छ परमेश्वरले गर्नुभएको परिवर्तन देख्दाखेरि। जसरी अघि हामीले यर्मियाको पुस्तकमा कुमारले बनाइरहेको माटोको भाँडोलाई सम्झन्छु, त्यहाँ बिग्रन्छ अनि फेरि परमेश्वरले आफ्नै इच्छा अनुसारको बनाउनुहुन्छ। म त त्यो माटो त हुने, अनि रिप्रेजेन्ट गर्दैछ त्यहाँ इजरायलीसँग चाहिँ माटोसँग तुलना परमेश्वरले त्यहाँ गर्दै हुनुहुन्छ। मेरो हातको काम हो तिमीहरूलाई बनाउने, तिमीले असल गर्यो भने म यही हातबाट असल इनाम दिनेछु, र तिमीहरूले खराबीतिर ढल्क्यो भनेदेखि चाहिँ तिमीहरू नाश पनि हुन सक्छौ। त्यो काचाक कुचुक बनाएर चाहिँ हामीले त्यो माटोको भाँडोलाई चाहिँ फ्याँकिदिन पनि त सक्छ नि, होइन? कुमारले कुमारीको अधिकारको कुरा हो, मलाई किन यस्तो बनायो भनेर भन्न सकिँदैन। वचनमा भनिएको छ आदरको भाँडो बन्नुपर्छ हामी, सो त हाम्रो जब आचरण सुध्रिँदैन हामी आदरको भाँडो कहिले पनि बन्न सक्दैनौ। त्यसरी तपाईँहरू मेरो आचरण सुध्रिएपछि न हामी आदरको भाँडो बन्न सक्छौ। आचरण कसरी सुध्रिनुपर्छ भन्दाखेरि विलापको पुस्तकमा यर्मियाले हेर सबै कुरा नयाँ भइसकेका छन् भनेर भनेको छ। तपाईँ र म चाहिँ पुरानै कुराहरूमा हिँडिरहेका छौँ भने नयाँ कहिले बन्ने, होइन? त्यसरी नयाँ बन्दाखेरि परमेश्वरलाई भन्दा हामीलाई बढी फाइदा छ, किनभने हामी धेरै आशिष पाउँछौ। पहिलो पत्रसको पुस्तक 2:9 भन्छ, तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारी गिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ, र उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदयको ज्योतिमा ल्याउनुभयो ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। आज मैले परमेश्वरलाई चाहेको छु र मलाई कसैले सोधे भने परमेश्वरको हो, तिमीले विश्वास गरेको परमेश्वरको बारेमा भन भन्दाखेरि मलाई एकदम मजा लाग्छ, रमाइलो लाग्छ त्यो भन्नको निम्ति, किनभने सत्य कुरा भन्नको लागि कसैसँग हामीले डर मान्नुपर्ने छैन। र परमेश्वरले भन्नुभयो हामीलाई चुन्नुभयो अरे, हामीलाई राजकीय पुजारी गिरी पवित्र जाति पो बनाउनु भएको छ, त हामी उहाँको राज्यमा यसरी बस्नेवाला छौं। अनि हाम्रो लर्तरु हिँडाई त हुनुहुँदैन नि त, हामीले अलिकति संसारलाई दिँदै समय अनि फेरि परमेश्वरलाई दिँदै, अहिले चाहिँ हाम्रो के भएको छ भन्दाखेरि उब्रेको समय चाहिँ प्रभुलाई दिने अनि यो कार्यहरू चाहिँ बन्द गर्नुपर्छ, प्राइम टाइम चाहिँ परमेश्वरलाई दिनुपर्छ, र अरू उब्रेका टाइममा चाहिँ हामी संसारका कामहरू गर्न सक्छौ। र हामीलाई यसरी चुन्नुभयो राजकीय पुजारी गिरी बनाउनको निम्ति, र भन्नुहुन्छ एकपल्ट तिमीहरू प्रजा थिएनौ तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ, एकपल्ट तिमीहरूले कृपा पाएका थिएनौ तर अब तिमीहरूले कृपा पाएका छौ। प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्माको विरूद्धमा लड़ाई गर्न शारीरिक अभिलाषाहरूबाट अलग रह। यसरी इजरायलीहरूलाई चाहिँ परमेश्वरले कति अवस्थामा सम्झाउनुभयो, र पत्रसले पनि यहाँ चाहिँ लेखेका पत्रमा चाहिँ आज तपाईँ र मलाई सम्झाउँदै हुनुहुन्छ, हामी चाहिँ अन्य जाति भएर पनि परमेश्वरले चुन्नुभएको हो, नभए सबैभन्दा पहिले चाहिँ इजरायली जातिलाई परमेश्वरले चुन्नुभएको हो, र इजरायली जातिहरूले ठेस खाएको कारणले गर्दा त्यो हाँगाहरू भाँचिन गएर हामी कलमी बाँधिन गएका हौ। हामी चान्सका मानिसहरू हौ, चान्समा परेका मानिसहरू हौ, हामीलाई चाहिँ उनीहरू चाहिँ टुटेको ठाउँमा जोडिन पुग्ने हामीले त्यो सौभाग्य पाएका हौ। त्यसैले गर्दाखेरि चाहिँ परमेश्वरको वचनले भन्दछ जरालाई विचार गर, तिमीहरू टाँसिएको चाहिँ हाँगा टाँसिएको हो, त्यो कलमी बाँधिएको हो, तर जुन जराबाट सम्भागी हुन्छौ त्यहाँबाट राम्रो तरिकाले लिएर त तिमीहरू स्वस्थ बन्न सक। याद गर तिमीहरू घाँसिएका हो, टुट्न पनि सक्छौ, परमेश्वरले यसरी भन्नुभएको छ, र पतन हुन पनि सक्छौ। त्यसैले हामीले होस गर्नुपर्छ सदा हामी त घाँसिएका हाँगाहरू हौ, र बडो बलियोसँग पक्रिनुपर्छ त्यो हाँगालाई। कलमी बाँधिएकोले धेरै फुर्ती गर्न मिल्दैन, कलमी बाँधिएका कुराहरू त केही कुराको ठेस लाग्यो ठोकर लाग्यो भने पनि भाँचिन सक्छ, त्यो जेन्युन जस्तो पक्कै पनि हुँदैन, त्यो के भन्छ प्योर जस्तो हुँदैन, होइन शुद्ध हुँदैन त्यसमा। त्यसले गर्दाखेरि साँचो हाँगामा हामी कलमी बाँधिन गएका छौँ,
त्यसैले गर्दाखेरि भन्नाले चाहिँ हाम्रो आचरणहरू सुधारिसकेपछि फेरि पापहरू गर्न हुँदैन। हिब्रूको पुस्तकले हामीलाई भन्दछ, सत्यताको ज्ञान पाएर पनि बराबर तिमीहरू पाप गर्छौ भनेदेखि चाहिँ त्यसको निम्ति कुनै बलिदानहरू अब बाँकी छैन है भन्नुभएको छ। त्यसैले हाम्रो प्रश्न चाहिँ के हुन्छ भने परमेश्वरले 70 गुणा 70 पल्टसम्म क्षमा गर भन्नुभएको छ। मेरो परमेश्वर क्षमाशील हुनुहुन्छ, मैले कति व्यविचार गरे पनि, जति मैले गल्ती गरे पनि क्षमा गरिहाल्नुहुन्छ नि भन्ने हाम्रो इच्छा होला, तर त्यो होइन। हामीलाई हिब्रूको पुस्तकले प्रश्नसँग भन्दछ, यदि सत्यताको ज्ञान पाएर पनि त्यो फेरि असत्यतिर नै पापमा नै डुबिबस्छौ भने अब चाहिँ तिमीहरूले चढाएको बलिदान म ग्रहण गर्ने छैन भन्नुभएको छ। त्यसैले हामीले जानी जानिकन यदि गल्ती गर्छौ भने परमेश्वरले हामीले चढाएको बलिदान लिनुहुन्न। र सजिलो भने पक्कै छैन श्रोता, जुनसुकै काम गर्न पनि गाह्रो छ। अन्त विश्वासमा हिँड्नु त सबैभन्दा ठूलो गाह्रो कुरो हो, किनभने यसमा जीवन छ। संसारका कुराहरू केही पाउनको निम्ति त हामीले लोकसेवा पास गर्नको निम्ति कति महिनौदेखि प्र्याक्टिस गरेर त्यहाँ नाम निकाल्नको निम्ति हामीलाई कति गाह्रो पर्छ, कति पढ्नुपर्छ हामीले, होइन? परमेश्वरको राज्यको अभ्यास गर्नको निम्ति, राज्यमा जाने अभ्यास गर्नको निम्ति त हाम्रो हामीले वचन मात्रै पढेर भएन। यो वचन चाहिँ अर्काको लागि नभएर तपाईँको लागि हुनु पर्यो। अनि किनभने वचन चाहिँ ऐना हो, जब ऐनामा हामी अगाडि उभिन्छौ ऐनाले जहिले पनि सत्यता बताउँछ। सबैभन्दा संसारमा सत्यता बताउने ऐना जस्तो लाग्छ हाम्रो शारीरिक जीवनमा चाहिँ, किनभने ऐनाको अगाडि उभिँदाखेरि मेरो अनुहारमा लागेको कालो दागहरू अनि शरीरमा नमिलेका लुगाहरू म सबै देख्न सक्छु अनि ढाकाठुक्क मिलाउन सक्छु। त्यसैले परमेश्वरको वचन पनि हाम्रो जीवनको निम्ति ऐना हो। जब हामी हेर्छौं र हाम्रो जीवन कहाँ बिग्रेको छ हामी ठ्याक्कै मिलाइहाल्नुपर्छ। त्यसरी नै परमेश्वरले ऐनारूपी वचन स्वर्गीय पत्र तपाईँले मेरो निम्ति दिनुभएको छ। यसमा शक्ति छ, यसमा जीवन छ, यो चलिरहन्छ जीवित भएको हुनाले। त्यसैले गर्दाखेरि यो बाइबलको वचन चाहिँ मानिसले देखेको भए पनि यसमा जीवन भएको हुनाले यो चलि नै रहन्छ भनेर हामीले सोच्नुपर्ने हुन्छ। कार्यक्रम नयाँ उदयमा हामी फेरि पनि यो समय निकै मिठो गीत सुन्छौं, त्यसपछि म आउने नै छु।

हजुर, वचनमा जरा गाडेर निकै मिठो वचन हामीले सुनेका छौँ एडियन देवानको आवाजमा। श्रोता मित्र, वचनमा जरा गाड्नुपर्छ पक्कै पनि, र जति हामी वचन

0: क्षेत्रमा पुग्छौं त्यति अर्थपूर्ण हुन्छ हाम्रो जीवन। अनि पहिले मैले अंग्रेजीमा एउटा भनाई सुनेको थिएँ, तिमी गहिराईमा जाऊ अनि गहिराईमा गएपछि तिमीले जे इच्छा गर्छौ त्यो चाँडै नै भेट्न सक्छौ भनेको थियो। सतहमा रहेर भन्दा गहिराईमा हरेक कुराहरू पाउन सकिन्छ। जस्तै समुद्रको पिँधमा धेरै बहुमूल्य कुराहरू हुँदा रहेछन् भनौँ न, कति वर्षौं पुराना कुराहरू टोटली सिङ्क भएका कुराहरू हुन्छन् नि, कति डुबेका कुराहरू नभेटेका कुराहरू पनि भेटिने, अनि हरेक वनस्पतिहरू पानीभित्र हुने वनस्पतिहरू भेटिने, यस्तो गहिराईमा चाहिँ अचम्म अचम्मका कुराहरू हामीले पाउँछौं। परमेश्वरको वचनको गहिराईमा जब हामी डुब्छौं अनि त्यत्तिकै आश्रित हुँदै हामी अझ पनि आनन्दित हुँदै नयाँ नयाँ कुराहरू देख्छौं। गहिराईमा डुब्दा हामीलाई थाहा हुँदैन नि त होइन, समुद्रमा पस्यौं त्यहाँभित्र के छ भन्ने कुरा वर्णन गर्न त हामी सक्दैनौ। जब हामी अनुभव गर्छौं आफू पसेर अनि चाहिँ हामीलाई थाहा हुन्छ। त्यसरी नै परमेश्वरको वचनमा हामी पढ्दै पढ्दै बढ्दै नजानेका कुराहरू अरूसँग सिक्दै सत्य तरिकाले बिरियाको मण्डलीले जसरी परमेश्वरको वचनको खोजी गर्थे, त्यसरी नै व्यक्तिगत रूपमा पनि तपाईँले अध्ययन गर्दाखेरि कस्तो तरिकाले गर्नुहुन्छ वचनलाई होइन, त्यसरी गहिराईमा जाँदा अझ आनन्द तपाईँले पाउनुहुन्छ। त्यसरी गर्दा हाम्रो जीवन आनन्द छ, परमेश्वरले हाम्रो जीवनलाई आनन्दमय नै बनाउनु भएको हो र उहाँको इच्छा पनि हामीलाई आनन्दित र खुशी राख्ने हो। त्यसैले त पावलले पनि भन्छन् सधैँ आनन्द गर, यो प्रभुको इच्छा हो। हामी यतिन्जेल कार्यक्रम नयाँ उदयमा थियौं, अब लगभग समयको अन्ततिर म आइसकेको छु र जतिजनाले सुनेर साथ दिनुभयो धन्यवाद दिन चाहन्छु। हामीलाई फेसबुक मार्फत पनि तपाईँले हेर्न सुन्न सक्नुहुन्छ गुड न्यूज एफएमको वेबसाइटमा गएर, र सबैजनालाई धन्यवाद दिँदै प्राविधिक मित्र सरोज राजवंशीज्यूलाई पनि धन्यवाद दिँदै म भन्दै छुटिन चाहन्छु। धन्यवाद। जय श्री
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।